0: अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
0: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तरक्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसरी गर्छु।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर यकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमालसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 27 गते आइतबार सन् 2026 मे 10 तारीक जेठ कृष्ण पक्षको अष्टमी तिथि
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्र कुशान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युशन्स
0: काया कैरन शुरू गरौं मुख्य

0: मुख्य खबरका शीर्षकहरूबाट देवा दम्पति विरूद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई फेरि पत्राचार थप कागज पत्र सहित नेपाल प्रहरीले पत्र पठायो।
1: निजी लगानीमा उतार चढ़ाव दबावमा सार्वजनिक ऋण र राजस्व नेपालीले भारतमा क्यूआर भुक्तानी सेवा अझै पाउन सकेनन्।
0: अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको व्यवस्थापन अबको मुख्य चुनौती न्यून आय भएका वर्गका लागि अनुदानमा घर बहालको व्यवस्था गर्ने विधेयकको सुझाव।
2: उहाँहरूको त घर मात्रै भत्ता होइन त उहाँको जीवन घटिया छ नि त न्यून आय वर्गको लागि चाहिँ त्यो बहालको चाहिँ व्यवस्था गरिदिनु हो भने सब्सिडी दिनु पर्छ।
1: विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण झण्डै 9,000 विद्यालय तथा विश्वविद्यालय प्रभावित साइबर सुरक्षालाई थप मजबूत बनाउनु पर्ने माग
0: र विश्वकप लिग टू श्रृंखलाका लागि 15 सदस्यीय नेपाली टोलीको घोषणा। आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
4: जीवनाशक विषादी विष हो औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बानीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
5: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
6: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
7: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नु पर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरै मानिन्छ।
8: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना। एलएस होराइजन 12 अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम लगानी ₹1,000, प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्थाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12, आजको स्मार्ट योजना भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।

0: ያለኝ ለምን ፍራት ከመጣል ዘሐፉን አጥምታ ለምላስ ደሂሁ ጋር ዘሐፉን ዘኩሺ ጉባስ እሺ በስሮያ ጋር ዘሐፉን ኩሺ ጉባስ
1: ቱሪ ወጥ ዱሬ ቀይዳ ቢማ ካቱን ፋይዴ ፋይዳ बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बीमा संस्थान।
2: काया कैरनमा अब खबरको सिलसिला। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र वहाँकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा विरूद्ध रेड नोटिस जारीका लागि अनुरोध गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोललाई फेरि पत्राचार गरेको छ। इन्टरपोलको काठमाडौँ स्थित नेशनल सेन्ट्रल ब्यूरो एनसीबी मार्फत देउवा दम्पति विरूद्ध नोटिस जारी गर्न यसअघि अनुरोध गरिएकोमा इन्टरपोल महासचिवालयले थप विवरण माग्दै यथास्थितिमा रेड नोटिस जारी गर्न नसकिने सन्देश दिएको थियो। इन्टरपोलले सोधेका प्रश्नहरूको जवाब सहितको विवरण अस्ति बिहिबार महासचिवालयलाई पठाएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिएका छन्। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसार देउवा दम्पति विरूद्ध एकै पटक सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढ़ाइएको देखिएको उल्लेख गर्दै अरू सम्बन्ध कसुर भए नभएको विषयमा इन्टरपोलले सोधेको थियो। कतिपय अदालतका कागजात समेत इन्टरपोलले माग गरेको थियो। विभागले भने देउवा दम्पतिको घरमा जलेको अवस्थामा भेटिएका विदेशी नोट सहितका विषयमा अनुसन्धान भइरहेको भन्दै विवरण पठाएको छ। अरू केही कागजात समेत पठाइएको

0: विभागका अधिकृतहरूले जानकारी दिएका छन्। देउबा दम्पत्ति विरूद्ध रिट नोटिस जारीको अनुरोध गर्दै फेरि पत्राचार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
1: ₹100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षका रूपमा हेरिएको आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण बनाउने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गएको वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आए र सरकार दैनिक कार्य संचालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यतामा छ। कोविड 19 महामारी त्यसपछि सरकारले अपनाएको माग नियन्त्रण गर्ने नीतिको भरमा परेको निजी क्षेत्रले नवोदय आन्दोलनका क्रममा समेत 30 अर्ब रूपियाँ भन्दा धेरै क्षति बेहोरेको थियो। गएको फागुन 21 गतेको चुनावपछि गठन भएको झण्डै दुई तिहाई बहुमतको शक्तिशाली सरकारसँग निजी क्षेत्र आशावादी देखिए पनि सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रतीक्षामा छन्। कोविड महामारीपछि तीव्र सुधारको संकेत देखिएको अर्थतन्त्रमा मूलत माग नियन्त्रण गर्ने सरकारी नीतिले निजी लगानी प्रभावित भएको थियो। चालू आर्थिक वर्षमा लगानीमा सुधार हुने केन्द्रीय तथ्याङ्क कार्यालयको प्रक्षेपण भए पनि सत्तारूढ़ रासपाको चुनावी वाचापत्र अनुरूप 7% आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने अवस्था रहेको छ। यो खबर आजको कान्तिपुर दैनिकमा छ।
0: यसैबीच सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याइने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल संचालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल संचालनमा ल्याएको हो। सरकारले भोलि सोमबार आउँदो आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। त्यस्तै जेठ 15 वार्षिक बजेट ल्याउने संवैधानिक व्यवस्था छ। सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकको वास्तविक अवस्था र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको मन्त्री परिषदको कार्यालयले निकालेको विज्ञप्तिमा उल्लेख छ।
1: ₹2080 फागुनमा नेपाल र भारतले सीमापार क्यूआर भुक्तानी प्रणाली शुरू गर्दा त्यसलाई कोशी ढुंगाका रूपमा प्रचार गरिएको थियो। दुई छिमेकी देशबीच निर्वाध डिजिटल वित्तीय सम्बन्ध स्थापित हुने संकेत यसले दिएको भन्दै व्यापक चर्चा गरियो। त्यसैता नेपाल आउने भारतीय पर्यटक विद्यार्थी र बिरामीहरूले आफ्नो मोबाइल फोनबाट क्यूआर कोड स्क्यान गरेर रकम भुक्तानी गर्न पाएका पनि छन्। तर भारत जाने नेपालीहरूले भने अझैसम्म यो सुविधा पाएका छैनन्। नेपालका बैंक भुक्तानी सेवा संचालक र केन्द्रीय बैंकले आफूहरू प्राविधिक रूपमा तयार रहेको भन्दै पटक पटक आश्वासन दिए पनि पारस्परिक सेवा शुरू हुन नसकेको जनाएका छन्। सेवा संचालनका लागि विभिन्न पटक समयसीमा तोकिए पनि शुरू हुन सकेको छैन। पछिल्लो पटक 2024 डिसेम्बरबाट नेपालीले भारतमा क्यूआरबाट भुक्तानी गर्न पाउने भनिएको थियो। तर यतिका समय वित्तीयता पनि भुक्तानी शुरू नभएको बारे कुनै पनि पक्षले स्पष्टीकरण दिएका छैनन्। वित्तीय प्रविधि क्षेत्रका जानकारहरूका अनुसार नेपाली नागरिकले भारतमा क्यूआर सेवामा ढिलाइको मूल कारण दुई देशको भुक्तानी प्रणाली बीचको संरचनागत भिन्नता हो। नेपालमा भारतीय यात्रुले क्यूआर कोड मार्फत भुक्तानी गर्दा व्यवसायहरूबाट प्रति कारोबार 1.3-2% शुल्क लिने गरिन्छ। भारतमा भनी सन् 2020 जनवरीदेखि नै क्यूआर कारोबार यूपीआई कारोबार प्रयोगकर्ता र व्यवसायी दुवैका लागि पूर्ण रूपमा निशुल्क छ। नेपालीहरूले भारतमा क्यूआर भुक्तानी गर्दा यसको प्रक्रियागत लागत कसैले बिहोर्ने भन्ने स्पष्ट छैन। त्यसैले नेपाली वा भारतीय बैंकलाई तिर्नुपर्ने शुल्क बिहोर्ने भन्ने पनि टुंगो लागेको छैन। नेपाल पक्षले भने आफ्नो तर्फको तयारी पूरा भइसकेको दावी गरेको छ। कान्तिपुर दैनिकमा खबर छ।
0: कैरनमा अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएकाहरूको व्यवस्थापन चुनौतीबारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: विलास समृद्धि योजना योजना साथमा प्रतिफल हातमा यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्डको आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना दुईको छिटोमा जेठ 1 गतेसम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौ 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्डको आइपिओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला। Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyana ta hernus. Tapai pani bhanu hunecha. Malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।

0: 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपात काठमाडौँ
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देउबा दम्पत्ति विरूद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई फेरि पत्राचार, निजी लगानीमा उतार चढ़ाव, दबावमा सार्वजनिक ऋण र राजस्व, बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै पोर्टल, नेपालीले भारतमा क्यूआर भुक्तानी सेवा अझै पाउन सकेनन् लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। भारतको जगमनी हुँदै विराटनगरको रानी नाका भएर नेपाल प्रवेश गर्न सबैले अबदेखि अनिवार्य रूपमा परिचय पत्र देखाउनु पर्ने व्यवस्था लागू गरिएको छ। सीमा क्षेत्रमा बढ़दो अवैध गतिविधि तस्करी तथा शंकास्पद आवागमन नियन्त्रण गर्न सुरक्षा सक्रियता बढ़ाएको हो। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले हिजो जोगबनी विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन गर्दै नयाँ व्यवस्था कड़ाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएको छ। उहाँले सीमा नाकाबाट नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिले आफ्नो पहिचान खोल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनुपर्ने स्पष्ट निर्देशन दिनुभएको छ। प्रशासनको निर्णयसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा माइकिङ गर्दै परिचय पत्र अनिवार्य गरिएको जानकारी सर्वसाधारणलाई दिइरहेका छन्। सरकारले काठमाडौँ उपत्यका विभिन्न नदी किनारका बस्ती हटाएको छ। बागमती, विष्णुमती, मनोहरा लगायत
3: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
1: सरकारले काठमाडौँको थापाथली, गैरीगाउँ, मनोहरा, बल्खु, वंशीघाट, शंखमोल, कालीमाटी, बालाजू, स्वयम्भू, गौशाला, धोबीखोला लगायत क्षेत्रको अतिक्रमित संरचनामा डोजर प्रयोग गरी बस्ती खाली गरेको छ। उपत्यका 19 सुकुम्बासी बस्ती खाली गर्दा 15,316 जना विस्थापित भएका छन्। संघीय सरकारले पालिकासँगको समन्वयमा गएको वैशाख 12 गतेदेखि विभिन्न ठाउँमा डोजर प्रयोग गरी बस्ती खाली गराएको हो। सार्वजनिक सम्पत्ति संरक्षण, नदी सभ्यता स्थापना तथा बाढ़ी डुबान जस्ता प्राकृतिक विपदको जोखिम कम गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको सरकारको दावी छ। तर बस्ती खाली गर्नु जति चुनौतीपूर्ण छ त्यति नै अबको मुख्य चुनौती विस्थापित नागरिकको व्यवस्थापनमा छ।
2: सरकारले काठमाडौँ उपत्यका विभिन्न नदी किनारका बस्ती हटाएको छ। बागमती, विष्णुमती, मनोहरा लगायत नदी आसपासका क्षेत्रमा बनेका झण्डै 2,000 घर दहरा भत्काएको सरकारी तथ्याङ्क छ। सार्वजनिक सम्पत्ति संरक्षण, नदी सभ्यता पुनस्थापना तथा बाढ़ी डुबान जस्ता प्राकृतिक विपदको जोखिम कम गर्ने उद्देश्यले अभियान सञ्चालन गरिरहेको सरकारको भनाइ छ। तर वैकल्पिक पुनर्वासको व्यवस्था नगरी 81 डोजर चलाएर वर्षौंदेखि बसोबास गर्दै आएका परिवारलाई विस्थापित गराएको भन्दै सरकारको आलोचना पनि भइरहेको छ। जोखिमयुक्त ठाउँमा बस्नु विपन्न नागरिकको रहर नभई बाध्यता हो। यसरी सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण किन हुन्छ त? शहरी विकास एवं आवास निर्माण विज्ञ एवं पूर्व सचिव किशोर थापा।
4: पहाड़ी क्षेत्र में बाढ़ी पहरोबाट चाहिँ पूरा घर जग्गा जमीन सब बगाएर पूरे भएको छ भने पहिले चाहिँ सही रोपनी जग्गा थियो होला, घर थियो होला, वस्तुघर थियो होला, सब बनाएर साँच्चीकै सुकुम्बा चाहिँ भएर चाहिँ भएका चाहिँ लाखौं परिवार छन् एउटा थियो। अर्को कुरा चाहिँ विगतमा पनि राज्यले चाहिँ विभिन्न विकास निर्माणका आयोजनाहरू सञ्चालन गर्ने नाममा उनीहरूले त्यहाँबाट चाहिँ मुआवजा दिएर चाहिँ जग्गा अधिग्रहण गरेर उनीहरूको चाहिँ बसोबासको व्यवस्था नै नगरी पनि उनीहरूले पैसा दिएर चाहिँ जोडबलै गरेर चाहिँ मान्छे हटाए, त्यो आएको मुआवजाले त उसले के पनि गर्न सकियो, खानालाई नपुग्नु भएपछि उसको त जीविका नै त्यहाँबाट चाहिँ रोकियो नि त त्यहाँ। अनि त्यसरी पनि अन्तरि चाहिँ मदततिर झर्ने, अरूतिर झर्ने, सहरतिर बजारतिर जान्ने, त्यहाँ जग्गा पनि किन्न सक्यो भने त्यस्तो किसिमको चाहिँ सुकुमासीहरू पनि दोस्रो थरीका छन्।
2: झण्डै 2,000 परिवार अहिले राज्यको सम्पर्कमा रहेका छन्। तीमध्ये धेरै परिवार वर्षौंदेखि नदी किनार, पुलमुनि, सार्वजनिक खुल्ला क्षेत्र र सरकारी जग्गामा बस्दै आएका थिए। राज्यले अचानक बस्ती हटाउँदा उनीहरूमा परेको मानसिक र सामाजिक असरलाई पनि सम्बोधन गर्न आवश्यक छ। विस्थापित नागरिकका लागि सम्मानजनक र सुरक्षित जीवन जिउन सक्ने वातावरण निर्माण गर्नु अहिलेको मुख्य आवश्यकता हो। विस्थापित परिवारका लागि केवल भौतिक संरचना निर्माण गरेर मात्रै पुग्ने अवस्था छैन,
4: त्यो उहाँहरूको त घर मात्रै भत्का हो, उहाँको जीवनै भत्किया छन्। त्यस कारण अब यो जीवन अलिक पीड़ादायक अवस्थामा अलिक सम्हालेर समन्वित भएर बसौं र यो सरकारको जो सहयोग हुन् जो मानवीय सहयोगहरू त्यो लिउँ र अब चाँडै नै हामी चाहिँ अब एउटा चाहिँ अस्थायी बसोबासतिर हामी जाउँ, आफ्नो जहाँ अनुकूल हुन्छ जे छ त्यो कुरा आफ्नो कुरा चाहिँ राम्रोसँग राखिदिनु पर्यो, अधिकारीहरूलाई राखिदिनु पर्यो ताकि उनीहरूले त्यो संरक्षण गर्न सक्नुहुन्छ र सरकारले चाहिँ एकदम राम्रो नियतले चाहिँ यो काम गरेको जस्तो लाग्छ मलाई र त्यो नियत त अब विभिन्न तत्त्वहरूले त्यसमाथि यो नियतमा शङ्का गर्दछन् अब शङ्का गर्न स्वाभाविकै छ त्यो हुनसक्छ तर त्यसो भए यसमा चाहिँ अब हामीले राम्रोको लागि सरकारले गरायो भन्न सक्दैन भने र सरकारले पनि फेरि अब एकचोटि आफ्नो त्यहाँ भत्काउनु चाहिँ भत्काएर अब मेरो काम सिद्ध गर्न चोलाएर बस्नु चाहिँ नभयो त्यो तिनीहरूको जिम्मा चाहिँ उनीहरूको उचित बसोबासको जिम्मा नभएसम्म त्यो पालिका हामी सम्बन्धित मन्त्रालय चाहिँ चुप भएर बस्नु चाहिँ भएन त्यो छोड्नु चाहिँ भएन होला
2: सरकारले अहिले वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासी छुट्याउन नगद संकलन नागरिकता बसोबास अवधि आर्थिक अवस्था तथा वैकल्पिक आवासको अवस्थालाई आधार बनाएर पहिचान प्रक्रिया शुरू गरेको छ सुकुम्बासी समस्याको दीर्घकालीन समाधानका लागि राज्यले गर्नुपर्ने कामहरू के हुन् त फेरि एकपटक पूर्व सचिव किशोर थापा
4: हुन आय वर्गको लागि चाहिँ सोसियल हाउसिङको काम चाहिँ गर्नुपर्छ त्यसमा चाहिँ उनीहरूलाई उपयुक्त ठाउँमा अपार्टमेन्ट अथवा चाहिँ कोठा अथवा घरै किन्न सक्छ तर उनीहरूले चाहिँ रेन्ट रेन्टमा चाहिँ बालको चाहिँ घर बाल उपलब्ध गराएर त्यो बालको चाहिँ व्यवस्था गरिदिनु हो भने त्यो सब्सिडी दिनुपर्छ
1: अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको उचित व्यवस्थापनबारे शहरी विकास विज्ञ एवं पूर्व सचिव किशोर थापासँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलीको नेपालमा सुन्न सक्नुहुन्छ काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला
5: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा
6: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353 के तपाईँ ढाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
7: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्
6: हाम्रा सेवाहरू
7: ओपीडी सेवा
6: विशेषज्ञ ओपीडी सेवा
7: निशुल्क औषधि वितरण
6: सशुल्क फार्मेसी सेवा
7: फिजियोथेरापी सेवा
6: अकुपंचर सेवा
7: योग परामर्श सेवा
6: क्रियाकल्प सेवा
7: पूर्व कर्म पञ्चकर्म सेवा
6: छार सूत्र सेवा
7: जलौका सेवा
6: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
7: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
6: विस्तृत जानकारीका लागि
7: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6-96-98-514-24-063
8: हर घर हुनेछ अयोध्या हर घरमा प्रकट हुनेछन् राम बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ
2: अब बाँकी खबर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि बाटो खोल्ने क्रमसँगै आरोहीहरू बीचमा उत्साह थपिएको छ अहिले सगरमाथाको आधार शिविर र माथिल्ला क्याम्पहरूमा सबैको संख्यामा रहेका आरोहीहरू मौसम अनुकूल हुनासाथ शिखर प्रस्थान गर्ने अन्तिम प्रतीक्षामा रहेका छन् पर्यटन विभागका सूचना अधिकारी हिमाल गौतमका अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि मात्रै 50 टोलीका 492 आरोहीले अनुमति लिएका छन् विभागको तथ्याङ्क अनुसार यस सिजनमा हिमाल आरोहणबाट मात्रै कुल 1,24,41,21,000 रूपियाँ रोयल्टी संकलन भएको छ यसमध्ये सगरमाथाबाट मात्रै 1,07,40,95,000 रूपियाँ राजस्व उठेको छ बाटो खुलेपछि अनुकूल मौसमको संकेत पाउन साथ आरोहीहरूले दक्षिण मोहराबाट शिखरमा पाइला टेक्न शुरू गर्नेछन् यो खबर आजको अन्नपूर्ण पोस्टमा छ
1: अब विदेशको खबर. अमेरिका, क्यानाडा र अस्ट्रेलियाका धेरै विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म क्यानभासमा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन्. साइनी हन्टर्स नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको बीबीसीले जनाएको छ. साइबर आक्रमणपछि क्यानभास प्रणाली केही समय पूर्ण रूपमा बन्द भएको र झण्डै विश्वभर 9,000 शैक्षिक संस्था प्रभावित भएका छन्. विद्यार्थीहरूले परीक्षा दिइरहेका बेला कम्प्यूटर स्क्रीनमा बिटकॉइनमा फिरौती मागिएको सन्देश देखिएको थियो. ह्याकर समूह साइनी हन्टर्सले इन्फ्रास्ट्रक्चर कम्पनीहरूलाई पैसा नतिरी डाटा सार्वजनिक गर्ने चेतावनी दिएका थिए. अमेरिकाको मिसिसिपी स्टेट विश्वविद्यालयले अन्तिम परीक्षा स्थगित गरेको छ भने पेन स्टेट, इडाहो स्टेट, क्यालिफोर्निया विश्वविद्यालय लगायतका संस्थाले पनि परीक्षा र असाइनमेन्ट प्रभावित भएको जनाएका छन्. अस्ट्रेलियाको सिडनी विश्वविद्यालयले विद्यार्थीलाई क्यानभासमा लगइन नगर्न निर्देशन दिएको छ. क्यानाडाको ब्रिटिश कोलम्बिया र टोरन्टो विश्वविद्यालयले पनि साइबर सुरक्षामा जोखिम देखिएको बताएका छन्. विद्यार्थीहरूले आफ्नो परीक्षा र असाइनमेन्ट हराउने चिन्ता व्यक्त गरेका छन्. केहीले व्यक्तिगत विवरण चुइने डर समेत बढ़ेको बताएका खबरमा उल्लेख छ.
2: अब खेल खबर. आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत अमेरिका र स्कटल्याण्डसँग हुने श्रृंखलाका लागि नेपालको टोली घोषणा भएको छ. नेपाल क्रिकेट संघ क्यानले टोली सार्वजनिक गरेको हो. टोलीमा बायाँ हाते ब्याटर ईशान पाण्डे पहिलो पटक समेटिएका छन्. ओमान र युएईसँग खेलेको टोलीबाट बसिर अहमद बाहिरिँदा ईशान टोलीमा परेका हुन्. ईशानले टी ट्वेन्टी आई डेब्यू सन् 2019 गरेका थिए भने एक दिवसीयमा मौका पाएका छैनन्. नेपाल अमेरिका र स्कटल्याण्ड बीचको लीग टू श्रृंखला पर्सीदेखि शुरू हुँदैछ. नेपालले स्कटल्याण्डसँग पर्सी र जेठ 2 गते अमेरिकासँग जेठ 8 गते अमेरिकासँग नै खेल्नेछ.
1: खेलकै अर्को खबरमा आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले हराएको छ. हिजो बेलुका जयपुरमा टस हारेर पहिला ब्याटिङ गरेको गुजरातले 4 विकेट गुमाएर 229 रन बनाएको थियो. गुजरातले जितका लागि दिएको 230 रनको लक्ष्य पछाएको राजस्थान 16 ओभर 3 बलमा 152 रनमै अल आउट भयो. गुजरातको जितमा कप्तान शुभमन गिलले 84 रन तथा राशिद खान र जेसन होल्डरले उत्कृष्ट बलिङ गर्नु महत्वपूर्ण. राशिदले 4 र होल्डरले 3 विकेट लिए. जितसँगै गुजरात अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने राजस्थान रोयल्स 5 स्थानमा झरेको छ. गुजरातको 11 खेलमा 14 अंक र राजस्थानको समान खेलमा 12 अंक छ. आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्. दिउँसो 4:15 बजे चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्स तथा बेलुका 7:45 बजे रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्सले खेल्दैछन्. अब केही खबर संक्षेपमा. कोशी बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भागका थोरै ठाउँमा आज पनि हल्का वर्षाको सम्भावना रहेको छ. देशका अन्य प्रदेशको एक दुई ठाउँमा पनि मेघगर्जन र चट्याङसहित पानी पर्न सक्ने महाशाखाको अनुमान छ. उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेकोले पर्वतीय क्षेत्रमा यात्रा गर्ने तथा पशु चौपाया चराउन जानेहरूलाई सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ.
2: मुगु जिल्लाको मुगुम कारमरम गाउँपालिका 9 अन्तर्गत पाको गाउँमा असिना पानीले पाकेर घर भित्र्याउने तयारीमा रहेका हिउँदे बाली तथा फलफूलमा ठूलो क्षति पुर्याएको छ. असिनाले जौ, गहुँ, उवा लगायत हिउँदे बालीसँगै कोदो, बुवा, धान, चिनो र विभिन्न फलफूल क्षति गर्दा स्थानीय कृषक चिन्तित बनेका छन्. एक हप्ताभित्र भित्र्याउने तयारीमा रहेका जौ, गहुँ र उवा सबैभन्दा बढ़ी क्षति भएको छ.
1: सर्वोच्च अदालतकी कायमकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले आज्ञाकारी न्यायपालिका र कानूनी राज्यको असमान प्रयोग को जग बसाल्न प्रयास भइरहेको भन्ने प्रश्न उठिरहेको बताउनु भएको छ. कानून दिवसको अवसरमा हिजो भएको समारोहलाई सम्बोधन गर्दै उहाँले अख्तियारी र विधिको प्रयोगको बहानामा यस्तो प्रयास भइरहेको भन्ने प्रश्न उठाउनु भएको हो. बिहिबार संवैधानिक परिषदले रोल क्रममा अगाडि रहेकी मल्लको सत्ता चौथो वरियताका न्यायाधीश मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेको सन्दर्भमा उहाँको यस्तो अभिव्यक्ति आएको हो.
2: लामो समयदेखि मध्यपूर्वका विभिन्न देश र मलेसियामा केन्द्रित नेपालीको वैदेशिक रोजगारीको गन्तव्य युरोपतर्फ मोडिएको धेरै भएको छैन. पछिल्ला केही वर्षदेखि युरोपका आधा दर्जनभन्दा धेरै देशमा नेपालीहरू रोजगारीका लागि गएका छन्. त्यसमा पनि रोमानिया जानेको संख्या प्रत्येक वर्ष दोब्बरले बढ़ेको छ. वैदेशिक रोजगार विभागका अनुसार चालू आर्थिक वर्षको 9 महिनासम्ममा श्रम स्वीकृति लिएर रोमानिया जाने नेपालीको संख्या 25,457 जना पुगेको छ. आजको कारोबार दैनिकमा खबर छ।
1: सरकारले नेपालको कानून विपरीत रूसी सेनामा भर्ती भएका र त्यस क्रममा युक्रेनी सेनाले युद्धबन्दी बनाएका नागरिकको रिहाईका लागि कूटनैतिक प्रयास थालेको छ। युक्रेनमा युद्धबन्दी बनाइएका 9 नेपालीको रिहाईका लागि पहल भइरहेको हो। यसैबीच बर्लिन स्थित नेपाली दूतावासले शुक्रबार एडभर्टाइजरी जारी गर्दै युक्रेनमा रहेका नेपालीलाई तत्कालै युक्रेन छाड्न आह्वान समेत गरेको छ। नयाँ पत्रिका दैनिकमा खबर छ।
2: नवलपरासी बर्दघाट नगरपालिका 4 को पूर्व पश्चिम राजमार्गमा हिजो बेलुकी यात्रुवाहक बस दुर्घटना हुँदा 16 जना घाइते भएका छन्। पोखराबाट महेन्द्रनगरतर्फ जाँदै गरेको NA7K5820 नम्बरको बस बेलुकी झण्डै 7 बजे अनियन्त्रित भई सड़कको दाहिने किनारमा पल्टिएको हो।
1: काया कैरनमा अब पालो उखानको
2: जहाँ बस्यो त्यही सुख।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: देउवा दम्पति विरूद्ध रेड नोटिस जारी गर्न अनुरोध गर्दै इन्टरपोललाई फेरि पत्राचार। थप कागज पत्र सहित नेपाल प्रहरीले पत्र पठायो।
1: निजी लगानीमा उतार चढ़ाव, दबावमा सार्वजनिक ऋण र राजस्व। नेपालीले भारतमा क्यूआर भुक्तानी सेवा अझै पाउन सकेनन्।
2: अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको व्यवस्थापन अबको मुख्य चुनौती। निम्न आय भएका वर्गका लागि अनुदानमा घर बहालको व्यवस्था गर्ने विज्ञको सुझाव।
1: विश्वभरका शैक्षिक संस्थाहरूमा साइबर आक्रमण। झण्डै 9000 विद्यालय तथा विश्वविद्यालय प्रभावित। साइबर सुरक्षालाई थप मजबूत बनाउनु पर्ने माग।
2: र विश्वकप लीग टू श्रृंखलाका लागि 15 सदस्यीय नेपाली टोलीको घोषणा। आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा।
1: र अन्त्यमा आजको कार्टुन गजोत्सवा शीर्षकमा अभिनले बनाउनु भएको। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले हिजो शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको फोटो तस्वीरको व्यापक चर्चा भइरहेको विषयसँग कार्टुन सम्बन्धित छ। यहाँ प्रधानमन्त्रीको कार्यालय छ, बाहिर भित्तामा पीएम भित्र लेखिएको बोर्ड छ। प्रधानमन्त्रीलाई भेट्न एकजना व्यक्ति ढोकाभित्र छिर्न खोज्दैछन्। उनले ढुक्कैमा पुगेर ढकढकाउँदैछन्। भित्रबाट के होला भन्ने प्रश्न सोधेपछि ती व्यक्तिले भन्दैछन्, त्यस्तो खासै केही होइन, प्रधानमन्त्रीज्यूले कस्तो लुगा लगाउनु भएको छ भनेर हेर्न मात्रै आ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौं।

0: सूचना सूचना सूचना सुरुङ जिन्दगी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट सञ्चालन भइरहेको छ। निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा चादन क्षेत्रमा घाँसपात काट्न गाई वस्तु चढाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया प्रतिनियुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राख्नुहोस्। सिभिल जिम्मेवारी उपभोक्ता समिति
1: हिंसाबाट बचाउ र बचाउ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीहरूलाई परिचित नदिँदा र जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी व्यवहार अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउण्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
1: सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव
0: सोलू दुधकुण्ड नगरपालिका उदानगर पाँच समेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98163434213।
0: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना। यही वैशाख 20 गतेदेखि सल्लेरी च्यास्ता विद्युत कम्पनी लिमिटेड सल्लेरीको वार्षिक मर्मत सम्भार कार्य भइरहेको छ। सोही क्रममा यही वैशाख 26 गते शनिबारका दिन कम्पनीको विद्युत उत्पादन गृहदेखि तिङला सब स्टेशनसम्म जोड्ने 11 केबी विद्युत लाइन छोड लागेका रूख तथा रूखका हाँगाहरू कत्थन कार्य गर्नुका साथै पावर हाउसको स्विच याद उपकरणहरू 11 केबी फिडरका ट्रान्सफर्मरहरू र अन्य उपकरणहरू चेक जाँच तथा आवश्यक मर्मत गर्नका लागि विद्युत आपूर्ति बिहान 9:30 बजेदेखि
3: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने?
4: जापानिज भाषा पढेर जापान जाउ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
3: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
4: मेरो त मत चाहिँ यही हो, जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
3: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने।
4: होइन त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
3: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टी विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कतिखेर हुने रहेछ?
3: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफ्नो सिट सुरक्षित गरिहाले कान्छा।
4: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
5: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
2: 98550179
5: र 01592 26 16। वेबसाइट www.obgi.edu.np।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश हो। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म हुँदा ई रिक्साको सीमा छनौट गरी ट्रेन परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी

0: नागरिक सहायता कक्ष संचालन होने संबंधी सूचना
1: अदालत सेवा ग्रही महानुभाव यातायात व्यवस्था कार्यालय प्रवाहन सेवा प्राप्ति को सहजीकरण का नागरिक सहायता कक्ष संचालन कर उक्त कक्ष निःशुल्क सेवा प्राप्त कर सकने सेवा प्राप्ति को नागरिक सहायता कक्ष में संपर्क राख् अनुरोध कर सेवा प्राप्ति में कोटी को प्रलोभन नगरी आपको सेवा लिना हार्दिक अपील करद सेवा प्राप्ति में कने गुनासो आए में गुनासो सुनी अधिकार कार्य प्रमुख सोझे संपर्क राख् सकने
0: कोशी प्रदेश सरकार आंतरिक मामला तथा कानून मंत्रालय विराटनगर
2: पछि कक्षा 11 कहाँ पढ्ने होला
3: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
4: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
2: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ
4: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
3: किन र अंकल त्यो राम्रो कलेज हो र
4: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
3: अनि पढाइ चाहिँ के हुँदो रहेछ
4: कक्षा 11 मा साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
2: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरूङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
2: लोकेशन कहाँ हो अंकल
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
3: त्यसो भए त म त यही जाने भए
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
4: कक्षा 11 को भर्ना खुलिसकेको छ आज सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4542-768 विनायक सिद्ध कलेज पढाइमा प्रतिभा र भविष्य बनाउने कलेज

0: सूचना निःशुल्क आवासीय खाता वृद्धिको लागि सूचना। काठमाडौंमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई लार्क स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई दोङ बोर्सा फाउण्डेशनबाट स्पोन्सरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्र आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही वैशाख 9 गतेसम्म। थप जानकारीका लागि सम्पर्क नम्बर 98 51 57 53 85। साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुन राई डोङगोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डोङगोछा फाउण्डेशन खामखुवा खोटाङ।
1: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ।
2: मौसम तथा जलवायु सम्बन्धी सूचना लिएर दिने गरौ। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाउ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाउ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाउ। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्ट्ज देश का विभिन्न भाग www.solefm.com संसारभर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे सोलो समाचार लिएर आइपुगे म अंजु कार्की। सोलो समाचारको शुरूआतमा मुख्यमंत्री खबरका शीर्षकहरू। जिल्ला अस्पताल खाप्लोमा अक्सिजन प्लान्ट पुनः सञ्चालनमा जिल्लाभर अक्सिजन आपूर्ति गर्न सहज हुने डाक्टर मण्डलको भनाई। सगरमाथा आधार शिविरमा इन्टरनेट महँगो र कमजोर, अब सेवाबारे सरकारी निकाय मौन। सोलुखुमा ई पेन्सन सेवाको औपचारिक शुरूआत। भीमलाल तामाङ बने पहिलो सेवाग्राही। सगरमाथाको चौथो शिविर समारोह फिक्सिङको काम सम्पन्न। सगरमाथा आरोहणको सबैभन्दा बढ़ीले यो वर्ष पाए अनुमति। कामको सहजीकरणमा नेपालको हिमाली क्षेत्रमा जलवायु उत्थानशील पर्यटन योजना निर्माणका लागि क्षमता विषयक अन्तर्क्रिया सम्पन्न। ओखलढुङ्गाको चिसोको गढीमा आधारभूत अस्पताल बन्द हुने अवस्थामा। र डीएसएलमा नेपाल एले स्कटल्याण्डलाई 9 रनले हरायो। अब समाचार विस्तारमा। जिल्ला अस्पताल फाप्लोमा 3 महिनादेखि बिग्रेर थन्किएको अक्सिजन प्लान्ट मर्मतपछि पुनः सञ्चालनमा आएको छ। विश्वव्यापी कोरोना महामारीका बेला स्थापना गरेको यो प्लान्ट प्राविधिक समस्याका कारण 3 महिनादेखि बन्द रहेको अवस्थामा थियो। अस्पतालका प्रमुख डाक्टर विनेश कुमार मण्डलका अनुसार विगत 5 वर्ष अगाडि जडान गरेको यस प्लान्टमा विभिन्न पार्ट पुर्जा बिग्रेर समस्या देखिएपछि अस्पताल विकास समितिको निर्णय अनुसार मर्मत कार्य अगाडि बढ़ाएर सञ्चालनमा ल्याइएको जनाइयो।
1: उत्पादन गर्न सक्ने क्षमता नै कम भइसकेपछि ठप्प भएकै अवस्था थियो 1.5 महिनादेखि। त्यसपछि हामी पटक पटक स्वास्थ्य मन्त्रालय कोशी प्रदेशलाई गुहार्यो, होइन आश्वासन चाहिँ पाइयो, अहिले पनि घसाइरहेको छु। तर त्यसले गर्दा पनि अक्सिजन यति लामो समयसम्म अक्सिजन सप्लाई गर्न नसक्ने अस्पतालले पुरै जिल्लाभरि भनेपछि स्वास्थ्य अवस्थाले चुनौतीपूर्ण नै थियो। त्यो पनि हामी अब आफै अस्पताल व्यवस्थापन समिति भएर निर्णय गरेर व्यवस्थापन समिति गरे। अब यो अलि महँगो त महँगो नै रहेछ यो प्लान्ट मर्मत गर्नुपर्ने, किनभने बिचमा गर्नुपर्ने गरिएन, 5 वर्षपछि यतिचोटि गर्नुपर्ने भयो भने तब यसमा चाहिँ हरारीमा 10,000 लाख खर्च भएकै हो। यति गरिसकेपछि बल्ल यो प्लान्ट चाहिँ पहिलाकै अवस्थामा आइसकेको र अहिले पूर्ण रूपमा सञ्चालनमा रहेको छ। अब बल्ल बल्ल यो चाहिँ जिल्लाभरिको आम नागरिक र जिल्लाभरिमा भएका फेरि फेरिका हस्पिटलहरूलाई पनि सप्लाई गर्नलाई पूर्ण रूपमा सक्षम भएको छ। अहिले चाहिँ हामी भित्र केन्द्रीय लाइनबाटै नै हामी अस्पतालमा पनि सञ्चालन गरिसकेका छौँ र अहिले सिलिन्डरहरू पनि भर्ने क्रम जारी छ। अब अस्पतालको प्रोटोकल हुन्छ, अस्पतालमा के हुन्छ, हरेक बेडमा अक्सिजन सप्लाई भएको हुन्छ। अब यसमा अब सेन्ट्रल त्यहीँबाट गऱ्यो भने 4-5 सिलिन्डर हालेर पनि गर्न सकिन्छ, तर हामीले आफ्नै उत्पादन गर्ने मेसिन हुँदाहुँदै पनि त्यो सिलिन्डरमा आँदा पनि सजिलो र अलि सस्तो चाहिँ हजुर चाहिँ सिधै मेसिनबाटै डाइरेक्ट सप्लाई गर्यो भने सजिलो हुने रहेछ। आवश्यकता अनुसार चाहिँ अक्सिजन चाहिँ पुर्याउन सकिन्छ बेडबेडमा। जन उत्पादन हुँदाखेरि यो कोभिड कालमै हामीलाई केही साना मेसिनहरू हुन्छ, कन्सन्ट्रेटर भन्छ जसलाई, त्यसले गर्दा काम चलायो। अब कन्सन्ट्रेटरले मात्र अब कुनै बेलामा भेन्टिलेटरमा राख्नु पर्यो भने 4 लिटर 5 लिटरले मात्र पुग्दैन, त्यो 10 लिटर 15 लिटर पनि हाल्नुपर्ने हुन्छ। त्यसको लागि अब सिलिन्डर नै चाहिने रहेछ। अब हामी त्यसको लागि तल अब खल्डुङ्गा जिल्लाबाट मिसन अस्पतालबाट त्यहाँ खरिद गरेरै भए पनि अस्पताल चाहिँ चलाइरहेका थियौँ र सेवा चाहिँ अवृद्ध भएको थिएन।
0: 11 लाख रूपियाँको आन्तरिक स्रोत तथा अस्पताल व्यवस्थापनमै मर्मत सम्पन्न भएपछि अहिले यो प्लान्ट पूर्ण क्षमतामा अक्सिजन उत्पादन गरिरहेको छ। लामो समयसम्म मेसिन प्रयोग नहुँदा थप समस्या देखिए पनि सफल मर्मतपछि अस्पताल अहिले अक्सिजनमा पूर्ण रूपमा आत्मनिर्भर बनेको छ। यसअघि प्लान्ट बन्द हुँदा अस्पतालले साना अक्सिजन कन्सन्ट्रेटरमा मेसिनको भरमा बिरामीको उपचार गर्दै आएको थियो। अब प्लान्ट सञ्चालनमा आएपछि अस्पतालका सयमा केन्द्रीय अक्सिजन पाइपलाइन मार्फत सिधै अक्सिजन आपूर्ति शुरू भइसकेको छ। यसले गर्दा आपतकालीन कक्ष र वार्डहरूमा बिरामीको उपचार सेवा थप प्रभावकारी र सहज बनेको अस्पताल प्रशासनले जनाएको छ। यो प्लानले अस्पतालको आफ्नै आवश्यकता मात्र पूरा नगरी जिल्लाभरका अन्य स्वास्थ्य संस्थालाई समेत अक्सिजन उपलब्ध गराउन सक्ने क्षमता राख्दछ। हाल अस्पतालमा सिलिण्डर भर्ने कार्यलाई तीव्रता दिएको छ, जसकारण सोलुखुम्बु जिल्लाका अन्य गाउँपालिकाका स्वास्थ्य केन्द्रमा अक्सिजनको अभाव भएमा फाप्लोबाट आपूर्ति गर्न सकिने सुनिश्चित भएको छ। अस्पतालमा अक्सिजन उत्पादन हुनुलाई स्थानीयले सकारात्मक कदमका रूपमा लिएका छन्। सरकारी सेवालाई प्रविधि मैत्री बनाउँदै नागरिकलाई सहज सुविधा दिने उद्देश्यका साथ सोलुखुम्बु जिल्लामा पनि औपचारिक रूपमा ई पेन्सन विद्युत निवृत्त भरण सेवा शुरू भएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय सोलुखुम्बुले वैशाख 25 गतेबाट यस सेवाको शुभारम्भ गरेको छ। यस नयाँ प्रविधिमा आधारित सेवाको पहिलो सेवाग्राहीका रूपमा भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सोलुखुम्बुबाट सेवानिवृत्त हुनुभएका पशु विकास अधिकृत प्रेमलाल तामाङ रहनु भएको छ। तामाङलाई पहिलो पेन्सनका रूपमा निवृत्त भरण अधिकार पत्र हस्तान्तरण गर्दै जिल्लामा यस सेवाको ढोका खुलेको छ। राष्ट्रिय किताबखाना निजामतीले गत 2082 चैत्र 6 गतेबाट देशभर औपचारिक रूपमा ई पेन्सन सेवाको शुरूआत गरेको थियो। सोही अभियानलाई पछ्याउँदै अब सोलुखुम्बुका सेवानिवृत्त कर्मचारीले पनि आफ्नै जिल्लाबाट यो सेवा सुविधा लिन पाउने भएका छन्। यस उपलब्धिमा खुशी व्यक्त गर्दै राष्ट्रिय किताबखाना निजामतीका महानिर्देशक श्रवण कुमार पोखरेलले सामाजिक सञ्जाल मार्फत पहिलो पेन्सनर बन्न सफल तामाङलाई बधाई दिनुभएको छ। महानिर्देशक पोखरेलका अनुसार यी पेन्सन सेवा लागू भएसँगै अब पेन्सन पट्टा बनाउनकै लागि काठमाडौँ उठाउनुपर्ने बाध्यता सञ्जटिलो कागजी प्रक्रिया र आवश्यक हैरानीको पूर्ण रूपमा अन्त्य भएको छ। सेवा तथा अवधारणलाई मूर्त दिँदै यी सेवा व्यवस्थापनमा प्रभावकारीका भूमिका खेल्ने कोष तथा लेखा नियन्त्रक कार्यालयको सोलुखुम्बुको टोलीलाई समेत महानिर्देशकले धन्यवाद ज्ञापन गर्नु भएको छ। विश्वको सर्वोच्च शिखर सगरमाथाका आधार शिविरमा पुग्ने पर्यटक तथा आरोहीले इन्टरनेट सेवा अत्यन्तै महँगो र कमजोर गुणस्तर भएको भन्दै व्यापक गुनासो गरेका छन्। पर्वतारोहणको मुख्य सिजन चलिरहेको वर्तमान समयमा आधार शिविरमा मानिसहरूको बाक्लो उपस्थिति भए पनि प्रभावकारी र सुलभ संचार सेवाको अभाव देखिएको छ। आधार शिविरमा हाल एभरेस्ट लिङ र एयर लिङ जस्ता नेपाली निजी सेवा प्रदायकहरूले तार रहित इन्टरनेट सेवा प्रदान गरिरहेका छन्। यी कम्पनीहरूले आरोहण सिजनलाई लक्ष्य गर्दै 24 घण्टा सेवा उपलब्ध गराएपनि यसलाई लागतलाई लिएर विदेशी तथा स्वदेशी दुवै नागरिकका असन्तुष्टि बनेका छन्। विशेष गरी एक्सपिडिसन कम्पनीका प्रतिनिधिले इन्टरनेट शुल्क अत्याधिक भएको उल्लेख गरेका छन्। सेवा प्रदायकले भने भौगोलिक विकटता र मौसमी व्यवसायका कारण सेवा महँगो पर्न गएको तर्क गाडी सारेको छ। एयरलिङका संचालक बुद्धि तामाङका अनुसार जटिल भूगोल र उच्च हिमाली क्षेत्रमा प्रविधि पुर्याउन ठूलो खर्च तथा आरोहीको क्याम्पमा बस्ने निश्चित समयका लागि मात्रै पूर्वाधार तयार गर्नुपर्ने बाध्यताले लागत बढ़ेको बताइएको छ। हाल नेपाली प्रयोगकर्ताका लागि 2000 देखि 2500 रूपियाँसम्म मासिक प्याकेज उपलब्ध गराइएको दावी गरे पनि विदेशीका लागि यो शुल्क उच्च रहने उल्लेख गरिएको छ। अर्कोतर्फ सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलको उपस्थिति आधार शिविरमा निकै कमजोर देखिएको छ। 5100 मिटरको उचाइसम्म यी कम्पनीका टावर भए पनि मुख्य सिजनमा सेवाले काम नगर्ने तथा अफ सिजनमा मात्र सामान्य संचार हुने अवस्था छ। नेपाल टेलिकमले दिङबोचीसम्म 4G र गोरक्षेसम्म 2G सेवा पुर्याएको जनाएको छ। हाल फाइबर विस्तारका लागि सामग्री ढुवानी भइरहेको निकट भविष्यमा तीव्र गतिको इन्टरनेट पुर्याउने योजना रहेको टेलिकमले जनाएको छ। यसैबीच नेपाल सेवा प्रदायकको आधार शिविरमा विदेशी कम्पनीका सेटेलाइट इन्टरनेटको अवैध प्रयोग गर्दा आफूहरू मारमा परेको गुनासो समेत छ। सगरमाथा क्षेत्रमा करिब 35-53 उठानाधिकृत स्टेलाइट उपकरण प्रयोगमा रहेको दावी गरिएको छ। नेपाल दूरसंचार प्राधिकरणले 2082 सालमै सूचना जारी गर्दै अनुमति बिना विदेशी स्टेलाइट इन्टरनेट चलाउनु दूरसंचार ऐन 2053 उल्लंघन भएको भन्दै सचेत गराएको थियो। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि महत्वपूर्ण मानेको फिक्सिङ अन्तर्गतको चौथो शिविर साउथ कोलसम्म सफलतापूर्वक गोरी टाङ्ने काम सम्पन्न गर्दै आरोहण मार्ग खुल्ला गरिएको छ। शुक्रबार साँझ 7:15 सगरमाथाको चौथो शिविर करिब 7906 मिटर उचाइसम्म रोप फिक्सिङको टोली पुगेको र सुरक्षित रूपमा डोरी टाँगेर बाटो खोल्न सफल भएको हो। यो सँगै अब सगरमाथा आरोहणका लागि अन्तिम तयारीमा रहेका आरोहण दलका टोलीलाई माथिल्लो क्याम्पतर्फ अगाडि बढ़न सहज हुने भएको छ। सगरमाथा आरोहणको 73 वर्ष लामो इतिहासमा यस वर्ष सन् 2026 को वसन्त ऋतुले एउटा नयाँ र उत्साहजनक कीर्तिमान काम गरेको छ। सन् 1953 पहिलो पटक सफल आरोहण भएबाट हालसम्मको सबैभन्दा धेरै संख्यामा आरोहीहरूले यस सिजनमा विश्वको सर्वोच्च शिखर चुम्नका लागि आरोहण अनुमति प्राप्त गरेका छन्। पर्यटन विभागका निर्देशक हिमाल गौतमका अनुसार मार्च 1 देखि मे 8 सम्मको अवधिमा कुल 492 जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन्, जुन अहिलेसम्मकै उच्च संख्या छ। सन् 2023 478 जनाले अनुमति लिएको रेकर्ड कायम भएकोमा यस वर्ष उक्त संख्यालाई उछिन्दै नयाँ इतिहास रचेको उहाँले जानकारी दिनुभएको छ। विश्वको प्रतिकूल अवस्था, मध्य पूर्वको द्वन्द्व र विभिन्न सामाजिक आन्दोलनका कारण पर्यटन क्षेत्र सुस्ताउन सक्ने आशंका बीच पनि सगरमाथा प्रतिको आकर्षणलाई महानिर्देशक गौतमले अत्यन्तै सकारात्मक र उत्साहजनक उपलब्धिका रूपमा व्याख्या गर्नुभएको छ। यस सिजनमा कुल 50 टीमका मध्य 492 जनाले अनुमति लिएका छन्, जसमा 105 जना महिला र 387 जना पुरूष सहभागी हुँदैछन्। सगरमाथा आरोहणको अनुमति जारी गर्ने क्रममा मात्रै राज्यले 1,40,95,775 रूपियाँ राजस्व संकलन गरेको छ। सगरमाथा भएका हिमालको आरोहणमा पनि यस वर्ष उल्लेख्य रूचि देखिएको छ। पर्यटन विभागको तथ्याङ्क अनुसार यस वर्ष वसन्त ऋतुमा नेपालका 30 विभिन्न हिमाल आरोहण गर्नका लागि कुल 1,134 जनाले आरोहण अनुमति प्राप्त गरेका छन्। आरोहण अनुमति प्राप्त गर्नेहरूमा 274 जना महिला र 660 जना पुरूष छन्। यसरी हिमालहरूको आरोहण अनुमतिबाट सरकारले कुल 1,24,41,21,954 रूपियाँ राजस्व प्राप्त गरेको छ। ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल कामको सहजीकरणमा सीएनएटीटीयूले नेपालको हिमाली क्षेत्रमा जलवायु उत्थानशील पर्यटन योजना निर्माणका लागि क्षमता विषयक सरकारवाला समूह परामर्श बैठक आयोजना गरेको छ। कामका वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाको अध्यक्षता, प्रोडाक्टर ईश्वर कोइरालाको प्रमुख अतिथिता तथा मोहन सिंह लालचन्दको विशेष अतिथितामा उक्त बैठक सम्पन्न भएको हो। बैठकको प्राविधिक सत्र सरह प्रमुख अनुसन्धानकर्ता तथा सह प्राध्यापक डाक्टर राजन विनायक भाषाले संचालन गर्नुभएको थियो। साथै प्रमुख अनुसन्धानकर्ता तथा सह प्राध्यापक डाक्टर रत्नमणि नेपालले अनुसन्धानका उद्देश्य, कार्यविधि तथा अपेक्षित उपलब्धिहरूबारे प्रस्तुतिकरण गर्नुभएको थियो। जीशंकुवदी गाउँपालिकामा संचालनमा रहेको जीशंकुवदी आधारभूत अस्पताल आर्थिक अभावको कारण बन्द हुने अवस्थामा पुगेको छ। 2 वर्ष अघि संचालनमा आएको उक्त अस्पताल गाउँपालिकाले सीमित स्रोत साधनका बीच जनशक्ति र उपकरण व्यवस्थापन गरेर संचालन गर्दै आए पनि दीर्घकालीन संचालनमा भने संकट परेको छ। गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख खिरप्रसाद भट्टराईका अनुसार अस्पताल संचालनका लागि आवश्यक बजेट अभाव हुँदा सेवा निरन्तरतामा समस्या देखिएको छ। संघीय सरकारसँग विशेष अनुदान मार्फत जनशक्ति व्यवस्थापन माग गरे पनि हालसम्म कुनै पनि ठोस सम्बोधन नभएको उहाँले बताउनु भएको छ। डिगडेल रूपाकोट मझागडी नगरपालिकाका स्थानीय बासिन्दालाई उत्पादन र स्वरोजगारसँग जोड्ने उद्देश्यले उत्पादनमा उपक्रमक अभियान संचालन गरिएको छ। नगरपालिकाले चालू आर्थिक वर्षका लागि 1,50,00,000 बजेट विनियोजन गरेर उत्पादनमा उपक्रमक महाअभियान कार्यक्रम शुरू गरेको हो। उत्पादनमा उपक्रमक महाअभियान कार्यक्रम अन्तर्गत कफी खेतीको सम्भावना रहेको ओडाको पहिचान गरी किसानलाई कफीको बिरूवा निशुल्क वितरण गर्दै प्राविधिक सहयोग समेत उपलब्ध गराएको नगरपालिका एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपाल ए टोलीले स्कटल्याण्डलाई बीएसएल नियमका आधारमा 9 रनले हराएको छ। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदै पानी परेपछि खेल रोकिएको थियो। त्यसपछि डीएलएसओ नियमका आधारमा नेपालको ए टोली विजय बनेको छ। नेपालका सन्दीप जोराले आजीवित 83, ईशान पाण्डेले 50 रन बनाएका छन्। यसअघि माथिल्लो मुल्तानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 8 विकेट गुमाएर 303 रन बनाएको थियो। अवस्थ बिहान सात बजे सोलह समाचारवाट अंजु कार्की विदा हुन्छु। बिहान दस बजे सोल हलचल लिएर फिर आउँछु। सूचना शिक्षा र स्वस्थ मनोरंजन का लागि सोले एफएम सुन्दै रहनुहोला।

0: ए बाबु मन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ विनाशले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
1: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
2: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038520129 98434986 98424718 98443049696 र 98613314 आन्जी औषधालय सोलो दुत्कुण्डी नगरपालिका 5 कल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय

सूचना सूचना निःशुल्क आवासीय छाता बैठक लागि सूचना काठमाडौंमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्के स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई डोंगोछा फाउण्डेशनबाट स्कूलशक्ति प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीड़ित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम मिति यही दिशा मतदर्शन। थप जानकारीका लागि सम्पर्क नम्बर 98 51 57 53 85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनलाई डोंगोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुन राई डोंगोछा फाउण्डेशन खामखुवा खोटाङ।

विद्युत आपूर्ति बन्द हुने सम्बन्धी सूचना। यही वैशाख 20 गते देखि सल्लेरी च्यास्ता विद्युत कम्पनी लिमिटेड सल्लेरीको वार्षिक मर्मत सोमबार कार्य भइरहेको छ। सोही क्रममा यही वैशाख 26 गते शनिबारका दिन कम्पनीको विद्युत उत्पादन गृहदेखि तिङला सब स्टेशनसम्म जोड्ने 11 केबी विद्युत लाइन छोड लागेका रूख तथा रूखका हाँगाहरू कत्थन कार्य गर्नुका साथै पावर हाउसको स्विच यार्ड उपकरणहरू 11 केबी फिडरका ट्रान्सफर्मरहरू र अन्य उपकरणहरू चेक जाँच तथा आवश्यक मर्मत गर्नका लागि विद्युत आपूर्ति बिहान 9:30 बजेदेखि बेलुकी 5:30 बजेसम्म पूर्ण रूपमा बन्द रहने कुरा यसै सूचना मार्फत सम्पूर्ण सेवाग्राही तथा सरोकारवालाहरूलाई जानकारी गराउँदछौ। मर्मत सम्भार कार्य तोकिएको समय अगावै सम्पन्न भएको अवस्थामा विद्युत आपूर्ति समेत अगावै गरिने कुरा पनि जानकारी गराइन्छ। यस कार्यबाट सेवाग्राहीहरूलाई पर्न जाने असुविधा प्रति कम्पनी क्षमा प्रार्थी चाहन्छ। सल्लेरी च्यास्ता विद्युत कम्पनी लिमिटेड, सल्लेरी, सोलुखुम्बु।

0: छट्टै मायो भैसाजन लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा संचालनले कति खेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेल केएल टावर 6 तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन किच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाईँ ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईँलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा सारिन्छ।

0: नागरिक सहायता कक्ष संचालन हुन सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावहरु यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट मुख्य सेवाहरु प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी अर्थ सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएन अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोची प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: I'm not a

I'm not going to be able to do that.

I'm not going to be able to do that.

I'm not going to be able to do that.

0: हाम्रो के दोष छ र पक्रिनु भएको सर? बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
1: हामी त जन्ती गएका त हौँ सर।
0: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
2: तिनकै बाबुआमालाई पक्रिन्न सर, हामीलाई छाड्दिनु।
0: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
1: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
0: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: को हो को हो बाहिर?
3: म हो दिदी सुन्तली, ढुक्का खोल्नुहोस् न।
2: के भयो यति राति? किन यति राति?
3: दिदी भित्र हेर्नुहोस् न, मलाई डर लागिरहेको छ।
2: ल भन के भयो?
3: आज घरमा कोही झम्बाको मौका छोडेर तल्लो घरको माइला दाईले भागेर आयो। दिदी
2: माइला दाईले त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु। हेलो, म माया वडा सदस्य। यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ, प्रहरी पठाइदिनुहुन्छ कि? ल ल, अब धेरै नरौ, कानूनले कारवाही गर्छ। भोलि प्रहरी चौकी र मनोपरम सफलतासँग भेट्न जाउँला।
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्नु। सहयोगको लागि पैसा नमाग्ने। नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
4: हो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
4: के रे, नानी त भर्खर 17 लाग्यो होइन?
0: हो बाबु, अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ, छोरी पनि खुसी नै थिए। त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गरौँ।
4: हेट काकी हजुरहरू, त्यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश साथी घुमिरहेछन्, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख्य घाँटेको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए।
7: म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वास नै समस्या देखियो।
5: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
8: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
9: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
8: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
9: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
8: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
9: मद्यपान र धूम्रपान सेवन नगरौं।
8: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।

0: प्रोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संक्षेप सोनी एफएम स्टुडियो टाइम
2: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो
1: राष्ट्रको शान किसान
2: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
3: यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब प्रस्तुत छ कार्यक्रम बदलिदो नेपाल

0: नमस्कार कार्यक्रम बदमेली नेपालमा रेडियो रिमालको स्वागत छ। समसामयिक विषयमा छलफल हुने कार्यक्रम बदमेली नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz देशभरिका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम आज बेलुकी 8 बजे पुनः प्रसारण हुन्छ। दशकौंदेखि जटिल सामाजिक एवं राजनैतिक मुद्दाका रूपमा रहेको सुकुम्बासी समस्या समाधान गर्ने भन्दै सरकारले देशभर सार्वजनिक तथा सरकारी जग्गा संरक्षण अभियानलाई तीव्र बनाएको छ। विशेष गरी काठमाडौँ उपत्यकामा बागमती, विष्णुमती, मनोहरा लगायत नदी किनार अतिक्रमण गरेर बनाएका हजारौं घर टहरा हटाउने अभियानले नयाँ बहस सृजना गरेको छ। एकातिर सरकारले सार्वजनिक सम्पत्ति जोगाउने, नदी सभ्यता पुनस्थापना गर्ने र बाढ़ी जोखिम घटाउने दावी गरेको छ भने अर्कोतर्फ विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापन, मानव अधिकार र वास्तविक सुकुम्बासी पहिचानको प्रश्न अझै चुनौतीपूर्ण बनेको छ। जोखिमपूर्ण क्षेत्र खाली गराइएपछि आफूलाई सुकुम्बासी दावी गर्ने झण्डै 2000 परिवारका 8000 मानिस सरकारको सम्पर्कमा आएका छन्। यीमध्ये धेरै परिवार वर्षौंदेखि नदी किनार, पुल मुनि, सार्वजनिक खुला क्षेत्र तथा सरकारी जमीनमा बस्दै आएका थिए। सरकारले अहिले वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासी छुट्याएर व्यवस्थापन गर्ने नीति अघि बढ़ाएको छ। लगत संकलन, नागरिकता, बसोबास अवधि, आर्थिक अवस्था र वैकल्पिक आवासको आधारमा पहिचान प्रक्रिया चलिरहेको छ। तत्कालका लागि सुकुम्बासीहरूका लागि सरकारले विभिन्न अस्थायी होल्डिङ सेन्टर संचालनमा ल्याएको छ। सुकुम्बासीहरू राखेको ठाउँमा खाद्यान्न, स्वास्थ्य सेवा, खानेपानी, शौचालय तथा बाल बालिकाको आधारभूत सुरक्षाको व्यवस्था मिलाएको सरकारको दावी छ। यद्यपि धेरै अधिकारकर्मी र अभियन्ताले दीर्घकालीन पुनस्थापनाको स्पष्ट योजना बिना घर भत्काउँदा नागरिक थप असुरक्षित बनेको भन्दै यसको विरोध गरेका छन्। सरकारले अब काठमाडौँ उपत्यका बाहिर पनि अभियान विस्तार गरिरहेको छ। नेपालमा सुकुम्बासी समस्या केवल आवासको मात्र नभई गरीबी, बेरोजगारी र अव्यवस्थित शहरीकरण, बसाईसराई र कमजोर भूमि व्यवस्थापनसँग जोड़िएको समस्या हो। व्यवस्थित आवास, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा सहितको एकीकृत पुनस्थापना अहिलेको आवश्यकता हो। आज हामी कार्यक्रम बदलिदो नेपालमा वास्तविक सुकुम्बासीको अवस्था, सरकारको कदम र दीर्घकालीन समाधानका विषयमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ पूर्व सचिव एवं शहरी विकास तथा आवास निर्माण विज्ञ किशोर थापा।
1: सर, स्वागत छ यहाँलाई। सरकारले पाचा पत्रमा उल्लेख भए बमोजिम चाहिँ काम गरेको दावी गर्छ, तर त्यही हिसाबले बाहिर चाहिँ सुकुम्बासीलाई अलिकति हतारमा हटाउन खोज्यो कि भन्ने आलोचना पनि भयो। खासमा यो सुकुम्बासी समस्या के हो भनेर बुझ्ने?
2: अब सुकुम्बासीको समस्या त निकै जटिल र यो बृहत प्रकार छ। तर अब हामीले चाहिँ अहिले नै अब आजको छलफलमा हामी चाहिँ शहरी क्षेत्रमा बसेर

0: നക്ഷത്രങ്ങളെ വിശദീകരിക്കുന്നതാണ് ദശമാശയറുക.
1: यो जसरी खोला किनार अथवा चाहिँ सरकारी सार्वजनिक जग्गा अतिक्रमण भयो भन्ने खालको गुनासो आयो पटक पटक, यो जुन सुकुमासीहरू बागमती नदी किनार अथवा अन्य खोलाका किनारमा जोखिम पूर्ण तरिकाले बस्नुभयो, उहाँहरू चाहिँ उहाँको बाध्यात्मक परिस्थिति हो अथवा चाहिँ अब यो सहरमा छिरिहाल्यो कि बसिहाल्नु भन्ने खालको परिस्थिति हो, जुन तरिकाले मान्छेले स्पष्ट बुझ्नु छ
0: यस्तो छ, यो बाध्यात्मकै हो नि. तपाईँ हामी चाहिँ त्यहाँ गएर बस्नु चाहन्छौँ र हामी बस्नु चाहँदैन भने बरु चाहिँ यो सहरै छोडेर गएर हामी अर्को ठाउँमा चाहिँ बसोबास गरेर तर यसरी अब फर्स्ट चर्च बनाउने बागमतीको किनारमा आज बगाउला कि भोलि बगाउला भन्ने अवस्थामा हामी त बस्दैनौँ बस्दैनौँ. यो बाध्यता कसरी सिर्जना हुन्छ भन्दाखेरि चाहिँ विभिन्न कारणवश उनीहरू चाहिँ गाउँबाट सहरमा आएका हुन्छन् अथवा काठमाडौँमा आएका हुन्छन्, अब या उनीहरूले चाहिँ आफ्नो कोही अदक्ष हुन्छन्, कुनै दक्षता हुँदैन, कोही चाहिँ अलिकति अर्धदक्ष हुन्छन्, केही न केही चाहिँ तिनीहरूसँग सिक हुन्छ, नोकरी होलान्, सिपाही होलान्, केही मिस्त्री होलान्.

0: Assalamualaikum. Mungkin lebih sebut saja santinship udam swetnya kan, misalnya. Tapi tu kamp seperti misalnya, mana betul tu amani je. Tapi amani je, mana betul seperti misalnya tu perayaan tu mana?
1: Dari kita ni harus.
0: Mana tu bani mati misalnya. Atau tu amani perayaan mana? Kalau pasti misalnya tu awas ke seperti macam. Tapi ni mana? Awas ke lagi betul kerja bani macam pasti mana? त्यसको करिब 4 गुणा बढी चाहिँ तपाईको मासिक आमदानी हुनु पर्छ। उदाहरणको लागि काठमाडौँमा अब त्यो थापाथली क्षेत्रमा दुईटा कोठा भाडामा लिनुको लागि दुईटा कोठाको न्यूनतम 10,000 होला भने भाडाको लिनुको लागि 40,000 रुपैयाँ उसको मासिक चाहिँ आमदानी हुनु पर्यो। तर त्यो परिवारसँग चाहिँ 40,000 मासिक आमदानी हुनु नि के सक्दैन। त्यो भाड्न सक्दैन त्यो। होला उसको 20-25,000 के के होला। अब उनले चाहिँ फेरि के गर्छ अहिले बढी आजकल परिवारले के गर्छ भने अलिक शिक्षा र स्वास्थ्यमा अलिक बढी खर्च गर्न थाले आवासमा भन्दा है। त्यसले गर्दा हुन्छ चाहिँ त्यो उनीहरूले चाहिँ त्यो घर बालमा लिन पनि नसक्ने अनि जग्गा किनेर घर बनाउने त कम्पनीले बाँचेको कुरा भयो। अनि के गर्ने त भन्दा सकेसम्म त उनीहरू भाडामै बस्न सक्छन्। प्रायःसम्म त राम्रो चाहिँ घर भाडा लिएर कोठा भाडा लिएर बस्न पाएसम्म राम्रो। त्यसैले कोठा भाडा लिएर बस्ने त काठमाडौँ उपत्यकामा लाखौँ छन् नि। तपाईँलाई एउटा डाटा दिउँ 2078 जनगणना अनुसार काठमाडौँ उपत्यका भित्र चाहिँ हाम्रो चाहिँ डेरावासीको संख्या चाहिँ 51% छ। 51% भन्दाखेरि 51% त डेरामा बसिरहेको छ नि त। तर डेरामा नै बस्न नसक्ने परिवार पनि रहेछन् भने हामीले बुझ्नुपर्छ। त्यो परिवार कहाँ गएर बस्यो भन्दा यस्तै खाली जमिन आफ्नो जहाँ ताम छ त्यो तामको नजिकै कहाँ खाली जमिन छ कसैले पनि त्यसपछि घर विचार गरेको छैन भने त्यो खाली जमिनमा अब तहरा बनाउनु त घर गाह्रो पनि छैन। त्यो तहरा पनि तपाईँले चाहिँ एकै राता भन्न सक्दैन कि। उनीहरूले अनेक ठाउँबाट चाहिँ पख्यालेका सामानहरू ल्याएर खोजेर कहिले जस्ता ल्याएर कहिले काठ ल्याएर कहिले इन्टर ल्याएर उनीहरूले चाहिँ परिवार मिलेर त्यो बनाएका हुन्छन्। जग्गा त उनीहरूले पैसा दिनु परेन तर आफ्नो सबै गर्छन् त्यो बिस्तारै त्यसले सुधार गर्छन्। त्यस्तो किसिमबाट चाहिँ हामीले घरहरू बढ्दै जान्छ अनि त्यसले एउटा बस्तीको चाहिँ ठुलो गर्छ। बस्तीको रूप कसरी ग्रहण गर्छ भन्दा अब त्यो बस्तीमा योजना चाहिँ त्यहाँको चाहिँ मेन योजना चाहिँ

0: बेसी होला तपाईँको त्यो समिति पनि अध्यक्ष होला त्यसरी चाहिँ एउटा त्यहाँ त्यसको चाहिँ त्यसको रखवारी भन्ने मिल्ने मान्छे हुनुहुन्छ र मिल्ने चाहिँ के आउँछ भन्दाखेरि चाहिँ अनि सबैको त्यहाँको जुन व्यवस्थापन उसले गर्ने अन्त व्यवस्थापनको काम गर्छ र अनि त्यहाँ चाहिँ के हो गभर्मेन्टलाई त बस्नको लागि त पानी चाहियो बत्ती चाहियो त्यहाँ चाहिँ तपाईँको लागि चाहिँ एउटा अलिकति घर विकास अलिकति शौचालयले चाहियो भने त्यो उनीहरूले चाहिँ पानीको लागि त्यहाँ नदीको पनि पानीको स्रोत हुन्छ अथवा त्यहाँ एउटा सानो चाहिँ ट्युबवेल खन्दिन्छन् अब शौचालयको लागि त अब त्यो खोला किनेर खोला खोला भइहाल्यो र शान्ति आफैले बनाउँछन् बसेर अनि एउटा चाहिँ उनीहरूले उनीहरू कस्तो गर्छन् त्यो समुदायमा चाहिँ एकले अर्कोलाई एकदमै सहयोग छ सबै एउटा चाहिँ गरिबीको चाहिँ चङ्गला परेको हुनाले उनीहरूको एउटा समुदाय नै त्यहाँ चाहिँ समुदायमा चाहिँ प्रति सबैको एउटा विश्वास हुन्छ र अनि उनीहरू चाहिँ अशेषा भेट्न परे पनि त्यो समुदाय नै भेट्छ एकले भेट्दैन अथवा केही काम गर्नु पर्यो समुदायमा उनीहरू गर्छन् अथवा सरकारी निकास केही सर्नु सहयोग गर्नु पर्यो भने पनि त्यहाँको मान्छे हो त्यहाँको जुन नेता हो उनले चाहिँ गर्छ र अब अनर्थ कुरा के छ भने यस्ता कतिपय समुदायमा चाहिँ के हुन्छ भने सेनाका प्रहरीका त्यस्तै पऱ्यो भने निजामती कर्मचारी हाम्रो छ अलिकति त्यस्तै तपाईँका चाहिँ हाम्रो निजामती कर्मचारीहरू पनि उनीहरूका स्वागत गर्ने भाव हुन्छ किन रहेको हुन्छ भन्दाखेरि चाहिँ भोलि सरकारसँग केही समन्वय गर्नु पऱ्यो भने पनि भोलि अब चाहिँ भत्काउनु आयो भेट्न पऱ्यो भने पनि अनि कति त अब सेना प्रहरीको मान्छे गरेको त अब साथीभाइ हुन्छ नि थोरै राहत त्यो राहत हुन्छ त्यो राहत हुन्छ त्यसरी पनि भएको हुन्छ त्यसमा मैले यो विभिन्न वस्तुहरूमा गएर अध्ययन गर्दाखेरि मैले चाहिँ दिशाएर महत्वपूर्ण कुराहरूको जानकारी पाएको पहिलो कुरा चाहिँ त्यो बस्तीका सबै मान्छेहरू चाहिँ केही न केही उद्यम गरेर केही न केही श्रम गरेर बसिरहेको छ खालि केही पनि छैन यो किसिमले म उनीहरूलाई चाहिँ एउटा मौरी भनौँ न मौरीको सङ्घ त्यहाँ एउटा रानी मौरी हुन्छ मौरीको चाहिँ घरमा एउटा रानी मौरी हुन्छ नि त्यो रानी मौरी भने त्यो त्यहाँको नेता अध्यक्षले अब सरदार जो हो हुनुहुन्छ र त्यसपछि उनीहरूले चाहिँ केही न केही कामहरू गर्ने गर्छन् र अनि त्यसबाट सबैभन्दा लाभान्वित के हुन्छ भाषा लाभान्वित चाहिँ त्यहाँ वर परेका चाहिँ जुन अब चाहिँ घर बनाएर बस्ने जुन मान्छेहरू बासिन्दाहरू छ नि त्यसबाट उनीहरू सबभन्दा बढी लाभान्वित हुन्छन् उनीहरूले जुन किसिमको चाहिँ केही पर्वमा अप्ठ्यारो पर्वहरू त्यहीबाट मान्छे आउने त हो नि मिस्त्री छ होला कानुन छ होला तपाईँको किसान जुन के सहयोग गर्ने कामदार छ होला त्यो तिनीहरू आउने हुनाले त्यस कारण त्यो त्यहाँको रैथानी समुदाय र त्यो झुपडी बस्ती युवाहरूको चाहिँ त्यहाँ एउटा गजबको एउटा चाहिँ सम्बन्ध भन्ने एउटा लगान हो भन न झट्ट हेर्दा तिमीहरू चाहिँ सुकुम्बासी तिमीहरू चाहिँ फोहोर मैला गर्ने मान्छे भनेर भन्न पनि छोड्दैनन् त्यहाँ त्यसले भो बासिन्दाले तर चाहिँ फेरि भोलि आफ्नो घरमा केही चाहिँ काम छ नेताबाट पर्दा चाहिँ एउटा कुनै किसिमको लेबर चाहियो भने त अथवा केही मदत चाहियो भने त्यो आउने त तिनीहरू तिमी त्यहीँबाट महिलाहरू आएनन् युवाहरू आएनन् तिनीहरूको जो सङ्गठनको मान्छेहरू तिनीहरू पनि हो त्यस कारणले त्यो सहरसँग चाहिँ सहरको श्रम बजारसँग उनीहरू जोडेर समस्या के पऱ्यो भने उनीहरूको श्रम चाहिँ त्यो सस्तोमा बेच्न उनीहरूको मान्यता छ कि त्यो आम नानीले चाहिँ उनीहरूको चाहिँ आवासको आवश्यकता चाहिँ पुरा गर्न सक्दैन उनीहरू त्यहाँ बस्छन् अब हामी यहाँ छुट्याउनु पर्ने कुरा के छ भन्दाखेरि अब यो भूमिहीन अथवा सुकुम्बासी भन्ने शब्दावली छ नि अब नेपालको चाहिँ अहिलेको प्रचलित नीति नियममा सुकुम्बासी भनेको नेपालभरि काहीँ कतै जग्गा जमिन नभएको घरमा रहेको भन्ने बुझिन्छ अब त्यो परिभाषामा त कहिले नै तपाईँ हाम्रो दाजुभाइ पढ्न बिर्सेन कि अथवा हाम्रो छोरा भतिजा पढ्न बिर्सेन उहाँको लागि मैले मेरो यो घर चाहिँ बिक्री गर्थेँ मलाई यो घर मेरो चाहिँ बिक्री गर्थेँ भने मेरो छोराछोरी त भूमिहीन भइहाल्यो नि अनि मेरा छोराछोरीले अनि त्यो सुविधा पाउँदैन अहिले पनि गाउँबाट कतिले बेचेर घरमा उत्तिकै सेवा मान्छे त्यस कारणले अब हामीले यो समस्यालाई कसरी हेर्नु पर्यो भने यो रोजगारीसँग जोडिएको समस्या हो यो सहरको चाहिँ अनौपचारिक जुन अर्थतन्त्रसँग जोडिएको चाहिँ विषय हो र यो चाहिँ यो आवाससँग जुन त यो आवाससँग जोडिएको समस्या सहरले चाहिँ एउटा औकात अनुसारको यदि आवास उपलब्ध गराउन सकेन भनेदेखि यो वर्ग चाहिँ अझ बढ्दै जाने हो तर हाम्रो देशमा चाहिँ एउटा राम्रो के छ भन्दाखेरि चाहिँ हाम्रो डेटाले के हुन्छ भन्दाखेरि चाहिँ यस्तो चाहिँ बस्तीमा बस्ने मानिसहरूको संख्या चाहिँ हाम्रो दक्षिण एसियाका अरू मुलुकभन्दा चाहिँ एकदमै कम छ हामी दिल्लीमा हामी भयौँ भने करिब 3 करोड जनसङ्ख्या भएको दिल्ली सहरमा करिब करिब तपाईँको चाहिँ 1 करोड मान्छे चाहिँ यस्तो चाहिँ झुपडी बस्ती अथवा चाहिँ अस्वस्थकर बस्तीमा हुन्छ सुकुम्बासी बस्ती भन्दैन त्यहाँ है पाकिस्तानमा जानु भने त्यहाँ चाहिँ कच्ची आबादी हुन्छ कच्ची आबादी भनेको त्यो जग्गामा चाहिँ पक्का नभएर के त्यो बस्ती चाहिँ कच्ची कुनै पनि त्यसलाई सरकारले यताउटो गर्न सक्ने कच्ची आबादी भन्छन् होइन अब कलकत्ता तिर जानु भने बस्ती हुन्छ नि त बस्ती त्यो बस्ती त्यो बस्ती भित्र अब हामीले त अर्को सुख मान्छे हुन सक्छ जोड्नु अब मस्तमा हामीले चाहिँ यो मलाई त के लाग्छ भने अहिलेको सरकारले मिलाउनुहुन्छ यो सुकुम्बासी भन्ने जो शब्द छ यो शब्दले नेपालको कुनै पनि यो अहिले त नीति र नियमबाट चाहिँ यसलाई चाहिँ हटाइदिनु यो शब्दले नै यो समस्या गर्न पारेको हुनाले बरु हामीसँग भूमिहीन हुन सक्छौँ आवासहीन हुन सक्छौँ हामी चाहिँ नागरिक पनि एउटा पछि घरमा बस्ने हुन सक्छौँ भुटरीमा बस्ने भने छात्रमा बस्ने हुन सक्छन् छात्र बस्ती भन्ने भयो हामी
1: हिन्दूमा भुटरपट्टी भन्छ
0: भुटरपट्टी भन्छ अब हामी छात्र बस्ती भन्ने पनि भयो अलिक हाम्रा चाहिँ नेपाली शब्द पनि त छ नि तर यो सुकुमवासी भन्ने शब्द चाहिँ के हो भने जुन यो चाहिँ विगतमा चाहिँ यो अब सिक्किमबाट आएका मान्छेहरूसँग जुन जोडियो अथवा सिक्किममा गएर बसाइसकेका मान्छेहरू जोडियो अब त्यो चिज हामी जस्ता अब तस्तै छ लगाएका छौँ त यो कुरा चाहिँ यो हाम्रो सहरमा बस्ने हाम्रो चाहिँ कि गरिब गरिबवासीहरूलाई यो लागू हुँदैन कि त्यसलाई हामी त्यो सुकुमवासी चाहिँ नहुन भन्ने मेरो चाहिँ
1: अब त्यहाँभित्र वास्तविक सुकुमवासीहरूलाई नाम मात्रको सुकुमवासी अथवा चाहिँ पर्याप्त आर्थिक रूपमा बलि मान्छे पनि गएर बस्यो भन्ने खालको अर्को एउटा गम्भीर चाहिँ उठेर अहिले अर्को त हामीले पनि यो सात आठ तलसम्म एउटा घर घर गर्नुपर्ने अवस्था हो
0: के होला कसरी हुनुभयो कसरी हुन्छ भने नि अब त्यहाँ भनौँ न त अहिले चाहिँ घर बनाउन नक्सा पास गर्नुलाई कति जग्गा चल्छ त अनलाइन गर्नु नक्सा पास हुँदैन अब थापाथली एरियामा अथवा विद्यानगर भए साढे दुई आनाको चाहिँ जग्गालाई कति पर्ने हो त कमसे कम दुई करोड त पर्ने हो पनि दुई करोडको जग्गा किन्नु पर्यो अब अर्को एक करोडको घर बनाउनु पर्यो
1: त्यो त फेरि नक्सापासको माध्यमले तिन आनामा गएर घरै बनाउनु
0: भन्दाखेरि चाहिँ अब जग्गा सितैमा पायो भने त घर बनाउनु त गाह्रो छैन होइन त्यसको पनि गाह्रो छैन कि घर त मनाउँछ मान्छे त्यो पटक पटक तला तला पनि मान्छ त्यस जग्गामा पनि एकदम नराम्रो भयो काठमाडौँको जग्गा पनि यति नराम्रो भयो कि अब त्यो गरिब परिवारले गरिब के भनौँ अब निम्न आय वर्गले अब जग्गा किनेर घर बनाउन सक्ने अवस्था आइसक्यो सजिलो सजिलो दाजुभाइ त्यस्तो अवस्था जग्गाको मूल्य छ आकाश छ अनि घरको चाहिँ अब नागर मूल्य पनि बढेको छ भन्दाखेरि चाहिँ यो अवस्थामा त अब त सामान्य एउटा चाहिँ निम्न मध्यम त अब गरिब परिवारले पनि काठमाडौँमा एउटा चाहिँ चाँचा होइन चाँड कोठा घर बनाउन गाह्रो भइसक्यो अब त्यो एकदमै अनुपचारिक क्षेत्रमा काम गर्ने हाम्रो श्रमजीवीहरूलाई त झन् गाह्रो छ अब यस्तोमा चाहिँ के गर्नुपर्छ यो तर फेरि ती हामीलाई सहरको लागि नगर्नु चाहिँ गर्व भयो तिनीहरूले सहरलाई हटाउनु पनि सकिँदैन भन्दाखेरि उनीहरूले कतै नै कतै कुनै न कुनै किसिमको चाहिँ बसोबासको व्यवस्था हामीले कतै गर्न सक्यौँ भने चाहिँ त्यो राम्रो हुन्छ अब विगतमा अब मेरो अध्ययन के हुन्छ भन्दाखेरि अब संसारभरिको मान्छे यस्ता बस्तीहरूलाई चार तरिकाले व्यवस्थापन गरेको देखिन्छ कि एउटा चाहिँ अब जसरी जो जहाँ बसेको छ त्यसरी बस्ने भने बच्चाहरू त सुन्न गर्ने आफ्नो जनता हुन् बसौँ बरु चुनावभन्दा बढी अतिक्रमण गर्नु नहोस् चुनावभन्दा बढी थप अतिक्रमण गरोस् तिनीहरू जसरी बसेका छन् उनीहरूले अब अरू दुःख दिएका छन् आफ्नो विषयमा बसे बस्ने उनीहरूलाई आउन सक्नु यसलाई चलाएर फेरि किन यो राजनीति पनि सामाजिक समस्या हुनु त्यो सरकारले आकाङ्क्षी गरेर गर्ने एउटा चाहिँ तरिका छ धेरै बसोटी भने सुन्दैन अर्को तरिका चाहिँ होइन यो त सहरको लागि त यो त कालो धन्दा भयो यसले त समस्या पानी अब विदेशी पानी आउँदा मान्छे आउँदा त यसले त नराम्रो देखिँदो हाम्रो सहरको रूपै बिग्रियो कुरूप बनायो त्यसरी यसलाई चाहिँ सफा हटाउनुपर्छ भनेर सहरले सौन्दर्यीकरण गर्ने नियमहरू तिनीहरूलाई निर्माण तरिकाले हटाइदिने
1: गरिबी हटाउनु पनि गरिब हटाउने हो
0: गरिब हटाउनु हटाउनु पनि गरिब हो गरिब हटाउनु त्यो चाहिँ अब हाम्रो वरिपरिका देशहरूमा पनि त्यो देखिन्छ अब त्यस्तो तरिका चाहिँ के छ भन्दाखेरि चाहिँ यदि उनीहरू चाहिँ अब अहिले दुई तरिका चाहिँ एउटा जिम्मेवार लोकतान्त्रिक सरकारले भने एउटा लोक कल्याणकारी राज्यले त्यो चुप आँखा चिम्लेर बस्न पनि सक्दैन अन्धाधुन्ध रूपमा उनीहरूले हटाउनु पनि सक्दैन गर्नु भनेर अनि किसिमको हाम्रो आवासको हक सम्बन्धी कुरा मानव अधिकारका कुरा आउँछन् पोलिटिकल त्यसका चाहिँ राजनीतिलाई ठुलो मूल्य चुनाउनुपर्छ सरकारले त्यसै हिसाबले त्यो गर्न नसक्नुहुन्छ अब हाम्रो जस्तो देश मान्छे गर्ने के त भने के चाहिँ उनीहरू ज्यादै जोखिमपूर्ण अवस्थामा बसेर चाहिँ यदि जिउ जानै खतरा नै छ भने उनीहरू सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने यदि चाहिँ त्यो पनि सम्भव छैन यदि उनीहरू चाहिँ अब त्यो पनि गर्छन् यदि उनीहरू सुरक्षित ठाउँमै बसेका छन् बसेको ठाउँ ठिकै छ ठिकै किसिमबाट बसेका छन् खालि उनीहरूको बसोबास मात्रै अब यस्तो छ भने चाहिँ उनीहरूलाई तिनै तिनीहरूलाई व्यवस्थापन गर्ने राम्रो छ होइन उनीहरूलाई पर्याप्त पूर्वाधारहरू न्यूनतम पूर्वाधारको व्यवस्था गरेर उनीहरूलाई चाहिँ तिनीहरू बस्न दिने त बस्न दिने मात्रै है लालपुर दिने हुन् फेरि यहाँ लालपुरलाई दिने कुरा आउने बित्तिकै सुकुमवासी गैर सुकुम कुरा आउँछ सुकुमवासी भन्ने बित्तिकै फेरि त्यही गलत मान्छेहरू पर्ने सम्भावना भएको हुनाले त्यो बस्तीलाई हामीले डिफाइन गर्ने र यो ठाउँमा चाहिँ तिमीहरूले चाहिँ अब भ्रमण गर्न पनि पाइँदैन यसको चाहिँ तिमीहरूले बस्न चाहिँ पाउँछौ तिमीहरू मात्रै बस्छौ यहाँ बस्न त किन्दैछ भने बिताउने राजुलाई भन्नु फेरि किन्दै भएर के हुन्छ भन्ने पनि थाहा छ तिमीहरू राज्यले दिने सुविधा दिन्छ तिमीहरू नागरिक है राज्यले पाइदिने हरेक तिमी नागरिक अधिकारहरू तिमीहरू दिन्छ भनेर तिमीले पाउँछौ जस्तो अब ब्याङ्कमा खाता खोल्न पाउँछौ स्कुलमा बच्चा भर्नु हुन पाउँछौ होइन त्यसपछि मेरो चाहिँ कुनै जागिरको लागि जति मुनिगन दिन पाउँछौ आजकल जे गर्दाखेरि पूर्जा मान्छ नि त होइन त्यो पूर्जा चाहिँ एउटा सरकारले एउटा सामूहिक पूर्जा कि त्यो बस्तीको पूर्जा एग्रिमेन्ट कस्तो गरिदिनु त्यो पूर्जाको भएर ब्याङ्कले चाहिँ उनीहरूले केही एउटा उद्यम गर्नु पर्यो ऋण पनि दिने त्यो पनि गर्नु पर्यो होइन आजकल त्यो लाल पूर्जा मागिन्छ यस्तो कुरा गरेर चाहिँ उनीहरूले तिनै व्यवस्थापन गर्यो भने चाहिँ त्यो गर्न सकिन्छ त्यस्तो चाहिँ सुधार गरिएको बस्तीहरू नेपालमा पनि छन् त्यस्तो धेरै ठाउँमा चाहिँ धेरै सुधार बस्तीहरू सुधार गरेछ काठमाडौँमा पनि गरेछ त्यसमा अहिले गरेको चाहिँ कहिले हतार हतार हुन्छ भने हतार चाहिँ किन हो भने बर्खा आउनु लागिसक्यो यसपालि बर्खा छिटो नै

0: अहिले कसरी फैलिने के हुन्छ भने होइन यहाँ त मान्छेलाई त लाइक भने त भोलिखेल पठाइदिनु भइहाल्छ नि त्यो जग्गा सस्तो पनि पर्छ त्यहाँबाट चाहिँ बसोबास गराएर हुन्छ भन्छ त्यो त बसोबास त होला दिनुहुन्छ तर उनीहरूको रोजगारको टाइम बुझ्नु हुँदैन उनीहरूका बच्चा यहाँ परिरहेको हुन्छन् उनीहरूका चाहिँ होइन जुन चाहिँ सिमेन्ट सिमेन्टिङ खेलकुद जाँदैन होला त्यो होला बाटो व्यवसाय पनि छ त्यही कारखानामा काम गरेर होला फेक्ट्रीमा काम गरेर होला
1: ठेला नै बेचेर भए पनि
0: त्यहाँबाट आउनुपर्छ मैले चाहिँ यो नजिक है कम्पनी कतै छ त्यसको लागि चाहिँ अब सरकारले चाहिँ अब विशेष कार्यक्रमहरू ल्याउनुपर्छ फेरि सबै मान्छे त्यही बस्तीमा त्यही रूपमा सबै बस्नु पनि हामीले एकदम अब आफ्नो जुन उन्नति गर्न चाहन्छ उन्नति गरेर गएपछि त त्यहाँ बस्दैन
1: बसेको पुस्ता अब फरक हुन्छ
0: योभन्दा पनि लाएर निस्केपछि उनीहरू पनि राम्रो घर भाडा गर्नु बस्ला किनभने धर्मसँग घरबाट मेरो बसी भइहाल्ने घरबाट त पाइहालिन्छ अनि घरबाट बस्ती भन्छ नि घरबाटै बनाइएपछि होइन काठमाडौँमा जति पनि मान्छेले बाहिरबाट आएका मान्छेले घर बनाएका छन् पहिले त बाल नै बस्ने हुन्छ पहिले अलिक सस्तो ठाउँमा अलिकति बजार छिमेकी कोठा गएर बसे बिहाँति हुँदाखेरि होइन उनीहरू कोठामा चढेर बसे आफूले पकाएर खाए पछि चाहिँ अलिकति बाहिर खाएपछि छोटो छोटो पकाएर होइन त्यसपछि बिस्तारण गरे एउटा खुवा किने अनि अलिकति पैसा बचायो दस बिस वर्ष काम गरेर बसाएपछि एकदमै जग्गा किन्यो अनि घर यस्तो गर्नु नि
1: त तर यो अहिले सरकारले गर्न खोज्ने अपेक्षा पनि धेरै छ जुन अब यसको प्रत्यक्ष सम्बन्ध चाहिँ बसाइ सेवासँग जोडिएको रहेछ जस्तो गाउँमा मान्छेले सम्भावना केही पनि हुँदाखेरि सहर छिर्नु पर्ने पनि गर्यो यसरी चाहिँ मान्छे एकैसँग खाँदिनु भन्दा गाउँमै केही सम्भावनाहरूलाई पहिलाउने हिसाबले सरकारले पनि त्यो गर्न सक्छ कि
0: अब गाउँमा के सम्भावना हुन्छ भन्ने विचार गरौँ भने गाउँमा हुने सम्भावनाको कृषि पशुपालन हो ग्रामीण क्षेत्र भनेको मूलत त्यहाँको अर्थतन्त्र भनेको कृषि नै हो है अहिले यहाँ समस्या हाम्रो के हो भने हामीले धेरै चाहिँ हामीलाई चाहिँ युवाहरूले कृषिबाट चाहिँ हामीले त्यो जरैदेखि उखाइदियौँ कि त्यहाँबाट उता अब खेतीपातीदेखि बस्नै नसक्ने
1: अहिले त तपाईँको जङ्गली जनावरको आक्रमणले गर्दा मान्छे कम बढी भएर
0: छ मान्छेको संख्या घट्दै गयो संख्या घटेपछि जङ्गली जनावरले चाहिँ अब आतङ्क मसँग थाले होइन त्यस कारण अब मैले भन्दाखेरि गाउँमा हुने भनेको नेपालको गाउँमा चाहिँ पानी गर्दा एउटा चाहिँ कृषि गर्ने फलफुल खेती तपाईँको चाहिँ अरू खाद्यान्न खेती होइन त्यसपछि गएर पशुपालन गरेर पनि त्यहाँ गएर चाहिँ काम खेती हुन्छ अर्को कुरा चाहिँ एउटा पर्यटन होइन पर्यटन सम्बन्धी एउटा आन्तरिक पर्यटन पनि राम्रो छ पर्यटन सम्बन्धी एक्टिभिटीहरू बढाउने कुराहरू र त्यसपछि अर्को छ भन्दाखेरि चाहिँ अब अहिले खाली भएका जुन जमिनहरू छन् ठुल्ठुला चाहिँ फाँटहरू चाहिँ साडामा चाहिँ अब हामीले चाहिँ पहाडी क्षेत्रमा त हाम्रो चाहिँ हावापानी त राम्रो छ होइन ठन्डा हावापानी छ रमणीय दृश्य छ सबै कुरा राम्रो छ अहिले न्यूनतम कुरामा पनि कुरा छ त्यस कारणले हामीलाई चाहिँ राम्रा राम्रा चाहिँ स्कुलहरू आवासीय विद्यालयहरू बोर्डिङ स्कुलहरू त्यो सरकारले चलाएर बोर्डिङ क्षेत्रले गरे पनि हो अनि राम्रो राम्रो चाहिँ अस्पतालहरू एकदमै भनौँ न राम्रो अस्पतालहरू किनभने त्यसको लागि त्यहाँ अब काठमाडौँमा चाहिँ आमाको त्यो करोड तिरेर अस्पताल बनाउनु भन्दा त अनि पर गएर चाहिँ भनौँ न रोपनीको चाहिँ एक लाख तिर चाहिँ अस्पताल बनाउनु त जनता त सस्तो भयो
1: अस्पताल बनाउनु भयो खेल्ने जग्गा पनि मान्छे
0: त्यसको लागि के भन्नु कम्प्लिट प्याकेजमा जानु र अस्पताल मात्रै एउटा तपाईँको काम हुँदैन अस्पतालमा कार्यरत डाक्टर नर्सहरूलाई कन्ट्रोल पनि हुनु पर्यो अनि त्यसपछि त्यहाँ जानेले बिहानी आउट जाउट गर्ने जिल्ला काम पनि हुनु त त्यसरी मिलाएर हेरेर त्यो नाटक के सुन्नु छ त्यसमा शिक्षा स्वास्थ्य सम्बन्धी हाम्रो व्यवसायहरू पर्यटन व्यवसाय त्यहाँदेखि मूलत कृषि सम्बन्धी कुरामा हामीले त्यहाँ धेरै मान्छेलाई रोजगार दिन सक्यौँ भनेदेखि चाहिँ त्यो कृषिले रोजगारी दिनु पर्यो कि त्यो निर्वाहमुखी कृषि होइन कसैले खेती चाहिँ उसले आफूले गुजारालाई चाहिँ दिनु होइन त्यो त्यहाँ फलाम ठाउँमा ठुलो कृषि फार्म छ त्यहाँ चाहिँ त्यहाँ राम्रो गाई पाइँदो रहेछ भने अरू ठाउँको मान्छे गाई खोज्दै जानु पर्यो अरू देशमा त हुन्छ नि भारतमा पनि त तपाईँ पन्जाबमा चाहिँ कृषिमा गाई खोज्दै बिहारका मान्छे बङ्गालका मान्छे चाहिँ जाने परम्परा त अहिले पनि छ त्यस कारण त्यो ठुल्ठुला चाहिँ व्यावसायिक कृषि फार्महरू त्यो साना साना चाहिँ एरियाहरू पनि जग्गामा जस्तो नि खेतीपाती होइन ठुला चाहिँ व्यावसायिक कृषि फार्महरूमा गऱ्यो भने त त्यसले त उत्पादन पनि बढाउँछ रोजगार पनि बढाउँछ सबै हुन्छ नि त त्यस कारणले यो हामीले चाहिँ कृषिबाट जुन जनसङ्ख्या विस्थापित हुँदैछ त्यो विस्थापनलाई हामीले रोक्नु पऱ्यो अझ त्यो कृषिप्रति आकर्षण गरेर अरू अलिक गयो भने त मान्छेहरू चाहिँ त्यहाँ जान्छन् जस्तो अब उदाहरण श्रीलङ्कामा हामीले यो सङ्घ विकास अध्ययन गर्नु जाँदाखेरि त्यहाँ अझ अनौठो एउटा चाहिँ चलन मतलब त्यहाँको सोचाइ कस्तो रहेछ भने सकेसम्म सहरमा मान्छे आउनै नचाहे अनि सोधेँ मैले किन सहरको झुलुमुन जस्तो रमाइलो छ सहर किन नभएको भन्दा त्यो सहरको त्यो कोसाकोसमा त्यो उकुस मुकुसमा गएर किन त फेरि हामी बस्छ हाम्रो त गाउँमा यति राम्रो छ ठाउँ छ सबै सुविधा छ हामीलाई बच्चा पढाउने स्कुल उपचार गर्ने अस्पताल होइन रोजगारीको साह्रो कुरा छ हामीले ठुलो फाँडका फाँड हामी जमिन आनन्द समय बसाउँछौँ त्यो त कोलम्बो सहरमा त्यो क्यान्डिज सहरमा त्यो खाना खाँद गरेर चाहिँ किन बस्छ हामी त्यहाँ जानेनौँ भनेर भन्नुहोस् न त त्यो श्रीलङ्काको त्यो सहरीकरणको जुन त्यो गति हुँदाखेरि बडा ठुलो छ त्यहाँ अहिले पनि ठुलो छ कोलम्बो सहरको जनसङ्ख्या अहिले पनि होइन 10 लाखमा आएको छैन
1: हाम्रो 2 लाखमा सबै दिएर गाउँमा आएर भाँडा बस्नु
0: त्यसै हाम्रो ठाउँ त छ त्यो हामीले चाहिँ के भने चाहिँ गाउँमा चाहिँ मान्छेलाई त्यहाँ अड्न सक्ने वातावरण हामीले चाहिँ बनाउने भनौँ भने किन अहिले बाटोघाटो पूर्वाधार त पुगेछ नि त अब हामी फेरि एउटा के गर्यो भने पूर्वाधार पनि विकास माग्यो हामीले दिने पूर्वाधार विकास दिनु सक्यो हामीले विकास दिएको भए त मान्छे जान थियो
1: आर्थिक आयोजनको बाटो घटना त भयो नि त
0: विकास भनेर त्यो सडकै आफै विकास त होइन त्यसमा त्यो विकासको काममा हामी पछि परेर हुनाले यस्तो भएन त्यस कारणले अहिले विशेष गरी यो अब हामी सुकुमासी बस्ती सहरी क्षेत्रमा उनीहरूको चाहिँ जुन आकार र संख्या पनि एकदमै कम छ र अहिले काठमाडौँको त्यो काममा 60-65 को हाराहारीमा छन् कतिपय बस्ती त्यति साना छन् 4-5 घर मात्रै छ कसै थाहै पाउँदैन 4-5 घरमा पनि बस्ती छ ठुल्ठुलोको 200-300 घर भए पनि बस्तीहरू भयो होइन त्यस कारण त्यो बस्तीहरू विभिन्न चाहिँ आदान प्रदान त गर्छ विभिन्न लोकेसनमा छन् तर उनीहरू चाहिँ त्यो के छ भने त्यो यसरी चाहिँ मिलेर जहाँ बसेका छन् कसरी थाहै पनि हुन्छ त्यस्तो हुन्छ तर आखिरमा त्यो त गरिब परिवारै हो उनीहरूको बसोबास त्यति चाहिँ व्यवस्थित छैन र हामी सरकारले गरिदिनु भने उनीहरू पनि एउटा चाहिँ मर्यादित एउटा जीवनयापन गर्न सक्नु मर्यादित आवासको उयो गर्नु पाउनु भन्यो
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा हामी सुकुम्बासी समस्या सार्वजनिक तथा सरकारी जग्गा संरक्षण गर्ने सरकारको अभियान विस्थापित परिवारको दीर्घकालीन पुनस्थापना लगायतका विषयमा केन्द्रित रहेर पूर्व सचिव एवं शहरी विकास विज्ञ किशोर थापासँग कुराकानी गरिरहेका छौं उहाँसँगको कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
3: डङ्कल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ कम चपाएर वा सबैले देख्ने ठाउँमा राखौ
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध

0: World's number one tire brand.
1: Classic Tech 16th anniversary offer. Jati ma paayu, kheti ma paayu. Budget ra package ta paay ke rozai ko. Abo internet TV ra Wi-Fi 6 router pani kheti mai paayincha. Classic Tech ko kunai pani plan kharid ma harek hafta. 3 jana lai 3 mahina internet bonus ra masik 1 jana lai ru 12,000 ko internet bonus. Samparka 980-100-4477. Classic Tech. Jati ma paayu, kheti ma paayu.
2: के तपाईं झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
3: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आदेश सम्झनुहोस्।
2: हाम्रा सेवाहरू:
3: ओपिडी सेवा,
2: विशेषज्ञ ओपिडी सेवा,
3: निःशुल्क औषधि वितरण,
2: सशुल्क फार्मेसी सेवा,
3: फिजियोथेरापी सेवा,
2: अकुपंचर सेवा,
3: योग परामर्श सेवा,
2: क्रियाकल्प सेवा,
3: पूर्व कर्म पञ्चकर्म सेवा,
2: क्षार सूत्र सेवा,
3: जलौका सेवा,
2: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
3: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
2: विस्तृत जानकारीका लागि
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ। फोन नम्बर 01-4110-6690 98514-2463।

0: Sinfatra başlayacak.
1: Uyanın Radio Network.
2: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी सरकारले शुरू गरेको सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियान, अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको अवस्था, उनीहरूको स्थायी पुनर्वास र यसको दीर्घकालीन समस्या समाधानका लागि राज्यले चाल्नुपर्ने कदम लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ शहरी विकास विज्ञ एवं पूर्व सचिव किशोर थापा।
3: सरलाई स्वागत छ। जस्तो यो विगतका सरकारहरूले पनि प्रयास गरे भन्ने एक थरी छ, तर एक थरी चाहिँ के छ भने अहिलेको नयाँ सरकार अथवा चाहिँ अहिलेको नयाँ पुस्ताले चाहिँ भोट ब्याङ्कको रूपमा प्रयोग गरे उनीहरूलाई वार्षिक 30 करोड़ सम्म पनि खर्च भएको अवस्था रहेछ आयोग बनाउने।

0: कता पनि के भयो भने चाहिँ उनीहरूलाई चाहिँ एउटा राजनीतिक हतियारको रूपमा मात्रै प्रयोग गरेको पाइन्छ नि. अब त्यो समुदाय त बडा कस्तो भने यो एकजुट हुन्छ कि त्यो त्यहाँको जो नेता हो अथवा अध्यक्ष हो उसले जे गर त्यो गर्न तयार नमा तयार हुन्छन् मान्छे.
1: उनीहरूको मतदानको अधिकार पनि उनीहरू त्यो कोही व्यक्तिले गरिसकेको
0: छ. त्यस कारण पोलिटिकल पार्टीको लागि पनि त हुन्छ त्यो अवसर हो. राजनीति गर्ने मान्छेले त्यो अवसर हो नि त. किनभने एउटै बस्तीबाट चाहिँ

0: भगत सङ्कलन समूहले पनि स्पष्ट काम गरे गरेन भन्ने पनि प्रश्न रहेको थियो। अहिले
1: सङ्कलन चाहिँ गरेछन् है, आवेदन गरेको छ भने के भने अब त्यो समस्या अर्को पनि भएन। अघिल्लो सरकारले गरेको कामलाई अपमत्व ग्रहण नगर्ने एउटा चाहिँ निषेधको एउटा रणनीति हुन्छ नि, अघिल्लो सरकारले गरेको राम्रो कामलाई पनि नमान्ने
0: स्वीकारमा गठबन्धन गर्ने
1: परिवर्तन गर्ने त्यो पनि एउटा प्रवृत्ति थियो। त्यस्तो हुँदैन, कतिपय सरकारले राम्रो काम पनि गराएसम्म गर्ने प्रयास पनि गरेका छन्। उनीहरूले त्यसलाई चाहिँ पार्किङ निष्कर्षमा नपुर्याए पनि उनीहरूले जुन गृह कार्य गरेका छन् त्यो गृह कार्य त अर्को सरकारलाई काम गर्थ्यो नि, त्यो त्यसलाई चाहिँ उनीहरूले उपयोग नगर्ने जनताको जुन फाइदिनु अथवा राख्ने भएछ। त्यसले गर्दाखेरि चाहिँ हामीले त्यही काम धेरै धेरै पटक पटक गरिरहनु पर्यो, हाम्रो खर्च चाहिँ बढिरहेको थियो नि।
0: अब अहिलेको सरकारले अब अस्ति यो जुन काम गर्यो यसमा चाहिँ अलिकति गुनासो के रह्यो भन्दा कम्तीमा यो सुकुम्बासीहरूलाई केही दिन अगाडि भएर त्यहाँ चाहिँ अथवा एकै महिना अगाडि नै सरकार बन्ने बित्तिकै यदि यो गर्नु थियो भने कम्तीमा वास्तविक सुकुम्बासी को होइन भनेर त्यहाँ नै डेस्क नै राखेर त्यही अलिकति व्यवस्थापन गरेर त्यसरी गरे भए कम हुन्थ्यो होला। अब अहिले त्यहाँ चाहिँ उहाँहरूलाई होल्डिङ सेन्टरमा एकै रातमा मेरो उठाएर राख्नुपर्ने हो भन्ने खालको गुनासो पनि आयो। कतिको सान्दर्भिक हो
1: यो गुनासो भन्नलाई त सजिलो छ, सुन्नलाई पनि राम्रो छ होइन। त्यो व्यवहारमा काम गर्ने चाहिँ यसरी गर्न सकिँदैन, नेपालमा यसरी गर्न सकिँदैन। हाम्रो रात रह्यो अग्रह चलाउँछ भन्छ,
0: परिणाम दिएन भने दिएन भन्ने कालेदेखि कति छ सरकारको त्यो पनि छ।
1: रात रह्यो अग्रह चलाउँछ भन्ने त्यसले गर्दा त्यो त्यसरी गर्न थाल्यो या विभिन्न किसिमका चाहिँ स्वार्थ समूहहरू चाहिँ सङ्गठित हुने विभिन्न सङ्गठित भएर चाहिँ सरकारको विरुद्धमा यहाँ जोरदार रूपमा चाहिँ कोचेदार गर्ने अवस्था आउँथ्यो।
0: यो अवस्था पनि चुनौती पनि भन्ने
1: नीति गर्ने पनि सकिँदैन, त्यस कारण सरकारले जुन रणनीति गरेको छ त्यो रणनीति चाहिँ ठिक छ ठिक छ।
0: अब आगामी दिनमा सामान्य आवासकै कुरामा मात्रै सीमित रहने सरकार अथवा तपाईँ रोजगारी सृजनादेखि लिएर अरू आर्थिक पाटोलाई कसरी चाहिँ

0: अब यो एरिया चाहिँ तपाईँको काठमाडौँ उपत्यकामा पनि भनौँ 50 लाख जनसङ्ख्या छ भने करिब 25 लाख मान्छेहरू डराउने गर्छन् होइन भोलि डेरा भाडा बढ्दै गएर उनीहरूको आमदानी नबढ्ने मेरा भाडा चाहिँ बढ्दै जाने भएपछि त्यो ती लाखौँ मान्छेहरू पनि कतै फेरि यसरी तपाईँको चाहिँ मा चाहिँ आइपुग्नु हुन् कि भन्ने चिन्ता चाहिँ मलाई लाग्छ त्यो सम्भावना छ यो किसिमको डेरा भाडा बढेको छ जग्गाको भाव बढेपछि घरको निर्माण खर्च बढ्छ अनि डेरा भाडा पनि बढ्छ कोठाको भाडा पनि बढ्दै जान्छ कोठा भाडामै अब चाहिँ आफ्नो चाहिँ त्यसको भित्रमा पनि डेरा चाहिँ आएको रूपमा बढी हुन्छ कोठा भाडा खोज्न सक्दैन उसले होइन भनेपछि त्यो त भोलिको कतै न कतै यस्तो गरी त्यस्तो झुकडी बस्तीमा आउनु पर्ने अवस्था आउन सक्ने हुनाले त्यो हुन नदिनेको लागि चाहिँ हामी सरकारले चाहिँ यसरी चाहिँ सामा सोसियल हाउसिङ भन्छ हुन आए वर्गको लागि चाहिँ सोसियल हाउसिङको काम चाहिँ गर्नुपर्छ त्यसमा चाहिँ उनीहरूलाई उपयुक्त ठाउँमा अब अपार्टमेन्ट अथवा चाहिँ कोठा अथवा घरै किन्न सक्छ तर उनीहरूलाई चाहिँ होइन डेरा रेन्टमा चाहिँ बालको चाहिँ घर बाहिर उपलब्ध गराएर त्यो बालको चाहिँ व्यवस्था गरिदिनु हो भने सरकारले अभिधान जस्तो सब्सिडी दिनुपर्छ
1: त्यो भयो अनि अब यो अर्को भने अब यो जुन घरबेटीबाट पीडित हुने कुराहरूबाट मध्यम वर्ग पनि छ नि
0: 10-12 हजार
1: त्यो कुरालाई मापदण्ड छैन मिनिमम तर त्यसको लागि सरकारले कानुन आवश्यक हो कि होइन नीतिगत रूपमा
0: यसमा के गर्नुपर्छ भने यो सरकारले नै यो एकदम घर भाडालाई नियन्त्रण चाहिँ गर्न हुँदैन यो चाहिँ अब खुला बजारको आफ्नो तन्त्र गर्दैनले बजारले पनि छोडिदिनुपर्छ तर बजारमा बेला बेलामा हस्तक्षेप चाहिँ कस्तो गर्नुपर्छ भने सरकारले चाहिँ एउटा वर्गको लागि चाहिँ सुपथ आवासको निर्माण गरिदियो भने त्यो वर्ग त त्यहाँ बस्न पायो नि त
1: होइन
0: गाउँको लागि चाहिँ अब निम्न वर्गीय कर्मचारीको लागि सरकारले क्वार्टरको व्यवस्था गर्यो अरू देशमा त भारतमा त क्वार्टर छ नि त कर्मचारी पत्र पाउँछ सबैले पाउँछ
1: अब एउटा प्लान्टको घरमा पाउने खालको
0: डाक्टरहरू चाहिँ हामीले डाक्टरमा क्वार्टर बनाउन सक्छौँ जो आर्मी सेवा पुलिसलाई गाडी पनि जस्तै आर्मी पुलिसलाई त घरबाट लिनु परेको छैन नि त होइन त्यस कारण अरू निजी क्षेत्रका चाहिँ हाम्रो चाहिँ कर्पोरेट हाउसहरूमा अब सरकारी कर्मचारी अर्ध सरकारी संस्थाहरू तिनीहरूलाई पनि एउटा चाहिँ क्वार्टरको व्यवस्था गर्यो भने चाहिँ एउटा वर्ग लाग्ने त्यो हुन्छ अर्को वर्ग चाहिँ जो चाहिँ अब औपचारिक रोजगारीले पाएको छैन हामी केही किसिमको दिन गरेर बसिरहेको छ त्यसलाई पनि नगरपालिकाले त्यस्तो किसिमको चाहिँ अब सुपथ आवासको व्यवस्था गरिदियो भने त्यहाँबाट पनि चाहिँ त्यो घर नगरपालिकाको समितिमा हुन्छ उसले चाहिँ न्यूनतम

0: त घर पालिकाको व्यापार गर्नु छैन नि त नफा कमाउनु छैन नि त होइन कुनै चाहिँ तपाईँको पानी बत्ती टेली साना कुराको जुन पूर्णाधारको लागि निस्किँदै गर्यो अब सामान्य घरको मर्मत गर्नलाई चाहिने अलिकति न्यूनतम खर्च मेरो भन्दा सकिहाल्छ नि अब यही हाम्रो चाहिँ खोला किनारमा बसोबास गर्ने मान्छेहरू पनि अब महिनाको चाहिँ दुई तिन हजार रुपियाँ चार पाँच हजार रुपियाँ त घर भाडा तिर्न त तयार होला नि उनीहरू त गाह्रो तिर्न अब परिवारमा पाँचजना छन् अब छोरो बढेको होला छोरी बढेको होला चारवटा कोठा चाहिन्छ चारवटा कोठाको विशेष मिनिमम चाहिँ चाहियो
1: अब हाम्रो कार्यक्रम चाहिँ देशभरि प्रसारण हुनुभएको भएर समग्र कुरा गरौँ देशभर चाहिँ के छ अवस्था सरले अब पहिला प्रशासन क्षेत्रमा धेरै ठाउँमा बस्नु भएको होला विधान रूपमा काठमाडौँ उपत्यका मात्रै कुरा गर्दाखेरि चाहिँ यहाँको चाहिँ छँदैछ बाहिरको के छ अवस्था हामी ठाउँमा
0: बाहिरको चाहिँ अवस्था अब निकै भएको छ वास्तवमा यो समस्यादेखि बिग्रेको समस्या छ बाहिर चाहिँ कस्तो छ भने पहाडी क्षेत्रमा बाढी पहिरोबाट चाहिँ पुरा घर जग्गा जमिन सबै बगाएर पुरै भएको छ हुने पहिले चाहिँ शरीर पनि जग्गा थियो होला घर थियो होला वस्तुघर थियो होला सबै बुमाएर पुरै चाहिँ अब चाहिँ साँच्चीकै सुकुममा चाहिँ भनेर चाहिँ भएका चाहिँ लाखौँ परिवार छन् नेपाल
1: तर उनीहरूको पीडा गर्न नसुनिने अवस्था पनि छ कतिवटा
0: त्यो उनीहरूको पीडा कडा भयो एउटा त्यो अर्को कुरा चाहिँ विगतमा पनि राज्यले चाहिँ विभिन्न विकास निर्माणका आयोजनाहरू सञ्चालन गर्ने नाममा उनीहरूले त्यहाँबाट चाहिँ मुआवजा दिएर चाहिँ जग्गा अधिग्रहण गरेर बसोबासको व्यवस्था नै नगरिकन उनीहरूले पैसा दिएर चाहिँ उनीहरूले हटाएको अवस्था
1: तपाईँले भूमा केही देखियो पैसा तर बिरुवाले आए चाहिँ भएन
0: पैसा त अहिले पनि अलिकति आकर्षक पैसा आयो विगतमा त पैसा त त्यो बजार मूल्य नै कम हुन्थ्यो अब त्यो बेलाको सरकारले अलिकति होइन नि एक किसिमले गोडबलै गरेर चाहिँ मान्छे हटाए हटाएपछि त्यो आएको मुआवजाले त उसले के पनि गर्न सकिँदैन खानालाई नपुग्नु भएपछि उसको त जीविका नै त्यहाँबाट चाहिँ रोकियो नि त त्यहाँ अनि त्यसरी पनि अब फेरि चाहिँ मेरोतिर झर्ने अरूतिर झर्ने सहरतिर बजारतिर जाने तर चाहिँ त्यहाँ जग्गा पनि किन्न सक्नुभयो त्यस्तो किसिमको चाहिँ सुकुमासीहरू पनि त्यो दोस्रो थरीका छन् तेस्रो थरीका चाहिँ के छन् भन्दाखेरि चाहिँ तराई मधेसमा चाहिँ विशेष गरी चाहिँ सीमान्तकृत समुदायहरू विभिन्न समुदायहरू जुन चाहिँ चमार डुङ भन्ने दलित समुदाय छ उनीहरूको आफ्नै नाममा जग्गा जमिन छैन होइन उनीहरू जहाँ जहाँ जसरी बस्छ त्यसरी बसेका पनि छन् कुनै के हक छैन सरकारले चाहिँ खोइ तिम्रो पूर्जा लियो भने पनि केही पनि छैन है त्यो मुद्दा लड्न सक्दैन सरकारसँग केही कुरा राख्न सक्दैन त्यस्तो किसिमको पनि लाखौँ परिवारहरू छ त्यस कारणले हामीले चाहिँ के गर्नु पर्यो भने के चाहिँ त्यस्ता मान्छेहरू फेरि अब अर्को कुरा चाहिँ पहाडबाट झरेका मान्छेहरू चाहिँ जङ्गलमा चाहिँ बसेका छन् जङ्गल फाडामी गरेर बसेका छन् अब कति ठाउँमा त तपाईँको कस्तो छ भन्दाखेरि चाहिँ त्यो बजारै बनाएको छैन त्यता मान्छेहरू बसेको त अहिले बजारै बनिसक्यो है घर पनि पक्की घर पनि बनिसक्यो घर त मान्छेले बनाउन सकेन नि त जग्गा त आफू किन्न सकेन त जग्गाको लाल पूजा बनाउन सकेन घर त बनाउनु हुन्छ त बजारहरू पुरानो रामनगरीतिर पनि छन् भिलाङ्गे रामनगरमा छन् त्यसकारण त्यो चाहिँ बेग्लै समस्या छ अब त्यो ग्रामीण क्षेत्रमा बस्ने मान्छेहरूको चाहिँ समस्या केसँग जोडिएको छ भने खेती र जमिनसँग जोडिएको छ त्यो सहरमा चाहिँ आवास र रोजगारीसँग जोडियो होइन अब हाम्रो चाहिँ तराई मधेसतिर भनौँ न उसँग जङ्गल क्षेत्र जङ्गली क्षेत्र विश्वास गर्नुहुन्छ चाहिँ त्यो उनीहरूलाई चाहिँ के चाहिन्छ त्यहाँ एउटा घर बनाएर दिएर हुँदैन उनीहरूलाई चाहिँ खेती गर्ने जमिनै दिनुपर्छ विगतमा पनि सत्तर लाखौँ लाख परिवार सरकारले कहीँ दुई रुपियाँ दुई बिघा कहीँ एक बिघा कहीँ दस कट्टा कहीँ चार कट्टा दिएर पनि त्यसपछि चाहिँ धेरै बस्तीहरू लाखौँ लाखले बस्ती बसाएको पनि छ अब अहिले राष्ट्रिय आवास कम्पनी हुन्छ पुनर्वास कम्पनी हो त्यो पुनर्वास कम्पनीले तपाईँको चाहिँ अब चितौनमा त्यसपछि नवलपरासी होइन नाके बर्दिया कैलाली कञ्चनपुरमा लाखौँ लाख त्यस्तो चाहिँ बस्ती मान्छेले बसाएको भयो त्यो अहिले सहर नगरपालिका भएका छन् व्यवस्थित भए तर सरकारले पछि गएर के भने त्यो मान्छेहरू धेरै झर्न थाले पाहाडबाट तर त्यो व्यवस्थापन चाहिँ गरेर जग्गा जमिन त फेरि पछि त जङ्गल फाड्न हुने पनि कुरा आयो नि त पहिले जङ्गल धेरै फाडियो पछि जङ्गललाई संरक्षण गर्ने जो राष्ट्रिय नीति गरेर वन जङ्गल संकटहरू चाहिँ सरकारलाई पनि त्यो जग्गा उपलब्ध गराउनु चाहिँ गाह्रो होइन अब पहिले चितवनमा मैले अब पढेअनुसार चाहिँ सुरुमा एक परिवारलाई सोह्र बिघासम्म जग्गा दिएको पछि जग्गा कमहरू भएपछि सोह्रबाट चाहिँ घट्दै घट्दै गएर पछि चाहिँ एक बिघा दिनु पनि मुस्किल पर्यो होइन कैलालीमा नभए टिकापुरमा त काम गर्थ्यो टिकापुरमा सुरुमा चार बिघा गएको पछि दुई बिघा दुईबाट चाहिँ गएर अनि दस कट्टाबाट पछि गर्ने एक घुरमा नै सीमित गर्नु एक घुरमा बसेर के गर्नु त्यो एउटा थारू परिवारले एक घुरमा बसेर के गर्न सकेन उनीहरूलाई चाहिँ खेती गर्नुको लागि पर्याप्त जमिन दिनु, त्यो जमिन उब्जावाला जमिन सकिन होला, उब्जा दिउँ सकिन्न भने चाहिँ उनीहरूलाई कमाइ कमाउनुको लागि त्यो दियो, तर उनीहरू चाहिँ कृषि कर्म गर्नु नसक्ने हिसाबले त्यो जमिन चाहिँ पर्याप्त जमिन चाहिँ दियो भने मात्रै हुन्छ, त्यहाँ घर मात्रै बनाएर चाहिँ हुँदैन।
1: अब यहाँ अर्को एउटा मारा गएछ भने गाउँमा जमिन बाँधो रह्यो मान्छेहरू सहरमा छिर्यो त्यस पछाडि अब युवा जनशक्ति बिर्सियो भन्ने खालको छ कि, अनि त्यसमा चाहिँ त्यो जमिन चाहिँ किन सदुपयोग गर्न सकिनँ अथवा त्यो उत्पादनमा आउने कुरामा त हामीले त्यो त्यो अनुसार त्यो कृषि कर्म गर्न नजानेर हो कि, त्यो कुरा एउटा भन्नु अब के गर्नु पर्यो भने अब नीतिमा हामीले व्यापक सुधार गर्नु पर्यो,
0: अब हामी चाहिँ
1: कृषि प्रणालीको कुरा पनि गर्नु पर्यो,
0: अब हामी कृषिमा जानु पर्यो व्यापक रूपमा चाहिँ व्यावसायिक कृषिमा जानु पर्यो, व्यावसायिक कृषि भन्ने बित्तिकै एउटा चाहिँ भनौँ अग्रिरहेको कुरा आउँछ नि, अब जमिन बाँधे यति चाहिँ अब उनीहरूलाई बढी जमिन राख्यो भने चाहिँ अलिक घटाला हुन्छ, अब कोही मान्छेले म चाहिँ यहाँ 10,000 रोपनी जग्गामा म कृषि फार्म चलाउँछु भनेर कोही आउँछ भने चाहे त्यो स्वदेशी होस् चाहे त्यो विदेशी होस् आउँछ भने त्यसलाई गर्न दिनुपर्ने होला पाहाडतिर, पाहाड चाहिँ दिनु पऱ्यो नि त किन पाहाड त खाली हुन्छ नि, उनले त 10,000 रोपनीको चाहिँ त्यहाँ कुनै किसिमको ठुलो कृषि फार्म चलाउँछ भने त त्यहाँ 10,000 मान्छेले रोजगारी पाउला नि फेरि होइन, कुन ठाउँमा के हुन्छ के रहन्छ फलफुलको लागि होला, फलफुल खेती हुने ठाउँमा त्यहाँ सानो जुस फ्याक्ट्री पनि होला होइन, टमाटर खेती हुने ठाउँमा त्यहाँ केचप फ्याक्ट्री पनि बन्ला, केचप फ्याक्ट्रीमा फेरि काम पाउला मान्छेले, अन्त त्यो व्यावसायिक रूपमा हामीले चाहिँ कृषि गर्नमा हामीले चाहिँ अब लानु पर्यो, र अब ती जो खाली जमिन छ पाहाडको त्यो खाली जमिन चाहिँ मलाई त्यसलाई छन् सरकारले अब यस्तो नीति ल्याउनु पर्यो कि त्यो जमिन चाहिँ कि एउटा पहिले एउटा हाम्रो चाहिँ भूमि ब्याङ्क अब राणा आएको छ नि, त्यो भूमि ब्याङ्कमा अहिले चाहिँ जम्मा गरिदिनु पर्यो, त्यो सरकारले बेच्छ भने बेच्नलाई पुरै बेच्छ, यदि बेच्न चाहँदै त्यो भूमि ब्याङ्कमा उसलाई जम्मा गर्छ, त्यो भूमि ब्याङ्क सरकारले चाहिँ जिम्मा लिन्छ र सरकारले आफ्नो चाहेको हिसाबले त्यो प्रयोग गर्छ नि, र त्यो व्यवसाय कृषि कर्म गर्नेले अब त्यो हरेक किसान किसानको घरमा गएर मलाई जग्गा दियो भन्ने त्यो एकदम तपाईँको निवेशक गर्ने हो भने कि मलाई 10,000 रुपियाँ पनि जमिन चाहियो म सरकार मलाई चाहिँ दियो भने पनि सरकारले उसलाई दिने व्यवस्था गर्यो भने चाहिँ अन्त सरकारसँग त्यो जमिन उयो लग्दै हुनु पर्यो,
1: हामीले सरकार पनि माथि आउनु परेन नि, नगरपालिका हुन्छ
0: पालिकाले गरे त्यो नगरपालिकाले गरे भयो होला, नगरपालिकाको विषय प्रतिस्पर्धा हुनु पर्यो होला,
1: गुगलमा त लाउनु
0: भयो मेरो चाहिँ म तिमीलाई यति जग्गा दिन्छु म यहाँ चाहिँ एउटा कालिज फार्म राख यहाँ चाहिँ यहाँ नरियल चाहिँ पाल यहाँ यो पिँडा पाल भनेर उसले चाहिँ अहिले जग्गा अब कस्तो भइसक्यो भने जग्गा किनेर चाहिँ तपाईँले चाहिँ खेतीपाती या त कृषि कर्म गर्न सक्नुहुन्न र सबै पनि किसानले जग्गा किनेर दिन सक्नु भएन, जग्गाको मूल्य त्यति हुँदैन अरे, अब त्यो सम्भव हुने एउटै कुरा चाहिँ अब तालिकाले गर्नु पऱ्यो,
1: अब सरकार अब अहिले त बजेट निर्माण प्रक्रिया पनि सुरु हुँदैछ, एकदम महत्वपूर्ण समय यसका लागि के हुन सक्छ, अब यसको समाधानको लागि बजेटमा समावेश गर्ने कुराहरू सरकारले नीतिगत रूपमा के व्यवस्था गर्न सक्ने
0: बजेटमा
1: भाग दिन सकिन्छ,
0: बजेटमा अब यो विषयमा हेर्दाखेरि चाहिँ पहिलो कुरा चाहिँ अब यो एउटा त यो जुन अब अहिलेको जुन अहिलेको सरकारको भाषा चुनावी भाषा पत्रमा छ सबै भेट पनि छ, यो राम्रोसँग डेटा कलेक्सन चाहिँ गर्नु पर्यो, डेटा कलेक्सनमा खर्च गर्नु पर्यो पैसा मेरो पैसा लाग्छ यसमा खर्च गर्ने डेटा राम्रो गर्नु पर्यो तयार गर्नु पर्यो, त्यो डेटा अनुसार पनि त्यसलाई अलिकति विश्लेषण गरेर अनि कार्यक्रमहरू गर्नु पर्यो, अब तराईका चाहिँ भूमिहीनहरूको लागि भूमिको व्यवस्थापन कसरी गर्ने, शहरी क्षेत्रमा पनि भूमिवासीको लागि आवासको व्यवस्था कसरी गर्ने, अनि अलिक सस्तोमा चाहिँ यो घर माल कसरी उपलब्ध गराउने त्यो नीतिहरू ल्याउनुपर्छ, किनभने अब कतिको त यहाँ घर बाल चाहिँ एउटा चाहिँ जीविकाको माध्यम पनि छ शहरी क्षेत्रमा, अब घर बिक्री तिम्रो चाहिँ घर बाल चाहिँ घटाउ भनेर भनेर भनेन कि के गर्न सक्छ नि सरकारले घर बिक्री जति भाडा राखेछ र त्यो डेराबाले जति त्यो जुन ग्याप हुन्छ नि त्यो ग्यापमा चाहिँ उसले चाहिँ त्यहाँ बिहा दिन सक्छ थपिन सक्छ घर बिक्रीले,
1: त्यो करको दायरामा आयो कि आएन भन्ने पनि एउटा
0: घरको दायरामा सबै करको दायरामा आउनु पनि सक्दैन, कति अनौपचारिक कुराहरू हुन्छ अनौपचारिक अनौपचारिक छोडिदिनु भयो, अब ठुल्ठुला चाहिँ अब चाहिँ होइन घरमा कम्पनीहरूले ठुल्ठुलो व्यापारिक हिसाबले चाहिँ त्यो हुन्छ, अब जुन औपचारिक क्षेत्रमा आवासमा पनि घर दान गर्न सक्छ कति त अनौपचारिक हुन्छ नि, त्यो अनौपचारिकले त्यतिकै छोड्यो भने विशेष गरी अनौपचारिक क्षेत्रमा काम गर्ने वर्गको लागि चाहिँ त्यो अनौपचारिक नै छोडिनु पर्छ तिनीहरूले, तर के भने त्यो घर बाहाल चाहिँ अलिकति हामीले चाहिँ सब्सिडाइज गर्न सक्यो भने भोलि चाहिँ यो झुपडीवासीको संख्या चाहिँ बढ्दैन क्या,
1: त्यहाँ
0: बढ पहिले भएकाले त्यहाँबाट निकालेर हामी डेरावाल बनाउनु पर्यो, अब पहिले काम डेरावाल डेरावालबाट घरवाला बनाउनु पर्यो, देन अब तर के गर्न चाहिँ रोक्नु पर्यो भने देवालवाललाई फेरि झुपडीमा चाहिँ आउने बाटा भन्ने बनाउनु भयो चाहिँ चिन्ता गर्नुपर्ने विषय चाहिँ यस हो
1: तिन चार हजारमा मजाले पर्ती गर्न बस्न गर्ने बाटा पनि बुझ्नु पर्यो त्यो भयो भने झुपडीमा आएर त्यसरी बुझ्नु गर्नु चाहिँ सफल बुझ्नु परेन भने ठिक छ अब अहिले अब सुकुम्बासी अथवा विस्तारित नागरिकहरू जो हुनुहुन्छ उहाँहरूले चाहिँ के सोच्नु भयो भन्दा सरकारले चाहिँ आवास पक्की भवन बनाइदिन्छ हामी चाहिँ त्यसमा चाहिँ व्यवस्थित जीवन बिताउँछ भन्ने भन्दा पनि हाम्रो आय स्रोतलाई मुख्य प्राथमिकता दिनु पर्यो भन्ने खालको पनि एउटा विषय हुन सक्छ घर मात्र बनाइदिएर पनि भएको
0: आय स्रोत दुईटा हुन्छ यो सबै चाहिँ औपचारिक क्षेत्रमा पनि यो रोजगारी पाउने गाह्रो हुन्छ किनकि त्यो योग्यता शैक्षिक योग्यता र सिप नोकरी हुनसक्छ
1: त्यो होस् अब कृषि गर्न पनि एउटा
0: जीवन हुनसक्छ त्यस कारण त्यो उनीहरूलाई सहरको त्यो अनौपचारिक जुन क्षेत्रमा उनीहरूले काम गर्न गर्छन् गरौँ भन्ने गर्थ्यो सो ठिकै छ हामी जस्तो यो तेस्रो दिनको चाहिँ सदेशमा यो चाहिँ अनौपचारिक क्षेत्र चाहिँ चल्छ नि त्यो नचल्ने हुँदैन पारेको पनि चलाएको छ होइन तर के भने उनीहरूलाई चाहिँ अब बिस्तारै त्यो गरिबीको दुष्चक्रबाट पनि निकाल्नु पर्यो हाम्रो छिमेकी चीनमा पनि भएको थियो त भने उनीहरूले करोडौँ करोड मान्छेलाई चाहिँ गरिबीको दुष्चक्रबाट निकाल्यो उनीहरूले हामीले पनि गर्दै थियो नै हो मैले भएका मान्छेलाई अरू गरिबीमा त्यो छिरो दिनु भनेको तल भएन उनीहरूलाई चाहिँ त्यो गरिब हुनुबाट रोक्नु पर्यो तर नेपालको डेटा अहिले के छ भन्दाखेरि चाहिँ ओभरअलमा गरिबी चाहिँ घटेको छ तर सहरी गरिबी बढ्दो छ अहिले हो सहरी गरिबी बढ्नु चाहिँ अलिकति खतरनाक छ त्यस कारण सहरी गरिबीलाई चाहिँ बढ्न नदिनको लागि हाम्रो एउटा कार्यक्रम
1: छ अब अरूभन्दा त मानसिक स्वास्थ्य सबै हिसाबले मान्छे कमजोर झन्डै गर्छ अब यो चाहिँ नागरिक विस्थापितहरूलाई उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्ने कुराहरू अब त्यो खाली भएको जमिनमा चाहिँ के गर्ने भन्ने एउटा प्रश्न होला
0: एउटा समुदायले खाली गर्यो अर्को समुदायलाई कब्जा गर्नु चाहिँ भएन त्यो चाहिँ सरकारले एकदमै रोक्नु पर्यो यो खाली जमिन देख्ने बित्तिकै अनेक किसिमका चाहिँ यहाँ बनाना बनाएर त्यो कब्जा गर्ने चाहिँ यहाँ प्रपञ्च हुन्छ होइन कसैले अस्पताल बनाउने भनौँ कसैले चाहिँ यहाँ के के गर्छ स्कुल छ त्यस्तै होइन त्यो जमिनलाई खाली हुन दिनुपर्छ बागमतीको चाहिँ बारी बढेर आउँदाखेरि त्यो फैलिने फाल दिनुपर्छ अरू बेलामा चाहिँ त्यो मजाको चौर दिन्छ बच्चाहरू खेल्छन् मान्छे हिँड्दै गर्छ धान ताप्छन् के गर्छ सबै गर्ने हुन्छ त्यो खुला ठाउँ त्यसलाई खुला रूपमा छोडिदिनुपर्छ त्यो
1: आर्थिक रूपमा केही आयार हुने बाटो बन्छ
0: होइन कुछ बनाएको छैन यसलाई चाहिँ हामीले नितान्त एउटा चाहिँ वातावरण संरक्षण हिसाबले र विपद जोखिम नियन्त्रण हिसाबले हेर्नुपर्छ त्यहाँ कुनै किसिमको चाहिँ अब भोलि त्यहाँ हाम्रो भोलि त्यहाँ चाहिँ खाली जमिन हुँदा चाहिँ भोलि चाहिँ पालसाल तानेर कुनै किसिमको अनसट गर्न मिल्ला त्यो सानो मेला लान सकिन्छ अरू देशमा नै गर्छन् त्यो चाहिँ एउटा टेम्पोरेरी हिसाबले गर्न सक्दैन तर कुनै संरचना बनाएर यहाँ चाहिँ म एउटा ठुलो चाहिँ खुब चाहिँ आश्रम बनाउँछु म यहाँ चाहिँ मन्दिर बनाउँछु भनेर आउँछ नि यहाँ त्यसबाट चाहिँ हाम्रो नगरपालिकाले पनि त्यस्ता समयबाट चाहिँ हुनुपर्छ र कुनै पनि बहानामा त्यो जमिनलाई चाहिँ त्यो उन्नयनको काम चाहिँ गर्नै दिनु हुँदैन
1: अब अन्तिम यो विस्तारित नागरिकहरू र सरकारले चाहिँ दुई तरिकाले कसरी अघि बढ्ने उहाँहरूलाई के सुझाव छ यो परिस्थितिमा अहिले अब युद्ध हामी हुँदैन एउटा आतंकित थियो तर अहिले शान्त भएको अवस्था छ
0: उहाँले सामना जो अहिले त्यहाँनिर विस्थापित हुनुहुन्छ उहाँको जुन एकदमै सहानुभूति छ मैले उहाँको पनि जानकारी पनि लिएको छु त्यति सुपस्व अवस्था त्यो सहानुभूति छ अलिकति पीड़ा भएको छ उहाँहरूलाई किनभने त्यो उहाँहरूको त घर मात्रै भत्किया हुँदैन त उहाँको जीवनै भत्किया छ नि त होइन त्यस कारण अब यो जीवन अलिक पीड़ादायक अवस्थामा अलिक सम्हाल भएर समन्वित भएर बसौँ र अब यो सरकारको जो सहयोग जुन मानवीय सहयोगहरू त्यो लियौँ र अब चाँडै नै हामी चाहिँ अब एउटा चाहिँ अस्थायी बसोबासतिर हामी जाउँ आफूले जहाँ अनुकूल मिल्छ जे छ त्यो कुरा आफ्नो कुरा चाहिँ राम्रोसँग राखिदिनु पर्यो अधिकारीहरूले राखिदिनु पर्यो ताकि उनीहरूले त्यो सङ्गठन गर्न सक्नुहुन्छ र अब हामी चाहिँ अब यो पीड़ादायक मिल्ने अवस्थाबाट चाहिँ हामी अब अगाडि अझ राम्रो अवस्थामा हामी चाहिँ पुग्नुपर्छ र सरकारले चाहिँ एकदम राम्रो नियतले चाहिँ यो काम गरेको जस्तो लाग्छ मलाई र त्यो नियत त अब अब विभिन्न तत्त्वहरूले त्यसमा चाहिँ यो नियतमा शङ्का गराएछन् अब शङ्का गर्न स्वाभाविकै छ त्यो हुनसक्छ त्यो तर त्यो समावेशमा चाहिँ अब हामीले अब राम्रोको लागि सरकारले गराए भन्न सक्नुहुन्न भने र सरकारले पनि फेरि अब एकचोटि आफ्नो त्यहाँ भत्काउनु चाहिँ भत्कायो भने अब मेरो काम सिद्ध गरेर चोला बस्नु चाहिँ नभएको त्यो तिनीहरूको जिम्मा चाहिँ उनीहरूको उचित बसोबासको जिम्मा नभएसम्म त्यो पालिका त्यो हामी सम्बन्धित मन्त्रालय चाहिँ चुपिएर बस्नु चाहिँ भएन त्यो छोड्नु चाहिँ भएन होला
1: हस् यहाँलाई समय र कुराकानीको लागि धेरै धन्यवाद
2: उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व सचिव एवं शहरी विकास विज्ञ किशोर थापा उहाँसँगको कुराकानी सँगै आजको लागि कार्यक्रम बदलीको नेपालको समय सकिएको छ अर्को हप्ता अर्को समसामयिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश

0: कहाँ बाटोबाट काट्नु लाग्नु भएको ऊ त्यो झेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
3: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
2: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
3: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
2: ए हो र बाबु
3: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु
1: नेपाल सरकार विज्ञापन हो
4: नयाँ वर्ष 2083 स्यामसङका ग्लोबल नम्बर वान टिभी र होम अप्लायन्समा 25% छुट पाउनुहोस् रु 50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताकै आधारमा 24 महिनासम्मको इएमआई उपलब्ध छ जुनिएका वासिङ मसिनमा 36% एक्सेलमेटिक निशुल्क र टिभीहरूमा 12 महिनासम्मको नेटिभी प्याकेज निशुल्क पाउनुहोस् स्यामसङ सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात सत्र लागू हुनेछन् यो योजना सीमित अवधिका लागि चुनित मोडलमा मात्र लागू 24 महिनाको इएमआई
5: Isn't it amazing when the internet just works? For binge watcher to binge.

0: Subisu, big fiber, exceeding expectation.
1: गोदावरी नगरपालिका को अत्यंत जरूरी सूचना यस नगरपालिका भित्र संचालन भएका पसल व्यवसाय फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र संचालन गर्नु हुन हार्दिक अनुरोध छ यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय पसल फर्म उद्योग बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ गोदावरी नगरपालिका

0: सीधा खुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो।
3: यो समय किसान पाइप प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव संकलन गर्न डिजिटल पोर्टल संचालन। नागरिक एवं विज्ञले आफ्ना राय सुझाव सिधै पेश गर्न सक्ने। आउँदो बिहिबारसम्ममै पानी पर्ने। भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरीको सम्भावना। सतर्कता अपनाउन आग्रह। सप्तरीमा भएको आगलागीबाट 12 घर गोठ जल्यो। झापाको बाहुनडाँगीमा हरेक रात हात्तीको बथान आउन थाले। बालीमा क्षति पुर्याउनु हुँदा किसान चिन्तामा। भारतको तमिलनाडुमा विजय थलापतिले आज मुख्यमन्त्रीको शपथ लिँदै 120 विधायकको समर्थन। र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै। नेपाल खबरमा अब पूरा खबर। सरकारले आउँदो आर्थिक वर्षका लागि ल्याउने बजेट र नीति तथा कार्यक्रमका लागि सुझाव लिन छुट्टै अनलाइन पोर्टल संचालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल संचालनमा ल्याएको हो। भोलि सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा नागरिकका वास्तविक आवश्यकता र मौलिक अपेक्षालाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको मन्त्री परिषदको कार्यालयले विज्ञप्ति मार्फत जनाएको छ। पोर्टलको माध्यमबाट देश विदेशमा रहेका सम्पूर्ण नेपाली नागरिक, विषय विज्ञ र नीति निर्माताले बजेट निर्माण र विकासका प्राथमिकताको सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझाव सिधै सरकार समक्ष पेश गर्न सक्नेछन्। प्रधानमन्त्री बालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार सरकारको नीति निर्माण प्रक्रियालाई प्रशासनिक घेरामा मात्र सीमित नराखी आम नागरिकको भावना र विज्ञतालाई कदर गर्ने सरकारको प्रयास रहेको छ। नागरिकले मन्त्री परिषदको कार्यालयको आधिकारिक वेबसाइट मार्फत यो पोर्टल प्रयोग गरी आफ्ना राय सुझाव सिधै प्रधानमन्त्रीको सचिवालयसम्म पुर्याउन सक्नेछन्। जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। स्थानीय र पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभावको कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बितेका दुई हप्तामा पनि देशका धेरैजसो ठाउँमा पानी परेको थियो, तर यो हप्ता पर्ने पानी अलि छोटो अवधिको हुनेछ। कतै कतै ठूलो पानी पर्ने पनि सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ। यी क्षेत्रमा आज पनि हल्का वर्षाको सम्भावना छ। आज र भोलि पहाड़ी क्षेत्रका केही ठाउँमा भोलि रातीदेखि देशका धेरै ठाउँमा पानी पर्ने महाशाखाको पूर्वानुमान छ। साथै भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ। भोलि सोमबार राति सुदूरपश्चिम र पर्सि मंगलबार बिहान काठमाडौँ उपत्यका लगायत देशको मध्य तथा पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने मौसमविदले बताएका छन्। फेरि मनसूनमा मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित पानी पर्ने गर्छ। यो हप्ता तराईका केही ठाउँमा समेत मेघ गर्जन, चट्याङ, असिना, हावाहुरीसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। खेतबारीको काम अनि यात्रा गर्दा सावधानी अप्नाउन तथा हावाहुरी चल्न सक्ने क्षेत्रमा आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका वन गाबामा गैराती भएको आगलागीमा 12 घरगोठ जलेका छन्। आगलागीबाट 6 परिवारको 12 घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरीले सप्तरीले जनाएको छ। स्थानीय राम अवतार यादवको गाईगोठमा बालिएको घुरबाट आगो सल्केको र उहाँका दुईवटा घर र एउटा गोठ, छिमेकी जुगाई यादवको दुईवटा घर र एउटा गोठ, अनिल यादवको दुईवटा

0: 40 लाख रूपियाँ भन्दा धेरैको धनमा नष्ट भएको प्रहरीको प्रारम्भिक अनुमान छ। गैराती सर्किको आगो हनुमान नगर कंकालिनी नगरपालिका मधेस प्रदेश प्रहरी तालिम केन्द्र राजविराजको दारू नियन्त्र र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ। भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहुण्डागी क्षेत्रका किसान चिन्तामा परेका छन्। हात्तीको बथानले पाकेको बाली खाने हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास पनि फैलिएको छ। मेचीनगर नगरपालिकाको वडा 1, 4 र 5 बाहुण्डागी क्षेत्रमा एक हप्ता यता दिनमा भारतीय जंगलबाट प्रवेश गर्ने 30 देखि 40 को संख्यामा रहेको हात्तीको बथानले किसानको मकै सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। नाकामा हात्ती रोक्न स्थानीय बासिन्दालाई सुरक्षा दिन र बालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी वन रक्षक रेपिड रेस्पोन्स टोली लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा 4 का वडा अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो। उहाँका अनुसार भारतको आसामबाट आएका हात्तीको बथान दिनभर सीमा पारेको जंगलमा बस्ने गरेका र रात परेपछि बथानबाट अलग्गिएर 30 देखि 40 को संख्यामा नेपाल प्रवेश गरेर किसानको बालीमा क्षति पुर्याइरहेको छ। सर्वपक्षीय बैठकले भारतीय वन अधिकारी र सरकारी निकायसँग हात्ती रोक्न छलफल गर्दै बेलुका 6 बजेदेखि हात्ती हेर्ने निर्णयमा प्रवेश नाकामा सर्वसाधारण नागरिकलाई जान रोक लगाउने प्रभावित क्षेत्रको आधारमा बस्ती वरिपरि मौसमी तारबार लगाउने हात्ती खेदाउन र नाका प्रवेश रोक्न ट्रयाक्टर परिचालन गर्ने ट्रयाक्टरका लागि नगरपालिकाबाट इन्धन उपलब्ध गराउने रातको समयमा हिँड्डुल नगर्न सर्वसाधारणलाई माइकिङ गर्ने जस्ता कार्य गर्ने निर्णय गरेको वडा अध्यक्ष कार्कीले जानकारी दिनुभयो। मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मंचका अध्यक्ष हरिप्रसाद उप्रेतीले हात्ती प्रवेश रोक्न बाहुण्डागीको सीमावर्ती 3 वटा वडामा लगाइएको 18 किलोमिटर लामो तारबारको आवश्यक मर्मत सम्मारका लागि प्रक्रिया अघि बढ़िरहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड साबिकको राष्ट्रिय बिमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। सामुदायिक रेडियो प्रसारक संघ अकोराब, रेडियो ब्रोडकास्टर्स फोरम आरबीएम नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले एफएम रेडियो तथा संचालकमाथि भइरहेको धरपकड रोक्न माग गरेका छन्। तीनवटा संस्थाले संयुक्त अपील मार्फत धरपकड तथा फौजदारी मुद्दाको विरोध गर्दै संगीत रोयल्टी संकलन तथा वितरण प्रणालीलाई पारदर्शी र वैज्ञानिक बनाउन पनि सरकारसँग माग राखेका छन्। रेडियोहरूको आर्थिक अवस्था कमजोर बन्दै गएको, विज्ञापन बजार खुम्चिँदै गएको र यस्तो अवस्थामा थप आर्थिक तथा कानूनी दबावले नेपाली रेडियो क्षेत्र नै संकटमा पर्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा प्रतिलिपि अधिकार ऐन र नियमावलीको गलत व्याख्या गर्दै एफएम रेडियो संचालकलाई अपराधीकरण गर्ने कार्य भएको उल्लेख छ। भक्तपुर एफएमका संचालकमाथि गरिएको धरपकड़प्रति गम्भीर आपत्ति जनाउँदै अदालतले प्रतिवादीलाई सामान्य तारिखमा रिहा गरेको प्रति स्वागत गरिएको छ। त्यस्तै संगीत रोयल्टी संकलनको नाममा धम्की, फौजदारी मुद्दा र नियोजित दबाव सिर्जना गरिनु अस्वीकार्य भएको ती संस्थाले जनाएका छन्। रोयल्टी संकलन प्रणालीमा व्यापक सुधार आवश्यक रहेकोमा पनि जोड़ दिएका छन्। संगीत रोयल्टी संकलन र वितरणका लागि भरपर्दो सरकारी निकाय तोक्नुपर्ने, संकलित रकमको अधिकांश हिस्सा स्रष्टासम्म प्रत्यक्ष पुग्ने व्यवस्था गर्नुपर्ने तथा रोयल्टी सम्बन्धी कानून निर्माण र संशोधन गर्दा रेडियो क्षेत्रका प्रतिनिधिलाई अनिवार्य सहभागी गराउनुपर्ने पनि माग रहेको छ। संवाद र सहमतिको माध्यमबाट संगीत रोयल्टी विवाद समाधान गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरिएको छ। अब विदेशको खबर भारतको तमिलनाडु राज्यमा विजय थलापतिले आज मुख्यमन्त्रीको शपथ लिनुहुन्छ। राज्यपाल राजेन्द्र अर्लेकरले विजय थलापतिलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ। शपथ ग्रहण समारोह अहिले बिहान 10 बजे चेन्नईको नेहरू स्टेडियममा हुने तय भएको भारतीय संचार माध्यमले जनाएका छन्। थलापतिले मृत्यु तारिखभित्र प्रदेश सभामा विश्वासको मत प्रस्तुत गर्नुपर्नेछ। थलापतिलाई सरकार गठनका लागि आवश्यक बहुमत भन्दा केही धेरै अर्थात 120 जना विधायकको समर्थन प्राप्त छ। अस्ति शुक्रबार टीभीके प्रमुख थलापतिले राज्यपालसँग भेट गरी सरकार गठनको दावी पेश गर्नुभएको थियो, तर बहुमत नपुगेको भन्दै हिजो शपथ ग्रहण समारोह रोकिएको थियो। 234 सदस्यीय तमिलनाडु प्रदेश सभा चुनावमा टीभीकेले 108 सीट जितेको छ। बहुमतका लागि कम्तीमा 117 सदस्यको समर्थन आवश्यक पर्छ। थलापतिलाई समर्थन गरेको कंग्रेसले 5 सीट जितेको छ भने सीपीआई सीपीएम भीसीके र आईयूएमएलले 2-2 सीट जितेका छन्। यसैले टीभीकेको समर्थनमा 121 सीट पुगेको छ, जुन बहुमतका लागि आवश्यक संख्याभन्दा धेरै हो। अब खेल खबर। इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज 2 खेल हुँदैछन्। आजको पहिलो खेल दिउँसो 4:45 बजे चेन्नईमा चेन्नई सुपर किङ्स र लखनऊ सुपर जायन्ट्स बीच हुनेछ। 10 खेल खेलेको चेन्नई समान 5 खेलमा जित र 5 खेलमा हारसहित 10 अङ्कको साथ अङ्क तालिकाको 6ौं स्थानमा छ। लखनऊ समान 10 खेलमा 3 जित र 7 हारसहित 6 अङ्कका साथ तालिकाको पुछारमा छ। त्यस्तै आजको दोस्रो खेल बेलुका 7:45 बजे रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्स बीच रायपुरमा हुनेछ। 10 खेलमा 6 जित र 4 हारसहित आरसीबीले 12 अङ्क जोडेको छ। आरसीबी तालिकाको 4ौं स्थानमा छ। त्यस्तै समान 10 खेलमा 3 जित र 7 खेलमा पराजित मुम्बई 6 अङ्कसहित तालिकाको 9 स्थानमा छ। आईपीएल क्रिकेटमा हिजो गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई 77 रनले हरायो। आईपीएल क्रिकेटमा 10 टोली छन्। चारभञ्जिङ भित्रका खबर शुरू गर्न अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बजेट र नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गर्न डिजिटल पोर्टल संचालन। नागरिक एवं विज्ञले आफ्ना राय सुझाव सिधै पेश गर्न सक्ने। आउँदो बिहिबारसम्ममै पानी पर्ने। भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरीको सम्भावना। सतर्कता अपनाउन आग्रह। सप्तरीमा भएको आगलागीबाट 12 घरगोठ चले। झापाको बाहुनडागीमा हरेक रात हात्तीको बथान आउन थाले। बालीमा क्षति पुर्याउने हुँदा किसान चिन्तामा। भारतको तमिलनाडुमा विजय थलापतिले आज मुख्यमन्त्रीको शपथ लिँदै 120 विधायकको समर्थन। र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै।
3: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
4: शान्ति र आनन्दको अनुभूति
5: शहरबाट
4: नजिकै।
5: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
4: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
5: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 54 81। वेबसाइट झुले.com.np। क्षमा त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु परेको
6: हो। ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0574-94-33 4-93-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभुञ्जनभित्रका खबरमा तपाईंलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर 17 संवादात्मक एआईमा आधारित कल सेन्टर शुरू गरेको छ। स्मार्ट वडा बनाउन प्रविधि पूर्वाधार नाराका साथ वडा 17 आफ्ना वडावासीलाई एआईको सहयोगमा सूचना प्रदान गर्न थालेको हो। नागरिकलाई वडासँग जोड्ने यो सेवा नेपालकै पहिलो भएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्दरले जानकारी दिनुभयो। 01-59-71-99 फोन डायल गरेपछि महिलाको स्वर सुनिन्छ र त्यहाँ तपाईँ वडाबाट कस्तो सूचना लिन चाहनुहुन्छ भनेपछि आफ्नो प्रश्न वा जिज्ञासा नागरिकले सोध्न सक्नुहुन्छ। यदि एआईसँग जवाब रहेछ भने तत्काल सोधेको प्रश्नको जवाब दिनेछ, नभए कल वडाका कर्मचारीलाई पठाउने गरिन्छ। सहकारी ठगीको आरोपमा प्रहरीले मञ्जुश्री सेभिङ एण्ड क्रेडिट को अपरेटिभ लिमिटेड काठमाडौँका अध्यक्ष नारायण प्रसाद घिमिरेलाई पक्राउ गरेको छ। सहकारीले बचतकर्तालाई 4 वर्षदेखि पैसा फिर्ता नगरेको भनी बागमती प्रदेश सरकारको सहकारी मन्त्रालयमा उजुरी परेपछि प्रहरी वीरत बौद्धबाट खटिएको प्रहरीको टोलीले घिमिरेलाई हिजो पक्राउ गरेको हो। वीरतका प्रहरी न्याय उपरीक्षक सन्तोष रोकाले सहकारी ठगी अभियोगमा सोधपूछ गरी थप कार्यवाही प्रक्रिया अघि बढ़ाउन घिमिरेलाई पक्राउ गरिएको जानकारी दिनुभयो। यो सहकारीले झण्डै 150 बचतकर्ताको 15 करोड़ रूपियाँसम्म बचत रकम फिर्ता गर्न बाँकी रहेको जनाइएको छ। काठमाडौँ उपत्यकामा जथाभावी हरण बजाउने 200 जना भन्दा धेरै गाड़ीका चालकलाई कार्यवाही गरिएको छ। बढ़दो ध्वनि प्रदूषण नियन्त्रण तथा ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गरेको विशेष अभियान अन्तर्गत हिजो 200 भन्दा धेरै गाड़ी चालकलाई कार्यवाही गरिएको हो। उपत्यका विभिन्न मुख्य सड़क, व्यस्त चोक तथा चाप धेरै हुने क्षेत्रमा ट्राफिक प्रहरीले विशेष निगरानी सञ्चालन गर्दै ट्राफिक नियम उल्लंघन गर्ने तथा अनावश्यक रूपमा हर्न बजाउने चालकलाई नियन्त्रण काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेश राज सुवेदीका अनुसार विभिन्न संवेदनशील क्षेत्र, विद्यालय आसपास, अस्पताल क्षेत्र तथा भीड़भाड़ हुने सड़कमा विशेष निगरानी बढ़ाइएको छ। र काठमाडौँ महानगरपालिकाको वडा 23 रञ्जना लिपिको संरक्षणका लागि वडाभित्रका व्यवसायको परिचय पाटी रञ्जना लिपिमा राख्न शुरू गरेको छ। वडामा व्यवसाय दर्ता गरेका र नियमित कर तिर्ने 50 जना करदातालाई उपहार स्वरूप पहिलो चरणमा 32 जडित बोर्ड चलान गरिदिएको हो। कार्यक्रमको पहिलो चरणमा जुद्धसालिकबाट बसन्तपुरतर्फ, मौतली दरबारबाट झुन्से हुँदै ओम्बहालतर्फका व्यवसायको परिचय पाटी रञ्जना लिपिमा राख्न शुरू गरिएको हो। गोलाकार बोर्डको माथिल्लो भागमा साना अक्षरमा अंग्रेजी भाषा, बीचमा ठूलो अक्षरमा रञ्जना लिपि र तल्लो भागमा देवनागरिक लिपिमा ठेगाना लेखिएको छ। क्याली जात्रा फाउन्डेशनको सहयोग, झोसे सामुदायिक समाजको संयोजनमा यो काम शुरू गरिएको हो। बिहान 9 बजेको राष्ट्रिय र चारभञ्जनभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपल्ट

आधारित कल सेन्टर शुरू ओडावासीलाई सूचना प्रदान गर्ने उद्देश्य र सहकारीको बचत रकम ठगी गरेको आरोपमा मञ्जुश्री कोअपरेटिभका अध्यक्ष घिमिरे पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु, प्रशस्त पानी

0: ए दाई पख्नुस् त पख्नुस् के गर्नु भएको
1: दिनु भएन औषधि हालेको
0: न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै गोदिरामा बिसाल्ने
1: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन
0: हेर्नुहोस् दाई यसरी बाली नालीमा बिसादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
1: विषादीले धेरै नै जोखिम हुन्छ
0: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाम्रो त पऱ्यो नि
0: सुन्नुहोस् दाई रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
1: हस् नानी मैले बुझे म परम्परागत पिसादी नै प्रयोग गर्छु
2: नेपाल सरकार विज्ञापन
0: प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
1: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पऱ्यो नि
0: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य दंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो नमस्ते।
2: हेलो हजुर, यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले? मेरो मेसेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
3: ए नानी, के भने रहेछ, के भयो?
4: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियो र अरूलाई पनि जगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुप्रभात वर्ष, आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
6: पालै पालो भन त। सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
0: यौनी हिंसाबाट बचाउ र बचाउ, यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, पानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदली सेवाग्राही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
9: हेलो दाई नमस्कार।
10: नमस्कार भाइ, कता छौ?
9: म त गाउँमै छु नि दाई, एससी परीक्षा सकेर बसेको। साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके, कहाँ पढ्ने के पढ्ने, म त अमाउमा परे दाई।
10: अमाउमा पर्ने कुरै छैन भाइ, तिमी गाउँले एससी दिएका साथीभाइ चाबङको मनस्वी ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने निगो गरेर गइसके। तिमी पनि ढुक्क भएर आउने, अब तिमी पढ्ने, किनकि मनस्वी आज लाखौं विद्यार्थीको सही गन्तव्य।
11: मनास्लु वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण, उत्कृष्ट भौतिक पूर्वाधार, दक्ष शिक्षक शिक्षिका, आईएसओ सर्टिफाइड, अतिरिक्त क्रियाकलाप, साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मदत गर्दै आएको छ। न्यूनतम शुल्क, गुणस्तरीय शिक्षा, मनासुन वर्ल्ड कलेज, साबुन सुसीपाती। सम्पर्क नम्बर 9800362382, 9800362387।

0: बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछ।
1: लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिउँ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउँ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमै जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटिपतिद्वारा जनहितमा सारी सन्देश।
3: सवारी साधनको इन्जिन र तेजस रूपकरण सम्बन्धी सूचना।
4: आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा सवारी साधनको इन्जिन र तेजसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
2: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
5: सड़क प्रयोग गर्दा ध्यान दिउँ।
6: सड़क सीमा अतिक्रमण नगरौं।
7: सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं।
8: सड़कको नाली, थल तथा पानी निकास बन्द हुन नदिउँ।
9: सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गरौं।
10: सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं।
11: सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं।
12: सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं।
13: जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं।
14: सड़कको तत्काल मर्मतसुधार गर्ने गरौं।
15: यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं, जलवायु परिवर्तनका असर हटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: यौन हिंसाबाट बचौं र बचाऊ यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा राष्ट्र सुन्ने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
2: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
3: नमस्कार संसदीका दिदी।
4: नमस्कार नमस्कार।
3: दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
5: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध फलफूल साग सब्जी अण्डा माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
4: हो त,
5: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
3: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
6: नेपाल सरकार विज्ञापन हो।
7: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
8: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
7: 45 किलोभन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
8: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
7: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
8: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
7: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
8: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु निद्रा नलाग्नु
0: अनौठा विचार आउनु
1: निराशा बढ्नु खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो
2: नमस्ते डाक्टर सर
3: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
2: हेर्नुहोस् न डाक्टर सर मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्नु होला
3: यहाँ उभ्याउनुहोस् एकचोटि तोलेर अनि खाना कति हो खान्छ नि
2: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
3: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
2: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
3: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
2: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
3: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
1: नेपाल सरकार विज्ञापन बोर्ड
3: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन नि डाक्टर साहब
2: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
3: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
2: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्तो रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
3: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
2: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
3: हजुर
2: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
3: हस् डाक्टर साहब हजुरले भने यसै गर्छु
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: मरेंगे
1: हेरो त रगतै रगत भो चामो त त्यस्तो हेर्न नि सक्दिन
0: तेरिका कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेरो त धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्यो केही ठेगान छैन
0: क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि केही हुँदैन थियो नि हेर त
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
2: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
2: नेपाल सरकार विज्ञापन बोर्ड
1: खै जन्मदर्ता दिनुहोस् त
0: जन्मदर्ता गरेको छैन नि म्याडम
1: जन्मदर्ता नभए त विद्यालय भर्न हुँदैन नि
0: मलाई त थाहा नै थिएन म्याडम
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ
3: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
2: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: बच्चाको घटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँच्छ नलाग्ने, आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: आज हामी के विषयमा छलफल गर्छौ?
3: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
2: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
4: पालो पालो भन त। सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: हो, अरू भन त।
5: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
6: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
2: स्याबदास, अति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
6: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
2: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार विज्ञापन।

0: मानसिक समस्याबाट बस्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्ने छन्।
0: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
0: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौ, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।

0: हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमेय थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जन सन्देश।
2: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु, अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाड़ी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरूङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेशन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइमा प्रतिभा र भविष्य बनाउने कलेज।

0: एक यूनिट रगत ने तीनजना सम्म को ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्ति हरेक तीन तीन महीना में रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं। बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
2: बालबालिकालाई लागू औषध दुरूपयोग गर्दछौ। लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको संगतमा ध्यान दिऊ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिऊ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बालबालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुची प्रोजेक्टद्वारा जनहितमा सारी सन्देश।
4: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय हुंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब उखड़ा को मिलन चुकिया।
5: हुंडा का विशेषता
6: जापानीज ऊर्जा प्रविधि उत्पादित
5: उत्कृष्ट माइलेज
6: राम्रो रिसेल मूल्य
5: टिकाऊ रो
6: अफ रोड का लागि पनि उपयुक्त
5: BS6 तथा नया नया वर्षन बजार में लंच भैर
6: सब उमेर समूह कर्मचारी तथा व्यवसाय प्रयोजन का लागि पनि अति उपयोगी। ओखलढुंगा र खोटाङको दिक्चन बजारबाटै फाइनान्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने।
5: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
6: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने।
5: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
6: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भिजाङ
5: सम्पर्क नम्बर 037590222 9852880022 र 9842280300।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनुहोस् है, एकचोटि तोलेर। अनि खाना कति खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको हो। टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोड्नुहोस्
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज दिदी छिनको छिन किनेर कसरी सक्नु राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टिभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ
11: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मरम्मत पनि गरिन्छ
10: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 98059090094 र 98638064 वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु
11: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र मेरो त हात खुट्टा अरुणा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
12: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ दिदी सँगै जाउँ
10: यहाँ नस्ता च्यातिएको हड्डी खिलेको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाट कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावरसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 038520129 98443986552 98247718 98443049696 र 98163314 आन्जी औषधालय सोलु दुतकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु पाँच नम्बर ओडा कार्यालय केही

ఇప్పుడు భయా.

0: দাঁড়া পাখান আলে ধরে দুঃখ দিও তিন বসে কে নিগো ভাই ডাক্তার
1: আমি কে খানু ভয় থি ওরা আবার আর্তিনু পর্দন উপচার হচ্ছে
0: মলাই মাত্র হয় না ডাক্তার সাহেব ঘরঘরে সবাই বিরামী ছ দশা লাগে ডাক্তার
1: ঝাড়া পখালা দশা হইন ই তো ফোহরক কারণে হচ্ছে ঘর ওরিপরি সফা রাখ চাফি গে পি তথা বাইর ফের কাম করে আয়ে পি সদাই খানা খানু অগি সাবুন পানি হাত মিচি মিচি ধুনে ব্যক্তিগত সরসফাই এস্তা রোগ বাঁচন সকিন্ ঘর চর্ফি বনাউনে খানে পানি মুহান তথা ভাড়াকুড়া সফা রাখি গর্ন মি अनि के के हुन्छ भन्नुस् त तपाईलाई
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
1: म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
0: हस् डाक्टर साहब हजुरले भने यसरी गर्छु
2: नेपाल सरकार विज्ञापन
3: मरेँ के हो
1: हेर त रगतै रगत भयो छ्यामा त त्यस्तो हेर्न नि सक्दिन
3: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
1: अरे हेर त धम्म हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्यो कि बाँच्ने हो केही ठेगान छैन
3: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्छ नि केही हुँदैन छ नि हेर त अब
1: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
4: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौं जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउ
5: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: हेलो दाई नमस्कार
7: नमस्कार भाई कता छौ
6: म त गाउँमै छु नि दाई एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अल्माउमा परे दाई
7: अल्माउमा पर्ने कुरै छैन भाइ तिमीसँगै एसी दिएर साथीभाइ चारको मनासु ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्ने हेर्दो गरेर बोलिसके तिमी पनि दुःख भन्दा अब तिमी पढ्ने किनकि मनासु आज लाखौं विद्यार्थीको सुखी गन्तव्य
8: मनासु वर्ल्ड कलेज शान्त तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका आईएसओ सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथै यो कलेजले विद्यार्थीमा रहेको अन्तर्निहित प्रतिभालाई पहिचान गरी उजागर गर्न मद्दत गर्दै आएको छ न्यूनतम शुल्क गुणस्तरीय शिक्षा मनासु वर्ल्ड कलेज साधन सूचीवादी सम्पर्क नम्बर 9803623382 9803623387
5: यौन हिंसाबाट बचौ र बचाऊ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं
9: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना अदालत सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रबन्धन सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर कहाँ पुग्यो कहाँ पुगेन जनप्रतिनिधिको विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेचासोलियन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेचासोलियन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज www सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ। युवा कृषि पर्यटन मार्फत समृद्ध मध्य दूतकोशी समावेशी विकासको आधार उत्पादन रोजगारी र पर्यटनको केन्द्र मध्य दूतकोशीको समृद्धि मध्य दूतकोशी गाउँपालिका सोलुखुम्बुको सहकारीमा उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महिनाको दोस्रो बिहिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज अनलाइन र सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

0: हाट बजार मेला घर में तपाईको साथी
1: सोलु एफएम 101.2
2: मेगाहर्ट्ज।

0: तपाईँ जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
0: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
2: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
3: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
2: नेपाल सरकार विज्ञापन बोर्ड
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ डिप्रेसन मदिरा लागु औषधि सेवन निराशापन आर्थिक समस्या पारिवारिक कलह दीर्घ रोगको शिकार निरन्तरको सफलताले मन खुसी नहुने बिमारी लाग्नुपर्ने कुरामा नलाग्ने शरीरमा थकित महसुस हुने निन्द्रा नलाग्ने खानामा रुचि नहुने बाँच्न नलाग्ने आत्मविश्वास शून्य जस्ता समस्या आउन सक्छ लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ मर्नु समस्याको समाधान होइन सुन्दर जीवन हाँसेर बाँचौ अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जाने सन्देश
0: आज हामी के विषयमा छलफल गर्छौ
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्
6: आलै पालो भन त सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: हो अरू भन त
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
0: स्याबदास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्ध देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
0: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
10: नेपाल सरकार विज्ञापन बोर्ड

0: मानसिक समस्याबाट बस्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सकिन्छन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
3: हो खिचौ खिचौ, केटा केटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस। कन्ट्याक्ट 01-5970-222। फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: दाई दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जानु लागेको हो। ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक

पर्ने फेन्सी कपड़ाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मनिराई, मोबाइल नम्बर 9843909809। राईको सादा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका ५ सल्लेरी।

0: ए बाबु
1: नै न मेरो त हात खुट्टा अनुसार झन्झन गर्छ पिनासी भगवान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त आउनुहोस् दिदी बरु सँगै जाउँ
3: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाछो दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाइ सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 98 43 89 86 52 98 24 74 17 18 98 43 43 69 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
4: नमस्ते डाक्टर सर
5: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
4: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
5: यहाँ उभ्याउनु छ एकचोटि तौलेर अनि खाना कति हो खान्छ नि
4: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
5: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
4: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
4: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
5: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न शुरू गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
7: नेपाल सरकार विज्ञापन बोर्ड
5: डाँडा पखालाले धेरै दुःख दियो 3 दिन भइसक्यो निको भएन डाक्टर साहब
4: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
5: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो कि दशा लाग्यो डाक्टर साहब
4: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सबै खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई
5: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
4: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
5: हजुर
4: तर तपाई र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त।

0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. Sony FM. In studio tonight.
2: टाइम चेक को साथमा न्यू स्टार डिजिटल कलरला तथा ध्वलामय अफसेट प्रेस सोलु दुतु नगरपालिका पाँच सोलुखुम्बु
3: मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई नेपाल प्रवेश गर्न परिचय पत्र अनिवार्य मार्ग खुलेको 15 वर्षपछि नदीको चिस वाङ्न सडक स्थल अनुमति असारसम्म तोकिएको म्याद दिने काम सम्पन्न भिरमौरीको महाशिकारमा पुस्ता हस्तान्तरण गरिँदै

0: आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै नेपाल खबरमा अब पूरा खबर मोरङको सीमावर्ती जोगबनी नाकामा कडा गरिएको छ। भारतको जोगबनी हुँदै नेपाल प्रवेश गर्नेहरूका लागि सुरक्षा निगरानी सहित परिचय पत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ। जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा हुने अवैध घुसपैठ र आपराधिक गतिविधि नियन्त्रण गर्न कडा गर्ने निर्णय गरेको हो। त्यस अनुसार सीमा नाकाबाट नेपाल प्रवेश गर्ने हरेक व्यक्तिले आफ्नो पहिचान खोल्ने आधिकारिक कागजात अनिवार्य रूपमा देखाउनु पर्नेछ। प्रशासनको निर्णयसँगै सुरक्षा निकायले सीमा क्षेत्रमा मार्किङ पनि गरेको छ। मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल नेतृत्वको टोलीले हिजो जोगबनी विराटनगर सीमा क्षेत्रमा स्थलगत अनुगमन सहित नयाँ व्यवस्था कडाईका साथ कार्यान्वयन गर्न निर्देशन समेत दिएको छ। मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको मंगला गाउँपालिका 5 छेसुवाङमा सड़क स्तरोन्नति भएको छ। मंगला मालिका र धौलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी दरबाङ सड़कको बाबियाचोक दरबाङ खण्डको वैकल्पिक मानिएको पोक चेराफाट पिपल बोट छेसुबाङ खोप्ती छ्यार छ्यारे दरबाङ अन्तर्गत छेसुबाङ खण्डमा स्तरोन्नति भएको हो। संघीय सरकारले चालू आर्थिक वर्षमा 3 करोड़ बजेट विनियोजन गरेको योजना निर्माणका लागि सड़क डिभिजन कार्यालय बागलुङसँग ठेक्का सम्झौता गरेको आचार्य पदमदीप जेवीले लक्ष्य अग्रिम काम सम्पन्न गरेको छ। सड़क स्तरोन्नति योजनाको म्याद आउँदो असारसम्म भए पनि 3 महिना अगाडि नै सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधि महेन्द्र आचार्यले जानकारी दिनुभयो। खरेदेखि छेसुमाङ हुँदै उखोलासम्म 1 किलोमिटर 500 मिटर सड़कलाई पक्कीमालासहित 9 मिटर फराकिलो बनाएर ग्राभल गरिएको छ। 2067 सालमा मार्ग खोलेको सड़क स्तरोन्नति भएपछि आवत जावतमा सहज भएको छेसुबाङका दुर्गाबहादुर खत्रीले बताउनुभयो। हिमाली क्षेत्रको साहसित र परम्परासँग जोड़िएको भीरी मौरीको महशिकार अहिले पनि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरूमा हुँदै आएको छ। लमजुङको मर्स्याङ्गी गाउँपालिका 4 मिप्रा गाउँ नजिक रहेको छिप्ली भीमा स्थानीयले ज्यानै जोखिममा राखेर डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता दिँदै आएका छन्। विश्वकै जोखिमयुक्त तथा साहसिक पेशा मध्ये एक मानिने भीर मौरीको महशिकारले स्थानीय मात्र नभई विदेशी पर्यटकलाई समेत आकर्षित गरिरहेको छ। स्थानीय शिकारी टेक बहादुर गुरूङका अनुसार विगतमा ज्येष्ठ नागरिकमा सीमित रहेको यो परम्परा अहिले नयाँ पुस्तामा हस्तान्तरण गरिँदैछ। उहाँका अनुसार भीरमौरीको मह औषधिजन्य गुणले भरिपूर्ण भएकाले यसको माग उच्च छ। वर्षमा 2 पटक निकालिने मह वैशाख अन्तिम हप्तादेखि जेठ दोस्रो हप्ताभित्र तथा असोज अन्तिम हप्तादेखि कार्तिक दोस्रो हप्तासम्म निकाल्ने गरिन्छ। भीरमौरीको मह शिकार हेर्न पछिल्लो समय विदेशी पर्यटकको आकर्षण बढ्दैछ। स्थानीयका अनुसार भीरमौरीको मह केवल परम्परा मात्र नभई आय आर्जन र पर्यटन प्रबन्धनको महत्वपूर्ण आधार बन्दै गएको छ। प्राकृतिक तथा साहसिक पर्यटनसँग जोड़िएको यो मौलिक सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्धन गर्न सके ग्रामीण क्षेत्रमा अर्थतन्त्र बलियो बन्ने विश्वास गरिएको राष्ट्रिय समाचार समितिले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 212 बजेको नेपाल खबरमा आज सुनको भाव घट्यो चाँदीको बढ़्यो लगायतका खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: खाना पकाइसकेपछि आगो ग्यास चुलो स्टोभ या हिटर उनीहरूमा नबिछौं।
1: ग्यास सिलिण्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास सुहावट भएको छ कि छैन ख्याल गरौं।
2: सलाई लाइटर

0: हामी छौ
1: ग्यास सिलिन्डरको रेगुलेटर पाइप वा चुलोबाट ग्यास सुहाउन
2: नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लासिमपाट काठमाडौं
3: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज यतिन्जेल हामीले मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई नेपाल प्रवेश गर्न परिचय पत्र अनिवार्य मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको चेसुबाङमा सड़क स्तर उन्नति लगायतका खबर प्रस्तुत गर्यौं नेपाल खबरमा अब थप खबरहरू कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामा 1000 रूपियाँले घटेको छ अस्ति शुक्रबार कारोबार भएको भावमा 1000 रूपियाँले घटेर सुन आज तोलाको 2,98,900 रूपियाँमा कारोबार भइरहेको नेपाल सुनका व्यवसायी महासंघले जनाएको छ अस्ति शुक्रबार सुनको भाव तोलाको 2,79,900 रूपियाँ थियो सुनको भाव आज घटेको दिन आज चाँदीको भाव बढ़ेको छ चाँदी आज तोलामा 25 रूपियाँले बढ़ेर तोलाको 5,300 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ चाँदीको भाव अस्ति शुक्रबार तोलाको 5,275 रूपियाँ थियो अब विदेशका खबर रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको संकेत गर्नुभएको छ तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समकक्षी भ्लोदिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनु भएको छ तात्कालिक सोभियत संघले नाजी जर्मनी विरूद्ध जीत हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलोपटक संयुक्त रूपमा आयोजित विजय दिवस परेडपछि क्रेमलिनमा पत्रकारसँग पुटिनले आफ्नो पछिल्लो अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ रूसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि तात्कालिक सोभियत संघको जीतको सम्झनामा हरेक वर्ष मे 9 तारीकमा राष्ट्रिय बिदा मनाउने गरेको छ यसैबीच रूस र युक्रेनले हिजो शनिबारदेखि शुरू भएको 3 दिने युद्ध विरामको अझै धेरै पटक उल्लंघन भएको आरोप एकअर्कामाथि लगाएका छन् यस्तै दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा 39 जनाको ज्यान गएको छ लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा 39 जनाको ज्यान गएको र 15 जना घाइते भएको जनाएको छ ज्यान गुमाउने र घाइते हुनेहरूमा बालबालिका पनि रहेका बीबीसीले उल्लेख गरेको छ इजरायली रक्षा बलले दक्षिणी शहर सक्सा सियोमा रहने क्षेत्रमा हिजबुल्लाहका लडाकुलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ आक्रमणमा नागरिक हाताहाती समीक्षा भइरहेको इजरायली पक्षको भनाई छ हिजबुल्लाहले पनि उत्तरी इजरायलतर्फ ड्रोन आक्रमण गरेको जनाएको छ इजरायली सेनाका अनुसार आक्रमणमा 3 जना सैनिक घाइते भएका छन् यसमध्ये 1 जनाको अवस्था गम्भीर छ यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको अप्रेल 16 तारीकमा युद्ध विराम घोषणा गरे पनि इजरायल र हिजबुल्लाह बीचको तनाव भने चलिरहेको छ अब खेल खबर इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछन् आजको पहिलो खेल दिउँसो 4:15 चेन्नईमा चेन्नई सुपर किंग्स र लखनऊ सुपर जायन्ट्स बीच हुनेछ 10 खेल खेलेको चेन्नई समान 5 खेलमा जीत र 5 खेलमा हार सहित 10 अंकका 7 तालिकाको 6 स्थानमा छ लखनऊ समान 10 खेलमा 3 जीत र 7 खेलमा हार सहित 6 अंकका 7 तालिकाको गुछारमा छ यस्तै आजको दोस्रो खेल बेलुका 8:15 रोयल च्यालेन्जर्स बेंगलुरू आरसीबी र मुम्बई इण्डियन्स बीच रायपुरमा हुनेछ 10 खेलमा 6 जीत र 4 हार सहित आरसीबीले 12 अंक जोडेको छ आरसीबी लगातार 4 स्थानमा छ यस्तै समान 10 खेलमा 3 खेलमा जीत र 7 खेलमा पराजित हुँदै मुम्बई 6 अंक सहित तालिकाको 9 स्थानमा छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको 2:12 नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक मोरङको सीमावर्ती जोगबनी नाकामा कडाई नेपाल प्रवेश गर्न परिचय पत्र अनिवार्य मार्ग खुलेको 15 वर्षपछि म्याग्दीको चेसुबाङमा सड़क स्तर उन्नति असारसम्म तोकिएको म्याद अघिने काम सम्पन्न हिरमौरीको मह शिकारमा पुस्ता हस्तान्तरण गरिँदै डोरी र भर्याङको सहारामा मह काट्ने परम्परालाई निरन्तरता युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत लेबनानमा इजरायलले गरेका हवाई आक्रमणमा 39 जनाको ज्यान गयो र आईपीएल क्रिकेटमा आज चेन्नई र लखनऊ तथा आरसीबी र मुम्बई खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु खुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु। आदरणीय श्रोतावृन्द, तपाईँ अहिले सुनिरहनु भएको छ सुन्दर एफएम। सुन्दर एफएममा अब तपाईँले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: ए बाबु
1: मैं मेरे तो हाथ खुट्टा अरुणा सा झमझम कर तिनासी हंगाम बनाए मेरे पी कि हो के खे एक बार को जिंदगी दुख दुख में बिता पर्ने उपचार कता कराने हो
2: दीदी मैं गैस्ट्रिक भर तनाव हाके हैरान भिंदा नदी रात भर जागरण जस्ते बस् तर यह सब रोग उपचार आमजी औषधालय में हो रे भर उपचार कराने भाग आमजी औषधालय तीर हिड़क न
3: यहाँ नफा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्षपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर्ष सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929 98 43 89 86 52 98 24 74 17 18 98 43 43 59 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही

0: नेता सबसे बेसी सके आजकल आफ्नो त यति कार्पेटको विगत दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला यति कार्पेट कार्पेटको शिरसा
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं नेपाल सरकार विज्ञापन बोर्ड

0: के भयो के को हल्ला चल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने हो त है हामीले त ध्यानै नदिएको त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
2: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
3: अलिकति जत्न पास होइन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ किन छैन भन्ने बजारमा
4: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
3: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय सैतिस कहाँ कहाँ उपलब्ध छ नि
4: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
5: खेतबारी जोत्न छोपी गर्न ल्याङ बनाउन केरा लगाउन हिलो बनाउन समेत यही टिलरबाट मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस गर्न समेत उपलब्ध छ
6: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस काली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98582 साथै 98010208 मिसकल गर्नुहोस् नगतै तपाईँलाई फोन आउनेछ
7: नमस्कार सन्तोषजी के छ टोलतिर सब
8: ठिकठाक होदेक्षीज्यू पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
7: त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
8: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
7: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनुपर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड

0: आइया भनेर पो बसेछ त बिरामी भयो क्या हो
1: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेज डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेज डेन्टल क्लिनिक सुलुदूत कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेज डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र

0: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुत्किए।
1: ए के भो दौडिदै पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको छेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? छेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सोलो एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यूस्टार कलरिया तथा जोरामाई अफसेट प्रिंटिंग प्रेस सोलोदूत खुम्बु नगरपालिका पाँच सलेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यूस्टार कलरिया तथा जोरामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरूका साथमा सबै सुन्दर हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल लेटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप्रिज वासिङ मेसिन माइक्रोओभन नुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालचा वाल मिक्सर मोनी सावर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860321426 र 9841902549 न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिंटिंग प्रेस सल्लेरी स्कूल

0: जीव भन्ने त सबले बुझिसके आजकल आफ्नो त यी यो यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुन नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहंशाह
1: लैंगिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं।

0: धूमपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुखले घटेको क्यान्सर छ, बाँचेर पनि मलाई तुन्द्यो भयो। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
6: देख्नु भएन, औषधि हालेको
5: लौमा। शरीर ढाक्ने कपडा, नाक र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
6: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
5: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
6: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी?
5: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
6: अनि नानी, विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
5: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
6: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो नमस्ते।
2: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु।
3: ए नानी, के भने रहेछ, के भयो?
4: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुप्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालो पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
5: गुरुआमा।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बस्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनुको फोटो खिच्नु परेन।
3: हो खिचौ खिचौ, केटा केटी सबैको सानो खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछौँ, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमस्कार सेनसेनेका दिदी।
1: नमस्कार नमस्कार। बुझ्नुको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो मानि पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।

0: स्वास्थ्य संगठनले चाहिँ एक वर्ष भन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बाल बालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
1: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
0: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
1: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुने रहेछ है डाक्टर साहब।
0: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: टाढा पखालाले धेरै दुःख दियो। तिन दिन भइसक्यो निको भएन नि डाक्टर।
1: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
0: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
1: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
0: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हवस् डाक्टर साहब, हजुरले भने जसरी गर्छु।
2: नेपाल सरकार विज्ञापन।
3: ओहो
4: मरे नि के हो?
3: हेर त रगतै रगत भयो, चामो त त्यस्तो हेर्न नि सक्दिन।
4: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, क्राप बिच बाटो पो बाटो काटेको।
3: अरे हेर त, धन्य हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्दियो कि बाँच्यो केही ठेगान छैन।
4: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त,
3: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौँ भनेको
5: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउँ।
6: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
1: खै जन्मदाता दिनुहोस् त।
0: जन्मदाता गरेको छैन नि म्याडम।
1: जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
0: मलाई त थाहा थिएन।
1: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
7: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
6: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: तपाईको घुटना कसरी रोक्न सकिन्छ?
1: डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रिमाइन्ड लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्दा नलाग्ने, खानामा रुचि नहुने, वास्तवमा नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
0: सबैको सरोकार आजका बाल बालिका भोलिका प्रधानहार।
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय भनेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।

0: बोलू एफएम 101.2 MHz उज्ज्वल भविष्य को लागी हम अभियान
1: Soundcheck. Studio time. It's studio time.
2: It's 2 PM. New support B budget.
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वनामाई ऑफसेट प्रेस सोलु दुतुन नगर पालिका 5 सोलुखुम्बु
4: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्ने एफएम सुन्ने एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली चलचित्र क्षेत्रका गीतहरू

0: सूचना सूचना सूचना निःशुल्क आवासीय छाता व्यक्तिको लागि सूचना। काठमाडौँमा संचालित एक प्रतिष्ठित अंग्रेजी विद्यालय द स्काई मार्क स्कूलमा कक्षा एकदेखि एसईसम्म निःशुल्क आवासीय छात्रवृत्तिमा अध्ययन गराउन अर्जुनलाई दोङ बोर्चा फाउण्डेशनबाट स्कलरसिप प्रदान गर्ने भएको हुँदा कक्षा एकमा भर्नाको निमित्त प्रतिस्पर्धामा भाग लिने इच्छुक खोटाङ जिल्ला भित्रका अध्ययनरत विपन्न उत्पीडित आदिवासी जनजाति छात्र छात्रा आवेदनको लागि यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। आवेदन दिने र छनौट प्रक्रियामा भाग लिने अन्तिम यही दिशा प्रसन्न। थप जानकारीका लागि सम्पर्क नम्बर 98 51 57 53 85 साथै सम्बन्धित विद्यालय पालिकाका वा अर्जुनलाई दोङगोछा फाउण्डेशनको फेसबुक पेजमा पनि हेर्न सक्नुहुनेछ। अर्जुनलाई दोङगोछा फाउण्डेशन खामखुवा खोटाङ।
1: ठट्टै माग्यो वैशा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला।
2: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने?
3: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडी संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिउँला है।
3: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हो।
2: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
3: होइन यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिने र बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्ने र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
3: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुने रहेछ?
2: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा।
3: ल दिदी, म त हिजो ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
4: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेल केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क
0: 98 50 17 979
4: र 01 592 26 16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन चुच्चेपाटी, काठमाडौँ।

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन चक्कल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बताउँ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक हुँदछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोटि प्रदेशद्वारा

पैसा

I'm gonna get out of here.

0: सरकारी तहमा दर्ता भएका यी विस्ताको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना
1: यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सत्तर बिलभुक भएमा सोको आधारमा स्थानीय तहबाट शुरूवात फिर्ता गरेको निष्ठा समेत राखे सोही दर्ता नम्बर कायम हुने गरी अघिले खड़ा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालयहरूले जारी गरेको सक्कल बिलभुकमा भएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको सक्कल सवारी दर्ता प्रमाण पत्र राखे साविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सक्कल पेश गरेमा पनि सोही सक्कल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोही स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएमजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सक्कल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नु पर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: और प्रिंट निजीकर को रकम सवारी साधन को नंबर एक सम्बन्धी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वार्षिक रूप में बुझाउन पर्ने सवारी कर नवीकरण वस्तुहरु लगायत अन्य कर सम्बन्धी वितरण हेर्नका लागि सम्बन्धित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भोक्सर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाएपछि प्राप्त हुने बिलमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यस्तै सूचना मार्फत अनुरोध गरिन्छ।
1: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय

0: बालबालिकालाई लागू औषध दिन पर्दछ। लागू औषध सामाजिक अपराध हो, कोही कसैले प्रयोग नगरौं। बालबालिकालाई लागू औषधको प्रयोगबाट टाढा राखौं। बालबालिकाको सुन्दरतामा ध्यान दिउ। लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिउ। बालबालिकासँग नियमित संवाद गर्ने गरौं। बालबालिकालाई घरमा माया र समय दिने गरौं। विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं। बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कुचिपोतद्वारा जनहितमा सारी सन्देश।
0: सवारी साधनको हिन्दी त्रिपुरी सम्बन्धी सूचना। आदरणीय सेवाग्राही महानुभावहरू, तपाईँले आफ्नो सवारी साधन नयाँ खरिद गर्दा, नामसारी गर्दा, सवारी साधनको इन्जिन र चेसिसको अवस्था रुजु वा अन्य कुनै कैफियत भए नभएको रुजु गरेर मात्र खरिद बिक्री गर्नका लागि यसै सूचना मार्फत अनुरोध गरिन्छ।
1: उत्तर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराट नगर।
0: सड़क प्रयोग गर्दा ध्यान दिउ।
1: सड़क सीमा अतिक्रमण नगरौं। सड़क सीमामा अस्थायी एवं स्थायी संरचना निर्माण नगरौं। सड़कको नाली, थल तथा पानी निकास बन्द हुन नदिउ। सवारी चलाउँदा लेन अनुसार पालना गरौं र गराउं। सवारी चलाउँदा ट्राफिक नियमको पालना गरौं। सवारी साधनमा झुन्डिएर वा छतमा बसेर यात्रा नगरौं। सड़कको क्षमता भन्दा बढ़ी भार प्रयोग नगरौं। जेब्रा क्रसिङबाट मात्र बाटो काट्ने गरौं। सड़कको तत्काल मर्मतमार गर्ने गरौं। यात्राको क्रममा कुनै समस्या भए नजिकको प्रहरीलाई खबर गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

I don't know.

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिनेर दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाऊ। यौनजन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी, आफन्त, साथीभाइ, परिचित, नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन, पानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना। आदरणीय सेवा ग्रही महानुभावहरू, यातायात व्यवस्था कार्यालयबाट प्रभावकारी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो सुन्ने अधिकार र कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ। कोशी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर।

0: नमस्कार भाई कता छौ
1: म त गाउँमै छु नि दाई एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अमाउमा परे दाई
0: अमाउमा पर्ने कुरै छैन भाइ तिमीसँग एसी दिनेर साथीभाइ चारको मनासी कलेज आएर बुझेर तिमी पढ्ने निगो गरेर बोलिसके तिमी पनि दुःख भएर अब तिमी पढ्ने किनकि मनासी आज लाखौँ विद्यार्थी

यस महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुरु एफएम 101.2 मेगाहर्ज डब्ल्यू डब्ल्यू डब्ल्यू डट सुरु एफएमको पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुलमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9816034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समेरी सोलुखुम्बु।
2: उपभोक्ता अधिकारको संरक्षण गरौं। नस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बे दूषक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य भूता भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्नु। वस्तु सेवाको मूल्य मात्रा म्याचसकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं।
0: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: सधैँभरि रोजे डिस्काउन्ट खोज्दैछ।

सूचना सूचना सूचना सुरुम झुम बेसी जोड़ने सड़क निर्माण कार्य हाल सुरुम क्षेत्र संचालन भइरहेको छ। निर्माण कार्य क्रम में माथिल्लो सुरुमबाट ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा फाटन क्षेत्र में घासपात काट्न गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ। कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिभिल जुन बेसी उपभोक्ता समिति सुरु खुम्बु हिंसाबाट बचाउ र बचाउ यौनसन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथीलाई परिचित नदिँदा र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्पाद पनि गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

0: स्तनपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
0: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मलाई तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो। धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: नमस्कार म भोजेन्द्र बस्नेत उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। एसएलसीको नतिजा पछि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलो पल्ट परीक्षा सकिएको एक महिनामै नतिजा आउँदै चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा 11.5 अर्ब बजेट खर्च, पुँजीगत खर्च 27% भन्दा पनि कम। काठमाडौँ उपत्यकामा 9 महिनामा 4.5 हजार गाड़ी दुर्घटना, 174 जनाको ज्यान गयो। ट्राफिक जाँचमा कडाई गर्दा झण्डै 1 महिनामा 86 हजार भन्दा धेरै चालक कार्यवाहीमा। भारतको तमिलनाडुको मुख्यमन्त्रीमा खलापति विजयको सतत मञ्चमै 3 वटा आदेशमा हस्ताक्षर। हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने। र क्रिकेट अस्ट्रेलियामा संकट, 5 जना खेलाड़ीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पछि मंगलबार अर्थात वैशाख 29 गतेसम्म नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 का सूचना अधिकारी लक्ष्मी मरा सिंहले जानकारी दिनुभयो। कार्यालयले यस अघि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा गरिएको छ। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइटहरू सहितको सूची सार्वजनिक गरेको छ, जस अनुसार एसएमएस, आईभीआर र विभिन्न वेबसाइटहरूबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 16 सेना कल, एसएमएस र यूएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाएको सूचनामा भनिएको छ। चालू आर्थिक वर्ष 2082-83 10 महिना सकिन लाग्दा सरकारले 11.53 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याएको 19.64 अर्ब बजेट मध्ये 58.75% खर्च भएको हो। चालू शीर्षकमा विनियोजित 11.80 अर्ब मध्ये 8.09 अर्ब अर्थात 68.04% खर्च भएको छ। पूँजीगत तर्फ भने 4.07 अर्ब विनियोजन मध्ये 1.09 अर्ब अर्थात 26.87% मात्रै खर्च भएको छ। यसपटक पनि सरकार पूँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्यपूर्वको तनाव लगायतका कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ़दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ़ने चर्चाका बीच यसपटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालू आर्थिक वर्ष 14.80 अर्ब राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9.70 अर्ब मात्रै संकलन भएको छ। काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनाको अवधिमा 4,631 वटा गाड़ी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 जनाको ज्यान गएको छ। प्रहरीका अनुसार साउनदेखि चैत मसान्तसम्म भएका दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा ज्यान गुमाउने मध्ये 7 जना 16 वर्ष मुनिका रहेका छन्। 16-35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका ट्राफिक प्रहरीले जनाएको छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जाँचमा कडाई गरेको छ। जाँच रक्सी खाएर गाड़ी चलाउनेदेखि अरू ट्राफिक नियम उल्लंघन गर्नेमाथि कार्यवाहीलाई तीव्रता दिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार चैत 13 गते पछिको झण्डै 1.5 महिना 86,000 भन्दा बढ़ी चालकलाई कार्यवाही गरेको छ। उनीहरूबाट 6,39,28,585 रूपियाँ राशि संकलन भएको ट्राफिक प्रहरीले बताएको छ। सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर 1 जनाको ज्यान गएको छ। सोलुङ थुन्ना नगरपालिका नम्बर 7 का विजय घिमिरे विश्वकर्माको लेक लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुकुमले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार सगरमाथाको पहिलो सिविल क्षेत्रमा पुगेका आरोही घिमिरे बिहान 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काउने क्रममा बाटोमै ज्यान गएको हो। यसअघि पनि सगरमाथाको चुचुरो चुनिसक्नुभएका घिमिरे पछिल्लो समय आरोही गायकको रूपमा समेत कार्यरत हुनुहुन्थ्यो। यसैबीच पर्यटन विभागका अनुसार यस वर्ष सगरमाथा मा आरहोङको सिजन शुरू हुने क्रममा छ। दुई टाग्ने टोलीले चौथो शिविर भन्दा माथि साउथ कोलसम्म बाटो बनाइसकेका छन्। केही दिनमै बाटो खुलाउने काम पूरा हुने विभागको विश्वास छ। अहिले आरोहीहरू बाटो र मौसम खुल्ने प्रतीक्षामा रहेका छन्। यस वर्ष सगरमाथा आरोहणका लागि 62 देशका 492 जनाले अनुमति दिएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: हावा हुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भिडभाडका बेला हावा हुरी चल्दा भागदौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाड़ी चलाइरहेको बेलामा हावा हुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावा हुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आजको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: फोन 056-494-333, 493-555।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षण सम्बन्धी चेतनामूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय अर्गानिया दिवस मनाइँदैछ। यो विशेष वनस्पति, कृषि, जैविक विविधता, दिगो पारिस्थिति प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ। अर्गान मुख्यतः मोरक्कोमा पाइन्छ। यसबाट उत्पादन हुने अर्गान तेल स्वास्थ्य, सौन्दर्य तथा पोषणका दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ। साथै अर्गान वनले स्थानीय समुदायको जीविका पार्जन, वातावरण संरक्षण तथा महिला सशक्तिकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ। विदेशको खबर, तमिल चलचित्र जगतका सुपरस्टार थलापति विजयका नाम चिन्ने 51 वर्षीय सी जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। मास्टर बेस्ट लियो जस्ता चलचित्रबाट करोड़ वर्षको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। आज चेन्नईको नेहरू रंगशालामा आयोजित भव्य समारोहमा राज्यपाल रविन्द्र विश्वनाथ अर्लेकरले उहाँलाई शपथ गराउनुभयो। विजयले शपथ लिएसँग तमिलनाडुमा झण्डै 6 दशकदेखि पालै पालो सत्ता चलाउँदै आएका डीएमके र AIADMK को राजनीतिक वर्चस्व पनि सकिएको छ। विजयको तमिलगा भिक्री कर्डगोन पार्टीले 234 सदस्यीय विधानसभामा 108 सीट जितेको छ भने अन्य दलको सहयोगमा 120 सीटको समर्थन छ। शपथपछि विजयले तत्काल 200 युनिटसम्म बिजुली, निशुल्क बिजुली, लागू औषध नियन्त्रण र महिला सुरक्षा सम्बन्धी 3 आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ। अब खेल खबर, घरेलु T20 क्रिकेट लीग बिग बास लीग BBLलाई निजीकरण गर्ने प्रयास असफल भएपछि क्रिकेट अस्ट्रेलियाभित्र थप अशान्ति छाएको छ। कोड स्पोर्ट्सको प्रतिवेदन अनुसार अस्ट्रेलियाका टेस्ट र एक दिवसीय कप्तान प्याट कमिन्स सहित 5 खेलाड़ीले अझैसम्म आफ्नो नयाँ केन्द्रीय सम्झौतामा हस्ताक्षर गरेका छैनन्। क्रिकेट अस्ट्रेलियाले प्रस्ताव गरेको आर्थिक शर्तहरूसँग असन्तुष्टि जनाएर वा नो अब्जेक्सन सर्टिफिकेट NOC मार्फत विदेशी फ्रेन्चाइज लीगहरूमा खेल्नका लागि थप स्वतन्त्रताको चाहना राखेर सम्झौता हस्ताक्षर नगरेका हुन सक्ने प्रतिवेदनले जनाएको छ। क्रिकेट अस्ट्रेलियाले प्याट कमिन्सलाई झण्डै 12 मिलियन अस्ट्रेलियन डलर बराबरको 3 वर्षको सम्झौताको प्रस्ताव गरेको कुरा बाहिर आएपछि यो विषय अझ संवेदनशील बनेको छ। यो प्रस्तावबाट धेरै खेलाड़ीहरू निराश भएका प्रतिवेदनमा उल्लेख छ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। यसैको नतिजा पछि मंगलबारसम्म सार्वजनिक गर्ने तयारी। पहिलो पल्ट परीक्षा सकिएको एक महिनामै नतिजा आउँदै चालु आठ वर्षको दस महिना सकिने लाग्दा 11.5 खरब बजेट खर्च, पूँजीगत खर्च 27% भन्दा पनि कम। काठमाडौँ उपत्यकामा 9 महिनामा 4,500 गाडी दुर्घटना, 174 जनाको ज्यान गयो। ट्राफिक जाँचमा कडाई गर्दा झण्डै 1 महिनामै 86,000 चालक कार्यवाहीमा। भारतको तमिलनाडुको मुख्यमन्त्री मथुलापति विजयको शपथ, मन्त्री किनेता आदेशमा हस्ताक्षर, हरेक घर परिवारलाई 200 युनिट बिजुली निशुल्क उपलब्ध गराउने। र क्रिकेट अस्ट्रेलियामा संकट, 5 जना खेलाड़ीले अझै केन्द्रीय सम्झौता हस्ताक्षर नगरेका प्रतिवेदन सार्वजनिक गरे।
6: नेपाल बैंक लिमिटेड
7: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
6: सन्चो भएन?
7: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ट्याक्ट गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो हो, बाहिर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरुङ।
8: नमस्ते, कति टाइमले पाल्नुभयो?
6: आज रिनाले यसको जान्न भन्नु, साइन्सको कन्ट्याक्ट गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
8: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी 1 वर्षसम्म कैद र 50,000 जर्माना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
9: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
10: पत्रिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको छक्का फुकिएन।
11: ए के भो, दौडिदिए पो आइस त।
10: हामीले पाएको त्यो बाटोको छक्का अर्को पार्टीले आफ्नोमा पारेन।
11: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
12: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? छिक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं। जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञान।

0: Nepal सरकार विज्ञापन बोर्ड
1: हो काकी के को सुन्दर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
1: के रे नानी त भर्खर 17 कि लाग्यो नि
0: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो भर्छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
1: हेट काकी हजुर यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पनि बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेरमा पनि गरेको बिहे स्वत बदर पनि हुन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड

0: यदि कोई महिला को इच्छा विपरीत जबरदस्ती प्रलोभन दिखाई प्रेम संबंध बनाई पद प्रतिष्ठा या पैसा को मोहमा पारे या झुक्याएर राखिने यौन सम्बन्ध जबरदस्ती करण हो। कसैले 18 वर्ष भन्दा कम उमेर को बालिकालाई निज को मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरदस्ती करण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखले घाँटेको क्यान्सर छ। बाँचेर पनि म मृत्युले भए।
4: म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वासमै समस्या देखियो।
2: धूम्रपान गर्न छोड, स्वस्थ जीवन बाँचौ।

0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदद गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौं।
0: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: नौना, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा दिस हाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्न बाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो
0: म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: ल हेलो नमस्ते
0: हेलो हजुर यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
1: ए नानी के भनेको रहेछ के भयो
2: बैंकले कहिले ओटीपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
4: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
3: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
4: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियो र अरूलाई पनि जगाऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
5: शुभ प्रभात गुरु आमा
2: शुभ प्रभात बस

0: मधुबन एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Soundcheck. City FM. It's studio time.
2: It's 4 PM.
0: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा बरामाई अफसेट प्रेस सोलु दुतुन नगरपालिका 5 सोलु खुम्बु

नमस्कार टीवी नेपाल के पहिलो सामुदायिक रेडियो सुनवा एफएम 102.2 MHz देश का विभिन्न भाग www.sunwafm.com संसार भर एक साथ प्रसारण भइरहेको अपराह्न 4 बजे सुनु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। राष्ट्रपा सभापति रवि लामिछानेले आफूहरू जीवनी लेख्ने नभए इतिहास लेख्ने यात्रामा रहेको प्रतिक्रिया दिनुभएको छ। पार्टीका सांसदहरूका लागि आयोजना गरिएको 2 दिने प्रशिक्षणको समापन सभामा उहाँले आफूहरू इतिहास लेखाउन राजनीतिमा आएको जानकारी दिनुभएको हो। आफूलाई जीवनको ठूलो इच्छामा भएको र जीवनी लेख्नु ठूलो कुरा होइन, आफू इतिहास लेख्ने यात्रामा रहेको सभापति लामिछानेको भनाइ छ। लामिछानेले सरकारले हेरेर र सोचेर मात्र कदम चालेको दावी गर्नुभयो। वहाँले सरकारले चालेका कदमबारे प्रश्न गर्दा भागेर नहिँड्न पार्टीका सांसदहरूलाई पनि सुझाव दिनुभएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाल पात्र कम्युनिष्ट शाखा पामा देश विदेशी प्रतिक्रियावादी ठूलो डिजाइन अन्तर्गत लागि परेको बताउनु भएको छ। आज 26 औं निर्मल लामा स्मृति दिवसको अवसरमा काठमाण्डौ आयोजित कार्यक्रममा प्रचण्डले उक्त तथ्यलाई स्वीकार गरेर अगाडि बढ़ने आत्मगरी श्रमजीवी जनताप्रति ठूलो घात हुने बताउनुभयो। वहाँले नेपालका कम्युनिष्ट पार्टीहरूले आफैभित्र पहिला समीक्षा गरेर सच्याउने र सुने कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर फेरि नयाँ ढंगले आन्दोलनमा जानेको विकल्प नरहेको दावी गर्नुभएको छ। नेपाली प्रहरीका प्रमुख आईजीपी दानबहादुर कार्कीले नेपालको जटिल भूगोल र अव्यवस्थित सड़क संरचनाका कारण सवारी दुर्घटना बढ़दै गएको बताउनु भएको छ। नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघको साथै राष्ट्रिय महाधिवेशनमा वहाँले जटिल भूगोल र देशभर जथाभावी निर्माण गरिएका सड़क तथा कमजोर इन्जिनियरिङ संरचनाले घटनाको जोखिम थप बढ़ाएको बताउनु भएको हो। वहाँले नेपालमा सवारी दुर्घटनाबाट हुने मानवीय क्षति अत्यन्तै दुःखद बन्दै गएको भन्दै दैनिक औसतमा 8 जनासम्मको मृत्यु हुने अवस्था सृजना हुने गम्भीर चिन्ताको विषय भएको बताउनु भएको छ। कार्कीले सवारी दुर्घटना राज्य व्यवसायी मजदूर युनियन तथा सम्पूर्ण नागरिकको साझा चिन्ताको विषय भएको उल्लेख गर्दै यसलाई न्यूनीकरण गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनु भयो। नेकपा एमालेका नेता ईश्वर पोखरेलले ज्येष्ठ नागरिकका ज्ञानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न चुनौती रहेको बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित ज्येष्ठ नागरिकको ज्ञान सिप हस्तान्तरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले बदलिलो समयमा नयाँ पुस्तामा ज्ञान हस्तान्तरण गर्नु सबैभन्दा ठूलो चुनौती रहेको बताउनु भएको छ। ज्येष्ठ नागरिकको सम्मान र संरक्षण गर्ने दायित्व सबै पक्षको भएको उहाँको भनाइ छ। पुराना पुस्ताका ज्ञान र विचारलाई नयाँ पुस्तामा लैजान प्रतिष्ठानले कार्यक्रम सञ्चालन गर्ने उहाँको भनाइ छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतको तमिलनाडुमा कमिल नागा भेट्री कद कमर्ती भेकेका अध्यक्ष श्री जोसेफ विजयले मुख्यमन्त्री पदको शपथ लिनु भएको छ। तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अडेकरले चेन्नईको नेहरू रंगशालामा आज आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। शपथ ग्रहण कार्यक्रममा कंग्रेस नेता राहुल गान्धी पनि सहभागी हुनुभयो। आज टीभीकेका वरिष्ठ नेता सहित 9 जना मन्त्री पनि शपथ लिएका छन्। तमिल चलचित्र क्षेत्रका सुपरस्टार थलापति विजयका नामले चिनिने 51 वर्षीय विजयले शपथ लिएसँगै तमिलनाडुमा झण्डै 6 दशकदेखि तालुपालो सत्ता चलाउँदै आएको द्रवित मुनेन्द्र कदगम डीएमके र अमरा द्रुवित मुनेन्द्र कदगम एआईएडीएमके को राजनैतिक वर्चस्व समाप्त भएको छ। मास्टर विष्ट र लियो जस्ता चलचित्रहरूबाट करोडौं दर्शकको मन जितेका विजय निर्णयलाई छाडेर राजनीतिमा प्रवेश गर्नु भएको हो।
अन्तिम खेल समाचार भयो। चुटवान क्रिकेट लीग विश्व बुझी यसलाई निजीकरण गर्ने प्रयास सफल भएपछि क्रिकेट अस्ट्रेलिया भित्र थप शान्ति छाएको छ। कोड स्पोर्ट्सको प्रतिवेदन अनुसार अस्ट्रेलियाका तेस्रो एक दिवसीय कप्तान क्याथ कमिन्स सहित मान्छुना खेलाड़ीले अझैसम्म आफ्नो नयाँ केन्द्र सम्झौतामा हस्ताक्षर गरेका छैनन्। क्रिकेट अस्ट्रेलियाले प्रस्ताव गरेको आर्थिक शर्तहरूमा सन्तुष्ट जनाएर वा नो एक्सन सर्टिफिकेट एनओसी मार्फत विदेशी फ्रेन्चाइज लीगहरूमा खेल्नका लागि थप स्वतन्त्रताको सूचना राखेर सम्झौतामा हस्ताक्षर नगरेको हुन सक्ने प्रतिवेदनमा जनाइएको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0835016 फोन वा 0835016@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौं। हवस् त, सकियो साँझ 5 बजे फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुर्वास्थान सुन्दै रहनुहोला। नमस्कार।

0: नेपाली सर्वाधिक बिक्री हुन अन्तर्राष्ट्रिय हुन्डा ब्रान्डको मोटरसाइकल तथा स्कूटर अब ओखलढुङ्गाको मिलन क्षेत्रमा
1: हुन्डाका विशेषताहरू
2: जापानिज उच्च प्रविधिबाट उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाउ र भद्भदो
2: अफरोडका लागि पनि उपयुक्त
1: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
2: ओखलढुङ्गा र खोटाङको दिक्कल बजारबाटै फाइनेन्सको सुविधा सहित हुन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
1: जुनसुकै मोडलका जेन्युन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
2: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
1: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ
2: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारी भुजाङ ओखलढुङ्गा
1: सम्पर्क नम्बर 0375902222 9852888022 र 9842803000

0: सजिलो भन्ने त सबै बिर्सिसक्यो आजकल. आफ्नो त यति कार्पेटी हो विगत दशकदेखिको सुदूर साथ. यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हुने नबिर्सनु होला. यति कार्पेट, कार्पेटको शिरसा.
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं समानताको जग बसालौं. यो पार सरकार विज्ञापन हो.

0: भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
1: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
2: हो त है हामीले त ध्यानै नदिएको
1: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: अलिकति जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि मैलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने मैलाले चलाउन सक्ने चुनर छैन भने बजारमा
5: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी दसौँ वर्ष ढुक्क हुन होन्डाको महिना मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
4: यो कहाँ किन्न पाइन्छ अनि पाँच सय साइकल कहाँ कहाँ उपलब्ध छ नि
5: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
6: खेतबारी जोत्न खेती गर्न ल्यान्ड बनाउन उकेरा लगाउन धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिंचाईको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने दस कटर समेत उपलब्ध छ
7: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारी भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528820222 साथै 98010208095 मिसकल गर्नुहोस् लगतै तपाईँलाई फोन आउनेछ
8: नमस्कार
9: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिक ठाक
8: के भन्नु होला अध्यक्षज्यू पल्लो टुरमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
9: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न मिलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकारभित्रै पर्दैन क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौँ है फेरि
8: टोल छिमेकको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
9: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड

0: आइया भनेर पो बसेछ त बिरामी हो क्या हो
1: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
0: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलुदूत कुण्डनगर पालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87
5: एउरो आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र ल आँखा बन्द गर त
5: त्यस्तै जिस्किनु हुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ राशि अंशको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलुदूत कुण्ड नगरपालिका कुरा नम्बर 5 सल्लेरी सोलुखुम्बु
7: बन्जी तिमी त विदेश जान लागेर हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउनु साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भनौँ न दिदी विदेश जाँदैन कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भयो बुझेर मात्र जाऊ खै के गर्ने गर्ने दिदी
8: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि भेट बिखरमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ
9: नेपाल सरकार विज्ञापन बोर्ड

0: भयो
1: तपाईले जे सुन्नुहुन्छ नि ठीक सुन्नुहुन्छ
0: मेरो यो सारा सम्पत्ति
1: र मेरो इच्छा यतिमा मात्रै सीमित छ मेरो सम्पत्ति खाएर कसैको ठूलो कुरा

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-2443 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-83-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई सब मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा दोरबौद सुलुखुम्बु
1: बाबा तिमी आज स्कुल जाने मन छैन आज जाँदैनौ नि है
2: होइन
1: यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड

0: तरिका बल्ल बल्ल आफ्नो हातमा पारेको अरबौको ठेक्का फुकियो।
1: दौडिदिई पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेको
1: भन कुहोच्यो। अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

0: न्यू स्टार कोलोनिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सुनोद कुंड नगरपालिक पास सलेरी स्कूल खुम्बु विगत देखि नई ग्राहक विश्वास जित्ती आयो न्यू स्टार कोलोनिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवा साथ में सब सुंद हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टार विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मोनी सर्वर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ अनि यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्र होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिण्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860324426 र 9841909549 न्यू स्टार कोलोनिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: केही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एकपटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लाउनेदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लगाएर बस्नुहोस्
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश

I'm not going to be able to do that.

I'm not afraid.

I'm not going to be able to do that.

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको सहर सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार।

I'm not going to be able to do that.

Rani bane rachu tumai.

0: करीब जबरदस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसा को मुहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो। कसैले 18 वर्ष भन्दा कम उमेर को बालिकालाई निज को मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
3: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुखले घाटेको क्यान्सर छ। बाँचेर पनि म मृत्युन्य भए।
4: म अलिकति पनि हिँड्न सक्दिनँ। स्वास्थ्य स्वास्थ्यमै समस्या देखियो।
2: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।

0: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसादित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
0: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार विज्ञापन हो।
3: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको।
3: नौमा शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि।
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा बिसारीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै जोखिम हुन्छ कि नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होश हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक पिसादीको सट्टा जैविक तथा परम्परागत पिसादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत पिसादी नै प्रयोग गर्छु।
0: नेपाल सरकार विज्ञापन।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाउ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: हेलो
3: हेलो हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी, छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
4: ल दिन त। हेलो, नमस्ते।
2: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउनु खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
3: ए नानी, के भने के भयो?
4: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है।
3: लिन्थे
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: कान्छ छट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन ए कान्छ गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान जाउँ भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त नाम चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कति साह्रो हुँदैछ
1: सुन कान्छ यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छ
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चाबेन केएल टावर छैटौतला काठमाडौँ सम्पर्क
1: 98550179
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन चुच्चेपाटी काठमाडौँ

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका तर्कहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

सम्मा बाल्दिन्थेनन् हुँदा दमका देखमा आज जिउ जिउ गर्छन् आफ्नै देश।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास थापागाईसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गराउँ मुख्य खबरका शीर्षकहरूबाट।
1: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि, भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत हुने,
0: चालू आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको बजेट खर्च 11.5% मात्रै, पूँजीगत खर्च 27% भन्दा पनि कम,
1: भोलि र पर्सि हावाहुरी सहित आउँदो बिहिबारसम्म वर्षाको सम्भावना, आउँदो मनसुनमा वर्षा कम हुने प्रक्षेपणले कृषि उत्पादन र प्राकृतिक सन्तुलनमा चुनौती।
2: कृषिमा चाहिँ एकदमै छिटो देखिहालिन्छ त्यस्तो असर चाहिँ पानी तखानहरू होइन वर्षा नहुने भइसकेपछि हाम्रो दैनिक जनजीवनमा पनि त्यसले असर गरि नै हाल्छ।
0: मध्य पूर्व युद्धबाट युरोपियन तेल तथा ग्यास कम्पनीले अरबौं डलर नाफा कमाए, कम्पनीहरूको नाफामा थप कर लगाउनु पर्ने माग बढ्दो,
1: र कामा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक, आईपीएलमा चेन्नई लखनऊले दिएको 204 रनको लक्ष्य पछ्याउँदै, विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
3: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बानीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
4: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछ।
3: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
0: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क। नेपाल दर्पणमा अब खबरको सिलसिला। संघीय संसदको बजेट अधिवेशन भोलिदेखि शुरू हुँदैछ। यस्तै भोलि नै सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। भोलि दिउँसो 4 बजे बस्ने संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। उहाँका अनुसार राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम पनि प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो पहिले 4 बजे अझ नै उपस्थित हुन प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसैगरी दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाका छुट्टा छुट्टै बैठक बस्नेछन्। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश गर्नुका साथै सरकारबाट जारी भएका अध्यादेशहरू पेश गर्ने कार्यसूची पनि छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले 3 वटा र अरू 5 जना मन्त्रीहरूले 1-1 वटा अध्यादेश पेश गर्नुहुने कार्यसूची रहेको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनु भएको छ। ललितपुरमा पार्टीका सांसदका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले सरकारले सुकुम्बासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिन नपर्ने र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा दिलाएर छाडिने बताउनुभयो। खोलाको छेउमा अव्यवस्थित तथा असुरक्षित ढंगले बसेका र गैर कानूनी रूपमा हडपिएको अवस्थामा मात्र कदम चालेको र त्यसबाहेक कसैले आत्तिन नपर्ने उहाँको भनाइ छ। समस्या पुराना राजनीतिक दलहरूले भोट बैंकका रूपमा प्रयोग गर्न खड़ा गरिएको आरोप लगाउँदै रामी छानेले आफूहरू समाधानमा लागेको र देशलाई ट्र्याकमा ल्याउने कोशिश गरिरहेको बताउनुभयो। सरकारले ल्याएको अध्यादेशको बचाव गर्दै उहाँले विकास निर्माणलाई द्रुत गतिमा अगाडि बढ़ाउन आवश्यक नीति नियमका आधारमा अध्यादेश ल्याउनु परेको स्पष्ट पार्नुभयो। उहाँले पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न पनि निर्देशन दिनुभयो। प्रधान न्यायाधीश सिफारिश बारे प्रतिक्रिया दिँदै लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्य मध्येबाट एकजनाले सिफारिश गरेको विषयलाई सड़क बहस बनाउन नहुने बताउनुभयो। संवैधानिक परिषदमा बहुमतले एकजनाले सिफारिश गर्नु कसरी असंवैधानिक हुन्छ भन्ने प्रश्न गर्दै उहाँले पुरानै अभ्यास कायम राखिएको भए परिषदमा भागभन्दाकै खेल चलिरहने टिप्पणी गर्नुभयो।
0: मधेस प्रदेशका सत्तारूढ चार दलले कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने निर्णय गरेका छन्। जनमत पार्टीले समर्थन फिर्ता गरेपछि बसेको सत्तारूढ चार दलको बैठकले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई विश्वासको मत दिने निर्णय गरेका हुन्। कांग्रेस जसपा नेपाल, नेपाली कम्युनिष्ट पार्टी नेकपा र लोसपा नेपालको बैठकपछि विज्ञप्ति निकालेर उनीहरूले यथाशीघ्र चाँडो विश्वासको मत लिने निर्णय गरेका हुन्। जनमतले हिजो वैशाख 22 गते सरकारबाट समर्थन फिर्ता लिएको थियो। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले प्रदेश सरकारका नीति तथा कार्यक्रम, आउँदो बजेट र नेतृत्वबारे पार्टीको चासो रहेको र यसमा छलफल चलिरहेको बताउनु भएको छ। चण्डीगढमा आयोजित कार्यक्रममा बोल्दै उहाँले प्रदेशको नीति तथा कार्यक्रम, आउँदो बजेट र नेतृत्वबारे उपसभापति विश्वप्रकाश शर्माले नेकपा एमाले लगायत दलहरूसँग संवाद गर्नुभएको बताउनुभयो। सात प्रदेशमध्ये छवटामा कांग्रेस र एमाले सहकार्यमा सरकार छ भने मधेसमा माओवादी सहित मधेसवादी दलहरू सम्मिलित सरकार छ। अहिले रहेका प्रदेश सरकारहरूलाई निरन्तरता दिने उहाँको संकेत छ। यसैबीच नेपाली कांग्रेसले देशका सबैवटा कार्य समितिहरूले क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधि गर्ने काम गरिरहेको बताएको छ। कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति निकालेर क्रियाशील सदस्यता डिजिटल प्रणालीमा अध्यावधि गर्ने काम ओडाहरूमा उत्साहपूर्ण रूपमा भइरहेको बताउनुभयो।
1: चालू आर्थिक वर्ष 2082-83 को 10 महीना सकिने लगता सरकारले 11,53,000,000,000 रूपयाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि ल्याइएको 19,64,000,000,000 बजेट मध्ये 58.75% खर्च भएको हो। चालू शीर्षकमा विनियोजित 11,80,000,000,000 मध्ये 8,09,00,000,000 अर्थात 68.04% खर्च भएको छ। पूँजीगत तर्फ भने 4,07,00,000,000,000 विनियोजन मध्ये 1,09,00,000,000,000 अर्थात 26.87% मात्र खर्च भएको छ। यसपटक पनि सरकार पूँजीगत खर्चमा कमजोर देखिएको छ। नवयुवा आन्दोलन र मध्य पूर्वको तनाव लगायतका कारण खर्च कमजोर भएको बताइन्छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च वर्धक को गुणस्तर घट्ने र अनियमितताको जोखिम बन्ने चर्चाका बीच यस पटक पनि त्यही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालू आर्थिक वर्ष 14,80,00,000,000,000 राजस्व उठाउने लक्ष्य राखेकोमा अहिलेसम्म 9,70,00,000,000,000 मात्र संकलन भएको छ।
0: यसैबीच राष्ट्रिय योजना आयोगले विभिन्न 8 सड़क आयोजनाको बहुवर्षीय सोच सहमतिका लागि अर्थ मन्त्रालयमा सिफारिश गरेको छ। आयोगको बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट कार्यान्वयनमा रहेका धनगढ़ी, खुटिया, दिपायल, चैनपुर, उरै भन्ज्याङ सड़क, खुलालु सल्ली सल्ला सड़क र त्यस अन्तर्गत 6 पुल, कर्णाली करिडोरको उत्तरखण्ड हिंसा सिमकोट सड़क, लेले भारदेव चन्द्रपुर ठूला दुमन सड़क, भेरी करिडोर अन्तर्गत जाजरकोट दुनै मरिम तिन्जे ढो रिन्ना सड़क खण्डका 14 पुल, रोल्पामा रहेको शहीद मार्गका लागि सोच सहमतिका लागि सिफारिश गरेको हो। भौतिक उद्धार मन्त्रालयबाट जम्मा बहुवर्षीय सोच सहमतिका लागि 9,90,00,000,000,000 रूपियाँ प्रस्ताव भएको थियो। शहरी विकास मन्त्रालय अन्तर्गत विभिन्न 53 आयोजनाका लागि 3,81,07,00,000,000 बहुवर्षीय सोच सहमतिका लागि सिफारिश गरेको छ।
1: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पर्सि मंगलबार अर्थात वैशाख 29 गते सम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 परीक्षा नियन्त्रक टोकराज अधिकारीले जानकारी दिनुभयो। कार्यालयले यसअघि नै 1 महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतमा परीक्षा सम्पन्न भएको झण्डै 3 महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यसपटक 1 महिनामा नतिजा सार्वजनिक गर्नको लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच गरिएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएमा जिल्ला तहमा गरिएको हो। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइट सहितको सूची समेत सार्वजनिक गरेको छ, जस अनुसार एसएमएस, आईवीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिन्छ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल एसएमएस र यूएसएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाइएको सूचनामा भनिएको छ। यस पटकको एसएईमा नियमित र स्तर वृद्धितर्फ गरी 5,12,421 विद्यार्थी परीक्षामा सहभागी भएका थिए।
0: सीधै कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा मनसुनमा कम पानी पर्दाका जोखिम बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न अनिवार्य अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
6: बेटर अप्लायसेज का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामग्री घर ल्याएर त हेर्नुहोस् सफाई पनि भन्नु रहेछ। मलाई त बेटरको पानी लागिसकेको छ। बेटर अप्लायसेज बेटरको पानी लाग्छ।
7: मेरो कपडा प्याकिङ गरिदिउँ त सन्जीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
7: यस्तो सुविधा रहेछ। म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: फोन 0574-93-33-4-93-555।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संघीय संसदको बजेट अधिवेशन भोलिदेखि भोलि दिउँसो 4 बजे बस्ने संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने चालु आर्थिक वर्षको 10 महिना सकिन लाग्दा सरकारको पूँजीगत बजेट खर्च 27% भन्दा पनि कम सुकुमवासीको समस्या स्थायी रूपमा समाधान गर्ने राष्ट्रपति सभापति रवि लामिछानेको दावी मधेस प्रदेशमा कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने सत्तारूढ़ 4 दलको निर्णय एसीईको नतिजा पछि मंगलबारसम्म सार्वजनिक हुने लगायतका खबर
1: नेपाल दर्पणमा अब बाँकी खबर। अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागहरूमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा पनि आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका सोलुखुम्बु दोलखा सिन्धुपाल्चोक नुवाकोट काठमाडौँ लगायतका हिमाली पहाड़ी जिल्लाहरूमा र लुम्बिनी प्रदेशको रूकुम पूर्व आसपासका जिल्लामा पनि मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। आज यी र आसपासका क्षेत्रहरूमा थप पानी पर्न सक्ने देखिएको मौसम पूर्वानुमान महाशाखा जनाएको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। स्थानीय र पश्चिमी वायुको साथै पूर्वीय वायुको समेत प्रभावका कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बितेका 2 हप्तामा पनि देशका धेरै जसो ठाउँमा पानी परेको थियो। यो हप्ता पर्ने पानी अलिक छिटो अवधिको हुनेछ। कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान पनि छ। भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ। यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन चट्याङ असिना हावाहुरीसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
0: यसैबीच यस वर्षको मनसूनमा सरदरभन्दा कम वर्षा हुने अनुमान भएसँगै कृषि उत्पादनदेखि खानेपानी स्वास्थ्य र प्राकृतिक प्रणालीसम्म विभिन्न क्षेत्रमा असर पर्ने चिन्ता बढ़ेको छ। अर्थतन्त्रको मुख्य आधार मानिलो कृषि क्षेत्र कम वर्षाको प्रत्यक्ष माग्न पर्ने देखिन्छ। विज्ञानका अनुसार मनसून कमजोर हुँदा धान लगायत मुख्य बाली रोपाई प्रभावित हुने सिंचाईको अभाव बढ़ने तथा उत्पादन घट्ने जोखिम रहन्छ। नेपालमा मनसूनलाई जीवनको आधार नै मानिन्छ। मनसूनमै कम वर्षा हुँदाका चुनौतीबारे साथी हृदय रिमालले जल तथा मौसम विज्ञान विभागका प्रवक्ता एवं मौसमविद विभूति पोखरेलसँग कुराकानी गर्नुभएको छ।
2: त चाहिँ अब वर्षा कमै देखिन्छ होइन यो जलवायु परिवर्तनको कारणले के देख्नुपर्छ भन्दा हामीले कम वर्षा हुने भन्दा भन्दै होइन फेरि अब लामो समय चाहिँ यो खडेरी जस्तो हुने अनि एक ठाउँ फेरि बाढी आउने त्यस्तो परिस्थिति पनि नआउने भन्ने चाहिँ होइन हामीले त्यो बुझ्नुपर्ने हुन्छ।
10: वर्षा कम हुने बित्तिकै खडेरी पर्छ भन्ने अनुमान हुनुभयो, खडेरी पर्दाखेरि चाहिँ कुन क्षेत्रमा कस्तो असर पर्छ?
2: सबभन्दा पहिला चाहिँ कृषिमा चाहिँ एकदमै छिटो देखिहालिन्छ त्यस्तो असर चाहिँ पानीका स्रोतहरू मुहानहरू होइन समग्र क्षेत्रमै भन्नुपर्छ, यसले नसुन्ने क्षेत्र चाहिँ हुँदैन लगभग हाम्रो दैनिक जनजीवन होइन किनभने वर्षा नहुने अनि लामो समय खडेरी बस्ने भइसकेपछि हाम्रो दैनिक जनजीवनमा पनि त्यसले असर गरि नै हाल्छ, शान्ति कुरा गरिन्छ होइन बढी पानी चाहिने हो त्यति बेला चाहिँ नभएको खण्डमा चाहिँ लामो समय चाहिँ खडेरी जस्तो स्थिति बस्ने होइन अनि फेरि वर्षा आउने यो चाहिँ अब दृश्य छ होइन अब यो वर्ष पनि हामीले त्यही अनुसार चाहिँ अब प्लान गर्नुपर्ने हुन्छ कृषिको क्षेत्रमा पनि विस्तृत चाहिँ अब कृषिबाटै आउँछ होइन अब अहिले हामीले अब जेनरल भन्दाखेरि चाहिँ अब कम होइन धान अब कम फल्ने अब त्यस्तै क्रपलाई पनि अलिकति स्ट्रेस हुने होइन इन्ट्रेस्ट्रेस हुने पानी नै कम भइसकेपछि त त्यसले त असर नै गर्छ
10: सर्वसाधारणको दैनिक जीवनमा पर्ने प्रभावको विषय
2: पानीका मुहानहरू सुक्ने हुन्छ होइन अब ड्रिङ्क अब खाने पानी पनि अलिकति यो मुहानै सुकेपछि त सटेजै भनौँ होइन पानी अब रिचार्ज हुनेदेखि लिएर होइन भूमिगत जल स्रोतहरू रिचार्ज हुने यो सबै चाहिँ मनसुन नै हुने भएर समग्र क्षेत्रलाई नै यसले असर गर्नेछ किनभने लामो समयसम्म खडेरी पर्ने एकैचोटि अब फेरि वर्षा हुने हामीले त्यो चिज पनि भुल्नु हुँदैन होइन पछिल्लो अवस्थामा चाहिँ यो क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ अब मनसुनभित्र पनि एउटा एक्टिभ पिरियड र ब्रेक पिरियड हुन्छ होइन ब्रेक पिरियडलाई चाहिँ अलिकति लामो बनाइदिने जस्तै एक महिना नै खडेरीको स्थिति रह्यो भने त त्यसले त सबै क्षेत्रहरूलाई नै असर गर्ने हुन्छ अनि फेरि पछि वर्षा आउने एउटा हामी पानीको फेजमा गइसकेपछि फेरि अचानक चाहिँ अर्को फेजमा चाहिँ हामीले छिर्नुपर्ने हुन्छ होइन त्यसले चाहिँ सबै क्षेत्रहरूलाई नै असर जस्तै अब खैरी हुन्छ भनेपछि अब क्रप रेजिस्टेन्सहरू होइन ए ड्राफ्ट रेजिस्टेन्ट क्रपहरू चाहिँ अब छनौट गर्ने होइन उसको युको चाहिँ हामीले दिइरहेको होइन यो अवस्था पनि रहेको छ होइन प्लानिङहरू चाहिँ लगभग अब नेपाल सरकारले पनि गरिरहेकै अवस्था छ किनभने यसमा चाहिँ हामीले गर्न सक्ने भनेको छ अनुकूलनका कार्यक्रमहरू नै हो त्यही भएर नेपाल सरकारले पनि त्यही अनुसार सबै क्षेत्रमा कृषि क्षेत्रले आफ्नै प्लानिङहरू गरेको छ होइन अब विभिन्न वाटर सेक्टरहरूले पनि आफ्नै प्लानिङ गरेको छ होइन यो सबै क्षेत्रहरूले चाहिँ अब हाइड्रो पावर भयो सबै क्षेत्रहरूले चाहिँ कसरी चाहिँ अब यो एडाप्ट गर्ने होइन किनभने अब हामीले ल्याउने कार्यक्रमहरू भनेको त अनुकूलनकै कार्यक्रमहरू हुन् है।
10: उहाँले मौसमविद विभूति पोखरेल नेपाल दर्पणमा खबरकै सिलसिला जापानी जंगली च्याउ खाएर ती परिवारका 11 जना बिरामी परेका छन्। पारदर्शी गाउँपालिका वडा नम्बर 2 बट्टा बारीका तेजबहादुर खवासको परिवारले बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन्। जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले बताउनुभयो। बिरामीले तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगेकामा प्रारम्भिक उपचारपछि 9 जनालाई दमकमा रहेको बाल अस्पतालमा थप उपचारका लागि पठाएको खड्काले बताउनुभयो। यसैबीच प्रहरीले जंगली च्याउ खाँदा विषाक्त हुने र स्वास्थ्य समस्याको जोखिम रहने भएकाले पहिचान नभएका च्याउ नखान सर्वसाधारणलाई आग्रह गरेको छ।
1: चितवनको भरतपुर महानगरपालिका वडा नम्बर 4 रहेको चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि बिरामी हुनेको संख्या 93 जना पुगेको छ। बिरामी मध्ये 50 जना विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी परीक्षक गोविन्द पुरीले जानकारी दिनुभयो। उहाँका अनुसार गएको बुधबार भोज खाएकाहरू बिरामी हुन थालेका हुन्। घटनापछि प्रहरीले पार्टी प्यालेसका 2 जनालाई पक्राउ गरेको छ। खाद्य प्रविधि तथा गोविन्द डिभिजन कार्यालयले थप अध्ययन गरिरहेको प्रहरी उपरीक्षक पुरीले जानकारी दिनुभयो। डिभिजन कार्यालय प्रमुख प्रमोद चन्द्र पौडेलले चिकित्सकले विषाक्त खानाका कारण बिरामी भएको मौखिक रूपमा जनाएका र बाँकी विषयमा आफूहरूले अनुसन्धान गर्न बताउनुभयो। बिरामीमा उक्त रक्तचाप कडा ज्वरो र पखालाको लक्षण देखिएको जनाइएको छ।
10: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधियुक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चागोहिल बालेश्वर जमल र ओम अस्पतालमा
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5242-5523 के तपाईँ झाड कम्मर घुँडा गर्दन दुख्ने समस्या युरिक एसिड बाथ रोग नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ
11: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्
12: हाम्रा सेवाहरू
11: ओपिडी सेवा
12: विशेषज्ञ ओपिडी सेवा
11: निशुल्क औषधि वितरण
12: सशुल्क फार्मेसी सेवा
11: फिजियोथेरापी सेवा
12: अकुपञ्चर सेवा
11: योग परामर्श सेवा
12: क्रियाकल्प सेवा
11: पूर्व कर्म पञ्चकर्म सेवा
12: छार सूत्र सेवा
11: जलौका सेवा
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू
11: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म
12: विस्तृत जानकारीका लागि
11: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ फोन नम्बर 01-4110-6690-98514-2463
13: हर घर ये था हर घर में प्रकट ये थी बनु साक्षी गाथा रामायण को दिवंग भाषा में हर एक बिहार शुक्रवार राति 8 बजे मात्र विष्णु को सुनवाई टीवी में
10: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर सगरमाथा आरोहणमा जाने क्रममा लिक लागेर एकजनाको ज्यान गएको छ। सोलो दूध कुण्ड नगरपालिका वडा नम्बर 7 भूमि विश्वकर्माको लिक लागेर आज ज्यान गएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विकास रायका अनुसार सगरमाथाको पहिलो शिविर क्षेत्रमा पुग्नुभएका आरोही घिमिरे बिहान 4 बजेतिर अचानक बिरामी पर्नु भएको थियो। उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काउने क्रममा बाटोमा ज्यान गएको हो।
10: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा 4631 गाड़ी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार ती दुर्घटनामा 174 ज्यान गएको छ। दुर्घटनामा 186 जना गम्भीर घाइते भएका र 4927 जना सामान्य घाइते भएका प्रहरीको तथ्याङ्क छ। यसैबीच पछिल्लो समय ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकामा जाँचमा कडाई गरेको छ। जालरक्षी खारा गाड़ी चलाउनदेखि अरू ट्राफिक नियम उल्लंघन गर्नेमाथि कार्यवाहीलाई तीव्रता दिएको हो। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको विवरण अनुसार गएको चैत 13 गते पछिको झन्डै 1.5 महिनामै 86,500 भन्दा बढ़ी चालकलाई कार्यवाही गरेको छ। उनीहरूबाट 6,39,28,585 रूपियाँ राशि संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
1: काठमाडौँ महानगरपालिका वडा नम्बर 9 रहेको पशुपति मन्दिर नजिकै ह्यान्ड ग्रेनेड भेटिएको छ। 36 ह्यान्ड ग्रेनेड 3 ठान फेला परेको नेपाल प्रहरीले जनाएको छ। प्रहरीले सार्वजनिक गरेको जानकारी अनुसार रामन्दिर नजिकै जंगल क्षेत्रमा व्यवहारसी अवस्थामा भेटिएको ग्रेनेड सेनाको टोलीले डिस्पोज गरेको छ। घटनाबारे प्रहरी विरूद्ध गौशालाले अनुसन्धान गरिरहेको छ।
10: बाबी समुदायले चलचित्र लागि बजार विरूद्ध काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। आफ्नो समुदायको मान मर्दन र चरित्र हत्या हुने गरी चलचित्र लाली बजार निर्माण गरेको भन्दै वादी समुदायका प्रतिनिधिहरूले प्रदर्शन गरेका हुन्। उनीहरूले चलचित्रमा प्रयोग गरेका दृश्यहरूले समुदायको नैतिकतामाथि प्रहार गरेको भन्दै चलचित्रको प्रदर्शनमा तुरन्त रोक लगाउन माग गरेका छन्।
1: भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहनबारी किनी क्षेत्रका किसान चिन्तामा परेका छन्। हात्तीको बथानले पाकेको बाली खानु हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास पनि फैलिएको छ। मेचीनगर नगरपालिकाको वडा नम्बर 1, 4 र 5 बाहुनदागी क्षेत्रमा एक हप्ता यता दिनहुँ भारतीय जंगलबाट प्रवेश गर्ने 30-40 संख्यामा रहेको हात्तीको बथानले किसानको मकै सुपारी लगायत बालीमा क्षति पुर्याउने गरेका छन्। नाकामा हात्ती रोप्ने स्थानीय बासिन्दालाई सुरक्षा दिन र बालीमा क्षति हुने नदिने सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी वन रक्षक रेपिड रेस्पोन्स टीम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नम्बर 4 का अध्यक्ष अर्जुन कार्कीले बताउनुभयो।
10: आज विश्वका विभिन्न देशमा जैविक विविधता संरक्षण सम्बन्धी सचेतना मूलक कार्यक्रमका साथ अन्तर्राष्ट्रिय अर्गानिय दिवस मनाइँदैछ। यो विशेष वनस्पति कृषि जैविक विविधता दिगो पारिस्थितिक प्रणाली तथा समृद्ध सांस्कृतिक सम्पदाका कारण विश्वव्यापी रूपमा परिचित छ। अर्गान मुख्यतया मोरक्कोमा पाइन्छ। यसबाट उत्पादन हुने अर्गान तेल स्वास्थ्य सौन्दर्य तथा पोषणका दृष्टिले महत्वपूर्ण मानिन्छ। साथै अर्गान वनले स्थानीय समुदायको जीविकोपार्जन वातावरण संरक्षण तथा महिला सशक्तिकरणमा समेत महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
1: नदीको मुङ्गला गाउँपालिका पाँचा छिस वनमा मार्ग खोलेको 15 वर्षपछि सड़क स्तर उन्नति भएको छ। मुङ्गला नालिका र धौलागिरी गाउँपालिकालाई सदरमुका बेनीसँग जोड्ने बेनी दरबाङ सड़कको बाबी या चौर दरबाङ खण्डको वैकल्पिक मानिएको पोक सेरा फाट पिपल बोट छिसोवाङ खोप्टी छ्याछ्यारे दरबाङ अन्तर्गत छिसोवाङ खण्डमा स्तरोन्नति भएको हो। 2067 सालमा मार्ग खुलेको सड़क स्तर उन्नति भएपछि आउ जावतमा सहज भएको छिसोवाङका दुर्गा बहादुर खत्रीले बताउनुभयो।
10: नेपाल दर्पणमा अब विदेश खबर। मध्यपूर्वमा चलिरहेको युद्धका कारण तेल आपूर्तिमा अवरोध र मूल्य वृद्धि भएपछि युरोपका ठूला तेल तथा ग्यास कम्पनीहरूले ठूलो नाफा कमाएका छन्। पहिलो त्रयमासमा बेलायती कम्पनी सेलले झण्डै 5.7 अर्ब डलर, बीपीले 3.84 अर्ब डलर र फ्रान्सको टोटल इनर्जीले 5.08 अर्ब डलर खुद नाफा कमाएको अन्तर्राष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ। तर अमेरिकी कम्पनी एक्सन मोबिल र चेभ्रोनको भने नाफा घटेको छ। मध्यपूर्व युद्धका कारण इरानले स्ट्रेट अफ हर्मुजमा अवरोध सृजना गरेपछि विश्व बजारमा तेल आपूर्ति घटेर मूल्य तीव्र रूपमा बढ़ेको हो। उच्च नाफापछि बेलायत र फ्रान्समा तेल कम्पनीहरूको नाफामा थप कर लगाउने माग बढ़ेको छ। बेलायतमा अहिले नर्थ सी क्षेत्रको नाफामा 38% अतिरिक्त कर लाग्छ, तर यो घरेलु उत्पादनले मात्र सीमित भएकाले अब विस्तार गर्नुपर्ने माग बढ़ेको छ। विश्लेषकहरूको अनुसार बजार सहजै सामान्य नहुने भएकाले दोस्रो त्रैमासिकमा पनि कम्पनीहरूको नाफा बढ़ने सम्भावना छ।
1: तमिल चलचित्र जगतका सुपरस्टार थलापति विजयका नामले चिनिने 51 वर्षीय सी जोसेफ विजयले तमिलनाडुको मुख्यमन्त्री पदको शपथ लिनुभएको छ। मास्टर बेस्ट र रियो जस्ता चलचित्रहरूबाट करोड़ दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नुभएको हो। आज चेन्नईको नेहरू रंगशालामा आयोजित भव्य समारोहमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले उहाँलाई शपथ गराउनुभयो। शपथ उहाँले विजयले शपथ लिएसँगै तमिलनाडुमा झण्डै 6 दशकदेखिको पालै पालो सत्ता चलाउँदै आएका डीएमके र एआईएमडीएमके को राजनैतिक वर्चस्व सकिएको छ। विजयको भेट्री खडगम पार्टीले 234 सदस्यीय विधानसभामा 108 सीट जितेको छ भने अन्य दलको सहयोगमा 120 सीटको समर्थन छ। शपथपछि विजयले 200 युनिट भन्दा कम बिजुली निशुल्क लागू औषध नियन्त्रण र महिला सुरक्षा सम्बन्धी 3 आदेशमा हस्ताक्षर गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ।
10: नेपाल दर्पणमा अब खेल खबर। अर्को महिना काठमाडौँमा हुने काँडा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरेर ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8-15 गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राख्य पर्व पढाउनुहुनेछ। काँडा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत, बंगलादेश, श्रीलंका, मालदिव्स, इरान, किर्गिस्तान र कजाकिस्तान गरी 8 देश सहभागी हुनेछन्। प्रतियोगिताको बजेट 2.50 करोड़ रूपियाँ रहेको नेपाल भलिबल संघले जनाएको छ। यसमा सरकारले करोड़ काठमाडौँ महानगरपालिकाले 30 लाख रूपियाँ सहयोग गरेका छन्।
1: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा लखनऊ सुपर जायन्ट्सले चेन्नई सुपर किङ्सलाई 204 रनको लक्ष्य दिएको छ। चेन्नईमा टस हारेर ब्याटिङ गरेको लखनऊले 20 ओभरमा 8 विकेट गुमाएर 203 रन बनायो। लखनऊका जोस इन्सले 85 रन बनाए। चेन्नईका जेमी ओभरटनले 3 विकेट लिए। लखनऊले दिएको 203 रनको लक्ष्य पछाडि रहेको चेन्नईले ताजा अवस्थामा 5 ओभर 3 बलको समाप्तिमा 1 विकेट गुमाएर 86 रन बनाएको छ। अङ्क तालिकामा चेन्नई 10 खेलमा 10 अङ्क सहित 6 स्थानमा छ। लखनऊ 10 खेलमा 6 अङ्क सहित पुछारमा छ। आईपीएलमा आज राति 4 स्थानको रोयल च्यालेन्जर्स बेंगलुरू र 9 स्थानको मुम्बई इण्डियन्स खेल्दैछन्। यो खेल रायपुरमा पाउने 8 बजे शुरू हुनेछ।
10: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि
1: संघीय संसदको बजेट अधिवेशन भोलिदेखि भोलि दिउँसो 4 बजेदेखि संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत हुने।
10: चालु आर्थिक वर्षको 10 महिना सक्ने लाग्दा सरकारको बजेट खर्च साढे 11 खर्ब मात्रै, पुँजीगत खर्च 27% भन्दा पनि कम।
1: भोलि र पर्सि हावाहुरी सहित आउँदो बिहिबारसम्म वर्षाको सम्भावना। आउँदो मौसममा वर्षा कम हुने प्रक्षेपले कृषि उत्पादन र प्राकृतिक सन्तुलन
14: मध्य पूर्व युद्धबाट युरोपेली तेल तथा ग्यास कम्पनीले अर्बौं डलर नाफा कमाए कम्पनीहरूको नाफामा थप कर लगाउनु पर्ने माग गरियो।
1: र काँधा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक। आइपीएलमा चेन्नई लखनऊले दिएको 204 रनको लक्ष्य पछ्याउन
14: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी विकास तथा गएर भोजन र बस्ने पनि बिदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने

0: voice to your heart. Solo FM 101.2 MHz.
1: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा कार्यक्रम सुनेर आशीषित हुनुहोस् निराशमा आशा निरुत्साहमा उत्साह असहायमा सहारा अशान्तिमा शान्ति यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा प्रिय दिदी बहिनीहरु अज्ञानता असमानता विपन्नता अशिक्षा र विवस्थाका कारण नारीहरु हरेक क्षेत्रमा शोषित र पीडित छन् यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन नारीहरुले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहयोग

जयमसी अनि नमस्कार प्रिय श्रोता मित्र तपाईँ कार्यक्रम नारी आशा सुन्दै हुनुहुन्छ। स्वागत छ आजको नयाँ श्रृंखलामा। नारी आशा तपाईँ र म जस्तै दिदी बहिनीको लागि परमेश्वरमा भएको हाम्रो आशालाई उजागर गर्ने, यसको विषयमा कुरा गर्ने र हाम्रो दिदी बहिनीको जीवनमा भएका अनेक विभिन्न विषयहरूसँग कुरा गर्ने एउटा कार्यक्रम हो। मेरो नाम ममता नेपाली हो र म तपाईँहरूको बीचमा फेरि पनि कार्यक्रमलाई लिएर एउटा नयाँ भागलाई लिएर उपस्थित भएको छु। कार्यक्रमलाई टीडब्ल्यूआर नेपालले प्रसारण र निर्माण गर्ने काम गर्दछ, जुन तपाईँले आफ्नो नजिकैको एफएम स्टेशनबाट सुन्न सक्नुहुन्छ। टीडब्ल्यूआर परमेश्वरको सन्देशलाई फैलाउने एउटा रेडियो कार्यक्रम बनाउने एउटा संस्था हो, जसबाट तपाईँले विभिन्न भाषामा परमेश्वरको सुसमाचार सुन्न सक्नुहुन्छ र नारी आशा विशेष गरी दिदी बहिनीको लागि भनेर तयार गरिएको टीडब्ल्यूआरको एउटा कार्यक्रम हो। कार्यक्रम पहिलोचोटि सुन्दै हुनुहुन्छ भने यो जानकारी तपाईँ लागि, तर यदि तपाईँ हाम्रो रेगुलर श्रोता हुनुहुन्छ, सधैँभरि नियमित रूपमा हामीलाई सुनिराख्नु भएको छ भने तपाईँलाई अघिबाटै थाहा छ तपाईँको हप्ता कस्तो बित्यो। परमेश्वरको अनुग्रह तपाईँले पक्कै यो हप्तामा अनुभव गर्नुभयो होला र यदि तपाईँ गर्भवती हुनुहुन्छ भने परमेश्वरको सहायता शक्ति र भएको आशालाई पनि तपाईँले अनुभव गर्नुभयो होला। मैले किन गर्भवती नै भनेर सम्बोधन गरेँ भन्ने कुरा तपाईँले बुझिसक्नुभयो भएको छ, किनकि यो महिनाभरि नै हामी गर्भवती महिलाहरूको विषयमा कुराकानी गर्दैछौ। तपाईँले अघिल्लो हप्ताको कार्यक्रमहरूमा गर्भवती या गर्भावस्थासँग सम्बन्धित विभिन्न विषयमा सुनिसक्नु भएको छ र आजको हप्ता पनि हामी गर्भवती महिलाहरूको विषयमा उनीहरूलाई काम लाग्ने विभिन्न विषयहरूको बारेमा कुराकानी गर्नेछौ। साथसाथै बाइबलबाट पनि हामी केही त्यस्ता पदहरूलाई त्यस्ता खण्डहरू हेर्नेछौ जसले यो समयमा तपाईँ र मलाई एउटा नयाँ आशा र नयाँ एउटा जागृति हामीलाई दिनेछ। अब ढिला नगरीकन आजको कार्यक्रम शुरूआत गर्न चाहन्छु, तर त्यो कार्यक्रम आजको विषयवस्तुमा जानुभन्दा अगाडि नै यहाँहरूलाई एउटा अनुरोध छ, कार्यक्रम निरन्तर सुन्ने गर्नुहोस् र अन्तिमसम्मै सुन्ने गर्नुहोस्, किनकि यो कार्यक्रम विशेष तयारीको साथमा प्रार्थनाको साथमा तपाईँहरूको लागि बनाइएको कार्यक्रम हो र साथसाथै आफू पनि सुनेर अरूलाई पनि यसको बारेमा बताउनु गर्नुहोस् ताकि अरू विभिन्न दिदी बहिनीले पनि कार्यक्रमको बारेमा थाहा पाउन सक्नुहुन्छ र उहाँहरू पनि आशिषित हुन सक्नुहुन्छ। म विश्वास गर्छु तपाईँले यस कार्यक्रमको बारेमा आफ्नो नजिकैको छिमेकी साथी सङ्गीलाई बताइ नै रहनु भएको छ होला र कतिपय नयाँ दिदी बहिनी आज कार्यक्रम सुन्नको लागि पनि बस्नु भएको छ होला। साथै तपाईँको रेडियो होम ग्रुपमा पनि कति नयाँ दिदी बहिनी थपिनु भएको छ होला। यदि त्यस्तो हुनुहुन्छ भने यहाँहरूलाई विशेष कार्यक्रममा म स्वागत गर्न चाहन्छु। अन्तिम समय सुन्नुहोस्, तपाईँले पक्कै केही असल कुराहरू सिक्नुहुनेछ र सुन्नुहुनेछ। ल, अब ढिला नगरीकन आजको विषयवस्तुतिर लागौं है त। प्रिय दिदी बहिनी, आजको नारी आशा कार्यक्रममा हामी पक्कै पनि गर्भवती महिलाहरूसँगै सम्बन्धित विषयमा कुरा गर्नेछौ, तर आज चाहिँ गर्भवती महिला भन्दा पनि त्यो महिलाको लागि एउटा परिवार अनि छिमेक अनि एउटा मण्डली कसरी एउटा सपोर्ट सिस्टम बन्न सक्छ अथवा एउटा गर्भवती महिलाको लागि उसको हेरचाहको लागि परिवार छिमेकी साथीभाइ र एउटा मण्डलीले कसरी आफ्नो एउटा भूमिका निभाउन सक्छ, सहायक भूमिका निभाउनु पर्छ या निभाउन सकिन्छ भन्ने विषयमा हामी कुराकानी गर्नेछौ। त्यसकारण आजको विषयवस्तु चाहिँ गर्भावस्थामा भएका महिलाहरूसँगै सम्बन्धित छ, तर हामी अरू व्यक्तिको बारेमा कुरा गर्नेछौ, जस्तो श्रीमानको बारेमा, उसको परिवारमा भएका सासू ससुरा अथवा नन्द अथवा अरू पनि जतिजना परिवार हुन्छ, अथवा गर्भवती महिलाको आमा बुवा, दाजुभाइ दिदी बहिनी, साथीहरू, उसको यदि जागिर गर्नुहुन्छ भने एउटा अफिसले अनि मण्डलीभित्र कसरी चाहिँ उसलाई ख्याल राख्न सकिन्छ भन्ने बारेमा हामी कुरा गर्नेछौ है त। अब गर्भवती हुनु कुनै पनि व्यक्तिगत एउटा इभेन्ट भन्दा पनि यो चाहिँ एउटा परिवारकै लागि र यदि तपाईँ मण्डलीसँग सम्बन्धित हुनुहुन्छ भने मण्डलीकै लागि एउटा खुसीको कुरा हो। र अब डाइरेक्टली हेर्दाखेरि एउटा स्त्री गर्भवती हुन्छन् सक्यो, उसले नै भोग्नुपर्छ, ऊ नै हो मेन मान्छे भन्ने जस्तो हामीलाई लाग्छ, उसको व्यक्तिगत एक्सपिरियन्स मात्र हामी फोकस गर्छौं। तर एउटा महिला गर्भवती भइसक्छ
सकेपछि त्यो यात्रामा उसको श्रीमानको परिवारको साथीभाइको सँगै काम गर्ने सहकर्मीहरूको र मण्डलीको पनि विशेष भूमिका हुन्छ किनकि कुनै पनि महिला एक्लैले यो सबै कुराको बोझ उठाउन सक्दिनन् हो परमेश्वरले हामीलाई सहायता गर्नुहुन्छ तर सँगसँगै परमेश्वरले हाम्रो जीवनमा यस्ता व्यक्तिहरू पनि दिनुभएको छ जसले दुःखको समयमा अप्ठ्यारो समयमा एकअर्कालाई उचाल्ने काम गर्नुपर्दछ हामी पक्कै पनि परिवारमा समाजमा साथीभाइको बीचमा बस्नको लागि हामीलाई सृष्टि गरिएको प्राणीहरू हौ हामी एक्लै एक्लै होइन एकान्त ठाउँमा बस्ने हाम्रो नेचर छैन अनि अझ विशेष गरी यदि कोही गर्भवती छ भने उसलाई झन् अरू बेलामा भन्दा पनि यो समयमा कति धेरै अरू मानिसहरूको सहायताको खाँचो पर्छ भन्ने कुरा हामी सबैले देखि भोगी आएकै कुरा किनकि हामीले पक्कै पनि यदि तपाईँ अहिलेसम्म प्रेग्नेन्ट हुनुभएको छैन अथवा तपाईँको विवाह भएको छैन भने पनि परिवारमा कोही न कोही पक्कै प्रेग्नेन्ट हुनुभएको छ र हामीले नजिकबाट यो कुरालाई देखेका छौं र हामी यो कुरा बुझ्छौ कि यो समयमा अरूको सहायताको कति धेरै खाँचो पर्दछ अब अरूको सहायताको खाँचो पर्ने विषयमा सबैभन्दा अगाडि त श्रीमानकै सहायताको खाँचो हामीलाई पर्छ हामी गर्भवती भएको समयमा यस्ता कतिपय कुराहरू छन् जुन हामी फिजिकली गर्न सक्दैनौं शारीरिक रूपमा हाम्रो लागि ती कुराहरू कष्टपूर्ण हुन सक्छन् हामी मुरिन सक्दैनौ हामी फटाफट घरको काम गर्न सक्दैनौ धेरै बेर उभिरहन सक्दैनौ धेरै बेर बसिरहन सक्दैनौ र यो यसले चाहिँ हामीलाई हाम्रो स्वास्थ्यलाई र सँगसँगै गर्भमा भएको बच्चालाई पनि असर गर्ने भएको कारणले गर्दा कतिपय कुराहरू नगर्नको लागि हामीलाई भनिन्छ अथवा कतिपय कुरा हामी चाहेर पनि गर्न सक्दैनौ यस्तो अवस्थामा हाम्रो सबैभन्दा नजिक हामीलाई बुझ्ने मान्छे भनेको हाम्रो श्रीमानहरू नै हुनुहुन्छ त्यो कारणले गर्दा एउटा सपोर्टिभ श्रीमान हुनु या सहायता गर्ने वास्ता गर्ने श्रीमान हुनु पनि एकदमै आवश्यक छ यदि दाजुभाइहरूमध्ये कसैले यो कार्यक्रम सुनिरहनु भएको छ र तपाईँको श्रीमती गर्भवती हुनुहुन्छ अथवा कोही बुवा वा अरू परिवारको कुनै पुरुष सदस्यले कार्यक्रम सुन्दै हुनुहुन्छ भने यो अवस्थामा तपाईँले आफ्नो घरमा प्रेग्नेन्ट भएकी महिला सदस्यलाई चाहिँ कसरी सहायता पुर्याउनुपर्छ भन्ने बारेमा तपाईँले अलिकति ध्यान दिनुहोस् र सहायता पुर्याउनुहोस् तपाईँले गर्नुभएको सानो भन्दा सानो सहायताले पनि गर्भवती महिलालाई ठूलो रूपमा सहायता पुर्याउने काम गर्दछ

0: अब श्रीमान र परिवारका सदस्यहरूले कुनै न कुनै माध्यमबाट गर्भवती महिलाहरूलाई सहायता पुर्याइ नै राखेका हुन्छन्। अनि आजभोलिको समाजमा हामी एकदमै विकसित पनि भइसकेका छौं, यी कुराहरूमा ध्यान पनि दिन्छौ। सँगसँगै परिवार सँगसँगै अब छर छिमेकमा हुने मानिसहरूले, सँगै काम गर्ने सहकर्मीहरूले, र विशेष गरी यदि तपाईँ विश्वासी हुनुहुन्छ र मण्डलीको सदस्य हुनुहुन्छ भने मण्डलीका मानिसहरूले पनि विभिन्न तरिकाले एउटा गर्भवती महिलालाई सपोर्ट गर्न सक्नुहुन्छ। जस्तो उदाहरणको लागि तपाईँ गर्भवती हुनुहुन्छ अथवा तपाईँ काम गर्ने अफिसमा अरू कुनै महिला गर्भवती हुनुहुन्छ भने तपाईँले उहाँलाई सहज हुने खालका वातावरण सृजना गरिदिन सक्नुहुन्छ। सानातिना काममा तपाईँले हात बताउन सक्नुहुन्छ, आफ्नो जिम्मेवारीदेखि बाहिर गएर पनि उसको निम्ति केही गरिदिन सक्नुहुन्छ, अथवा केही तातो चिसो सोध्न सक्नुहुन्छ, होइन उसलाई समयमा औषधि खुवाउन तपाईँले सम्झाउन सक्नुहुन्छ। यी यस्ता कुरा गरेर तपाईँले आफ्नो अफिसमा पनि प्रेग्नेन्ट आफ्नो साथीलाई सहायता पुर्याउन सक्नुहुन्छ भने विशेष मण्डलीले आफ्नो मण्डलीमा कोही महिला प्रेग्नेन्ट हुनुहुन्छ भने त्यो मण्डलीकै लागि एउटा ठूलो आशिषको कुरा हो र मण्डलीले प्रार्थना गरिदिने, समय समयमा भेट्न जाने, होइन यी विभिन्न कुराहरू गरेर एउटा प्रेग्नेन्ट महिलाको हौसला बढाउन सक्छन्। प्रार्थना अनि भावनात्मक रूपमा होइन व्यक्तिगत रूपमा कसरी सहयोग पुर्याउन सकिन्छ त्यो सोचेर पनि एउटा प्रेग्नेन्ट महिलालाई सही फिल गराउन मण्डलीले सक्षम हुन सक्दछ। गलातीको पुस्तक 6:2 यस्तो लेखिएको छ, एउटाले अर्काको भार उठाओ र यसरी ख्रिस्टको व्यवस्था पूरा गर। हामी विश्वास गर्ने मानिसहरूको लागि एकअर्कालाई सहायता गर्ने, एकअर्काको भार उठाउने, एकअर्काको दुःखमा सहभागी हुने कुरा आज्ञाको रूपमा नै परमेश्वरले हामीलाई दिनुभएको छ। अब गर्भवती हुनु दुःखको कुरा पक्कै होइन, यो खुशीको र आशिषको कुरा हो, तर यस यो आफ्नै प्रकारको बर्डन यसमा छ, आफ्नै प्रकारको बोझ यसमा छ, जुन इमोसन जुन शारीरिक दुःख कष्टको थ्रुबाट भएर एउटा मण्डलीको महिला सदस्य गुज्रिरहेको राखेको हुन्छ। भले त्यो फिजिकल्ली त्यो कुराहरू बाँड्न नसकिएला, तर एउटै परमेश्वरको सन्तान भएको कारण उसलाई सहायता पुर्याउनु हाम्रो कर्तव्य हुन जान्छ। त्यसकारण यदि तपाईँ मण्डलीको सदस्य हुनुहुन्छ र तपाईँको मण्डलीमा कोही महिला प्रेग्नेन्ट हुनुहुन्छ, गर्भवती हुनुहुन्छ भने उसको भार उठाउने कुरामा तपाईँ सहभागी हुनु तपाईँको कर्तव्यको कुरा हो। परमेश्वर यो कुरा चाहनुहुन्छ कि हामी कसैको दुःखमा, शारीरिक दुःख या कष्टको समयमा उसको निम्ति सहायता पुर्याउने कामहरू गरौं। अब यो धेरैचोटि प्रार्थना सबैभन्दा ठूलो कुरा हो, हामी प्रार्थनाद्वारा एकदमै ठूलो सपोर्ट ती महिलाहरूको निम्ति गर्न सक्छौ, साथसाथै वचनहरूद्वारा उसलाई उत्साह दिएर परमेश्वरको वचनमा के भनिएको छ, यो अवस्थामा कस्ता खालका वचनहरू सुन्नुपर्छ, यी कुरा सम्झाएर पनि हामी ती महिलालाई उत्साह दिन सक्छौ र उसको यो जर्नीलाई, यो प्रेग्नेन्सीको यात्रालाई सहज हामी बनाउन सक्छौ। यो हरेक मन्त्रीका सदस्यहरूको एउटा जिम्मेवारी हो, कर्तव्य हो, किनकि गलाती 6:2 भनेको जस्तै हामीलाई एकले अर्काको भार उठाउनको निम्ति परमेश्वरले आफ्नो वचनमा आज्ञा गर्नुभएको छ। तितसको पुस्तकमा एउटा साह्रै राम्रो कुरा लेखिएको छ, यहाँनिर तितस 2:2 विभिन्न समुदायको निम्ति शिक्षा भन्ने विषयमा निकै राम्रो पदहरू यहाँ छ जुन म यहाँलाई पढेर सुनाउन चाहन्छु। म 1-5 म पढ्नेछु। यहाँ लेखिएको छ, तिमीले चाहिँ जे पक्का धार्मिक सिद्धान्त सुहाउँदो छ त्यही सिकाऊ, वृद्ध मानिसलाई संयमी, गम्भीर, समझदार, विश्वासमा पक्का, प्रेम र धैर्यमा दृढ हुन सिकाऊ। यसरी नै वृद्ध स्त्रीहरू आचार व्यवहारमा श्रद्धालु हुनुपर्छ, बदखुवाई नगर्ने, धेरै मद्यपान नगर्ने हुनुपर्छ भन्ने आदेश दियो। जे असल छ तिनीहरूले त्यही सिकाउन्, तिनीहरूले तरुणीहरूलाई आफ्ना आफ्ना पति र बाल बच्चाहरूलाई प्रेम गर्न र तिनीहरू समझदार, पवित्रता, पतिव्रता, भोजन गर्न सक्ने, दयालु, आफ्ना पतिका अधीनमा रहने हुनलाई तालिम दिउन् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। अब यहाँनिर परमेश्वरको वचनले मण्डलीका वृद्ध स्त्रीहरूलाई एउटा आज्ञा दिनुभएको छ कि जो वृद्ध स्त्रीहरू हुनुहुन्छ अथवा हाम्रो मण्डलीको जो आमाहरू हुनुहुन्छ, हामीभन्दा अग्र दिदी बहिनीहरू आमाहरू हुनुहुन्छ उहाँहरूको निम्ति एउटा आज्ञा दिएको छ कि ती वृद्ध आमाहरूले चाहिँ मण्डलीका तरुणी स्त्रीहरूलाई अथवा जवान स्त्रीहरूलाई चाहिँ के कुरा सिकाउनु त उनीहरूले चाहिँ आफ्नो पति र बाल बच्चाहरूलाई प्रेम गर्न र उनीहरूलाई समझदार हुन पतिव्रता हुन गर्जन गर्न सक्ने हुन दयालु र आफ्नो पतिको अधीनमा रहने हुनलाई तालिम दिउन् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। यो एउटा खण्डबाट पनि हामी बुझ्न सक्छौ परमेश्वरको नजरमा एउटा परिवारको महत्व कति धेरै छ होइन। श्रीमान श्रीमती बाल बच्चा एउटा परिवारको सम्पूर्ण चित्र परमेश्वरको लागि कति महत्वपूर्ण छ र त्यसको बारेमा परमेश्वर कति धेरै गम्भीर हुनुहुन्छ भन्ने बारेमा हामी बुझ्न सक्दछौ। अनि यहाँनिर जुन एउटा आज्ञा वृद्ध स्त्रीहरूलाई दिएको छ कि तरुणी केटीहरूलाई चाहिँ पतिको अधीनमा बस्न बाल बच्चाको हेरचाह गर्न यी कुराहरू सिकायो यसको मतलब यो एउटा जिम्मेवारी परमेश्वरले दिनुभएको छ। यदि हाम्रो मण्डलीमा हाम्रो समुदायमा हाम्रो घरभित्र कोही पहिलोचोटि आमा बन्दैछन् कोही तरुणी स्त्री जो जसको भर्खरै विवाह भएको छ भर्खरै आमा बन्ने तयारीमा छन् त्यसको निम्ति परमेश्वरले अघिल्ला जेनेरेसनका या भनौँ अलि उमेर खाएका पाका स्त्रीहरूलाई आज्ञा दिनुभएको छ कि तिमीले सिकाऊ होइन यो अवस्थामा के गर्नुपर्ने कसरी गर्नुपर्ने यी कुराहरू चाहिँ तालिम दियो ताकि परमेश्वरको वचनको निन्दा हुन पाओस्। परमेश्वरको परिवारप्रतिको योजना एकदमै गम्भीर छ। उहाँले परिवारको जुन कन्सेप्टलाई छ त्यो एकदमै सिरियस रूपले लिनुहुन्छ र यसको निम्ति उहाँले तालिम दिने कुरा सिकाउने कुरालाई पनि उत्तिकै महत्व दिनुभएको छ। अब यो खण्डबाट हामी अझै प्रष्ट हुन सक्छौ कि कसरी चाहिँ एउटा मण्डलीले चाहिँ एउटा गर्भवती महिलाको लागि चाहिँ सपोर्टिभ भूमिका निभाउनु पर्ने रहेछ। पक्कै पनि पहिलोचोटि आमा बन्ने भर्खरकी स्त्रीलाई धेरै कुराहरू थाहा हुँदैन अनि यो अवस्थामा एउटा परिवारका सदस्यले छरछिमेकले साथीभाइले र मण्डलीका अगुवा दिदी बहिनीहरूले चाहिँ कसरी एउटा तालिम दिने व्यक्तिको भूमिका निभाउनु पर्ने रहेछ भन्ने कुरा हामी बुझ्न सक्दछौ। यदि तपाईँ यो कार्यक्रम सुन्दै हुनुहुन्छ र तपाईँको मण्डलीमा छिमेकमा परिवारमा त्यस्तो नयाँ आमा बन्दै गरेको कोही स्त्री हुनुहुन्छ महिला दिदी बहिनी हुनुहुन्छ भने अब यो तपाईँलाई परमेश्वरले दिनुभएको जिम्मेवारी हो कि तपाईँले उनीहरूलाई सहायता गर्नुहोस् उनीहरूको निम्ति प्रार्थना गर्नुहोस् उनीहरूलाई भन्नुपर्ने कुराहरू भन्नुहोस् बताउनुहोस् र तालिम दिनुहोस् ताकि परमेश्वरको वचनको निन्दा हुन नपाओस्। प्रिय श्रोता मित्र तपाई अहिलेसम्म कार्यक्रम नारी आशा सुनिरहनु भएको थियो र आजको कार्यक्रममा हामीले एउटा गर्भवती महिलाको लागि परिवार छरछिमेक साथीभाइ र मण्डलीका अन्य सदस्यले कसरी सहायता पुर्याउन सक्छन् अथवा उनीहरूको भूमिका के हुनुपर्छ भन्ने विषयमा कुरा गर्यौं। यस अघिका हप्ताहरूमा तपाईँले परमेश्वरले एउटा महिलालाई कसरी गर्भावस्थाको निम्ति तयार हुने गरेर डिजाइन गर्नुभएको छ सृष्टि गर्नुभएको छ अनि गर्भावस्थामा कसरी चाहिँ आफ्नो स्वास्थ्यको शरीरको नै विचार गर्न सकिन्छ भन्ने बारेमा र त्यसपछि अघिल्लो हप्तामा परमेश्वरले कसरी गर्भमा भएको बच्चाको वास्ता गर्नुहुन्छ र सुरक्षा दिनुहुन्छ भन्ने विषयमा हामीले कुराकानी गरेका थियौं। मलाई आशा छ अहिलेसम्म यो महिनाभरि हामीले जति पनि प्रेग्नेन्सीसँग रिलेटेड जति पनि भागहरू सुन्यौं कार्यक्रमको यी सबैबाट तपाईँले पक्कै पनि केही कुरा सिक्नु भएको छ केही कुरा तपाईँको लागि फाइदाजनक भएको छ भन्ने मैले विश्वास दिएको छु। अब अर्को हप्ता हामी प्रेग्नेन्सी टपिकको अन्तिम भागमा कुराकानी गर्नेछौ। त्यो हप्ताको कार्यक्रम पनि तपाईँले सुन्न नछुटाउनुहोला किनकि यो महिनाभरि विशेष गरी प्रेग्नेन्ट दिदी बहिनी अथवा घरमा प्रेग्नेन्ट भएका मानिसहरूको निम्ति तयार गरेर हामीले कार्यक्रमहरू बनाएका छौं र मलाई विश्वास छ जब तपाईँ यी पाँचवटै एपिसोड सुनिसक्नुहुन्छ तपाईँले पक्कै पनि केही नयाँ कुराहरू सिक्नुहुनेछ र परमेश्वरमा अझ धेरै भरोसा गर्न तपाईँले सिक्नुहुनेछ तपाईँ इन्करेज हुनुहुनेछ। अब आजको लागि भन्ने कार्यक्रमबाट मैले विदा माग्ने बेला हुन लागिसकेको छ तर त्योभन्दा अगाडि म यहाँहरूको निम्ति प्रार्थना गर्न चाहन्छु र तपाईँको कार्यक्रम सुन्दै हुनुहुन्छ भने मसँगै तपाईँ प्रार्थनामा सहभागी हुन सक्नुहुन्छ र यदि तपाईँ विश्वासी हुनुहुन्न भने पनि म तपाईँको निम्ति प्रार्थना गर्न चाहन्छु तपाईँले यो प्रार्थनामा आफैलाई सहभागी गराउन सक्नुहुनेछ। आउनुहोस् हामी प्रार्थना गरौं ती सबै महिला दिदी बहिनीको लागि जो यतिखेर प्रेग्नेन्ट हुनुहुन्छ र परमेश्वरमा आशा र भरोसा खोजिराख्नु भएको छ हामी सबै मिलेर उहाँको निम्ति प्रार्थना गर्नेछौं। प्रभु येशू, हामी तपाईलाई धन्यवाद दिन्छौं। स्वर्गीय पिता, तपाईको प्रेम, तपाईको अनुग्रहको लागि हामी तपाईलाई धन्यवाद दिदछौं। धन्यवाद दिन्छौं हाम्रा ती सम्पूर्ण दिदी बहिनीको लागि जो यतिखेर आफ्नो गर्वमा तपाईको सुन्दर सृष्टिलाई हुर्काइरहनु भएको छ। हामी तपाईलाई धन्यवाद दिन्छौं, तपाईले यो विशेष आशिष उहाँहरूको जीवनमा दिनुभएको छ। र हामी यो कुरा विश्वास गर्दछौं कि त्यो गर्वमा भएको बच्चा र आमा दुवैजनाको वास्ता गर्ने स्वयं तपाईँ परमेश्वरले हुनुहुन्छ। प्रभु, हामी ती सबै दिदी बहिनीलाई तपाईँको हातमा समर्पण गर्दछौ। तपाईँ परमेश्वरले त्यो बालकलाई गर्वमा हुर्किँदै गरेको नानीलाई तपाईँले सुरक्षा दिनुहोस्, अनुग्रह गर्नुहोस् र ती सम्पूर्ण दिदी बहिनीको साथमा पनि हुनुहोस् जो प्रेग्नेन्ट हुनुहुन्छ। उहाँहरूको शरीरमा, स्वास्थ्यमा, परिवारमा तपाईँ परमेश्वरको निगाह रहोस् भन्ने हामी प्रार्थना गर्दछौ। हामी प्रार्थना गर्दछौ अहिले उहाँहरू जुन महिनामा हुनुहुन्छ, जुन हप्तामा हुनुहुन्छ र अब उसो जसरी उहाँहरू आफ्नो प्रेग्नेन्सीमा अगाडि बढ्दै जानुहुन्छ, तपाईँको प्रेम, सहायता र कृपा तपाईँले उहाँहरूको साथमा राख्नुहोस्। हामी प्रार्थना गर्दछौ जुन दिन तपाईँले त्यो बालकको जन्मको लागि तय गर्नु भएको छ, त्यो दिनसम्म प्रभु तपाईँ परमेश्वरको कृपा, अनुग्रह, सुरक्षा र सहायता हामी माग्दछौ। सबै कुराबाट तपाईँले महिमा लिनुहोस् र प्रभु यो सुन्दर आशिषको लागि धन्यवाद दिँदै हरेक गर्भमा हुर्किँदै गरेको बालक र हरेक प्रेग्नेन्ट दिदी बहिनीलाई तपाईँको सुरक्षा माग्दै प्रार्थना चढाउँछौ प्रभु यीशुको नाममा। आमेन। प्रिय श्रोता मित्र, यो प्रार्थना सँगै आजको कार्यक्रमबाट म बिदा हुन चाहन्छु। मलाई आशा छ तपाईँले पक्कै पनि आफ्नो हृदयमा शान्ति र परमेश्वर प्रतिको भरोसालाई दह्रो गरेर यहाँले अनुभव गर्नुभएको छ होला। अर्को हप्ता प्रेग्नेन्सी टपिकको अन्तिम हप्ता हुनेछ र त्यसमा पनि हामी केही आशिषमय कुराकानीहरू सुन्नेछौ, गर्नेछौ। त्यसकारण अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोला। साथसाथै यदि तपाईँ रेडियो होमको सदस्य हुनुहुन्छ भने निरन्तर आफ्नो रेडियो होम ग्रुपमा पनि प्रार्थना गर्ने, दिदी बहिनीसँग भेटघाट गर्ने र कार्यक्रम सुन्ने कुरालाई निरन्तरता दिनुहोला। यदि केही सल्लाह सुझावहरू छन् भने तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुन्छ। त्यसको निम्ति कार्यक्रमको अन्तिममा यहाँलाई हाम्रो ठेगाना दिइनेछ। हवस् त, आजको लागि म ममता कार्यक्रम नारी आशाबाट विदा हुन चाहन्छु। आफ्नो ख्याल राख्नुहोस्। परमेश्वरको अनुग्रह यहाँहरू सम्पूर्णको साथमा सदा सर्वदा रहिरहोस्। जय मसीह, अनि नमस्कार।
1: श्रोताहरू, तपाईँले कार्यक्रम TWR 360

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुने एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो अभियान
3: तथा ध्वरामाई अफसेट प्रेस सोलु दुतुन्न नगरपालिका ५ सोलु खुम्बु

0: नमस्कार पूर्वी नेपाल के पहिलो सामुदायिक रेडियो सुन एफएम 102.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sunfm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको साँझ 7 बजे को सोलो समाचार लिएर आइपुग्यौं सरस्वती पुरेसुंगै अंजु कार्की समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू सगरमाथामा नेपाली झण्डा संचार भारतीय झण्डा फहराएको तीव्र विरोध सरकारी उपस्थिति कमजोर हुँदा अनधिकृत गतिविधि बढ़ेको खुलासा लेख लागेर सगरमाथाहरूले विजयको निधन हप्तामा लुक्ला विमानस्थलमा 1800 बढ़ी पर्यटक भित्रिए लिखुपिटेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न 230 जनाले लिए सेवा स्तन क्यान्सर पीड़ित एन्जु शेर्पालाई तरूण दर्शन खुम्बुको आर्थिक सहयोग नतिजा पर्सी समस्या सुने गर्ने तयारी ठेकेदार कम्पनीलाई समयमा नै योजना सम्पन्न नगरे कार्यवाही सुनकोशीको चेतावनी पर्सी र भोलि र पर्सी हावाहुरी सहित बिहारसम्म वर्षाको सम्भावना भूमिहीन सिक्किमवासीलाई लाल कुर्चा दिलाएर छाने सभापति लामी छानेको भनाई सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने सर्वोच्च प्रशासन विरूद्ध उजुरी चलेको भवनको नक्कली मुचुलका नयाँ भवनको सजावटमा कमिशनको सभापति विजयद्वारा मुख्यमन्त्रीको शपथ मञ्चमै तीनवटा आदेशमा हस्ताक्षर युक्रेनसँगको युद्ध अन्त्य पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक
1: ए बाबु लौन मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले भैराम बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843879852 9824417718 9843349696 र 9861314372 आन्जी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
0: दलित समुदायबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी इतिहास रच्न भएका विजय घिमिरे विश्वकर्माको निधन भएको छ सगरमाथा आरोहणका क्रममा लेख लागेर उहाँको आज आइतबार आधार शिविर क्षेत्रमा निधन भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले सुनाएको छ जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक विकास राईका अनुसार आज बिहान अन्दाजी 4 बजे बेस क्याम्प सगरमाथाको क्यामे क्षेत्रमा पुगेका 36 वर्षीय घिमिरे अचानक बिरामी पर्नु भएको थियो टाउको दुख्ने श्वास प्रश्वासमा समस्या हुने तथा पेट दुख्ने लक्षण देखिएपछि उहाँलाई तत्काल आधार शिविरतर्फ फर्काइएको थियो उद्धारका क्रममा बिहान अन्दाजी 9:30 नै उहाँको ज्यान गएको प्रहरी निरीक्षक राईले जानकारी दिनुभएको छ। ट्रेक नेपाल कम्पनी मार्फत तार वन अभियानमा सहभागी घिमिरेको सब हेलिकप्टर मार्फत उद्धार गरी लोकला हेलिप्याड ल्याइएको छ। घटनाको थप अनुसन्धानका लागि लाका प्रहरी कार्यालय नाम्चीबाट प्रहरी निरीक्षक तेलबहादुर सलामीको नेतृत्वमा टोली खटिएको छ। उहाँको शव पोस्टमार्टमका लागि काठमाडौँ स्थित शिक्षण अस्पताल पुर्याइएको ट्रेकका नेपाल कम्पनीले सुनाएको छ। सोले दुतकुण्ड नगरपालिका साथ भित्ताखर्का निवासी घिमिरे पाली समुदायबाट सगरमाथाको शिखर चुम्ने पहिलो आर्मी बन्नु भएको थियो। कठिन संघर्ष र अभावका बीच पर्वतारोहण यात्रामा अगाडि बढ़नु भएको उहाँले पटक पटक सगरमाथा आरोहण गरिसकेको उल्लेख गरिएको छ। पछिल्लो समय घिमिरे पर्वतारोहण गाइडका रूपमा समेत सक्रिय रहनु भएको थियो। पर्वतीय पर्यटन तथा सामाजिक समावेशिताको क्षेत्रमा उहाँको योगदानलाई महत्वपूर्ण मानिन्छ। बलि समुदायका युवाहरूलाई साहस संघर्ष र आत्मविश्वासको प्रेरणा दिने व्यक्तिको रूपमा उहाँलाई स्मरण गरिने गरिएको थियो। सामाजिक अभियन्ताको छवि बनाउनु भएका घिमिरे समाजसेवामा समेत सक्रिय रहनु भएको थियो। घिमिरेका सामाजिक निदानले नेपालको पर्वतारोहण क्षेत्र सुगमग्न बनेको छ। विशेष गरी दलित समुदायमा उहाँको निधनलाई अपूरणीय क्षतिका रूपमा लिएको छ। सामाजिक संसारमा उहाँप्रति श्रद्धांजली व्यक्त गर्दै संघर्षका प्रतीक साहसिकार्मी र प्रेरणाका स्रोतका रूपमा समेत स्मरण गर्ने क्रम जारी छ। पर्वतारोहणसँग सम्बन्धित विभिन्न संघ संस्था अभियान तथा सामाजिक व्यक्तित्वहरूले उहाँको योगदानको उच्च प्रशंसा गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।
4: सगरमाथाको गरिमा र राष्ट्रियतामाथि आसाउने गतिविधि बढ़ेको भन्दै यतिखेर सगरमाथा आधार शिविर चर्चा र विवादको केन्द्र रहेको छ। यस वर्षको वसन्ती ऋतुमा सगरमाथा आरोहणबाट सरकारले उल्लेख्य राजस्व संकलन गरे तापनि आधार शिविरमा सरकारी निकायको कमजोर उपस्थितिको फाइदा उठाउँदै विभिन्न अनाधिकृत र अवैधानिक गतिविधिहरू मौलाएको पाइएको छ। आरोहणमा पुगेका स्वदेशी तथा विदेशी नागरिकहरूले नेपालको सार्वभौमिकता र राष्ट्रियतामा समेत असर पर्ने कार्य गरिरहेको प्रत्यक्षदर्शी र आरोहण दलका सदस्यहरूले बताएका छन्। हालै आधार शिविरको एउटा टेन्टमा भारतीय झण्डा असामान्य रूपमा फहराएको तस्विर सार्वजनिक भएपछि यसले जनस्तरमा ठूलो झण्डा राखिएको देखिए पनि भारतीय झण्डा निकै ठूलो आकारमा रहेको र नेपालको झण्डालाई भने खुम्च्याएर सानो बनाइएको देखिन्छ। यो गतिविधि इन्डो तिब्बत सीमा प्रहरीको टोलीले गरेको हुन सक्ने अनुमान गरिए तापनि यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन। यस्ता दृश्यहरूले नेपालको राष्ट्रिय पहिचानलाई अवमूल्यन गरेको भन्दै आरोहीहरूले असन्तुष्ट व्यक्त गरेका छन्। यस्ता गतिविधिहरू नियन्त्रण गर्न पर्यटन विभागले आधार शिविरमा फिल्ड अफिस स्थापना त गरेको छ, तर त्यहाँ खटिएका कर्मचारीहरूको न्यून संख्या र सीमित क्षेत्राधिकारका कारण प्रभावकारी नियमन हुन सकेको देखिँदैन। विभागका महानिर्देशक रामकृष्ण लामिछानेले यस विषयमा प्रश्न पार्दै आफूहरूसँग जम्मा 5 जनाको टोली रहेको र सगरमाथाको जटिल भूगोलमा यो संख्या पर्याप्त नभएको उल्लेख गर्नुभयो। वहाँले प्रतिकूल मौसम, स्वास्थ्य समस्या र अत्यावश्यक सामग्रीको अभावका कारण लामो समयसम्म बसेर काम गर्न चुनौतीपूर्ण रहेको बताउनुभयो। यद्यपि आफ्नो टोली अवैध गतिविधि रोक्न निरन्तर सक्रिय रहेको उहाँको दावी छ। महानिर्देशक लामिछानेले सगरमाथाको अन्तर्राष्ट्रिय गौरवलाई कायम राख्न विभाग प्रतिबद्ध रहेको र तोकिएको सीमाभित्र रहेर अधिकतम प्रयास गरिरहेको जानकारी दिनुभयो। भौगोलिक विकटताका कारण सबै स्थानमा सरकारी नजर पुग्न नसक्नु स्वाभाविक भएको तर्क गर्दै वहाँले ठूलो संख्यामा आरोहीहरू रहने ठाउँमा काम गर्न सहज नभए पनि राष्ट्रिय गौरवको विषयमा भने सम्झौता नहुने स्पष्ट पार्नुभयो। वहाँले सानो कमजोरीलाई अतिरिक्षित नगर्न आग्रह गर्दै विभाग संवेदनशील रहेको बताउनु भएको छ। यसै बीच विभागको फिल्ड कार्यालयले आधार शिविरमा अनाधिकृत रूपमा राखिएको झण्डाहरू वा अन्य विवादस्पद सामग्रीहरू हटाइसकेको दावी समेत गरेको छ। साथै आगामी दिनमा यस्ता गतिविधिहरू दोहोरिन नदिन र अवैध कार्यहरू नियन्त्रण गर्न विशेष निगरानी बढ़ाइएको कार्यालयले जनाएको छ। सगरमाथा क्षेत्रमा बढ़दो भीड़भाड़ र विविध राष्ट्रका नागरिकहरूको उपस्थितिका बीच नेपालको कानून र मर्यादा पालना गराउनु अहिले मुख्य चुनौतीको रूपमा देखिएको छ।
0: विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रको भ्रमणका लागि आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। पर्यटकीय सिजनको उत्कर्षणसँगै सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्यटकको चहल पहल बढ़ेपछि स्थानीय होटल तथा पर्यटन व्यवसायीहरू उत्साहित बनेका छन्। तेन्जिङ हिलारी विमानस्थल लुक्लाको तथ्याङ्क अनुसार पछिल्लो एक हप्ताको अवधिमा मात्रै हवाई जहाजमा प्रत्येक 1852 जना पर्यटक खुम्बु क्षेत्र ओर्लिएका छन्। यसै गरी सोही अवधिमा खुम्बुको भ्रमण सकेर 2059 जना आन्तरिक तथा बाह्य पर्यटक हवाई मार्ग हुँदै लुक्लाबाट बाहिरिएका छन्। बाहिरिने पर्यटकको संख्या भित्रिनेको तुलनामा केही बढ़ियो देखिए पनि पदमार्गमा अझै पनि पर्यटकको लश्कर उत्तिकै रहेको देखिएको छ। पर्यटकको संख्या बढ़ेपछि नाम्चे लुक्ला फाङदिङ खुमजुङ क्षेत्रका होटल व्यवसायहरू पाहुनाले भरिएका छन्। धेरैजसो होटलहरू अगाडि नै बुकिङ भइसकेकाले नयाँ आउने पर्यटकलाई व्यवस्थापन गर्न व्यवसायलाई भय नभए बनेको उल्लेख गरिएको छ।
4: नेपाल तरूण दल जिल्ला समिति सोलुखुम्बुले स्तन क्यान्सरबाट पीड़ित 38 वर्षीय याङजी शेर्पालाई उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ। सोलुखुम्बुको निचा सोलेन गाउँपालिका एक याली स्थायी घर भई हाल काठमाण्डुको बौद्ध नयाँ बस्तीमा बस्दै आउनुभएकी शेर्पालाई 50,000 रूपियाँ हस्तान्तरण गरिएको हो। अमेरिका स्थित रामुछाप शेर्पा समाजका छिरिङ शेर्पा आङ्गीमा शेर्पा र लाटपा तिङजी शेर्पाबाट प्राप्त भएको उक्त रकम तरूण दलले पीड़ितको परिवारलाई उपलब्ध गराएको छ। सहयोग हस्तान्तरणका क्रममा तरूण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले तरूण दललाई राजनीतिक र वैचारिक मुद्दामा मात्र सीमित नभई मानवीय सेवामा पनि उत्तिकै सचेत र सक्रिय रहेको स्पष्ट पार्नुभयो। वहाँले संगठनले विगतका दिनदेखि नै भूकम्प आगलागी जस्ता प्राकृतिक विपत्तिका समयमा गरिरहेको साथमा उभिएर सेवा गर्दै आएको स्मरण गराउँदै क्यान्सर जस्तो असाध्य रोगसँग लड़िरहेकी शेर्पाको ज्यान बचाउन सबै पक्षलाई सहयोग गर्न अपील समेत गर्नु भएको छ। करिब एक वर्ष अघि भक्तपुर क्यान्सर अस्पतालमा स्वास्थ्य परीक्षण गराउँदा स्तन क्यान्सर पुष्टि हुनु भएको शेर्पाले आफ्नो आर्थिक अवस्था निकै कमजोर भएका कारण उपचारमा समस्या परिरहेको गुनासो गर्नुभएको छ। बिहान बेलुकीको छाक टार्ने मुस्किल पर्ने स्थितिमा 17 18 लाख रूपियाँसम्म लाग्ने उपचार खर्च जुटाउन आफ्ना लागि असम्भव रहेको उहाँको दुखेसो छ। अस्पतालले जारी गरेको स्वास्थ्य प्रमाण पत्रले पनि उहाँलाई जटिल प्रकृतिको क्यान्सर रहेको पुष्टि गरिसकेको छ। तरूण दलले प्रदान गरेको यो सहयोग राशिको माध्यमबाट पीड़ितलाई एक्लो हुनुहुन्छ भन्ने भावनात्मक सन्देश दिन खोजिएको र आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तर दिने अध्यक्ष झाले बताउनु भएको छ।
0: सोलुखुम्बुको लिखुपिके गाउँपालिको वडा नम्बर 3 दिवसीय निशुल्क आर्द्र स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। जिल्ला आर्द्र स्वास्थ्य केन्द्र सोलुखुम्बुको आयोजनामा शिविर संचालित उक्त शिविरबाट स्थानीय वासिन्दाहरू प्रत्यक्ष लाभान्वित बनेका छन्। शिविरमा स्वास्थ्य परीक्षण गराउन स्थानीय उल्लेखित सहभागिता रहेको थियो। जिल्ला आर्द्र स्वास्थ्य केन्द्र सोलुखुम्बुका सूचना अधिकारी केशव ढुङ्गानाका अनुसार शिविरमा कुल 230 जना सेवाग्राहीले स्वास्थ्य सेवा प्रदान प्राप्त गरे सेवा लिनेहरू मध्येमा 143 जना महिला र 87 जना पुरूष रहेका छन्। शिविरमा आएका बिरामीलाई विभिन्न रोगसँग सम्बन्धित स्वास्थ्य परीक्षण परामर्श सेवा प्रदान गरिनुका साथै उनीहरूलाई आवश्यक पर्ने आयुर्वेदिक औषधि समेत निशुल्क वितरण गरिएको थियो। स्वास्थ्य परीक्षणका अतिरिक्त शिविरमा प्रयोगशाला ल्याबको सेवा समेत व्यवस्थापन गरिएको थियो। सो क्रममा 63 जना सेवाग्राहीले आफ्नो स्वास्थ्य जाँचका लागि प्रयोगशाला सेवा लिएको सूचना अधिकारी ठुङ्गानाले बताउनु भएको छ।
4: राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसयूईको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। पर्सि मंगलबार अर्थात वैशाख 29 गतेसम्ममा नतिजा प्रकाशन गर्ने तयारी भइरहेको बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय कक्षा 10 सूचना अधिकारी लक्ष्मी मरासुनीले जानकारी दिनुभयो। कार्यालयले यसअघि नै एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने कार्यतालिका बनाएको थियो। विगतका परीक्षा सम्पन्न भएको झण्डै तीन महिनामा नतिजा सार्वजनिक हुने गरेको थियो। यस पटक एक महिनामा नतिजा सार्वजनिक गर्नका लागि सम्बन्धित परीक्षा केन्द्रमै उत्तर पुस्तिका जाँच भएको छ। कतिपय केन्द्रमा उत्तर पुस्तिका परीक्षण सम्भव नभएकोमा जिल्ला तहमा पठाइएको थियो। यसैबीच बोर्डले सूचना निकालेर नतिजा हेर्ने वेबसाइट सहितको सूची समेत सार्वजनिक गरेको छ। एसएमएसआईभीआर र विभिन्न वेबसाइटबाट नतिजा हेर्न सकिनेछ। विद्यार्थीहरूले आफ्नो मोबाइलको मेसेज बक्समा गई आधिकारिक सर्ट कोड मार्फत नतिजा थाहा पाउन सक्नेछन्। नेपाल टेलिकमको 1600 कल एसएमएस र यूएसएसडी मार्फत नतिजा हेर्न सकिने प्रबन्ध मिलाइएको सूचनामा भनिएको छ। ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले चालू आर्थिक वर्षमा सञ्चालन भइरहेका विकास योजनाको काम समयमा नै सम्पन्न गर्न निर्माण कम्पनीलाई कडा निर्देशन दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै सम्झौता अनुसार सञ्चालन भइरहेका विभिन्न निर्माण योजनाको प्रगति सन्तोषजनक नदेखिएको जनाएको हो। गाउँपालिकाले सबै निर्माण कम्पनीलाई सम्झौता अवधिमै निर्माण कार्य सम्पन्न गर्न समेत अनुरोध गरेको छ। सूचनामा तोकिएको समयभित्र काम सम्पन्न नगरे सार्वजनिक खरिद ऐन 2063 सार्वजनिक खरिद नियमावली 2064 अनुसार आवश्यक कानूनी कार्यवाही गरिने समेत उल्लेख गरिएको छ। नगरपालिकाले जरिवाना कार्य सम्पादन जनामा जफदेखि कालो सूचीमा राख्ने सम्मको प्रक्रिया अगाडि बढ़ाउन सक्ने चेतावनी समेत दिएको छ।
5: अहिले कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा हिमाली भूभागहरूमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा आंशिक बादल लागिरहेको छ। कोशी र बागमती प्रदेशका सोलुखुम्बु दोलखा सिन्धुपाल्चोक नुवाकोट काठमाण्डौ लगायतका हिमाली पहाड़ी जिल्लाहरूमा र लुम्बिनी प्रदेशको रूकुमपुर वा आसपासका जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित पानी परिरहेको छ। आज यी र आसपासका क्षेत्रहरूमा थप पानी पर्न सक्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच जल तथा मौसम पूर्वानुमान महाशाखाले यो हप्ता बिहिबारसम्म नै देशभरका विभिन्न ठाउँमा पानी पर्ने अनुमान गरेको छ। स्थानीय र पश्चिमी वायुका साथै पूर्वीय वायुको समेत प्रभावका कारण यो हप्ता पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। बितेका दुई हप्तामा पनि देशका धेरै जसो ठाउँमा पानी परेको थियो। यो हप्ता पर्ने पानी अलि छोटो अवधिको हुनेछ। कोशी बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान पनि छ। भोलि बेलुका र पर्सि बिहान कतै कतै हावाहुरी पनि चल्नेछ। यो हप्ता तराईका केही ठाउँमा समेत मेघगर्जन चट्याङ असिना हावाहुरी सहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।
4: कोशी प्रदेशमा एचआईभी संक्रमण नियन्त्रणका लागि परीक्षण उपचार र जनचेतना कार्यक्रम प्रभावकारी बनाउँदै लागिएको भए पनि जोखिम समूहमा संक्रमणको चुनौती अझै कायमै रहेको सरकारवालाले बताएका छन्। प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालय र स्वास्थ्य कार्यालय मोरङको आयोजनामा एचएफ नेपाल पार्टी सहयोगमा शुक्रबार विराटनगरमा आयोजित पत्रकार अन्तर्क्रिया कार्यक्रममा एचआईभीको वर्तमान अवस्था रोकथाम र उपचार सेवाबारे छलफल गरिएको थियो। कार्यक्रममा स्वास्थ्य कार्यालय मोरङका जनस्वास्थ्य प्रमुख योगराज घिमिरेले नेपालमा दैनिक कौशल दुईजनामा एचआईभी संक्रमण देखिने गरेको जानकारी दिनुभएको छ। उहाँको अनुसार लागू औषध प्रकटमा यसको संक्रमण अझ बढ़ी देखिएको उल्लेख गरिएको छ।
5: झापामा जंगली च्याउ खाएर एकै परिवारका 11 जना बिरामी परेका छन्। बाह्र दोषी गाउँपालिका एउटा नम्बर 2 बुच्छा बारीका तेज बहादुर खवासको परिवारले आज बिहानको खानामा जंगली च्याउको परिकार खाएर बनाएर खाँदा बिरामी परेका हुन जंगलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खड्काले जानकारी दिनुभयो।
4: चालू आर्थिक वर्ष 2082-83 को 10 महीना सकिन लगभग सरकारले 18 खर्ब 53 अर्ब रूपियाँ बजेट खर्च गरेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षका लागि लगिएको 19 खर्ब 64 अर्ब रूपियाँ बजेट मध्ये 58.75% खर्च भएको छ। चालू शीर्षकमा विनियोजित 11 खर्ब 80 अर्ब मध्ये 8 खर्ब 9 अर्ब रूपियाँ अर्थात 68.04% खर्च भएको छ। पूँजीगततर्फ भने
5: खर्ब सात अर्ब विनियोजन मध्य एक खर्ब नौ अर्ब अर्थात 26.87% मात्र खर्च भएको छ। एकपटक पनि सरकार पूँजीगत खर्चमा कमजोर देखिएको छ। नदैव आन्दोलन र मध्य पूर्वको तनाव लगायतका कारण खर्च कमजोर भएको बताइएको छ। आर्थिक वर्षको अन्त्यतिर विकास बजेटको खर्च बढ्दा कामको गुणस्तर घट्ने र अनियमितताको जोखिम बढ़ने चर्चाका बीच यसपटक पनि सोही अवस्था दोहोरिने देखिएको छ। यसैबीच सरकारले चालू आर्थिक वर्षमा 14.80 खर्ब राजस्व उठाउने लक्ष्य राखिएकोमा अहिलेसम्म 9.70 खर्ब रूपियाँ राजस्व संकलन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सुकुम्बासीको समस्या स्थायी रूपमा समाधान गर्ने बताउनु भएको छ। पार्टीका सांसदका लागि ललितपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले सरकारले सुकुम्बासी बस्ती हटाउन चालिएको कदमबाट कोही आत्तिनु नपर्ने बताउनुभयो। भूमिहीन सुकुम्बासी लालपुर्चा दिलाएर छाडिने सभापति लामिछानेले प्रतिबद्धता जनाउनुभयो। खोलाको छेउमा अव्यवस्थित रूपमा असुरक्षित ढंगले सिकार हका हाकी गैर कानूनी रूपमा हडपिएको अवस्थामा कदम चालेको र त्यसबाहे कसैले आत्तिनु नपर्ने उहाँको भनाई छ। सुकुम्बासी समस्या पुराना राजनैतिक दलहरूले भोट बैंकका रूपमा प्रयोग गर्न खड़ा गरिएको आरोप लगाउँदै लामिछानेले आफूहरू समाधानमा लागेको बताउनुभयो। देश पहिले ट्र्याक बाहिर रहेकोले रासोपा सरकारले ट्र्याकमा ल्याउने कोशिश गरिरहेको उहाँको जिकिर छ। सरकारले ल्याएको अध्यादेशको बचाव गर्दै सभापति लामी छानेले विकास निर्माणलाई द्रुत गतिमा अगाडि बढ़ाउन र आवश्यक नीति नियमका लागि अध्यादेश ल्याउनु परेको स्पष्टीकरण दिनुभयो। वहाँले पार्टीका सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन समेत दिनुभएको छ। यस्तै प्रधान न्यायाधीश सिफारिशबारे प्रतिक्रिया दिँदै लामिछानेले संवैधानिक घेराभित्र रहेर योग्य मध्येबाट एकजनालाई प्रधान न्यायाधीशका लागि सिफारिश गरेको विषयलाई सड़क बहस बनाउन नहुने बताउनु भएको छ। बजेट अधिवेशन भोलिबाट शुरू हुँदैछ। यस्तै भोलि नै सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने भएको छ। भोलि दिउँसो 4 बजे बस्ने संघीय संसदका दुवै संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नुहुने संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। उहाँको अनुसार राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ। राष्ट्रपति पौडेलबाट नीति कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो 4:15 अघि नै उपस्थित हुन प्रतिनिधि सभा र राष्ट्रसभाका सदस्यलाई संसद सचिवालयले अनुरोध गरेको छ। त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रसभाको छुट्टा छुट्टै बैठक समेत बस्नेछ। संसद सचिवालयका अनुसार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश गर्नुका साथै सरकारबाट जारी भएका अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ।
6: सर्वोच्च अदालत भित्रै अनियमितता र भ्रष्टाचारको तथ्य बाहिर आएको छ। उक्त गतिविधिमा मुख्य रजिस्ट्रार र रजिस्ट्रार लगायतका उच्च अधिकारी संलग्न रहेका आरोपसहित सर्वोच्चकै कर्मचारीहरूले प्रधानमन्त्री कार्यालय हेलो सरकार र कानून मन्त्री समक्ष पनि उजुरी दिएका छन्। उजुरी समय प्राप्त भइसकेको छ। उजुरी अनुसार गत भदौ 24 गते जेएनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतको एनेक्स भवन तथा मुख्य भवनमै धेरै फर्निचर र डेस्कटप कम्प्युटर सुरक्षित हुँदाहुँदै सामान्य क्षतिमा प्रशासनले झुटो मुचुल्का तयार पारेको छ। मुख्य रजिस्ट्रार विमल पौडेल, रजिस्ट्रार भद्रकाली पोखरेल, उप रजिस्ट्रार निराजन पाण्डे, भण्डारण शाखा अधिकृत जोवन काफे तथा टेप गौडेलले सुरक्षित रहेका फर्निचर, ल्यापटप र कम्प्युटरहरू समेत नष्ट भएको देखाई नयाँ खरिदका लागि बजेट माग गरेको र पुरानालाई रंग रोगन गरी नयाँ भन्दै रकम अपचरण गरिएको जुरीमा दावी गरिएको छ। सर्वोच्चको नयाँ भवनको आन्तरिक सजावटका लागि चालू आर्थिक वर्षमा विनियोजित 30 करोड़ रूपियाँको टेन्डरमा पनि मुख्य रजिस्ट्रार, रजिस्ट्रार र उप रजिस्ट्रारको सोटिङमा अगाडि बढ़ाइएको उजुरीमा उल्लेख गरिएको छ।
5: भ
4: भारतको तमिलनाड तली लगा भेटी कदकमाका अध्यक्ष श्री जेसेव विजयले मुख्यमन्त्री पदको शपथ लिनु भएको छ। तमिलनाडका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईको नेहरू रंगशालामा आज आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। शपथ ग्रहण कार्यक्रममा कांग्रेस नेता राहुल गांधी पनि सहभागी हुनु भएको थियो। आज टीबीकेका वरिष्ठ नेता सहित नौसेना मन्त्रीले शपथ लिएका छन्। तामिल चलचित्र क्षेत्रका सुपरस्टार थलापति विजयका नामले चिनिने 58 वर्षीय विजयले शपथ लिएसँगै तामिलनाडुमा झण्डै 6 दशकदेखिको पाले पालोको सत्ता चलाउँदै आएका दविन्द्र मुनेन्द्र र अन्ना दबिट मुनेन्द्रको राजनीतिक वर्चस्व समाप्त भएको छ। मास्टर बेस्ट मियो जस्ता चलचित्रबाट करोड़ौं दर्शकको मन जितेका विजय अभिनयलाई छाडेर राजनीतिमा प्रवेश गर्नु भएको थियो।
6: रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूस युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको संकेत गर्नु भएको छ। तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समक्ष भ्लादिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनु भएको छ। तत्कालीन सोभियत संघले नाजी जर्मनी विरूद्ध जीत हासिल गरेको सम्झनामा धेरै वर्ष यता पहिलो पटक सीमित रूपमा आयोजित विजय दिवस परेडपछि क्रेमलिनमा पत्रकारसँग पुटिनले पछिल्लो अभिव्यक्ति दिएको बीबीसीले जनाएको छ। रूसले दोस्रो विश्वयुद्धमा नाजी जर्मनीमाथि तत्कालीन सोभियत संघको जीतको सम्झनामा हरेक वर्ष मे 9 तारीकमा राष्ट्रविदा मनाउने गरेको छ। यसैबीच रूस र युक्रेनले हिजो शनिबारदेखि शुरू भएको 3 दिने युद्ध विरामको धेरै पटक उल्लंघन भएको आरोप एक अर्कामाथि लगाएका छन्।
4: अर्को महिना काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो। प्रतियोगिता आउँदो जेठ 8 गतेदेखि 15 गतेसम्म त्रिपेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद राखेपाको कवर हलमा हुनेछ। काबा महिला भलिबल च्याम्पियनशीपमा आयोजक नेपाल सहित भारत बंगलादेश श्रीलंका मालदिव इरान किर्गिस्तान र काजगिस्तान गरी 8 देशले सहभागिता सुनाउँदैछ। को बजेट 2,50,00,000 रूपियाँ रहेको नेपाल भलिबल संघले जानकारी दिएको छ। यसमा सरकारी क्रोड र काठमाडौँ महानगरपालिकाले 30,00,000 रूपियाँ बजेट सहयोग गरेको छ। सगरमाथामा नेपाली झण्डा खुम्चा र भारतीय झण्डा फहराएको प्रति तीव्र विरोध, सरकारी उपस्थिति कमजोर हुँदा अनधिकृत गतिविधि बढ़ेको खुलासा, लेख लागेर सगरमाथाहरू विषयको निधन।
6: हप्तामा लुक्ला विमानस्थलमा 1,800 बढ़ी पर्यटक भित्रे, लिखुपिकेमा निशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न, 230 जनाले लिए सेवा, स्तन क्यान्सर पीड़ित एन्जी शेर्पालाई तरुण दल सोलु खुल्लुको आर्थिक सहयोग।
4: यसरी नतिजा पछि सार्वजनिक गर्ने तयारी, ठेकेदार कम्पनीलाई समयमा नै योजना सम्पन्न नगरी कार्यवाही गर्ने सुनकोशीको चेतावनी, भोलि र पर्सि हावाहुरीसहित बिहिबारसम्म वर्षाको सम्भावना।
6: भूमिहीन सुकुमवासीलाई लाल पूर्जा दिलाएर छाड्ने सभापति लामी छानेको भनाई, सरकारको नीति तथा कार्यक्रम भोलि प्रस्तुत हुने, सर्वोच्च प्रशासन विरूद्ध उजुरी, जलेको भवनको नक्कली मुचुल्का, नयाँ भवनको सजावटमा कमिशनको खेल।
4: थलापति विजयद्वारा मुख्यमन्त्रीको शपथ, मञ्चमै तीनवटा आदेशमा हस्ताक्षर, युक्रेनसँगको युद्ध अन्त्य नजिक पुगेको रूसी राष्ट्रपति पुटिनको संकेत।
6: र काबा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक।
4: हवस्त, साँझ 7 बजेको सोलो समाचारबाट समाचार शाखाका सहकर्मीसँगै सरस्वती पुरी र अन्जु कार्की विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलो समाचार लिएर फेरि आउनेछौ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला। नमस्कार।

cinema nem ação e admiração. Me sujinha. नेपाली सेनाको सूची दरबन्दीभित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। श्री दुर्गा पक्ष ओखुढुङ्गा ब्यारेज ओखुढुङ्गा दरखास्तको आह्वान मिति यही पुस्तक 18 गतेदेखि 16 गतेसम्म दोब्बो दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि 23 गतेसम्म हक जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 7 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.com मा लगइन गरी हेर्न सक्नुहुन्छ।

0: देशभरका विभिन्न राजमार्ग प्रभावित केही स्थानमा वर्षा जारी आज राति पनि केही प्रदेशमा पानी पर्ने
1: यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ
0: काठमाडौँ उपत्यकामा चालू आर्थिक वर्षको नौ महिनामा मात्रै सवारी दुर्घटनामा 174 जनाको मृत्यु 40 वर्षमा नेपालमा 7,28,000 घरेलू तथा साना उद्योग दर्ता कालिका निर्माणका संचालक विक्रम पाण्डे सहित 22 जना विरूद्ध भोलिबाट थुम्चे बहस
2: उनीहरूलाई ठुनामा राख्ने र धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ अनि अन्य फरार पत्रकारीको हकमा पक्राउ पनि जारी हुन्छ
0: र काठमाडौँमा हुने काबा महिला भलिबल च्याम्पियनसिपको ट्रफी सार्वजनिक
3: हजारौं रेडियोहरू र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
0: पूर्ण प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता भनेर संविधानमै सुनिश्चित गरे तापनि नेपालमा पत्रकारले समेत स्वतन्त्र रूपमा लेख्न र पढ्न सक्ने अवस्था छैन राज्यकै अंगहरूबाट प्रेस स्वतन्त्रतालाई कमजोर बनाउने कामहरू भइरहँदा राज्यको चौथो अंगले कसरी अन्य तीन अंगलाई शक्ति पृथकीकरणको सिद्धान्तलाई पालना गर्नको लागि सजग बनाउन सक्छ पत्रकारमाथि आउने प्रश्नले त्यही कुरालाई गर्दछ त्यसैले अहिले पत्रकारहरूले आफूले प्रश्न सोध्ने र बोल्न पाउने अधिकार ती अंगहरूले पनि सीमा अनुसार मान्य दिउन् भन्ने माग गरिरहेका छन् अब खबर सुशीला श्रेष्ठबाट
4: भोलिबाट शुरू हुने संघीय संसदको बजेट अधिवेशनमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक हुने भएको छ संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको संघीय संसद सचिवालयले जनाएको छ संसद सचिवालयका प्रवक्ता एकान्त गिरीका अनुसार बैठक भोलि अपरान्ह 4 बजे बस्नेछ उक्त बैठकमा आगामी आर्थिक वर्षका प्राथमिकता योजना र सरकारका मुख्य कार्यक्रमहरू सार्वजनिक गरिने कार्यसूची तय भएको उहाँले सीआईएनसँग बताउनुभयो
5: संघीय संसदको दुवै सदनको अधिवेशन भोलि अपरान्ह 2 बजे बस्ने आह्वान भएको छ साथसाथै भोलि नै 4 बजे सामान्य राष्ट्रपतिज्यूबाट संयुक्त बैठकलाई सम्बोधन हुने कार्यक्रम पनि छ उक्त सम्बोधनमा नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुने भन्ने हो तयारीको सन्दर्भमा चाहिँ सचिवालयले तयारी लगभग अन्तिम चरणमा पुर्याइसकेको अवस्था छ भोलि नै सभाका आफ्ना बैठक बस्ने त्यस लगत्तै यानि कि 4 बजे चाहिँ संयुक्त बैठक बस्ने भएकोले संयुक्त बैठकको लागि चाहिँ अलिकति तयारी बाँकी नै हुन्छ जुन चाहिँ बैठक सकिसके पछाडि प्रतिसभाको बैठक सकिसके पछाडि तयारी गर्नुपर्ने हुन्छ हाम्रो सबै तयारी लगभग सकिएको अवस्था छ
4: प्रतिनिधि सभाको निर्वाचन भएपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि राष्ट्रपतिले नै दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने प्रावधान रहेको छ राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा 15 मिनट अगाडि नै उपस्थिति हुन सांसदहरूलाई संसद सचिवालयले अनुरोध समेत गरेको छ त्यसअघि दिउँसो 2 बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्नेछ प्रतिनिधि सभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वान सम्बन्धी पत्रबारे जानकारी दिने मन्त्री परिषदको हेरफेर सम्बन्धी राष्ट्रपतिको कार्यालयबाट प्राप्त सूचनाबारे सदनलाई अवगत गराउने सम्भावित कार्यसूची रहेको छ त्यसै गरी सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन प्रतिनिधि सभा नियमावली 2079 को नियम 260 जारी भएको बाधा अड्काउ फुकाउ अनुमोदनका लागि पेश हुने प्रतिनिधि सभा नियमावलीको मस्यौदा पेश हुने लगायतका कार्यसूची रहेको छ त्यस्तै सरकारबाट जारी भएका सार्वजनिक खरिद दोस्रो संशोधन अध्यादेश 2083 सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश 2083 संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि पहिलो संशोधन अध्यादेश 2083 लगायत 5 अध्यादेश पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ राष्ट्रिय सभाको बैठकमा पनि ती अध्यादेशहरू पेश हुने संसद सचिवालयले जनाएको छ सार्वजनिक खरीद अनुगमन कार्यालयको बोलपत्र .com.np नामको वेबसाइटमा अनाधिकृत पहुँच बनाएर ठेक्काको विवरण हेरफेर गरेको आरोपमा निर्माण व्यवसायीहरू सहित 22 जना विरूद्ध मुद्दा दर्ता भएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालय काठमाण्डले जिल्ला अदालत काठमाण्डमा मुद्दा दर्ता गरेको हो। कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको सीआईएमसँग कुरा गर्दै काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठले बताउनुभयो।
2: 22 जना मध्ये 13 जना चाहिँ भनेको पक्राउ, अरू चाहिँ फरार हुनुहुन्छ। त्यसपछि आएर मुद्दा विद्युतीय माध्यमबाट अनाधिकृत पहुँच गरी संगठित रूपमा अभौतिक मुद्राको कारोबार समेत भनेर अब विद्युतीय माध्यमबाट गरेको ठगीलाई मुख्य बनाएको छ, गराएको छ। अब यसमा त्यो बिगोको रकम जबतका कुराहरू छन्, क्षतिपूर्तिका कुराहरू छन् होइन, अनि अब 3 वर्ष तपाईँको सजायको माग दाबी छ। फरारको हकमा मुद्दा दर्ता भइसक्यो होइन, भोलिबाट थुन्चेक बहस सुरु हुन्छ। अब जो जसको उपस्थित गराएको छ उनीहरूको थुन्चेक बहस सुरु हुन्छ, भइसकेपछि अब उनीहरूको त्यो आदेश आइसकेपछि अब उनीहरूलाई थुनामा राख्ने र धरौटी जमानत केमा राख्ने त्यो आदेश हुन्छ, अनि अन्य फरार प्रतिवादीको हकमा पक्राउ पनि जारी हुन्छ।
4: कालिका निर्माण सेवाका संचालक विक्रम पाण्डे सहित 22 जनालाई प्रतिवादी कायम गरिएको छ। प्रहरीले अनुसन्धानको क्रममा 12 जनालाई पक्राउ गरेको थियो, अन्य फरार रहेको प्रहरीले जनाएको छ। काठमाण्डु उपत्यकामा चालू आर्थिक वर्षको 9 महिनामा सवारी साधन दुर्घटनामा परेर 174 जनाको मृत्यु भएको छ। काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त अवधिमा 4,631 सवारी साधन दुर्घटना हुँदा 174 जनाको मृत्यु भएको हो। प्रहरीका अनुसार दुर्घटनामा 186 जना गम्भीर घाइते र 4,927 जना सामान्य घाइते भएका छन्। दुर्घटनामा 7 जना 16 वर्ष मुनिको रहेको ट्राफिक प्रहरीले जनाएको छ। 35 वर्ष उमेरसम्मका 86 जना र 36 वर्ष माथिका 81 जना रहेका छन्। यसैबीच ट्राफिक प्रहरीले सार्वजनिक यातायातमा सीसीटीभी अनिवार्य गरिएको बताएको छ। सरकारले 100 दिनको कार्य योजनामा समावेश गरे अनुसार सार्वजनिक यातायातमा सीसीटीभी जडानलाई अनिवार्य गरिएको ट्राफिक प्रहरी प्रवक्ता नरेश राज सुवेदीले सीआईएनलाई जानकारी दिनुभयो।
6: सड़कमा सवारी साधन गुडिरहँदा चाहिँ कहिलेकाहीँ 2टा सवारी साधन छोकेर दुर्घटना पनि भइरहेको स्थिति छ। 2टा सवारी साधन या 3टा सवारी साधन छोकेर दुर्घटना हुँदाको अवस्थामा चाहिँ त्यो कुन सवारी साधनको गल्ती हो त्यो एउटा गल्ती पत्ता लगाउनको लागि पछि अनुसन्धान गर्नको लागि पनि त्यो ग्यास क्यामले चाहिँ सहयोग गर्नुभयो एउटा कुरा। अर्को जस्तो अब सवारी साधन चलाइरहँदाखेरि सवारी साधनभित्र पनि यात्रुहरूलाई चाहिँ चालकका भनौँ न त्यहाँ सहचालक लगायत अन्य व्यक्तिहरूले दुर्व्यवहार गरेका या चाहिँ अब त्यहाँ यात्रुबीचका चाहिँ दुर्व्यवहारका कुराहरू पिकपकेटिङका कुराहरू त्यसलाई पनि अनुसन्धान गर्नको लागि चाहिँ सहयोग पुग्छ। दोस्रो कुरा भयो फेरि ट्राफिक प्रहरीले मात्रै नभएर अहिले सरकारले चाहिँ जुन सहयोग हुँदै एउटा शासकीय सुधारको योजनाहरू जुन सार्वजनिक गरेको छ त्यो सहयोग हुँदै शासकीय सुधारका योजनामा पनि यो कुरा चाहिँ परेको त्यसको चाहिँ सुरुवातै हाम्रै काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाटै गरिएको हो।
4: यसैबीच ट्राफिक प्रहरीले 31 जनाको लाइसेन्स निलम्बन गर्न यातायात कार्यालयमा पत्राचार गरेको छ। पटक पटक नियम उल्लंघन गर्ने सवारी चालकको लाइसेन्स निलम्बन गर्न पत्राचार गरिएको ट्राफिक प्रहरीले जनाएको छ। प्रहरीले एउटै कसुरमा 5 पटक भन्दा बढ़ी कार्यवाहीमा परेका चालकको लाइसेन्स निलम्बनका लागि पठाएको हो। अविरल वर्षासँगै आएको बाढ़ी र पहिरोका कारण देशभरका विभिन्न राजमार्ग प्रभावित भएका छन्। केही सड़क पूर्ण रूपमा बन्द भएका छन् भने धेरै ठाउँमा सवारी साधन एकतर्फी मात्र सञ्चालन भइरहेका छन्। सड़क विभागका अनुसार सिद्धिकरण लोकमार्ग उदयपुरको कटारी नगरपालिका 16 दलदले क्षेत्रमा आएको बाढ़ीका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। मार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई ध्यान राख्दै गए रातीदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ। कान्ति लोकपथ ललितपुर पृथ्वी राजमार्ग तनहु लमजुङ नाग्ती भोजपुर र संखुवा सभाका विभिन्न सड़क खण्डहरूमा एकतर्फी मात्रै सवारी साधन सञ्चालनमा आएका छन्। सुरक्षा निकायले जोखिमपूर्ण क्षेत्रमा निगरानी बढ़ाएको जनाएको छ, साथै सुरक्षित भएर यात्रा गर्न आग्रह समेत गरेको छ। आज राति कोशी र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशका पहाड़ी र हिमाली भूभागका 1-2 स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्का पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई स्थानमा समेत मेघ गर्जन र चट्याङ सहित पानी पर्नेछ। अन्य स्थानमा भने पानी पर्ने सम्भावना कम रहेको सीआईएमसँग कुरा गर्दै मौसमविद संजीव अधिकारीले बताउनुभयो।
7: हालको मौसमको कुरा गर्नुपर्दा कोशी बागमती प्रदेशमा साधारणतया बादल लागेको छ। देशभरका अन्य भूभागहरूमा पनि आंशिक बादल चाहिँ लागेकै अवस्था रहेको छ। अहिले कोशी र बागमतीका थोरै ठाउँहरूमा मध्यमसम्मको वर्षा पनि भइरहेको छ। मेघगर्जन चट्याङ पनि भएको अवस्था छ केही ठाउँहरूमा र लुम्बिनी प्रदेशमा पनि पहाड़ी र हिमाली भूभागमा एक दुई ठाउँमा चाहिँ हल्का किसिमको वर्षा भइरहेको छ। र आज बेलुकाको कुरा गर्नुपर्दाखेरि लगभग यही अनुसारले अझै अलिकति मौसम बिग्रन सक्ने देखिन्छ। कोशी र बागमती प्रदेशमा चाहिँ हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल नै रहने र अरू भूभागहरूमा पनि आंशिक बादल लाग्ने देखिन्छ।
4: साझा खबरमा अब खेल खबर। काठमाडौँमा हुने काभा महिला भलिबल च्याम्पियनशीपको ट्रफी सार्वजनिक भएको छ। नेपाल भलिबल संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक

0: Bayra Daira, we can go to Nero Tosa Dosa Hugo, Tosa Dosa Hugo, Gatu, Salijana Kigeru, Jelly Moman Chila Gatu.
1: विदेशाने लगार चली रहे का बेलामा सुदेशमै महिलातथा पुरस्कारमा कि रोजगार प्रदान रिपोर्टसँगै सम्मान श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन् सीआईएमको साझा खबर सुन्दै गर्नुहोला
2: रामी यो के चलाएको हो यस्तो उहाँले त आँखै पोल्यो नि सास्तै पेमा गर्नुभयो
3: यसरी चलायो भने छिट्टै सफा हुन्छ के भाउजू
4: रामी दाईको कुरा त ठिकै हो तर भावी अवशेष जनाउँदा कार्बन डाइअक्साइड कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन् यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ
2: छाली पराल र मकैको ढोडबाट बायोग्यास कम्पोस्ट मल पशु आहार र इन्धन पेकेट बनाउन सकिन्छ नमस्कार नमस्कार कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त
3: ए जनप्रतिनिधि नानी पनि आउनुभएछ
2: नि हो नि यसमा सरकार उद्योगी र सहकारी मिलेर किसानलाई तालिम अनुदान र बजारको व्यवस्था पनि गर्दैछ नि
3: ओहो धन्यवाद नानी अब त म जलाउँदै जलाउँदिन अवशेष त मेरो धन्दै छ नि
4: भारी अवशेष जलाउँदा प्रयोग गर्न अन्धारी र स्वस्थ भविष्य एकीकृत पर्वतीय विकास केन्द्र स्मोल राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा जनहितका लागि जारी सन्देश
5: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफियो र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढ़िएको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको थुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलाईमा परिणत हुन सक्छ यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस् धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब बाँकी खबर अब विदेशमा विद्युत बिक्री गर्दा स्वदेशमा प्रयोग हुने बिजुलीमा कुनै असर नपर्ने गरी मात्रै व्यापार गर्न सर्वोच्च अदालतले सरकारलाई निर्देशन दिएको छ नेपाल र भारत बीच दुई वर्ष अघि भएको विद्युत खरिद बिक्री सम्झौता विरूद्ध परेको मुद्दामा फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो सार्वजनिक गरिएको आदेशमा 2081 कार्तिक 20 गतेको फैसलाको पूर्ण पाठ अनुसार सर्वोच्चले स्पष्ट रूपमा पहिला देशभित्र पर्याप्त विद्युत खपत सुनिश्चित गर्नुपर्ने त्यसपछि मात्र बाँकी रहेको विद्युत निर्यात गर्न निर्देशन दिएको हो नेपालमा रोजगारी र आमदानीको कुनै सम्भावना नभएको भन्दै दैनिक रूपमा विदेशी युवाहरूको संख्या 2000 भन्दा बढ़ी छ गाउँ घरमै केही गरौं भन्ने भन्दा पनि लगलाइना लागेर विदेश जाने प्रतिस्पर्धा नै देखिन्छ तर केही यस्ता युवाहरू छन् जसले दृढ़ इच्छा शक्ति र निरन्तर मिहिनेतले गर्दा आफूले मात्र होइन सयौं मानिसहरूलाई रोजगारी समेत दिइरहेका छन्
7: दाङको गोराही दुई निमुरियाका स्थानीयवासी असार साउनमा मुस्किलले एक महिना र धान भित्र्याउने बेलामा एक महिना काममा खटिन्थे बाँकी समय धेरै जसो उनीहरू केही पनि काम पाउँदैनथे काम नपाउँदा गाउँका महिलाहरू खाली बस्न बाध्य हुन्थे भने युवाहरू रोजगारीको खोजीमा टाढा जानुपर्ने बाध्यता थियो अहिले भने दृश्य बदलिएको छ गाउँमै सञ्चालनमा आएको व्यवसाय कृषि फार्मले स्थानीयलाई काम दिँदा घर व्यवहार चलाउन समेत जिलो भएको छ स्थानीय मुना चौधरी र देवा चौधरी
8: हामीलाई धेरै कमाइरहेको छ अब अन्त जानु गएर हामीलाई कमाउनु परेको छैन गाउँ घरमा कमाइरहेको छैन केटाकेटी पढाउन सजिलो भयो हामीलाई धेरै खुसी भएको छैन यसमा काम गरेर
9: हजुर अब मेरो घरमा पाँचजनाको परिवार छ मेरो श्रीमानले घर बनाउने काम गर्नुहुन्छ म तरकारी फार्ममा काम गर्छु मेरो कमाईले घर खर्च चलाउनुहुन्छ 15-16 हजार आउँछ बुढाको कमाई बचत हुन्छ म यहीमा खुसी छु म तरकारी फार्ममा काम गर्न पाछु म धेरै खुसी छु
7: कोराही उपमहानगरपालिका दुई निमुरियामा युवा हरिजीसीले 7 वर्ष अघिदेखि सञ्चालन गर्दै आएको फार्ममा अहिले दैनिक 40 जना भन्दा बढ़ीले काम पाएका छन् फानमा तरकारी लगाउने गोडमेल गर्ने टिप्ने लगायतको काम पाइने भएपछि पहिले जस्तो खाली बस्नुपर्ने अवस्था छैन भने विद्यार्थीहरू समेत पढ्दै कमाउँदै रमाइरहेका छन्।

0: अर्का स्थानीय सुमिना चौधरी र किरिमलाल चौधरी यसमा चाहिँ हाम्रो गाउँको सबैजना चाहिँ काम गर्न आउनुहुन्छ अनि म पनि बारको एक्जाम दिइसकेपछि यतिकै खाली बस्नुभन्दा म पनि केही गरौँ भनेर चाहिँ केही कृषि फर्ममा चाहिँ काम गर्छु अनि यसमा चाहिँ महिनाको 15,000 चाहिँ कमाइन्छ अनि यो पैसाले म अब छाङ्गेलाई पनि पैसा दिन्छु अनि मैले आफूलाई खर्च पनि हुन्छ
1: म पहिला बाहिर बस्थे यहाँ फर्म खोलिसकेपछि म बाहिरबाट आएर यही काम गर्छु मेरो 6-7 वर्ष हिँडो 6-7 वर्ष म हिँडेका छु अनि 30-40 जना केटीहरू डेली म मान्छे लगाइरहेको छु तिनको हाजिरी साजिरी लेख्ने हिसाब किताब गर्ने अरि यसले मलाई यही जिम्मा दिएको छ यहाँ म रोजगारी पाउँदा म खुसी छु मेरा दिदी भाइहरू पनि सबै खुसी छन् रोजगारमा
0: 7 वर्ष अघि 7 कट्ठा जग्गाबाट शुरू भएको जिसेको तरकारी खेती अहिले 14 बिगामा फैलिएको छ आफ्नो 1 बिगा र बाँकी जग्गा भाडामा लिएर उहाँले व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ वार्षिक 2 करोड़को कारोबार गर्ने जिसे कामदारहरूको ज्यालामा मात्रै झण्डै 1 करोड़ वार्षिक खर्च गरेको बताउनुहुन्छ
2: 7 कट्ठाबाट शुरू गरेको हो त्यति बेला मसँग 2-3 जना मान्छेले मेरो काम गर्नुहुन्थ्यो भने त्यो प्रत्येक वर्ष फार्म बढाउँदै बढ्दै आउँदै गर्दाखेरि अहिले चाहिँ मेरो लगभग 14-15 बिगामा काम मेरो फर्ममा अहिले लगभग 45-50 जनाले पर दिन काम गर्नुहुन्छ उहाँहरू पनि खुसी हुनुहुन्छ म पनि खुसी छु होइन हरियालीमा बस्यो गाउँमा होइन रमाइलो छ
0: जिसीले कृषि फार्म मार्फत मौसम अनुसार टमाटर बोडी काँक्रा गोभी लगायतका तरकारी फलाउनुहुन्छ भने उत्पादन भएको तरकारी बिक्रीका लागि घुराही बजारमा पसल पनि सञ्चालनमा ल्याउनु भएको छ सुशीला ओली सीआईएन रेडियो मध्य पश्चिम दाङ
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ पछिल्लो समय बढ़दै गएको डेंगीको संक्रमण रोक्न सावधानी अप्नाउनु पर्ने
4: तपाईँ आफूले आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लगाउन नहुनुहोस् होइन अथवा तपाईँको घरमा अरूलाई पनि जुडा होइन अरूलाई पनि डेंगी हुन सक्छ भने तपाईँ सतर्क रहनुहुन्छ
3: परीक्षण गर्न झन्झट मान्न नहुने विज्ञको सुझाव सहितको हाम्रो पालो बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला
5: क्लासिक टेकको Wi-Fi 6 राउटर नाम पनि घरमै शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्पिड लो लेटेन्सी र फास्ट स्पिड सबै अस्तको शक्ति बोकेको 200 Mbps इन्टरनेट अब 3 महिनाका लागि मात्र 33 रुपियाँमा साथमा आइपिटिभी मात्र 250 प्रति महिना बुकिङको लागि 9800
6: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड वीरगंज र काठमाडौँ कलम्कीका साथै शाखाहरू चागोहिरी बानेश्वर जमल र ओम अस्पतालमा
7: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेसन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtiaye.org फोन नम्बर 01-5224-352 5224-353

0: Internet, of Kelsey Provident, the Bond of the Duck, World Class Entertainment Group, IPTV Civic Hunger, Dishon Internet, Nepal, 8th Matra, Next Generation, Wi-Fi 6, Plugin Bangu, Wi-Fi 6, Mantra Musanga, with Christian Jwan Pudan Kurne, Dishon Internet, Sankhya, Internet TV, the only Seva Hun Sajire Bruce in Kurne, Interbindi, Selfie App, My Dishon App. सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब प्रस्तुत छ सम्वाद श्रृंखला हाम्रो पालो
2: नमस्कार म सुशीला सम्वाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ आज हामी हाम्रो पालोको 287 खण्डमा छौं आजको हाम्रो पालोमा हामी पछिल्लो समय नेपालमा फैलिँदै गएको डेंगू संक्रमणको कारण र समयमै परीक्षण गराउनुको महत्वको बारेमा चर्चा गर्दैछौं यस विषयमा कुराकानी गर्न आज हामीसँग हुनुहुन्छ संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारी
3: यो हाम्रो पहाड़ी क्षेत्रहरूमा चाहिँ हिमालतिर पनि गर्मी बढ्दै गइरहेको छ र त्यही अनुसार चाहिँ त्यो क्षेत्रहरूमा पनि लघुटे चाहिँ समय गर्न सकिरहेको छ अन्न पार्न सकिरहेको छ र लघुटे पपुलेसन बढिरहेको छ त्यसै कारणले सुरुमा चाहिँ हाम्रो तराईको क्षेत्रहरू मात्र यस्तो बिग्रिदिनु भने काठमाडौँ जिल्लाहरू पहाड़ी जिल्लाहरू देख्न थाल्न सक्यो र इभन उच्च हिमाली क्षेत्रहरूमा पनि देख्न थालेको छ जुन चाहिँ एउटा चाहिँ क्लाइमेट चेन्ज मस्किलको पपुलेसन बढेको हो अर्को चाहिँ अर्गनाइजेसन हाम्रो दुई हिसाबले चाहिँ ट्रान्सपोर्टेसन मान्छेहरूको मुभमेन्टहरू त्यो भइरहेको छ त्यसले गर्दाखेरि चाहिँ डेङ्गु संक्रमित मान्छे काठमाडौँमा संक्रमित मान्छे हिमाली क्षेत्रमा जानु भयो र त्यहाँ अलरेडी मस्किलो छ भने त्यो लामखुट्टेले भनेर पुगेपछि त्यो लामखुट्टेले इन्फेक्ट हुन्छ र त्यसले अरूलाई पनि सास भनेपछि यसरी यो पपुलेसन माइग्रेसन जुन भइरहेको छ त्यसले गर्दा पनि डेङ्गु चाहिँ एउटा ठाउँबाट अर्को ठाउँमा संक्रमित हुन्छ
2: पछिल्लो समय नेपालमा डेङ्गु संक्रमण बढ़िरहेको छ त्यसै डेङ्गु संक्रमण चाहिँ किन फैलिरहेको छ
3: यो सिजनमा किन बढ़ी भनेपछि अहिलेको समर सिजन रेनी

0: नियन्त्रण गर्न चाहिँ खास के भन्नुपर्छ? अहिले सरकारले खोज र लार्वा नष्ट गरेर अभियान चलाइरहेको छ तर त्यति धेरै प्रभावकारी देखिएको छैन।
1: अब जस्तो कि अहिले मैले भने यो डेङ्गी फैलिनेमा चाहिँ एउटा चाहिँ पपुलेसन कन्ट्रोल गर्नु पर्यो। लामखुट्टेको पपुलेसन कसरी बढ्छ त भन्नुभयो भने लामखुट्टे एउटा फिमेल मस्किटो हो, त्यो अण्डा पारेपछि त्यो अण्डाबाट चाहिँ बच्चाहरूले घाँस भएर लामखुट्टे निस्किने हो। एउटा डरलाग्दो कुरा चाहिँ के छ भने कुनै पनि मस्किटो इन्फेक्टेड छ, जस्तै रगत खाइसकेपछि बिरामीको रगत खाइसकेपछि त्यो लामखुट्टे आफै इन्फेक्टेड हुन्छ। त्यो फिमेल मस्किटोले अण्डा पारेपछि उसको अण्डामा पनि भाइरस आउँछ र अण्डाबाट निस्किने जति पनि मस्किटोहरू नयाँ मस्किटोहरू हुन्छ त्यो सबै इन्फेक्टेड हुन्छ। भन्नुपर्दा उनीहरूले नयाँ मान्छेलाई टोक्नै पर्दैन, उनीहरू पहिले उनीहरूको शरीरमा भाइरस हुन्छ, उनीहरूले टोक्ने बित्तिकै मस्किटो फैलिन्छ। र अर्को डरलाग्दो कुरो के छ भने एउटा अण्डा यो सिजनमा ह्याच भएन भने नौ महिनाभित्रमा पानी परेर ऊ फेरि ह्याच हुन सक्छ र नौ महिनासम्म ऊ सुस्तो गभर्मेन्ट रूपमा बसिरहन सक्छ। भन्नुपर्दा यो सिजनमा चाहिँ जतिवटा अण्डाहरू चाहिँ ह्याच हुन सकेन त्यो मरेर जानुवाला छैन, अर्को सिजन सुरु हुनुलाई चाहिँ अण्डा पर्ने के अरे पानी पर्ने बित्तिकै त्यो अण्डा फुटेर त्योबाट फेरि मस्किनहरू निस्किन्छ। त्यसै कारणले चाहिँ मस्किनको कन्ट्रोल चाहिँ यो सिजनलाई मात्र होइन अरू के सिजनहरूलाई पनि गर्नु पर्ने र मस्किनको कन्ट्रोल गर्नु चाहिँ सबभन्दा सजिलो तरिका भनेको चाहिँ यसको जहाँ पर्छ त्यसलाई कन्ट्रोल गर्नु भन्नुपर्छ, पानी जम्न नदिनु, जमिन पानी नफाल्ने हो, त्यसमा चाहिँ मार्बी साइड छ भन्नुपर्छ, त्यसको अण्डा अथवा लार्वा मार्ने खालको चाहिँ औषधिहरूको प्रयोग गर्नु, त्यसलाई चाहिँ खोजेर मार भन्नुहुन्छ होइन अथवा चाहिँ पानी जम्न नदिनु, यो चाहिँ सबभन्दा इम्पोर्टेन्ट कुरा भयो। र साइड बाई साइड त्यसले पनि पुगेन भने चाहिँ एडल मस्किटोलाई कन्ट्रोल गर्ने इन्सेक्टिसाइड्सहरू हामी गर्छौँ, त्यो चाहिँ सेकेन्ड फेज भयो, त्यो चाहिँ एउटा पब्लिक लेभलमा हामी गर्न सक्ने कुरा भयो। अर्को चाहिँ धेरै झाडीहरू हुँदैन भने किनभने मेल मस्किटोहरू त्यता सेकेन्ड गर्छ, त्यो चाहिँ मस्किटो कन्ट्रोल गर्ने एउटा पपुलेसन कन्ट्रोल गर्ने एउटा मेकानिजम भयो। त्यसै अर्को सबै इम्पोर्टेन्ट कुरा चाहिँ के छ भने मेरो घरमा म इन्फेक्टेड छु र मलाई चाहिँ कुनै लामखुट्टेले टोक्यो भने मेरो घरको लामखुट्टेले टोक्यो भने त्यो पनि इन्फेक्टेड हुन्छ र उसले अरूलाई पनि सार्छ भयो होइन भनेपछि बिरामीकोलाई चाहिँ चाँडो नचाँडो डायलिसिस गरेर उसलाई पनि आइसोलेट गर्न सक्नु पर्यो अथवा लामखुट्टेसँग प्रकारबाट बसाउनु पर्यो, उसलाई चाँडै सुधार गर्नु पर्यो। भनेपछि त्यो डायलिसिस चाँडो हुनु र उसको ट्रिटमेन्ट गर्नु पनि एउटा रोग कन्ट्रोलको सबभन्दा इम्पोर्टेन्ट मेकानिजम हुन्छ। तर अहिले भनिएको के छ भने चाहिँ हाम्रो डेङ्गु किट दार्जिलिङ पुगेको छैन अथवा मान्छेहरूलाई ज्वरो आए पनि उहाँले चेक गर्न जानु भएको छैन, त्यहाँबाट उहाँले डेङ्गु इन्फेक्सन भएको छ भने थाहा पनि छैन र उहाँलाई टोकेर उहाँको डेङ्गु बाटो छ अरू अरू मान्छेलाई फैलिरहेको छ भनेपछि त्यसमा पनि हामीले त्यो डायलिसिसमा पनि हामी फोकस गर्नुपर्छ। त्यसै कारणले यसमा चाहिँ विभिन्न यसको पर्सपेक्टिभ हुनुहुन्छ, एउटा कुरा मात्र फोकस गर्नु पुग्दैन तर चाहिँ इम्पोर्टेन्ट कुरा हो, त्यो साथसाथै चाहिँ हामीले अरू कुरा पनि फोकस गर्नुपर्छ।
0: अहिले अब प्राय डेङ्गी संक्रमितहरू जो घरमा बसेर उपचार गरिरहनु भएको छ, कतिपयले चाहिँ अब तीन दिन नभइकन यो टेस्ट गराउनु पर्दैन भन्ने पनि छ, साह्रै गाह्रोमा हुन्जेलसम्म अस्पताल पनि जानु पर्दैन, घरमै बसेर उपचार गर्न सकिन्छ भन्ने पनि छ, खास कुरो चाहिँ के हो?
1: अब सबैभन्दा इम्पोर्टेन्ट कुरा चाहिँ डेङ्गीको संक्रमण भने सबैलाई चाहिँ प्राण घटना चाहिँ हुँदैन, तर डेङ्गी चेक गर्दाखेरिको फाइदा के हुन्छ भने एक त तपाईँलाई डेङ्गी भयो भने थाहा भयो भने तपाईँले त्यो अनुसारको चाहिँ आफ्नो सिम्टम्सहरू वाच गर्न सक्नुहुन्छ, त्यो अनुसारको प्रिकसन्सहरू लिन सक्नुहुन्छ र समयमा तपाईँ हस्पिटल जान सक्नुहुन्छ। र त्यो इम्पोर्टेन्ट भएको चाहिँ यदि तपाईँलाई कम्प्लिकेसन हुनुवाला छ र तपाईँले पहिले डेङ्गी संक्रमित हुनुहुन्छ भने चाहिँ त्यो अनुसारको ट्रिटमेन्ट गर्न पाइन्छ, त्यो अनुसारको प्लानिङ गर्न पाइन्छ भनेपछि त्यसले फाइदा हुन्छ, जीवन बचाउँछ। एउटा सिकि इम्पोर्टेन्ट कुरा चाहिँ यदि तपाईँ डेङ्गी संक्रमित हुनुहुन्छ भने तपाईँ आफूले आफूलाई आइसोलेसन राख्नुहुन्छ ताकि तपाईँलाई लाग्नु डेङ्गी नटोकोस् होइन, अथवा तपाईँको घरमा अरूलाई पनि जुरा होइन अरूलाई पनि डेङ्गी हुन सक्छ भने तपाईँ सतर्क गर्नुहुन्छ भनेपछि त्यो डेङ्गीको जुन फैलिरहेको छ त्यसलाई कन्ट्रोल गर्न पनि अर्ली डायलिसिस इम्पोर्टेन्ट हुन्छ। त्यसै कारणले चाहिँ जहिले पनि सकेसम्म डायलिसिस अर्ली भएको फाइदा हुन्छ।
0: लक्षण देखा परेको कति दिनभित्रमा चाहिँ परीक्षण गरिसक्नुपर्छ?
1: अब जतिसक्दो चाँडो हुन्छ हामी, जसरी लक्षण देख्दासम्म चाहिँ शरीरमा डेङ्गी भाइरस आइसकेको हुन्छ र त्यसलाई चाहिँ हामी टेस्टिङ गरेर देख्छौँ। अब टेस्टिङ किट्समा चाहिँ हामी तिनवटा कुरा टेस्ट गर्छौँ, एउटा एन्टिजेन अनि एन्टिबडी, आइजेन र आइन्टिजेन। अब त्यो सुरुमा चाहिँ एन्टिजेन नै देखिन्छ र त्यो नै सम्म इम्पोर्टेन्ट हुन्छ, त्यसमा चाहिँ आइजिएम देखिन्छ, त्यसको दुई हप्ता क्रस गरिसकेपछि बल्ल आइजिएम हुन्छ। भन्नुपर्छ हाम्रो चाहिँ शरीरमा भाइरस देखिने बेलासम्म सिम्टम्स आइसकेको हुन्छ र त्यो बेलासम्म हामी चेक गर्दाखेरि चाहिँ डेङ्गी देखिन्छ। त्यसै कारण चाहिँ जसरी चाँडो चेक गर्नु राम्रो र यदि तपाईँलाई ज्वरो आउने टाउ जुन चाहिँ सबै सिम्टम्स हुनुहुन्छ तर डेङ्गी डिग्री पायो भने मेबी इट्स नट डेङ्गी, मेबी समथिङ एल्स, समथिङ एल्स हुनुभयो, मेबी इट्स स्कर्भाइरस, मेबी इट्स कोभिड, अथवा चाहिँ नेपालमा हामी टेस्ट नगरेको अरू भन्ने हुन सक्छ जस्तो चिकन पनि हुन सक्छ अथवा अरू भाइरसहरू हुन सक्छ भनेपछि त्यही अनुसार चाहिँ तपाईँको अरू टेस्टिङहरू विधिको सहायता अनुसार क्वारेन्टाइन पनि हुनसक्छ।
0: संक्रामक रोग विशेषज्ञ डाक्टर प्रभात अधिकारीसँगको यो कुराकानी सँगै आज हामी हाम्रो पालको अन्त्यतिर आइपुगेका छौं। मौसमजन्य विपदका कारण बाल मनोविज्ञानमा परेको प्रभाव वा अन्य कुनै जिज्ञासा प्रश्न वा संक्रामक रोगबारे कुनै पनि प्रश्न विचार वा गुनासो भए तपाईँले हामीलाई हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आगामी हप्ता प्रश्नको उत्तर खोजौला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।

0: नमस्कार, कार्यक्रम बदलिने नेपालमा रेडियो रिमालको स्वागत छ। समसामयिक विषयमा छलफल हुने कार्यक्रम बदलिने नेपाल उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरिका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनबाट एकसाथ प्रसारण भइरहेको छ। दशकौंदेखि जटिल सामाजिक एवं राजनैतिक मुद्दाका रूपमा रहेको सुकुम्बासी समस्या समाधान गर्ने भन्दै सरकारले देशभर सार्वजनिक तथा सरकारी जग्गा संरक्षण अभियानलाई तीव्र बनाएको छ। विशेष गरी काठमाडौँ उपत्यकामा बागमती, विष्णुमती, मनोहरा लगायत नदी किनार अतिक्रमण गरेर बनाएका हजारौं घर टहरा हटाउने अभियानले नयाँ बहस सृजना गरेको छ। यतातिर सरकारले सार्वजनिक सम्पत्ति जोगाउने, नदी सभ्यता पुनस्थापना गर्ने र बाढ़ी जोखिम घटाउने दावी गरेको छ भने अर्कोतर्फ विस्थापित परिवारको दीर्घकालीन व्यवस्थापन, मानव अधिकार र वास्तविक सुकुम्बासी पहिचानको प्रश्न अझै चुनौतीपूर्ण बनेको छ। जोखिमपूर्ण क्षेत्र खाली गराइएपछि आफूलाई सुकुम्बासी दावी गर्ने झण्डै 2000 परिवारका 8000 मानिस सरकारको सम्पर्कमा आएका छन्। यीमध्ये धेरै परिवार वर्षौंदेखि नदी किनार, पुल मुनि, सार्वजनिक खुला क्षेत्र तथा सरकारी जमिनमा बस्दै आएका थिए। सरकारले अहिले वास्तविक सुकुम्बासी र अव्यवस्थित बसोबासी छुट्याएर व्यवस्थापन गर्ने नीति अघि बढ़ाएको छ। नगद संकलन, नागरिकता, बसोबास अवधि, आर्थिक अवस्था र वैकल्पिक आवासको आधारमा पहिचान प्रक्रिया चलिरहेको छ। तत्कालका लागि सुकुम्बासीहरूका लागि सरकारले विभिन्न अस्थायी होल्डिङ सेन्टर संचालनमा ल्याएको छ। सुकुम्बासीहरू राखेको ठाउँमा खाद्यान्न, स्वास्थ्य सेवा, खानेपानी, शौचालय तथा बाल बालिकाको आधारभूत सुरक्षाको व्यवस्था मिलाएको सरकारको दावी छ। यद्यपि धेरै अधिकारकर्मी र अभियन्ताले दीर्घकालीन पुनस्थापनाको स्पष्ट योजना बिना घर भत्काउँदा नागरिक थप असुरक्षित बनेको भन्दै यसको विरोध गरेका छन्। सरकारले अब काठमाडौँ उपत्यका बाहिर पनि अभियान विस्तार गरिरहेको छ। नेपालमा सुकुम्बासी समस्या केवल आवासको मात्र नभई गरीबी, बेरोजगारी र अव्यवस्थित शहरीकरण, बसाईसराई र कमजोर भूमि व्यवस्थापनसँग जोड़िएको समस्या हो। व्यवस्थित आवास, रोजगारी, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षा सहितको एकीकृत पुनस्थापना अहिलेको आवश्यकता हो। आज हामी कार्यक्रम बदलिने नेपालमा वास्तविक सुकुम्बासीको अवस्था, सरकारको कदम र दीर्घकालीन समाधानका विषयमा केन्द्रित रहेर कुराकानी गर्छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ पूर्व सचिव एवं शहरी विकास तथा आवास निर्माण विज्ञ किशोर थापा।
1: स्वागत छ यहाँलाई। सरकारले पाचा पत्रमा उल्लेख भए बमोजिम चाहिँ काम गरेको दावी गर्छ, तर त्यही हिसाबले बाहिर चाहिँ सुकुम्बासी अलिकति हतारमा हटाउनु खोज्यो कि भन्ने आलोचना पनि भयो। खासमा यो सुकुम्बासी समस्या के हो भनेर बुझ्ने?
2: अब सुकुम्बासीको समस्या त निकै जटिल र यो बृहत प्रविधि छ, तर अब हामीले चाहिँ अहिले नै अब आजको छलफलमा हामी चाहिँ सहरी क्षेत्रमा बस्नु

0: ക്ഷേത്രങ്ങളെ വിശദീകരിക്കുന്നതിനെ
1: जसरी खुला किनार अथवा सरकारी सार्वजनिक जग्गा अतिक्रमण भयो भन्ने खालको गुनासो आयो पटक पटक यो जुन सुकी मान्छेहरू बागमती नदी किनार अथवा अन्य खुला किनारमा जति पनि तरिकाले बस्नुभयो उहाँहरू चाहिँ उहाँको बाध्यात्मक परिस्थिति हो अथवा चाहिँ अब यो शहरमा छिरिहाल्ने बसिहालनु भन्ने खालको परिस्थिति हो जुन तरिकाले मान्छेले स्पष्ट दिनु छ
0: यस्तो छ यो बाध्यात्मकै हो तब हामी चाहिँ त्यहाँ गएर बस्न जान्छौँ हामी बस्न जान्छौँ हामी बरु चाहिँ यो सहरै छोडेर जाँदा हामी अर्को ठाउँमा चाहिँ विश्वास गरौँ तर यसरी फर्स्ट टच बनाउने बागमतीको किनारमा आज बगला कि भोलि बगला भन्ने अवस्थामा हामी त बस्दैनौँ बस्दैनौँ यो बाध्यता कसरी छिर्नु हुन्छ भन्दाखेरि चाहिँ विभिन्न कारणवश उनीहरू चाहिँ गाउँबाट सहरमा आएका हुन्छन् होइन अथवा काठमाडौँमा आएका हुन्छन् अब या उनीहरूले चाहिँ आफ्नो कोही अदक्ष हुन्छन् कुनै दक्षता हुँदैन कोही चाहिँ अलिकति अर्धदक्ष हुन्छन् केही न केही चाहिँ त्यसलाई सिक हुन्छ नकर्मी होलान् सिकर्मी होलान् केही मिस्त्री होलान् गाडीका सहसाला भनौँ केही क्षमताहरूको ड्राइभरै होलान् सानोतिनो केही अरू घरमा सिजनहरूले कामदारहरू पनि काम गर्ने होलान् अथवा सानो मान्छे जोडी भर्नेदेखि लिएर तपाईँहरूको सानसानो चाहिँ पानी पुग्ने काँचाहरू बनाउने पनि होला विभिन्न किसिमको चाहिँ सानोतिनो सिप उद्यम सहित आएका हुन्छन् तर त्यो काम चाहिँ कस्तो हुन्छ भने उनीहरूको त त्यो जुन आमदानी हो त्यो आमदानी चाहिँ उनीहरूको कस्तो हुन्छ भने त्यो पर्याप्त हुँदैन कि दैनिक धानी खाल्छ दैनिक धानी मात्रै हुन्छ अब त्यो आमदानी पर्याप्त नहुँदाखेरि कस्तो हुन्छ भने यो आवासको क्षेत्रमा चाहिँ तपाईँले भनौँ न अब आवासको लागि जति खर्च गर्नुहुन्छ प्रति महिना त्यसको करिब चार गुणा बढी चाहिँ तपाईँको मासिक आमदानी हुनुपर्छ उदाहरणको लागि काठमाडौँमा अब त्यही थापाथली क्षेत्रमा दुईटा कोठा भाडामा लिनुको लागि दुईटा कोठाको न्यूनतम 10,000 होला भने भाडाको लिनुको लागि 40,000 रुपियाँ उसको मासिक चाहिँ आमदानी हुनु पर्यो तर त्यो परिवारसँग चाहिँ 40,000 मासिक आमदानी हुने के सक्दैन उसले भाग्नु सक्दैन त्यो होला उसको 20-25,000 के के होला र उनले चाहिँ फेरि के गर्छ अहिले बढी आजकल परिवारले के गर्छ भने अलिक शिक्षा र स्वास्थ्यमा अलिक बढी खर्च गर्न थाले आवासमा भन्दा है त्यसले गर्दाखेरि चाहिँ त्यो उनीहरूले चाहिँ त्यो घर बालमा लिन पनि नसक्ने अब जग्गा किनेर घर बनाउने त त्यो कम्पनीले बसेको कुरा भयो अनि के गर्ने त भन्दा सकेसम्म त उनीहरू भाग्दै बस्न खोज्छन् पाएसम्म त राम्रो चाहिँ घर भाडा लिएर कोठा भाडा लिएर बस्नु पाएसम्म राम्रो त्यसरी कोठा भाडा लिएर बस्ने त काठमाडौँको उपत्यकामा लाखौँ छन् नि तपाईँलाई एउटा डाटा दिनु 2078 जनगणना अनुसार काठमाडौँ उपत्यका भित्र चाहिँ हाम्रो चाहिँ गेरावासीको संख्या चाहिँ 51% छ 51% भन्दाखेरि 51% डेरामा बसिरहेछ नि त तर डेरामा नै बस्न नसक्ने परिवार पनि रहेछन् भन्ने बुझ्नुपर्छ त्यो परिवार कहाँ गएर बस्यो भने त्यो खाली जमिन आफ्नो जहाँ काम छ त्यो कामको नजिकै जहाँ खाली जमिन छ कसैले पनि त्यसको चाहिँ विचार गरेको छैन भने त्यो खाली जमिनमा अब तारा बनाउनु त घर गाह्रो पनि छैन त्यो तारा पनि तपाईँले चाहिँ एकै राता भन्न सक्दैन कि उनीहरूले अनेक ठाउँबाट चाहिँ फ्यालेका सामानहरू ल्याएर खोलेर कहिले जस्ता ल्याएर कहिले काँच ल्याएर कहिले इन्टरनेट त्यो उनीहरू चाहिँ परिवार मिलेर त्यो बनाएका हुन्छन् जग्गा त उनले पैसा दिनु परेन तर आफ्नो सर्नु गर्छन् त बिस्तारै त्यसले सुधार गर्छन् त्यस्तो किसिमबाट चाहिँ हामीहरू घरहरू बढ्दै जान्छ अनि त्यसले एउटा बस्तीको चाहिँ रूप ग्रहण गर्छ बस्तीको रूप कसरी ग्रहण गर्छ भन्दा अब त्यो बस्तीमा एकजना चाहिँ त्यहाँको चाहिँ मेन एउटा चाहिँ

0: त्यो समिति पनि अध्यक्ष होला. त्यसैले चाहिँ एउटा त्यहाँ मिनिमम त्यसको चाहिँ त्यसको रखवारी भन्ने मिनिमम मान्छे हुन्छ र उसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ अनि सबैको टाइमको चाहिँ व्यवस्थापन उसले गर्ने व्यवस्थापनको काम गर्छ. र अनि त्यहाँ चाहिँ के हुन्छ गर्नेलाई त बस्नको लागि त पानी चाहियो, मट्टी चाहियो, त्यो चाहिँ तपाईँको लागि चाहिँ अलिकति शौचालय पनि चाहियो भने त्यो उनीहरूले चाहिँ पानीको लागि त्यहाँ नदीको पनि पानीको स्रोत हुन्छ अथवा त्यहाँनिर एउटा सानो चाहिँ ट्युबवेल खन्छ. अब शौचालयको लागि त्यहाँनिर चाहिँ खोला किनेर खुला भइहाल्यो अथवा शान्ति आफैले बनाउँछन् बसेर अनि एउटा चाहिँ उनीहरू कस्तो गर्छन् त्यो समुदायमा चाहिँ एकले अर्कोलाई एकदमै सघाउँछ. सबै एउटा चाहिँ गरिबीको चाहिँ चङ्गला परेको हुनाले उनीहरूको एउटा समुदाय हेर्ने त्यहाँ चाहिँ समुदायमा चाहिँ कति सबैको एउटा विश्वास हुन्छ र अनि उनीहरू चाहिँ कसैको भेट्न परे पनि त्यो समुदाय नै भेट्छ एकजुट भेट्दैन अथवा केही काम गर्नु पर्यो समुदाय मिलेर गर्छन् अथवा सरकारी निकास केही गर्नु समय गर्नु पर्यो भने पनि त्यहाँको मान्छेहरू त्यहाँको जुन नेताहरू उनीहरू चाहिँ गर्छ. र अब अनौठो कुरा के छ भने जस्तो कतिपय समुदायमा चाहिँ के हुन्छ भने सेनाका प्रहरीका त्यस्तै पऱ्यो भने निजामती कर्मचारी हुनुहुन्छ अलिकति त्यस्तै तपाईँका चाहिँ हाम्रो कर्मचारीले पनि उनीहरूका स्वागत गर्न भएको हुन्छ. किन रहेको हुन्छ भन्दाखेरि चाहिँ भोलि सरकारसँग केही समन्वय गर्नु पर्यो भने पनि काम गर्छ. भोलि अब चाहिँ भत्काउनु आयो भेट्न पर्यो भने पनि अनि कति त अब सेना प्रहरीको मान्छे गएपछि त अब साथीभाइ हुन्छ नि त्यहाँ राहत त्यो राहत हुन्छ त्यो राहत भने त्यसरी पनि गएको हुन्छ. त्यसमा मैले यो विभिन्न वस्तुहरूमा गएर अध्ययन गर्दाखेरि मैले चाहिँ दिशाहरूलाई महत्वपूर्ण कुराहरूको जानकारी पाएको. पहिलो कुरा चाहिँ त्यो बस्तीका सबै मान्छेहरू चाहिँ केही न केही उद्यम गरेर केही न केही श्रम गरेर बसेर आउँदा छन्. खालि कोही पनि छैन त्यो किसिमले म उनीहरूलाई चाहिँ एउटा मौरी भनौँ न मौरीको श्रम त्यहाँ एउटा रानी मौरी हुन्छ. मौरीको चाहिँ घरमा एउटा रानी मौरी हुन्छ नि त्यो रानी मौरी हुने त्यो त्यहाँको नेता अध्यक्षले अब सरकारजी हो हुनुहुन्छ र त्यसपछि उनीहरूले केही न केही कामहरू गर्ने गर्छन् र अनि त्यसबाट सबैभन्दा लाभान्वित को हुनु भएको छ लाभान्वित चाहिँ त्यहाँ गएर परेका चाहिँ जुन अब चाहिँ घर बनाएर बस्ने जुन मान्छेहरू बासिन्दाहरू छ नि त्यसबाट उनीहरू सबैभन्दा बढी लाभान्वित हुन्छन्. उनीहरूले जुन किसिमको चाहिँ केही पर्वत अप्ठ्यारो पर्वहरू त्यहीँबाट मान्छे आउने त हो नि मिस्त्री छ होला कालीगञ्ज छ होला तपाईँले किसान जुन किसान भन्ने काम गर्छ होला त्यो तिनीहरू आउने होला अरे. त्यस कारण त्यो त्यहाँको मैथानी समुदाय र त्यो झुपडी बस्ती युवाहरूको चाहिँ त्यहाँ एउटा गजबको एउटा चाहिँ सम्बन्ध भन्ने एउटा लगान हो भन झट्ट हेर्दा तिमीहरू चाहिँ सुकुम्बासी तिमीहरू चाहिँ फोहोर मैला गर्ने मान्छे भनेर भन्न पनि सकिँदैन त्यहाँ त्यसैले भोट बासिन्दाले तर चाहिँ फेरि भोलि आफ्नो घरमा केही चाहिँ काम छ नेपालका पर्दा चाहिँ एउटा कुनै किसिमको लेबर चाहियो भने त अथवा केही मदत चाहियो भने फेरि हामीले त्यो तिनीहरू तिमी तिमीबाट महिलाहरू आएनन् महिलाहरू आएनन् तिमीहरूको जुट्छन् अलिकति मान्छेहरू तिमीबाट मिल्यो. त्यस कारणले त्यो सहरसँग चाहिँ सहरको श्रम बजारसँग उनीहरू जोडेको समस्या के पऱ्यो भने उनीहरूको श्रम चाहिँ त्यो सस्तोमा बेच्नमा उनीहरूको मान्यता छ कि त्यो आम मानिसले चाहिँ उनीहरूको चाहिँ आवासको आवश्यकता चाहिँ पुरा गर्न सक्दैन उनीहरू त्यहाँ बस्छन्. अब हामी यहाँ छुट्याउनु पर्ने कुरा के छ भन्दाखेरि अब यो भूमिहीन अथवा सुकुम्बासी भन्ने शब्दावली छ नि अब नेपालको चाहिँ अहिलेको प्रचलित नीति नियममा सुकुम्बासी भनेको नेपालभरि कहीँ कतै जग्गा जमिन नभएको घरमा नभएको भन्ने बुझिन्छ. अब त्यो परिभाषामा त कहिलेकाहीँ त तपाईँ हाम्रो दाजुभाइ पर्न देख्छ भने कि अथवा हाम्रो छोरा भतिजा पर्न देख्छ होइन उदाहरणको लागि मैले मेरो यो घर चाहिँ बिक्री गर्थेँ मलाई यो घर मेरो चाहिँ बिक्री गर्दै भने मेरो छोराछोरी त भूमिगत भइहाल्ने होला अनि मेरा छोराछोरीले अनि त्यो सुविधा पाउने अहिले पनि गाउँबाट कतिले बेचेर घरमा उत्तिको सिरा मान्छे नि त्यस कारणले अब हामीले यो समस्यालाई कसरी हेर्नु पर्यो भने यो रोजगारीसँग जोडिएको समस्या हो यो सहरको चाहिँ अनौपचारिक जुन अर्थतन्त्रसँग जोडिएको चाहिँ विषय हो र यो चाहिँ यो आवाससँग उल्टा यो आवाससँग जोडिएको समस्या सहरले चाहिँ एउटा औकात अनुसारको यदि आवास उपलब्ध गर्न सकेन भनेदेखि यो वर्ग चाहिँ अझ बढ्दै जाने हो. तर हाम्रो देशमा चाहिँ एउटा राम्रो के छ भन्दाखेरि चाहिँ हाम्रो नेपाली के हुन्छ भन्दाखेरि चाहिँ यस्तो चाहिँ बस्तीमा बस्ने मानिसहरूको संख्या चाहिँ हाम्रो दक्षिण एसियाका अरू मुलुकभन्दा चाहिँ एकदमै कम छ. हामी दिल्लीमा हामी हुनु भने करिब 3 करोड जनसङ्ख्या भएको दिल्ली सहरमा करिब करिब तपाईँको चाहिँ 1 करोड मान्छे चाहिँ यस्तो चाहिँ झुपडी बस्ती अथवा चाहिँ अस्वस्थगर बस्ती नै हो त्यहाँ सुकुम्बासी बस्ती भन्दैन त्यहाँ है. पाकिस्तानमा जानु हो भने त्यहाँ चाहिँ कच्ची आबादी भन्छ कच्ची आबादी भनेको त्यो जग्गामा चाहिँ पक्का म हो कि त्यो बस्ती चाहिँ कच्ची कुनै पनि बेला सरकारले दाउ त गर्न सक्ने कच्ची आबादी भन्छन् होइन. अब कलकत्तातिर जानु भने बस्ती हुन्छ नि त बस्ती बस्ती त्यो बस्ती हुन्छ अब हामीले त अर्को सुख मान्छे हुन्छ नि त जोड्यौँ अब मस्तमा हामीले त यो मलाई त के लाग्छ भने अहिलेको सरकारले मिलाउनुहुन्छ यो सुकुम्बासी भन्ने जो शब्द छ यो शब्दले नेपालको कुनै पनि यो अहिलेका नीति र नियमबाट चाहिँ यसलाई चाहिँ हटाइदिनु भयो यो शब्दले नै यो समस्या भन्नु पारेर हुनाले उनी हामीसँग भूमि हुन सक्छौँ आवासहीन हुन सक्छौँ हामी चाहिँ नागरिक हुन् एउटा कच्ची घरमा बस्ने हुन सक्छौँ भुपरीमा बस्ने हुन छात्रमा बस्ने हुन सक्छौँ छात्र बस्ती भन्ने भइहाल्यो नि हिन्दूमा झुपरबट्टी भन्छ झुपरबट्टी हुन्छ अब हाम्रो छात्र बस्ती भन्ने पनि भयो अनेक हाम्रा चाहिँ नेपाली शब्द पनि त छ नि तर यो सुकुमवासी भन्ने शब्द चाहिँ के भने जुन यो चाहिँ विगतमा चाहिँ यो अब सिक्किमबाट आएका मान्छेहरूसँग जुन जोडियो अथवा सिक्किममा गएर बसाइ सरेका मान्छेहरू जोडियो त्यो चिज हामी जस्ता अब तस्तै धेरै कुरा लगाएका छौँ त यो कुरा चाहिँ यो हाम्रो सहरमा बस्ने हाम्रो चाहिँ के गरिब झुपडीवासीहरूलाई यो लागु हुँदैन कि त्यसलाई हामी त्यो सुकुमवासी चाहिँ नहुनु भन्ने मेरो चाहिँ
1: अब त्यहाँभित्र वास्तविक सुकुमवासीहरूलाई मात्रको सुकुमवासी अथवा नै पर्याप्त आर्थिक रूपमा दलित मान्छे पनि गएर बस्यो भन्ने खालको अर्को एउटा गम्भीर चाहिँ उठेर अहिले अस्ति त हामीले पनि यो सात आठ तालिसम्म त घर घर जाने अवस्था हो
0: त्यसलाई कसरी भन्नुभएको छ यसरी हुन्छ भने अब त्यहाँ भनौँ न अब तपाईँ अहिले चाहिँ घर बनाउन नक्सा पास गर्नुलाई कति जग्गा चाहिन्छ त अनलाइन अनलाइन भएको नक्सा पास हुँदैन अब थापाथली एरियामा अथवा बुद्धन नगरमा साढे दुई आनाको चाहिँ जग्गालाई कति पर्ने हो त कमसे कम दुई करोड त पर्ने हो पनि दुई करोडको जग्गा किन्नु पर्यो अनि अर्को एक करोडको घर बनाउनु पर्यो
1: त्यो त फेरि नक्सापासको माध्यमले गर्दा तिन आना नगर घरै बनाउनु
0: भन्दाखेरि चाहिँ अब जग्गा सिटीमा पायो भने त घर बनाउनु त गाह्रो छैन एकदमै गाह्रो छैन कि घर त मनाउँछ मान्छे त्यो पटक पटक तला तला पनि मान्छे त्यसकारण जग्गामा पनि एकदम महँगो भयो काठमाडौँको जग्गा पनि यति महँगो भयो कि अब त्यो गरिब परिवारले गरिब के भनौँ अब निम्न आय वर्गले अब जग्गा किनेर घर बनाउन नसक्ने अवस्था आइसक्यो सजिलो सजिलो गएर त्यस्तो अवस्था जग्गाको मूल्य छ खासै छ अनि घरको चाहिँ अब नागरिक मूल्य पनि बढेको छ भन्दाखेरि चाहिँ यो अवस्थामा त अब त सामान्य एउटा चाहिँ निम्न मध्यम तर गरिब परिवारले पनि काठमाडौँमा एउटा चाहिँ चार चार होइन चार कोठा घर बनाउन गाह्रो भइसक्यो नि अब त्यो एकदमै अनुपचारिक क्षेत्रमा काम गर्ने हाम्रो श्रमजीवीहरूलाई त झन् गाह्रो छ अब यस्तोमा चाहिँ के गर्नुपर्छ नि अब तर फेरि कि हाम्रो लागि सहरको लागि हिँड्नेलाई नमिने चाहिँ मर्ग भयो तिनीहरूले सहरलाई हटाउनु पनि सकिँदैन भन्दाखेरि उनीहरूले कतै न कतै कुनै न कुनै किसिमको चाहिँ बसोबासको व्यवस्था हामीले कतै गर्न सक्यौँ भने चाहिँ त्यो राम्रो हुन्छ अब विगतमा अब मेरो बेनिफिट हुन्छ भन्दाखेरि अब संसारभरिकोमा चाहिँ यस्ता बस्तीहरूलाई चार तरिकाले व्यवस्थापन गरेको देखिन्छ कि एउटा चाहिँ जसरी जो जहाँ बसेको छ त्यसरी बस्नु भने बच्चा हुन्छ सिङ्गलाई नि आफ्नै मनता हुन् बसौँ मेरो चुनावभन्दा बढी अतिक्रमण गर्नु नहोस् चुनावभन्दा बढी छ अतिक्रमण नहोस् तिनीहरू जसरी बसेका छन् उनीहरूले अब अरू बच्चा ब्याएको छन् आफ्नो सँगै बसे बस्नु उनीहरूलाई आउनु छन् यसलाई चलाएर फेरि किन यो राजनीति पनि सामाजिक समस्या भन्नु त्यो सरकारले आकाङ्क्षी गरेर गर्ने एउटा चाहिँ भन्छ धेरै विषयको भन्नुहोस् अर्को तरिका चाहिँ होइन यो त सहरको लागि त यो त कालो धन्दा भयो यसले त समस्या पानी अब विदेशी पानीमा आउँदा मान्छे आउँदा त यसले त नराम्रो देखिने गर्छ हाम्रो सहरको रूपै बिरिङ भयो कुरूप बनायो त्यसमा यसलाई चाहिँ सरकार हटाउनुपर्छ भनेर सहरले सौन्दर्यीकरण गर्ने नियमहरू तिनीहरूले निर्माण तरिकाले हटाइदिने गरिबी हटाउनु पनि गरिब हटाउने गरिब हटाउँदैन हटाउनु पनि गरिब गरिब हटाउनु फेरि अब हाम्रो वरिपरि प्रदर्शनमा पनि त्यो दिन्छ अब त्यसको तरिका चाहिँ के छ भन्दाखेरि चाहिँ यदि उनीहरू चाहिँ अब अहिलेको दुई तरिका चाहिँ एउटा जिम्मेवार लोकतान्त्रिक सरकारले भने एउटा लोककल्याणकारी राज्यले त्यो चुप आँखा चिम्लेर बस्न पनि सक्दैन अन्धा दुम्ने रूपमा उनीहरूले हटाउनु पनि सक्दैन गर्नु भनेर नाना किसिमको हाम्रो आवासको हक छन् यो कुरा मानव अधिकारका कुरा आउँछन् पोलिटिकल त्यसका चाहिँ राजनीतिमा ठुलो मूल्य चुनाउनुपर्छ जनताले त्यसै हिसाबले त्यो गर्नु सक्नुहुन्न अब हाम्रो जस्तो देशमा चाहिँ गर्ने के त हो कि चाहिँ उनीहरू ज्यादै जोखिमपूर्ण अवस्थामा बसेका छन् यदि जिउजानै खतरामा छ भने उनीहरू सुरक्षित ठाउँमा स्थानान्तरण गर्ने यदि चाहिँ त्यो पनि सम्भव छैन यदि उनीहरू चाहिँ अब त्यो पनि भएको छैन यदि सुरक्षित ठाउँमै बसेका छन् बसेको ठाउँ ठिकै छ ठिकै सिमाना बसेका छन् खालि उनीहरूको बसोबास मात्रै अब यस्तो छ भने चाहिँ उनीहरूलाई तिनै तिनीहरूलाई व्यवस्थापन गर्नुपर्छ होइन पूर्णारत पूर्णाधारहरू न्यूनतम पूर्णाधारको व्यवस्था गरेर उनीहरूलाई चाहिँ तिनीहरू बस्न दिने त बस्न दिने मात्रै है लालपूर्जा दिने हुन् फेरि यहाँ लालपूर्जा दिने कुरा आउने बित्तिकै सुकुमवासी एक सुकुम कुरा आउँछ सुकुमवासी भन्ने बित्तिकै फेरि त्यही मेहनत मान्छेहरू पर्ने सम्भावना भएको हुनाले त्यो बस्तीलाई हामीले डिफाइन गर्ने र अब जो ठाउँमा आज तिमीहरूले चाहिँ अब मेहनत गर्न पनि पाइँदैन उसको चाहिँ तिमीले बस्न चाहिँ पाउँछौ हो तिमीले गति बस्छौ बस्न त निकिन्दैछ भने निकाल्नु लागिरहेको छ भने किन्दै गएर के हुन्छ भन्ने नै थाहा छ तिमीहरू राज्यले दिने सुविधा दिन्छ तिम्रो नागरिक है राज्यले दिने अनेक नागरिक अधिकारहरू तिमीहरू दिन्छौ होइन तिमीले पाउँछौ जस्तो अब ब्याङ्कमा खाता खोल्न पाउँछौ स्कुलमा बच्चा भन्ने लिन पाउँछौ होइन त्यसपछि तिमीहरू चाहिँ कुनै जानु बनाउने चाहिँ लिन पाउँछौ आजकल जो गर्दा पूर्जा मान्छन् भने कति खोप होइन त्यो पूर्जा चाहिँ एउटा सरकारको एउटा सामूहिक पूर्जा होइन त्यो वस्तुको पूर्जा त्यो पूर्जाको भएर ब्याङ्कले चाहिँ उनीहरूले केही एउटा उद्यम गर्नु पर्यो भने ऋण पनि दिने त्यो पनि गर्नु पर्यो होइन आजकल त्यो लाख पूर्जा मागिन्छ यस्तो कुरा गरेर चाहिँ उनीहरूले तिनै व्यवस्थापन गर्यो भने चाहिँ त्यो गर्न सकिन्छ त्यस्तो चाहिँ सुधार गरेको बस्तीहरू नेपालमा पनि छन् त्यस्तो धेरै ठाउँमा पनि धेरै सुधार बस्तीहरू सुधार गरेको छ काठमाडौँमा पनि गरेको छ त्यसमा अहिले गरेको चाहिँ कहिले हतार हतार दिन्छ भने भन्नुहोस् हतार चाहिँ किन्नु भने बर्खा आउनु लागिसक्यो

0: স্থায়ী বসবাসে বরং সেই স্থায়ী মানুষ বর্ষাকে সঙ্গে অস্থায়ী আবার त्यो चाहिँ सबैको लागि स्थान भन्न सक्छ सबैजना बस्ने राजी हुनु सक्छ जो राजी हुन्छन् उनले तिन स्थल बसोबास गरिदिनु जो राजी हुँदैन उनीहरूको लागि विकल्पहरू प्रोग्राम गरेर उनको त्यो अनुदान पनि गर्न चाहन्छन् होइन त्यो चाहिँ त्यो जानको व्यवस्था गऱ्यो भने त्यो राम्रो हुन्छ अब यहाँ कसैले चाहिँ के हुन्छ भने होइन यहाँ त मान्छेले त भने त भोलि त कटाइदिनु भइहाल्छ नि त्यहाँ जग्गा सस्तो पनि पर्छ त्यहाँनिर चाहिँ बसोबास गराएर हुन्छ हुन्छ त्यो त बसोबास त हटा दिनुभयो तर उनीहरूको रोजगारको टाइम जो हुँदैन उनीहरू त बच्चा यहाँ परिवार हुन्छन् उनीहरू चाहिँ होइन जुन त सिमेन्ट सिमेन्टिङ केटीपट्टि जानु होला दुई होला बाटो व्यवसाय पनि छ भनेपछि आधा परिवार कारखानामा काम गराउनु पर्खिएमा काम गराउनु
1: ठेलामै दुबेर भए पनि
0: त्यहाँबाट आउनुपर्छ मैले चाहिँ इन्जिनियरिङ कम्पनी कतै छ त्यसको लागि चाहिँ अब सरकारले चाहिँ अब विशेष कार्यक्रमहरू गर्नुपर्छ फेरि सबै मान्छे त्यही बस्तीमा त्यही रूपमा सबै बस्छन् भने हामीले एकदम अब आफ्नो जुन उन्नति गर्न चाहन्छ उसलाई त्यो गरेर गएपछि त त्यहाँ बस्दैन लक्ष्मी पुस्ता अब फरक हुन्छ योभन्दा भने यहाँ निस्केपछि उनीहरू पनि राम्रो घर भाडा गर्नु बस्ला किनभने धर्म सबै घरबाट नै बस्यो भइहाल्ने उहाँले त पाइहालिन्छ अनि घरबाट बस्ने भन्दा घर पनि बलाइमा बस्छन् होइन काठमाडौँमा जति पनि मान्छेले नयाँबाट आएका मान्छेले घर बनाएका छन् पहिले त बाल्नै बस्ने हुन्छ पहिले अलिकति सस्तो ठाउँमा अलिकति बजार छिमेकी कोठा गएर बसे बिहानी हुँदाखेरि होइन कोठामा चाहो नबसे आफूले पकाएर खाए पछि चाहिँ अलिकति बाहिर खाएपछि छोटो छोटो बिरामी हुनु होइन त्यसपछि बिस्तारण गरे एउटा खाए किने अनि अलिकति पैसा बचायो दस बिस वर्ष टाइम गरेर बसाउनु सक्छ एक दुईवटा जग्गा किन्नु घर यसो गर्नुभयो
1: तर यो अहिले सरकारले गर्न खोज्ने अपेक्षा पनि धेरै छ यसको प्रत्यक्ष सम्बन्ध चाहिँ बसाइ सेवासँग जोडिएको रहेछ जस्तो गाउँमा मान्छेले सम्भावना केही पनि भन्दाखेरि सहर छिर्ने प्रबन्धन गर्यो यसरी चाहिँ मान्छे एकैसँग खाँदिनु भन्दा गाउँमै त्यो सम्भावनाहरूलाई पहिलाउने हिसाबले सरकारले पनि त्यही गर्न सक्छ कि
0: अब गाउँमा के सम्भावना हुन्छ हिसाबले गाउँमा हुने सम्भावनाको कृषि पशुपालन हो ग्रामीण क्षेत्र भनेको मूलत गाउँको अर्थतन्त्र भनेको कृषि हो अहिले यहाँ समस्या हाम्रो के हो भने हामीले धेरै चाहिँ हामीलाई चाहिँ युवाहरूले कृषिबाट चाहिँ हामीले त्यो जरैदेखि उखाल्दैन कि त्यहाँबाट उता अब खेतीपाती बनाउनु बस्नै नसक्नु
1: अहिले चाहिँ तपाईँको बङ्गाली बिमारको आक्रमण गरेर मान्छे कम बढी भएर
0: मान्छेको संख्या घट्दै गयो संख्या घटेपछि बङ्गाली जनावरले चाहिँ अब आतङ्क मसँग थाल्यो होइन त्यस कारण अब मैले भन्दाखेरि गाउँमा हुनु भनेको नेपालको गाउँमा चाहिँ पानी गाउँमा एउटा चाहिँ कृषि गर्नु फलफुल खेती तपाईँको चाहिँ अब खाद्यान्न खेती होइन त्यसपछि गएर पशुपालन गरेर पनि त्यहाँ गएर चाहिँ कहाँ खेती हुन्छ अर्को कुरा चाहिँ एउटा पर्यटन होइन पर्यटन सम्बन्धी अब आन्तरिक पर्यटन पनि राम्रो छ पर्यटन सम्बन्धी एक्टिभिटीहरू बढाउने कुराहरू र त्यसपछि अर्को विषय भन्दा भने चाहिँ अब अहिले खाली भएका चाहिँ जुन जमिनहरू छन् ठुल्ठुला चाहिँ फाँटहरू छ साडामा चाहिँ अब हामीले चाहिँ पहाडी क्षेत्रमा त हाम्रो चाहिँ हावापानी बढाएको छ होइन ठन्डा हावापानी छ रमणीय दृश्य छ सबै कुरा राम्रो छ अहिले न्यूनतम कुरामा पनि कुरा छ त्यस कारणले हाम्रो चाहिँ राम्रा राम्रा चाहिँ स्कुलहरू आवासीय विद्यालयहरू गोर्मेन्ट स्कुलहरू त्यो सरकारले चलाएको गोर्मेन्ट क्षेत्रले गरे पनि हो अनि राम्रो राम्रो छ अस्पतालहरू एकदमै भनौँ न राम्रो अस्पतालहरू किनभने त्यसको लागि त्यहाँ अब त्यो काठमाडौँमा चाहिँ आनाको त्यो करोड तिरेर अस्पताल बनाउनु भन्दा त अनि पर गएर चाहिँ भनौँ न रोपनीको चाहिँ एक लाख तिर चाहिँ अस्पताल बनाउनु छ जनता त सस्तो भयो अस्पताल बनाउनु भयो फिल्म जग्गा पनि हुन्छ त्यसको लागि के भन्नु कम्प्लिट प्याकेजमा जानु र अस्पताल मात्रै एउटा बताएको काम हुँदैन अस्पतालमा कार्यरत डाक्टर नर्सहरूलाई कन्ट्रोल पनि हुनु पर्यो अनि त्यसपछि त्यहाँ जानेले बिहानी आउट जाउट गर्ने जग्गा त्यहाँ पनि हुनु त त्यसरी मिलाएर हेरेर त्यो डाटा के सुन्नु छ त्यसमा शिक्षा स्वास्थ्य सम्बन्धी

0: 이렇게 생각하면 바로 은혜를 제가 이렇게 생각하면 사례적인 문제를 갖고 생각하면 고치를 당했거든요. 그래서 저는 따라 아시나 둘 다 누리고 왔거든요. 누리고 고치한테 되지 못했을 때 차이는 그러니까 생각하지 못하는 거는 누리고 원하지 말아야 되죠. 누리고는 말해서 누리고는 알아서 누리고는 봐요.
1: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी सुकुम्बासी समस्या, सार्वजनिक तथा सरकारी जग्गा संरक्षण गर्ने सरकारको अभियान, विस्थापित परिवारको दीर्घकालीन पुनर्स्थापन लगायतका विषयमा केन्द्रित रहेर पूर्व सचिव एवं शहरी विकास विज्ञ किशोर थापासँग कुराकानी गरिरहेका छौं। उहाँसँगको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
3: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
2: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मशिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
3: घर बाहिर भएमा रूख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
2: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
3: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
2: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं। मेरी जोडको काख
4: स्वच्छ सुन्दर शान्त प्रकृति
2: शान्ति र आनन्दको अनुभूति शहरबाट नजिकै
4: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुली अर्ग्यानिक फार्म रिजोर्ट
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9841954181 वेबसाइट झुले.com.np
5: नयाँ वर्ष 2083 स्यामसङका ग्लोबल नम्बर वान टिभी र होम अप्लायन्समा 25% छुट पाउनुहोस्। 50,000 भन्दा माथिका अप्लायन्सको खरिदमा नागरिकताकै आधारमा 24 महिनासम्मको इएमआई उपलब्ध छ। झुलिएका वासिङ मेसिनमा 36 संरक्षणमाथि निशुल्क र टिभीहरूमा 12 महिनासम्मको नेटिभी प्याकेज निशुल्क पाउनुहोस्। स्यामसङ सँगै यो नयाँ वर्षमा स्मार्ट घर स्मार्ट सुरुवात सजिलो लागू हुनेछन्। यो योजना सीमित अवधिका लागि सुलित मोडलमा मात्र लागू 24 महिनाको इएमआई 7.99% ब्याज लागू हुनेछ।

0: CBC, Good Friday, exceeding expectation. सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
1: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
0: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
1: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
0: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
1: सुप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
0: कार्यक्रम सडक र सवारी।

0: Singapura, Pasto Bijan, Jio Radio Network.
1: खाना पकाउने ग्यास सिलिन्डर प्रयोगमा सानो असावधानीले पनि ठूलो दुर्घटना हुन सक्छ। त्यसैले ग्यास सिलिन्डर किन्ने बेलामै सिल कस्तो छ भनेर जाँच गरौं।
2: कुचिएको, पुरानो र मिति बुझिएको सिलिन्डर नकिनौ।
1: सिलिन्डर, रेगुलेटर र पाइपमा गुणस्तर चिन्ह हेरेर मात्र किन्ने गरौं।
2: ग्यास किनेर लैजाँदा र सकिएपछि फिर्ता गर्दा सिलिन्डर गुडाउने काम नगरौं।
1: ग्यास सिलिन्डर बालेको बेलामा उनी सिल्क जस्ता आगोले टाढै टिप्ने लुगा नलगाउँ।
2: चाइलुका खुल्ला राखेर ग्यास बाल्ने गरौं।
1: खाना पकाउने काम सकिएपछि रेगुलेटर बन्द गर्न नबिर्सौं।
2: ग्यास चुलोको बर्नर सफा राखौं। कम्तीमा हरेक दुई दुई वर्षमा ग्यास सिलिन्डरको रेगुलेटर र पाइप फेरौं।
1: ग्यास सिलिन्डर सकेसम्म खुल्ला ठाउँमा राख्ने गरौं।
2: रातो रङमा ग्यास बल्न थालेमा बन्द गरेर जाँच गरौं।
1: ग्यासको गन्ध आएमा बल्ने कुरा टाढा राखौं। बिजुलीको स्विच अन र अफ नगरौं।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: तपाईं अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम बदलिदो नेपाल। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz सँगै देशभरका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी सरकारले शुरू गरेको सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण हटाउने अभियान, अतिक्रमित क्षेत्रबाट स्थानान्तरण गरिएका नागरिकको अवस्था, उनीहरूको स्थायी पुनर्वास र यसको दीर्घकालीन समस्या समाधानका लागि राज्यले चाल्नुपर्ने कदम लगायतका विषयवस्तुमा केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। कुराकानीका लागि हामीसँग हुनुहुन्छ शहरी विकास विज्ञ एवं पूर्व सचिव किशोर थापा।
5: जस्तो यो विगतका सरकारहरूले पनि प्रयास गर्यो भन्ने एक थरी छ, तर एक थरी चाहिँ के छ भने अहिलेको नयाँ सरकार अथवा चाहिँ अहिलेको नयाँ पुस्ताले चाहिँ भोट ब्याङ्कको रूपमा प्रयोग गर्यो उनीहरूलाई। वार्षिक 30 करोड़ पनि खर्च भएको अवस्था रहेछ। आयोग बनाउने, एउटा सरकारले आयोग बनाउने, अर्को सरकार आयो भने त्यसलाई फाल्ने, फेरि आफ्नो मान्छे नियुक्त गर्ने। यो आफै कमजोर त राज्यकै रहेछ नि, भोट हुन्छ
6: राज्य कमजोर भएकै हो नि।
5: यो कुरा त अहिले हामी वर्षभरि उनीहरूलाई बेच्दिनँ भने राज्यले सही नै दिनु
6: राज्य व्यवस्था

जे गरे त्यो गरे त नभतारो हुन्छ नि त्यसले त बन्द गर्दिदारु नि त्यो कोही पनि गिले गरिसकेको छ त्यसले त्यसकारणले पोलिटिकल पार्टीको लागि पनि त हुँदै त्यो अवसर हुन्छ नि त्यो गरे मान्छेले त्यो अवसर हुन्छ नि त यो एउटा बस्तीबाट चाहिँ यहाँको

0: खाली उनीहरू उपयोग मात्रै भइरहेको थियो त्यो उनीहरूलाई त्यो दुष्चक्रबाट निकाल्ने चाहिँ खास इमान प्रयास भएन.
1: लामो सोच राखेन बस्नु पाएन खुसी भयो. त्यसको परिणाम अब अहिले एकाछि
0: अब त्यहाँ बसेको फेरि मान्छे के सोच्यो भने अब हामी यहाँ बसेर चाहिँ ठिकै छ हामी यस्तै हो भने अब योभन्दा हामी अझ राम्रो अवस्थामा बस्नुपर्छ. हामी त नेपाली नागरिक हो नि त हाम्रो त योभन्दा राम्रो चाहिँ आवासको चाहिँ अधिकार हामीले उपयोग गर्न पाउनुपर्छ भन्ने तर त्यो चेतना पनि भएन. जुन जसो कसैले यहाँ मन नभत्काइदियो भने त्यो जसैले म आफ्नो परिवार बस्नमा चाहिँ कसैले हुन्छ भने उसैलाई भगवान मान्छु भन्ने त्यो
1: नियमित रूपमा यो अघिल्लो सरकारहरूले विगतमा यो नगद संकलन सम्बन्ध पनि स्पष्ट काम गरी गरेन भन्ने पनि प्रश्न रहेको थियो.
0: अहिले संकलन चाहिँ गरेको छ होइन के भने अब त्यो समस्या अर्को पनि पाएन. अघिल्लो सरकारले गरेको कामलाई अपनत्व ग्रहण नगर्ने एउटा चाहिँ निषेधको एउटा रणनीति हुन्छ नि. अहिले सरकारले गरेको राम्रो कामलाई पनि नमान्ने
1: स्वीकारमा गठबन्धन गर्ने नि त
0: भूमिका परिवर्तन गर्ने त्यो पनि एउटा प्रवृत्ति भयो. त्यस्तो हुँदैन थियो. कतिपय सरकारले राम्रो काम पनि गराएसँग गर्ने प्रयास पनि गरेका छन्. उनीहरूले त्यसलाई चाहिँ पार्किङ निष्कर्षमा नपुर्याए पनि उनीहरूले जुन गृह कार्य भनेका छन् त्यो गृह कार्य त अर्को सरकारले काम गर्थ्यो नि त. त्यो त्यसलाई चाहिँ उनीहरू उपयोग नगरिदिने जनतिको जुन फ्यालिने अथवा त्यसलाई मन गरेर हामी भएपछि त्यसले गर्दाखेरि चाहिँ हामीले केही काम धेरै धेरै पटक पटक गर्नु पर्यो. हामीले खर्च चाहिँ मिलिरहेको थियो.
1: अब अहिलेको सरकारले अब अस्ति जुन काम गर्यो यसमा चाहिँ अलिकति गुनासो के रह्यो भन्दा कम्तीमा यो सुकुम्बासीहरूलाई त्यो दिन अगाडि भएर त्यहाँ चाहिँ अथवा एकै महिना अगाडि नै सरकार बन्ने बित्तिकै यदि यो गर्नु थियो भने कम्तीमा वास्तविक सुकुम्बासी को होइन भनेर त्यहाँ नै देश नै राखेर केही अलिकति व्यवस्थापन गरेर त्यसरी गरे भए कम हुन्थ्यो होला. अब अहिले एक्काइस चाहिँ उहाँहरूलाई होल्डिङ सेन्टरमा एकै रातमा मेरो उठाएर राख्नुपर्ने हो भन्ने खालको गुनासो पनि आयो. कतिको सान्त्रिक हो
0: यो गुनासो भन्नलाई त सजिलो छ सुन्नलाई पनि राम्रो छ होइन. त्यो व्यवहारमा काम गर्ने चाहिँ यसरी गर्न सजिलो नेपालमा यसरी गर्न सजिलो हाम्रो रात रह्यो अब रात चलाउँछ भन्छ.
1: परिणाम दिएन भने दिएन भन्ने कालिम्पोङ कति थियो सरकारको त्यो पनि छ.
0: रात रह्यो अब रात चलाउँछ भन्ने त्यसले गर्दा त्यो त्यसरी गर्न थाल्दाखेरि विभिन्न किसिमका चाहिँ स्वार्थ समूहहरू चाहिँ सङ्गठित हुने विभिन्न सङ्गठित भएर चाहिँ सरकारको विरुद्धमा यहाँ चाहिँ जोरदार रूपमा चाहिँ जो कटिकार गर्ने अवस्था आउँछ.
1: यो अवस्था पनि चुनौती भन्ने रणनीति
0: पनि सम्झिँदैन. सरकारले जुन रणनीति गरेको छ त्यो रणनीति चाहिँ ठिक छ.
1: अब आगामी दिनमा सामान्य आवासकै कुरामा मात्रै सीमित रहने सरकार अथवा तपाईँ रोजगारी सृजनादेखि लिएर अरू आर्थिक पाटोलाई कसरी चाहिँ अगाडि बढाउने त
0: एउटा मलाई चिन्ता चाहिँ अगाडिको एकदमै 40,000 हारामा आउने समुदायको जनसङ्ख्या रहेछ होइन. 40,000 50,000 होइन 3 वर्षमा अब जो अहिले यहाँ चाहिँ तपाईँको काठमाडौँको डेटामा पनि भने 50,00,000 जनसङ्ख्या छ भने करिब 25,00,000 मान्छेहरू डेरामा छन् होइन. भोलि डेरा भाडा बढ्दै गएर यो त आमदानी हुन बढ्ने डेरा भाडा चाहिँ बढ्दै जानु भएपछि त्यो ती लाखौँ मान्छेहरू पनि कतै फेरि यसले सुगमको चाहिँ मा चाहिँ आइपुग्नु हुन् कि भन्ने चिन्ता चाहिँ मलाई लाग्छ. त्यो सम्भावना छ जुन किसिमको डेरा भाडा बनेको छ. जग्गाको घर बनेपछि घरको निर्माण खर्च बढ्छ अनि डेरा भाडा पनि बढ्छ कोठाको भाडा पनि बढ्दै जान्छ. कोठा भाडामै अब चाहिँ आफ्नो चाहिँ त्यसको भूमिकाहरू पनि डेरा चाहिँ
1: आएको रूपमा पनि उनीहरू चलाउनु पऱ्यो.
0: कोठा भाडा खर्च सक्दैन उनीहरू होइन भनेपछि त्यो त भोलि गएर कतै न कतै यस्तो गरेको त्यो झुपडी बस्तीमा आउनु पनि अवस्था आउन सक्ने हुनाले त्यो हुन नदिनुको लागि चाहिँ हामीले सरकारले चाहिँ यसरी चाहिँ सामा सोसियल हाउसिङ भन्छ हुन आए वर्गको लागि चाहिँ सोसियल हाउसिङको काम चाहिँ गर्नुपर्छ. त्यसमा चाहिँ उनीहरूलाई उपयुक्त ठाउँमा अपार्टमेन्ट अथवा चाहिँ कोठा घरै किन सक्छ तर उनीहरूलाई चाहिँ डेरा रेन्टमा चाहिँ बालको चाहिँ घरमा उपलब्ध गराएर त्यो बालको चाहिँ व्यवस्था गरिदिनु हो भने
1: सरकारले अनुदान जस्तो सब्सिडी दिनुपर्छ त्यो हो. अनि अब यो अर्को भने त यो जुन घरेलुबाट पिडित हुने कुराहरूबाट मध्यम वर्ग पनि छ नि 10,000-12,000 त्यो कुरा माध्यम छ नि मनोमन त यसको लागि सरकारले कानुन आवश्यक हो कि होइन नीतिगत रूपमा
0: यसमा के गर्नुपर्छ भने यो सरकारले नै यो एकदम घर भाडालाई नियन्त्रण चाहिँ गर्नु हुँदैन. यो चाहिँ अब खुला बजारको आफ्नो तन्त्र हुँदैनले बजारले पनि छोडिनुपर्छ. तर बजारमा बेला बेलामा हस्तक्षेप चाहिँ कस्तो गर्नुपर्छ भने सरकारले चाहिँ एउटा वर्गको लागि चाहिँ सुगत आवासको निर्माण गरिदियो भने त्यो वर्ग त त्यहाँ बस्न पायो नि त
1: होइन.
0: उदाहरणको लागि चाहिँ अब निम्न वर्गीय कर्मचारीको लागि सरकारले क्वार्टरको व्यवस्था गर्यो. अरू देशमा त भारतमा त क्वार्टर छ नि त
1: कमिसारले 4-5 वर्ष पहिले
2: भन्नुभयो हामीले अब त्यसलाई पाउने खालको पुलिसलाई डरेको जस्तै आर्मी पुलिसलाई त घरबाट जानु परेको छैन नि त सर होइन त्यसमा अरू निजी क्षेत्र

0: अब सामान्य घरको मर्मत गर्नलाई चाहिँ अलिक न्यूनतम खर्च गऱ्यो भने त सजिहाल्छ नि. अब यो हाम्रो चाहिँ खोला किनारमा बसोबास गर्ने मान्छेहरू पनि महिनाको चाहिँ 2-3 हजार रुपियाँ 4-5 हजार रुपियाँ त घर भाडा दिन त तयार होला नि. उनीहरू त गाह्रो के अब परिवारमा 5 जना छन्, अब छोरो बढेको होला, छोरी बढेको होला, 4 वटा कोठा चाहिन्छ, 4 वटा कोठाको विशेषकर मिनिमम चाहिँ.
1: अब हाम्रो कार्यक्रम चाहिँ देशभरि प्रसारण हुने भएको भएर समग्र कुरा गरौँ. देशभर चाहिँ के छ अवस्था? सरले अब पहिला प्रशासन क्षेत्रमा धेरै ठाउँमा बस्नु भएको होला, विधानको कुनबाट काठमाडौँ उपत्यकामा चाहिँ कुरा गर्दाखेरि चाहिँ यहाँको चाहिँ छँदैछ. बाहिर के छ अवस्था हामी ठाउँमा?
0: बाहिरको चाहिँ अवस्था अलिक बिग्रेको छ. वास्तवमा यो समस्या दुखी बिग्रेको समस्या छ. बाहिर चाहिँ कस्तो छ भने पहाडी क्षेत्रमा बाढी पहिरोबाट चाहिँ पुरा घर जग्गा जमिन सबै बगाएर पुरै
1: अहिले बिजनले बेगर आदर गर्ने
0: भएको छ. त्यही गर्दा तपाईँले चाहिँ भएको छ भने पहिले चाहिँ सही रूपमा जग्गा थिएन, घर थिएन, बस्तीघर थिएन, सबै बुमाएर पुरै चाहिँ अब चाहिँ साँच्चीको सुकुममा चाहिँ भनेको चाहिँ भएका चाहिँ लाखौँ परिवार छन् नेपाल.
1: तर उनीहरूको पीडा पनि नसुनिने अवस्था पनि छ कतिपय.
0: त्यो उनीहरूको पीडाको आधार भयो एउटा थियो. अर्को कुरा चाहिँ विगतमा पनि राज्यले चाहिँ विभिन्न विकास निर्माणका आयोजनाहरू सञ्चालन गर्ने नाममा उनीहरूले त्यहाँबाट चाहिँ मुआवजा दिएर चाहिँ जग्गा अधिग्रहण गरेर बसोबासको व्यवस्थामा उनीहरू पनि मिल्ने पैसा दिएर चाहिँ उनीहरूले बाटाबाट हटाएको अवस्था.
1: तपाईँको कालिम्पोङमा त्यो बेसियो पैसा तर दुर्घटना आयो चाहिँ भएन.
0: पैसा त अहिले पनि अलिकति आकर्षक पैसा हो. विगतमा त पैसा त त्यो बजार मूल्य नै कम हुन्थ्यो. अब त्यो बेलाको सरकारले अलिकति एक किसिमले गोडबडै गरेर चाहिँ मान्छे हटाए. हटाएपछि त्यो आएको मुआवजाले त उसले के पनि गर्न सकिँदैन. खानाले नपुग्ने भएपछि उसको त जीविका नै त्यहाँबाट चाहिँ रोकियो नि त त्यहाँ. अनि त्यसरी पनि अन्तरी चाहिँ मदततिर झर्ने, अरूतिर झर्ने, सहरतिर बजारतिर जाने, अनि चाहिँ त्यहाँ जग्गा पनि किन्न सक्नुहुन्छ. त्यस्तो किसिमको चाहिँ सुकुमासीहरू पनि त्यो दोस्रो थरीका छन्। तेस्रो थरीका चाहिँ के छ भन्दाखेरि चाहिँ तराई मधेसमा चाहिँ विशेष गरी चाहिँ सीमान्तवृत समुदायहरू, विभिन्न समुदायहरू जुन चाहिँ चमाहरू भन्ने दलित समुदाय छ, उनीहरूको आफ्नै नाममा जग्गा जमिन छैन होइन. उनीहरू जहाँ जहाँ जहाँ जसरी बस्छन् त्यसरी बसेका पनि छन्। उनी के भन्छन् सरकारले चाहिँ खोइ तिम्रो पूर्जा लियो भन्ने केही पनि छैन है. यहाँको मुद्दा लड्न सक्दैन, सरकारसँग केही कुरा गर्न सक्दैन. त्यस्तो किसिमको पनि लाखौँ परिवारहरू छ. त्यस कारणले हामीले के गर्नु पर्यो भने त्यसो त्यस्तो मान्छेहरू के अरे अर्को कुरा चाहिँ पहाडबाट झरेका मान्छेहरू चाहिँ जङ्गलमा चाहिँ बसेका छन्, जङ्गल फाड फडानी गरेर बसेका छन्। अब कति ठाउँमा त तपाईँको कस्तो छ भन्दाखेरि चाहिँ त्यो बजारै बनाइसक्यो. त्यता मान्छेहरू बसेको त अब बजारै बनिसक्यो.

0: चाहिँ कृषि कर्मले सक्ने हिसाबले त्यो जमिन चाहिँ पर्याप्त जमिन चाहिँ दियो भने मात्रै हुन्छ, त्यो घर मात्रै बनाएर चाहिँ हुँदैन। अब यहाँ अर्को एउटा नारा के छ भने गाउँमा जमिन बाँधेर मान्छेहरू सहरमा छिर्यो त्यस पछाडि अब युवा जनशक्ति बिर्सियो भन्ने खालको छ। अनि त्यसमा चाहिँ त्यो जमिन चाहिँ किन सदुपयोग गर्न सकेन अथवा त्यो उत्पादनमा आउने कुरामा त हामीले त्यो अनुसारको कृषि कर्म गर्न नजानेर हो कि यो कुरा एउटा भन्ने अब के गर्नु पर्यो भने अब मितिमा हामीले व्यापक सुधार गर्नु पर्यो। अब हामी चाहिँ कृषि प्रणालीको कुरा पनि गर्नु पर्यो। अब हामी कृषिमा जानु पर्यो व्यापक रूपमा व्यावसायिक कृषिमा जानु पर्यो। व्यावसायिक कृषि भन्ने बित्तिकै एउटा चाहिँ होइन अग्रिरहेको कुरा आउँछ नि, अब जमिन बाँधेर त्यो चाहिँ अनि उनीहरूभन्दा बढी जमिन बाँच्यो भने चाहिँ हुन्छ। अब कोही मान्छेले म चाहिँ यहाँ 10,000 रोपनी जग्गामा म कृषि फार्म चलाउँछु भनेर कोही आउँछ भने चाहे त्यो स्वदेशी होस् चाहे त्यो विदेशी होस् नि आउँछ भने त्यसलाई गभर्मेन्ट दिनुपर्ने होला पाहाडतिर। पाहाड चाहिँ दिनु पऱ्यो नि त, किन पाहाड त खाली हुन्छ नि त। उनले त 10,000 रोपनीको चाहिँ त्यहाँ कुनै किसिमको ठुलो कृषि फार्म चलाउँछ भने त त्यहाँ 10,000 मान्छेले रोजगार पाउला नि फेरि होइन। कुन ठाउँमा के हुन्छ के हुन्छ चाहे फलफुलको लागि होला, फलफुल खेती हुने ठाउँमा त्यहाँ सानो जुस फ्याक्ट्री पनि होला होइन, टमाटर खेती हुने ठाउँमा त्यहाँ केचप फ्याक्ट्री पनि बन्ला, केचप फ्याक्ट्रीमा फेरि काम पाउला मान्छेले भन्दा त्यो व्यावसायिक रूपमा हामीले चाहिँ कृषि गर्नमा हामीले चाहिँ अब लानु पर्यो। र अब ती जो खाली जमिन छ पाहाडको त्यो खाली जमिन चाहिँ मलाई त्यसलाई छन् सरकारले अब यस्तो नीति ल्याउनु पर्यो कि त्यो जमिन चाहिँ कि एउटा पहिले एउटा हाम्रो चाहिँ भूमि ब्याङ्क अब राणा आएको नि त्यो भूमि ब्याङ्कमा अहिले चाहिँ जम्मा गरिदिनु पर्यो। त्यो सरकारले बेच्छ भने बेचलाई पुरै बेच्छ, यदि बेच्न चाहँदै त्यो भूमि ब्याङ्कमा उनीहरू जम्मा गर्छ, त्यो भूमि ब्याङ्क सरकारले चाहिँ जिम्मा लिन्छ र सरकारले आफ्नो चाहेको हिसाबले त्यो पुरै गर्छ त्यो। र त्यो व्यावसायिक कृषि कर्म गर्नेले अब त्यो हरेक किसान किसानको घरमा गएर मलाई जग्गा दियो भन्ने त्यो एकदम तपाईँको निरीक्षण गर्ने हो भने कि मलाई 10,000 रुपियाँ पनि जमिन चाहियो म सरकार मलाई चाहिँ गयो भने पनि सरकारले उनीहरू दिने व्यवस्था गर्यो भने चाहिँ अन्त सरकारसँग त्यो जमिन उपलब्ध हुनु
1: पर्यो। अन्त सरकार पनि माथि आउनु पर्यो भने नगरपालिका
0: सरकारले गरे त्यो नगरपालिकाले गरे पनि होला नगरपालिका विषय प्रतिस्पर्धा हुनु पर्यो
1: होला लाउनु
0: भयो। मेरो चाहिँ म तिमीलाई यति जग्गा दिन्छु म यहाँ चाहिँ एउटा 40 फार्म राख यहाँ चाहिँ यहाँ नरियल चाहिँ पाल यहाँ यो कुरा पाल भने उसले चाहिँ उसले जग्गा अब कस्तो भइसक्यो भने जग्गा किनेर चाहिँ तपाईँले चाहिँ खेतीपाती या त कृषि गर्नु भने सक्नुहुन्न अब सबै पनि किसानले जग्गा किनेर दिन सक्नुभयो जग्गाको मूल्य कति हुँदैन अरे त्यो सम्भव हुने एउटै कुरा चाहिँ अब नेपाली भयो प्रधानमन्त्री।
1: अब सरकार अब अहिले त अब बजेट निर्माण प्रक्रिया सुरु हुँदैछ त्यो एकदम महत्वपूर्ण एउटा समाधान यसका लागि के हुन सक्छ अब यसको समाधानको लागि बजेटमा समावेश गर्ने कुराहरू सरकार नीतिगत रूपमा के व्यवस्था गर्न सक्ने
0: बजेटमा
1: राख दिन सकिन्छ।
0: बजेटमा अब यो विषयमा हेर्दाखेरि चाहिँ पहिलो कुरा चाहिँ अब यो एउटा त यो जुन अहिलेको जुन अहिलेको सरकारको भाषा चुनावी भाषा पचाउनेमा छ सबैभन्दा पनि छ यो राम्रोसँग डेटा कलेक्सन चाहिँ गर्नु पर्यो। डेटा कलेक्सनमा खर्च गर्नु पनि पैसा पैसा लाग्छ यसमा खर्च गर्ने डेटा राम्रो गर्नु पर्यो तयार गर्नु पर्यो त्यो डेटा अनुसार पनि त्यसलाई अलिकति विश्लेषण गरेर अनि कार्यक्रम पनि गर्नु पर्यो। अब तराईका चाहिँ भूमिहरूको लागि भूमिको व्यवस्था पनि कसरी गर्ने, सहरी क्षेत्रमा पनि भूमि बाँचेको आवासको व्यवस्था कसरी गर्ने, अनि अहिले स्वास्थ्यमा चाहिँ यो घर बाँड कसरी उपलब्ध गराउने के नीतिहरू ल्याउनुपर्छ किनभने अब कतिको त यहाँ घर बाल चाहिँ एउटा चाहिँ जीविकाको माध्यम पनि छ शहरी क्षेत्रमा। अब घरभित्र के भन्छ घर बाल चाहिँ घटाउ भनेर भनेर हो भने के गर्न सक्छ नि सरकारले घरदेखि जति भाडा राखेछ र त्यो घेरावाली जति त्यो जुन ग्याप हुन्छ नि त्यो ग्यापमा चाहिँ उसले चाहिँ त्यहाँ बिहान दिन सक्छ छपिन सक्छ घरभित्रले त्यो करको दायरामा आएर कि आएन भन्ने पनि एउटा घरको दायरामा सबै करको दायरामा आउनु पनि सक्दैन त्यो अनौपचारिक कुराहरू हुन्छ अनौपचारिक अनौपचारिक छोडिदिनु भयो। अब ठुल्ठुला चाहिँ अब चाहिँ होइन घरमा कम्पनीहरूले ठुल्ठुलो व्यापारिक हिसाबले चाहिँ त्यो हुन्छ अब जुन औपचारिक क्षेत्रमा आवासमा पनि घरले दान गर्नु सक्छ कति त अनौपचारिक हुन्छ नि त्यहाँ त्यो अनौपचारिकले त्यतिकै छोड्यो भने विशेष गरी अनौपचारिक क्षेत्रमा काम गर्ने वर्गको लागि चाहिँ त्यो अनौपचारिक नै छोडिनु पर्छ तिनीहरूले। तर के भने त्यो घर बाहाल चाहिँ अलिकति हामीले चाहिँ सब्सिडाइज गर्न सक्यो भने भोलि चाहिँ यो भूपरीवासीको संख्या चाहिँ बढ भन्यो क्या बढ पहिले भएकाले त्यहाँबाट निकालेर हामी गेरावाल बनाउनु पर्यो अब पहिले काम गेरावाल गेरावालबाट घरवाला बनाउनु पर्यो र अनि अब तर के गर्न चाहिँ रोक्नु पर्यो भने गेरावाललाई फेरि झुपडीमा चाहिँ आउने बाटाभन्दा पनि बनाउनु भयो चाहिँ चिन्ता गर्नुपर्ने विषय चाहिँ होस् तिन चार हजारमा मजाले पति गर्न बस्न पाउने बाटामा पनि बुझ्नु पर्यो त्यो भयो भने झुपडीमा आएर कसरी बुझ्नु गर्नु चाहिँ पर्दैन बुझ्नु परेन पहिले ठिक छ। अब अहिले अब सुकुम्बासी अथवा विस्तारित नागरिकहरू जो हुनुहुन्छ उहाँहरूले चाहिँ के सोच्नु भएन भन्दा
1: सरकारले चाहिँ आवास पक्की भवन बनाइदिन्छ, हामी चाहिँ त्यसमा चाहिँ विकसित जीवन बिताउँछौँ भन्ने भन्दा पनि हाम्रो आय स्रोतलाई मुख्य प्राथमिकता दिनु पऱ्यो भन्ने खालको पनि एउटा विषय हुनसक्छ। घर मात्र बनाइदिएर पनि भएको थियो,
0: आय स्रोत दुईटा हुन्छ। यो सबै चाहिँ औपचारिक क्षेत्रमा पनि मेरो रोजगारी पाउने गाह्रो हुन्छ, किनकि त्यो योग्यता शैक्षिक योग्यता र सिप नोकरी हुनसक्छ,
1: त्यो हो अब कृषि गर्ने पनि एउटा
0: जीवन हुनसक्छ। त्यस कारण त्यो उनीहरूलाई सहरको त्यो अनौपचारिक जुन क्षेत्रमा उनीहरूले काम गर्ने गर्छन् गर्नुहुन्ने गर्छ, त्यसो ठिकै छ। हामी जस्तो यो तेस्रो दिनको चाहिँ सदेशमा यो चाहिँ अनौपचारिक क्षेत्र चाहिँ चल्छ, नचल्ने हुँदैन, पारेको पनि चलाइ सक्यो किनभने, तर के भने उनीहरूलाई चाहिँ अब बिस्तारै त्यो गरिबीको दुष्चक्रबाट पनि निकाल्नु पर्यो। हाम्रो छिमेकी चीनमा पनि भएको थियो त भने उनीहरूले करोडौँ करोड मान्छेलाई चाहिँ गरिबीको दुष्चक्रबाट निकाल्यो उनीहरूले, हामीले पनि गर्दै थियो नै बरु भएका मान्छेलाई अरू गरिबीमा चाहिँ छिर दिनु भनेर तपाईँ भएको होइन, उनीहरूलाई चाहिँ त्यो गरिब हुनुबाट दिनु पऱ्यो। तर नेपालको डेटा अहिले के छ भन्दाखेरि चाहिँ ओभरअलमा गरिबी छ घटेको छ, तर सहरी गरिबी बढ्दैछ अहिले, यो सहरी गरिबी बढ्नु चाहिँ अलिकति खतरनाक छ। त्यस कारण सहरी गरिबीलाई चाहिँ बढ्न नदिनको लागि हाम्रो गएको कार्यक्रम
1: अरूभन्दा त मानसिक स्वास्थ्य सबै हिसाबले मान्छे कमजोर हुँदै गर्छ। अब यो चाहिँ नागरिक विस्थापितहरूलाई उहाँहरूलाई चाहिँ व्यवस्थापन गर्ने कुराहरू, अब त्यो खाली भएको जमिनमा चाहिँ के गर्ने भन्ने एउटा प्रश्न हो।
0: एउटा समुदायले खाली गर्यो, अर्को समुदायलाई कब्जा गर्नु चाहिँ भएन, त्यो चाहिँ त्यो सरकारले एकदम रोक्नु पर्यो। यो खाली जमिन देख्ने बित्तिकै अनेक किसिमका चाहिँ यहाँ बनाना बनाएर त्यो कब्जा गर्ने चाहिँ यहाँ प्रपञ्च हुन्छ होइन, कसैले अस्पताल बनाउनु भन्छन्, कसैले मान्छे यहाँ के के गर्छ स्कुल छ, त्यस्तो होइन। त्यो जमिनलाई खाली हुन दिनुपर्छ, बागमतीको चाहिँ बारी बढेर आउँदाखेरि त्यो फैलिनु फैलिदिनुपर्छ। अरू बेलामा चाहिँ त्यो मनाएको चौर हुन्छ, बच्चाहरू खेल्छन्, मान्छे हिँड्दै गर्छ, धान ताप्छन्, के के सबै गर्नु हुन्छ, खुला ठाउँ खुला

छ त्यहाँ कुनै किसिमको चाहिँ अब भोलि त्यहाँ होइन भोलि त्यहाँ चाहिँ खा खाली जमिन हुँदा चाहिँ भोलि त्यो पालसाल तानेर कुनै किसिमको कन्सर्ट गर्नु नि होला त्यो हाम्रो कार्यक्रमको हिसाबले के होला त्यसमा मेला लान सकिन्छ अरू देशमा नै भइसक्यो त्यो चाहिँ एउटा टेम्पोरेरी हिसाबले भन्न सक्दैन तर कुनै संरचना बनाएर यहाँ चाहिँ म एउटा ठुलो चाहिँ खोप बनाउँछु आश्रम बनाउँछु म यहाँ चाहिँ मन्दिर बनाउँछु भनेर आउँछन् नि होला

0: अब अन्तिम चाहिँ यो मिसाइल नागरिक र सरकारले चाहिँ दुई तरिकाले कसरी अघि बढ्ने उहाँहरूलाई के सुझाव छ यो परिस्थितिमा अहिले अब युद्ध हान्यो भनेर एउटा आतंकी गोत्र अहिले शान्त भएको अवस्था छ
1: जो अहिले विस्थापित हुनुहुन्छ उहाँहरूको एकदमै सहानुभूति छ उहाँको पनि जानकारी पनि लिएको छु त्यो सुपर स्वस्थता त्यो सहानुभूति छ अलिकति पीड़ा भएको छ उहाँहरूलाई किनभने त्यो उहाँहरूको त घर मात्रै भत्क होइन त उहाँको जीवनै भत्किएको छ नि होइन त्यस कारण अब यो जीवन अलिक पीड़ादायक अवस्थामा अलिक समान भएर सम्मिलित भएर बसौँ र यो सरकारको जो सहयोग मनले सहयोग त्यो लियौँ र अब चाँडै नै हामी चाहिँ अब चाहिँ अस्थायी बसोबासतिर हुन्छौँ आफूले जहाँ अनुकूल हुन्छ जे छ त्यो कुरा आफ्नो कुरा चाहिँ राम्रो सहकार दिनुपर्छ।

0: 당시 보는 것은 산타 지진이 너무 남으로 내려진 우강거리고 조촐한 성능이 너또 내 따라야 어 누구나 따도 어디서 마저 내옆 말씀가가 말해서 나를 상가가 내 소화하기 위해서 어디 있는 사람들 단지 소화가 마저 알아 이제 राम्रोको लागि सरकारले भनेर भन्न सक्नुहुन्छ भने सरकारले पनि फेरि अब छुट्टी आफ्नो त्यो भत्काउनु चाहिँ भत्काएर अब मेरो काम सिद्धि गर्छ चोला बस्नु चाहिँ नभने त्यो तिनीहरूको जिम्मा चाहिँ उनीहरूको उचित बसोबासको जिम्मा नभएसम्म त्यो पालिका त्यो हाम्रो सम्बन्धित मन्त्रालय चाहिँ चुनाएर बस्नु चाहिँ भएन त्यो छोड्नु चाहिँ भएन
1: आजलाई समय र कुरा गर्ने पनि धेरै धन्यवाद
0: उहाँ हुनुहुन्थ्यो नेपाल सरकारका पूर्व सचिव एवं शहरी विकास विज्ञ किशोर थापा उहाँसँगको कुराकानीसँगै आजको लागि कार्यक्रम बदलेको नेपालको समय सकिएको छ अर्को हप्ता अर्को समसामयिक विषयमा केन्द्रित कुराकानी लिएर फेरि आउनेछौ आजको कार्यक्रमबाट प्राविधिक साथी दिनेश

0: गोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हम अभियान
1: City FM, the studio time. It's 9 p.m. Ratko 9 bajyo. Time check ko saathma. New Star Digital Color Lab tatha Dwaramai Offset Press. Solu Dutu Nagar Palika 5 Solu Kumbu.
2: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सुन्न एफएम। सुन्न एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न

भय को सुख मा दे और के ही मंगना।

I'm not going to be able to do that.

निगममा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको सुखी दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुग्दा इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापक्षण ओखुढुङ्गा ब्यारे ओखुढुङ्गा दरखास्त आह्वान मिति यही पैसा 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर प्रस्तुत भूषा मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म हर जानकारीको लागि सम्पर्क नम्बर 0 37 5 5 5 6 7। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही पुस्तक 18 गतेको गोर्खापत्र दैनिक नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हुन सक्नेछ।

0: न्यायपालिकालाई लागू औषध दुरूपयोग पाउँदो छ।
1: लागू औषध सामाजिक अपराध हो। कोही कसैले प्रयोग नगरौं। बाल बालिकालाई लागू औषधको प्रयोगबाट टाढा राख्नु, बाल बालिकाको संगतमा ध्यान दिनु, लागू औषधबाट हुने हानि र कानूनी परिणामको बारेमा जानकारी दिनु, बाल बालिकासँग नियमित संवाद गर्ने गरौं, बाल बालिकालाई घरमा माया र समय दिने गरौं, विद्यालयमा जीवन उपयोगी शिक्षा दिने गरौं, बाल बालिकाको सकारात्मक गतिविधिलाई प्रोत्साहन गरौं।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय कृषि प्रदेशद्वारा जनहितमा सारी सन्देश।
3: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
4: दिदी, छिमको छिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
3: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पाँच सन्धिमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
4: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
5: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
3: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833668418।
4: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
5: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर।
6: डाँडा पखालाले धेरै दुःख दियो। त्यो दिन भइसक्यो, निको भएर नि डाक्टर।
7: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
6: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
7: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ। सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
6: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला जस्तो भएको छ डाक्टर साहब।
7: म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
6: हजुर।
7: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुनु गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खानु गर्नुपर्छ। त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
6: हस् डाक्टर साहब, हजुरले भन्नु जसै गर्छु।
8: नेपाल सरकार विज्ञापन।
9: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
10: सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच, सल्लेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सुलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको, साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
9: हाम्रा सेवाहरू
10: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आधार निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
11: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 र 98160034213।
10: सुलुखुबु आँखा उपचार केन्द्र सुलुदुत्कुबा नगरपालिका नम्बर 5 सनेरी।

0: Namaste, Doctor, sir.
1: Namaste. Bajnusna. Bajnusna. Kiyo?
0: Namaste, Doctor, sir. Mere bacha raati ramasang nirona pani saktaina. Bela bela na uchcha, taraucha. Tauko dukhyo bhancha. Ke garnu hola?
1: Yahan udyaunu hai, ekchoti toler.
0: Hajur.
1: अनि खाना कति खान्छ
0: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
1: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
0: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
0: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
1: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: उपभोक्ता अधिकारको यस्तो मोक्षण गरौं नस्तुरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे दूषक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य घुटा भ्रमपूर्ण विज्ञापन तथा सूचनाहरू दिऊ वस्तु सेवाको मूल्य मात्रा म्याचसही नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगर निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोड्नेमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष्टी प्रदेशद्वारा जनहितमा जारी सन्देश
5: ए दाई राईको साझा स्टोरमा दिदीले कभरहरू अर्डर गर्नुभएको थियो म त एक्लै भएँ जाउँ न मेरो साथी
6: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो ल नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ जाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसम आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुबुट कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
8: Ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты сам, ты

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग् निद्रा नलाग्
0: अनौठा विचार आउनु
1: निराशा बढ़ खुशी नहुनु
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु
1: छटपटी हुनु चिटचिट पसिना आउनु
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु
0: खानामा रुचि नहुनु एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं बिरामीलाई हौसला बढाऊ
0: नेपाल सरकार विज्ञापन हो सुरुङ जुन बेसी जोड्ने सड़क निर्माण कार्य हाल सुरुङ क्षेत्रबाट संचालन भइरहेको छ निर्माण कार्यका क्रममा माथिल्लो सुरुङबाट ढुङ्गा खस्ने सम्भावना रहेकाले तल्लो खेरा साधन क्षेत्रमा नस्ता काट्न गाई बस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीयवासी तथा सर्वसाधारणहरूलाई सावधानी अप्नाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ कृपया जोखिमयुक्त क्षेत्रमा अनावश्यक रूपमा नजानुहोस् र आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस् तिमी जुन गोष्ठी उपभोक्ता समिति सुरु हुनु
1: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ
1: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ
2: रक्तदानले शरीर स्वस्थ राख्नका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन
1: रक्तदान जीवनदान मात्र होइन यो त दानहरू मध्येकै ठूलो दान महादान हो
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं
0: बाट बचौ र बचाऊ यौचनी हिंसा सामाजिक अपराध हो बालबालिका यौचनी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी असन्तोष साथीहरूलाई परिचित नदिबाट जोखिमबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ बालबालिकाको चालचलन बानी बेहोरा अतिभाविक परिवर्तन आएको हुन सक्छ त्यसको पहिले उनीहरूसँग तत्काल कुरा गराऊ बालबालिकासँग नियमित सम्वाद पनि गराऊ
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: नमस्कार सरस्वतीका दिदी।
1: नमस्कार नमस्कार। बुझेको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई बरेवटीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
0: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी अदलीय सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट प्रवाहहरू सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभनमा नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासोमा सुने अधिकार कार्यालय प्रमुखसँग सिधै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
4: ए बाबु, मेरो त हात खुट्टा अरुणा झन्झन गर्छ। तिमीले भण्डारण बनायो, मेरो पनि के के हो के के खै। यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भन्ने करार छ। थाकेर हिँडान भए पनि निन्दा नदिने रातभर जागरण जस्तो बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843786952, 9824417 18, 9843349696 र 9861314472। आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
2: विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
1: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछ।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
1: हो, खिचौ खिचौ, केटाकेटी सबैको सानो खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्नु होला हजुर?
1: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछ, योभन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।

0: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब उत्कृष्टता को नियंत्रित किया।
1: होंडा का विशेषता
2: जापानीज उच्च प्रवृत्ति उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भद्भदो
2: अफ रोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया वर्षन बजार में लंच भइरहेको
2: सबै उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
1: हाम्रा सेवाहरू
2: ओखलढुङ्गा र खोटाङको डिक्चेल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
1: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइनु का साथ ही सर्विसिंग सेवा
2: एक्सचेंज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निशुल्क दिइने
1: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ।
2: ओखलढुङ्गा को लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्विस प्राली सिद्धिश्रम नगरपालिका 11 गुरुमारी भुजाङ ओखलढुङ्गा
1: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842280300
3: हेलो दाई नमस्कार।
4: नमस्कार भाई कता छौ?
3: म त गाउँमै छु नि दाई। एसी परीक्षा सकेर बसेको साथीभाइ सबैले काठमाडौँ गएर कलेज छानिसके कहाँ पढ्ने के पढ्ने म त अम्माउमा परे दाई।
4: अम्माउमा पर्ने कुरै छैन दाई। तिमीसँग एसी दिएर साथीभाइ चालुङको मनसी ओल्ड कलेजमा आएर बुझेर तिमी पढ्दै राम्रो गरेर बुझिसके तिमी पनि दुःख भएर आउने अब तिमी पढ्ने किनकि मनसी आज लाखौं विद्यार्थीको सही गन्तव्य हो।
5: मनासु वर्ल्ड कॉलेज शांत तथा अनुशासित शैक्षिक वातावरण उत्कृष्ट भौतिक पूर्वाधार दक्ष शिक्षक शिक्षिका ISO सर्टिफाइड अतिरिक्त क्रियाकलाप साथ ही यह कलेज ने विद्यार्थी में रहकर अंतर्निहित प्रतिभा पहचान करी उजागर कर मदद करते आये शुल्क गुणस्तरीय शिक्षा मनासी वर्ल्ड कलेज साबुन सुसीवादी सम्पर्क नम्बर 9803062382 9803062387
6: आज हामी के विषयमा छलफल गर्छौ?
7: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालो पालो भन त?
8: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: हो अरू भन त?
9: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
10: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
6: स्याबदास अति राम्रा र व्यवहारिक सुझावहरू राख्यो। अरूको पनि केही छ कि?
10: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
11: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरसमेत र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
12: नेपाल सरकार विज्ञापन बोर्ड
13: और प्रिंट म्यूजिकर को रकम भर सवारी साधन को नंबर एक गणेश संबंधी सूचना आदरणीय सेवाग्राही महानुभावहरु तपाईले आफ्नो सवारी साधन को वास्तविक रूप में बुझाउन पर्ने सवारी कर नवीकरण वस्तु लगायत अन्य कर संबंधी वितरण हेर्न का लागि संबंधित यातायात कार्यालय में गएर कर प्रिंट मांग्न बैंक भोचर गर्न अघि सवारी कर तथा वस्तु एकिन गर्न तथा कर बुझाए पछि प्राप्त हुने बीमा आफूले बुझाएको करको रकम र आफ्नो सवारी नम्बर एकिन गर्न हुन यसै सूचना मार्फत अनुरोध गरिन्छ।
14: कोशी प्रदेश सरकार आन्तरिक मामला तथा कानून मन्त्रालय किराँत गर्यो।
15: मानसिक समस्याबाट बस्ने उपायहरू
16: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
15: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
16: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
15: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
16: असल साथीहरूसँग मात्रै संगत गरौं।
15: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
16: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
15: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिउँ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

सामुदायिक रेडियो सुन एफएम 102 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौं। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्दा र सुन्दर सपनाको कामना गर्दै सुन एफएम परिवार आजका लागि बिदा हुन्छ। नमस्कार, शुभरात्री।